0: न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो। यो आदेशसँगै अब आयोगले सर्वोच्च अदालतको पूर्ण इजलासबाट अन्तिम फैसला नआएसम्म कुनै पनि सार्वजनिक पदाधिकारी, पूर्व न्यायाधीश, पूर्व सैनिक वा अन्य कसैको पनि सम्पत्ति विवरण माग्न र छानबिन गर्न पाउने छैन। सम्पत्ति छानबिनको काम तत्कालका लागि रोक्न सर्वोच्चको आदेश शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: नेपाल र भारतबीच रहेका दुईवटा 400 केभी अन्तर्देशीय प्रसारण लाइनबाट 1650 मेगावट बिजुली निर्यात र 1400 मेगावट आयात गर्ने बाटो खुलेको छ। बुधबार सम्पूर्ण नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको 13 बैठकले 400 केभी क्षमताका ढल्केवर सीतामढ़ी प्रसारण लाइन मार्फत संयुक्त रूपमा निर्यात र आयात गर्न सकिने अधिकतम विद्युतको क्षमता तोकेको हो।
0: दक्षिण कोरियाले आगामी वर्ष सन् 2027 लागि न्यूनतम ज्याला तोकेको छ। दक्षिण कोरियाको न्यूनतम ज्याला आयोगले सन् 2027 लागि प्रति घण्टा न्यूनतम तलब 10,700 बोन निर्धारण गरेको छ। हाल कोरियामा प्रति घण्टा 10,320 बोन न्यूनतम तलब छ। यो 3.7% वृद्धि हो। नयाँ न्यूनतम तलब 2027 जनवरी 1 लागू हुनेछ। कोरियामा न्यूनतम तलबमा 3.7% वृद्धि शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।

कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बीच जल तथा मौसमजन्य विपद जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ। बुधबार भएको उक्त सम्झौता पत्रमा नेपाल टेलिकम तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाड़ी र विभाग तर्फबाट महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसमजन्य विपद सम्बन्धी प्रकोप तथा विपद जोखिमको पूर्व सूचना तथा तत् सम्बन्धी जानकारी 1155 सर्ट कोड प्रयोग गरी एसएमएस मार्फत पठाइनेछ, जस अनुसार वर्षा हावाहुरी चट्याङ हिमपहिरो हिमपात हिमादि तातो हावाको लहर शीतलहर धुम्रपात बाढ़ी आकस्मिक बाढ़ी पहिरो हिमपात विस्फोट र डढ़ेलो जस्ता प्रकोपहरूको पूर्व सूचना पठाइनेछ।
2: काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट टेलिफोन तथा टेलिभिजनका तार व्यवस्थापन गर्ने सरकारले समयसीमा सहितको कार्ययोजना बनाएर अघि बढ़न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
1: बजारमा गोलभेडा प्रति किलो 50-60 रूपियाँमा बिक्री भइरहेका बेला आफूहरूले किलोको 8 रूपियाँ मात्र पाएको भन्दै किसानले बुधबार माइतीघरमा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। काठमाण्डु आसपास टनेल खेती मार्फत गोलभेडा उत्पादन गर्दै आएका किसानले युवा किसान सञ्जालको नेतृत्वमा माइतीघरमा प्रदर्शन गर्दै बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।
2: नेपालको कुखुरा उद्योग यति बेला गम्भीर संकटबाट गुज्रिरहेको छ। विभिन्न जिल्लामा बर्ड फ्लूको संक्रमण फैलिँदै जाँदा करोड़ौं रूपियाँ बराबरका कुखुरा अण्डा र दाना नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
1: चिया पसल होटल तथा रेस्टुराँहरूले सरकारले तोकेको खाद्य स्वच्छताको नियम पूर्ण रूपमा पालना गर्नुपर्छ, तर पछिल्लो समय खाद्य सेवा प्रदायकहरूले नियम पालना नगरेको पाइएकाले नियम पालना गर्न खाद्य तथा गुण नियन्त्रण विभागले कड़ा चेतावनी दिएको छ। गुनासो आएपछि विभागले चेतावनी स्वरूप सूचना जारी गरेको छ। पछिल्लो समय फोहोर भएको बासी खानेकुरा बिक्री गरेको गुनासो आइरहेकाले खाद्य सेवा प्रदायकले मापदण्ड तथा नियम पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 दफा 25 बमोजिम कार्यवाही हुने चेतावनी दिएको छ।
2: शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्। शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीमा उल्लेख केही प्रावधानले शैक्षिक परामर्श व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै आन्दोलनको घोषणा गरेका हुन्।
1: लुम्बिनी प्रदेश प्रहरीले नक्कली नोट छापेरण सहित 6 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेबाट 622 थान 1000 रूपियाँ दरका नक्कली नेपाली नोट बरामद गरेको छ। नक्कली नोट छाप्ने गृहका 6 जना सहित नक्कली नोट छाप्ने उपकरण पनि बरामद गरिएको छ।
2: नेपालको चिया निर्यातको प्रमुख गन्तव्य रहँदै आएको भारतीय बजारमा पटक पटक गैर भन्सार अवरोध सृजना भएपछि नेपाली किसान उद्योगी र व्यवसायीहरूले वैकल्पिक बजारको खोजी गर्न सरकारसँग माग गरेका छन्। निर्यातमा भारतमाथिको एकल निर्भरता र नाकामा हुने निरन्तरको झमेलाका कारण चिया क्षेत्र नै संकटमा पर्न थालेपछि कूटनैतिक पहल मार्फत चीन बंगलादेश पाकिस्तान र खाड़ी मुलुकहरूमा नेपाली चियाको स्थायी बजार सुनिश्चित गर्नुपर्ने आवाज उठ्न थालेको हो।

0: bonus pile.
1: It's the top 10 largest home. 개성마차 비자와
0: भरपूर मनोरंजन सहित मात्र 999 में डी होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डी होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका इरान बीच तनाव बढ़दै गएपछि इरानी रिभोल्युशनरी गार्ड कोप्स आईआरजीसीले पश्चिम एशिया क्षेत्रका सबै प्रमुख व्यापारिक करिडोर बन्द गर्ने चेतावनी दिएको छ। इरानी संचार माध्यमहरूका अनुसार अमेरिका र उसका सहयोगीलाई फाइदा हुने सबै निर्यात करिडोरहरू बन्द गर्ने चेतावनी आईआरजीसीले दिएको हो।
4: अब खेल खबर। अमेरिकाको एटलान्टामा भएको नाटकीय सेमी फाइनलमा अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै इंग्ल्याण्डको विश्वकप जित्ने सपना फेरि एकपटक चकनाचुर पारिदिएको छ। खेलको अन्त्यतिर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेपछि इंग्ल्याण्ड मर्माहत बन्न पुग्यो। इंग्ल्याण्ड 60 वर्षपछि पहिलो पटक फाइनल पुग्ने लक्ष्यको निकै नजिक पुगेको थियो। अर्जेन्टिना अब सातौं पटक विश्वकपको फाइनल खेल्दै लगातार दोस्रो पटक विश्व विजेता बन्ने संघारमा पुगेको छ। विश्व फुटबलका दुई कट्टर प्रतिद्वन्दी बीचको यो खेल निकै आक्रामक र प्रतिस्पर्धात्मक रहेको थियो। खेलको पहिलो 33 मिनटसम्म दुवै टोलीले गोलका लागि कुनै ठोस अवसर सृजना गर्न सकेका थिएनन्। खेलको 55 मिनटमा मोर्गन जोर्जर्सको सटीक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। तर इंग्ल्याण्डको सफलताको प्रतीक्षा अझै लम्बिएको छ भने अब इंग्ल्याण्डले तेस्रो स्थानका लागि फ्रान्सको सामना गर्नेछ। अर्जेन्टिना भने लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने दाउका साथ आइतबार न्यू जर्सीको मैदानमा स्पेनसँग भिड्नेछ। 39 वर्ष 21 दिनको उमेरमा मेस्सी विश्वकप सेमी फाइनल खेल्ने इतिहासकै सबैभन्दा पाको उमेरका आउटफिल्ड खेलाड़ी बनेका छन्। उनले सन् 1958 कायम भएको 37 वर्षको कीर्तिमानलाई तोडेका छन्।
3: पालो नागरिक हुन नसकेका नेपाली शीर्षकमा भोजराज पौडेलको विचार कान्तिपुर दैनिकमा छापिएको छ। समाजको भूमिकालाई पनि कठोर रूपमा पुनर्परिभाषित गर्नुपर्छ। समाजले जवाफ दिनुपर्छ भन्नुको अर्थ राज्यलाई जिम्मेवारीबाट पन्छाउनु होइन। यसको अर्थ समाजले आफ्ना मागलाई भावनाबाट अनुशासनमा रूपान्तरण गर्नुपर्छ। घटना भएपछि केही दिन आक्रोश देखाएर सकिँदैन। टिकाउ दबाव र खबरदारी चाहिन्छ। सेवा सुधारका मननयोग्य माग पारदर्शिताको निरन्तर आग्रह र पहुँच संस्कृतिलाई अस्वीकार गर्ने सामाजिक सहमतिको आवश्यकता हुन्छ। समाजले थाकेर छोड्ने बित्तिकै राज्यको जडताले जित्छ र राज्यले नागरिकलाई निरन्तर निराश बनाइरह्यो भने समाजको थकान अझ बढ़छ। यो चक्र तोड्ने उपाय भनेको निरन्तर शान्त र दृढ़ माग हो, आवेग होइन। संस्थागत दबाव र खबरदारीकै जरूरी छ।
4: शोभा गेवालीको विचार नागरिक दैनिकमा छापिएको छ। पीड़ा देख्ने दृष्टि खै शीर्षकमा रहेको छ। राज्यको सफलता राजस्वको आकारले होइन नागरिकको अनुहारमा देखिने आशा सम्मान र आत्मविश्वासले मापन हुन्छ। विश्वास कमजोर भयो भने विकासका सबै दावी अर्थहीन बन्छन्। आर्थिक संकटको सबैभन्दा ठूलो मूल्य केवल बजारले तिर्दैन, परिवार युवा किसान उद्यमी र सम्पूर्ण समाजले तिर्छ। त्यसैले अर्थतन्त्र जोगाउनु भनेको नागरिकको भविष्य जोगाउनु हो।
3: हस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 32 गते बिहीबार, जुलाई 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको द्वितीय तिथि।
1: दाङको लमईबाट संचालित रेडियो हाइवे 16 वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नेपाल र भारत बीच विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याउने सहमति। यात्रुवाहक ठूला सवारी साधन खरिदमा 80% सम्म ऋण पाइने। रासायनिक मल खरिदमा सरकारको तदारूकता।
1: प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित। विपक्षी 4 दलद्वारा जरूरी सार्वजनिक महत्वको प्रस्ताव। सम्पत्ति छानबिनका सबै रोक्न सर्वोच्चको आदेश। आज पूर्ण पाठ सार्वजनिक हुने।
0: गोलभेडाको मूल्यमा बिचौलियाको रजगज। दाङका किसान झोलमल उत्पादनमा आकर्षित। स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर।
1: कंगोमा युवला संक्रमण 4 गुणाले बढ़ेको विश्व स्वास्थ्य संगठनको दावी। बेलायतमा किशोर किशोरीका लागि सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने तयारी। लेबनानमा युद्धका कारण ठूलो वन क्षेत्रमा प्रभाव।
0: र अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश। इंग्ल्याण्डमाथि 2-1 पराजित। T20 विश्वकपको ढाँचामा परिवर्तन। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा विद्युत आयात निर्यातमा नेपाल र भारत बीच भएको सहमतिको प्रसंग।
1: नेपाल र भारत बीच अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याउने सहमति भएको छ। नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाड़ी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सह अध्यक्षतामा पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको 13 बैठकमा यस्तो सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपाल र भारतले ढल्केबर मुजफ्फर तथा निर्माणाधीन ढल्केबर सीतामढ़ी 400 केवी प्रसारण लाइन मार्फत विद्युत आय क्षमता 1400 मेगावाट र निर्यात क्षमतामा 1650 मेगावाट पुर्याउने सहमति पनि गरिएको छ। निर्माणाधीन नयाँ बुटोहोल गोरखपुर अन्तर्देशीय प्रसारण लाइनबाट प्रारम्भिक चरणमा 130 मेगावटसम्म विद्युत आयात र 200 मेगावटसम्म निर्यात गर्न सकिने सहमति पनि भएको छ। नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन विस्तार गर्दै विद्युत आयात निर्यात क्षमतामा उल्लेखनीय रूपमा बढ़ाउने समेत सहमति गरेका छन्। बैठकले ढल्केबर मुजफ्फर प्रसारण लाइनबाट हुने संयुक्त विद्युत प्रसारणको क्षमता वृद्धि, अन्तर्देशीय प्रसारण लाइन समूहहरूको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत तथा निर्माण प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरेको हो। बैठकले चमेलिया नेपाल जौल जीवी भारत 220 केवी डबल सर्किट अन्तर्देशीय प्रसारण लाइनको डीपीआर स्वीकृत गरेको छ। उक्त आयोजना सन् 2028 डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य समेत राखिएको छ।
0: प्रतिनिधि सभाको बैठक 2 साताका लागि स्थगित भएको छ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन 14 गते बस्ने जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकको अन्तिममा सभामुख अर्यालले संक्षिप्त सम्बोधन गर्दै संसद र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने आफूलाई विश्वास रहेको उल्लेख गर्दै यो बीचको समयमा जनतामा जान सांसदहरूलाई अनुरोध पनि गर्नुभयो।
3: आफ्ना मतदाता एवं नागरिक समक्ष पुग्न माननीय सदस्यहरूलाई समय आवश्यक भएको महसुस गरेको छु। संसद र जनता बीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्छ। माननीय सदस्यहरू मार्फत संकलित जनताका विषयहरू पुनः सदनमा प्रवेश गर्नेछन्, संसदको आवाज बन्नेछन् र सरकारको जवाफदेहिताको विषय बन्नेछ। जनताबाट संसदसम्म समस्या र संसदबाट सरकारसम्म समाधानको माग पुगेर जनताका आवाजको समाधान हुनु नै प्रतिनिधिमूलक लोकतन्त्रको शक्ति हो भन्ने महसुस गरेको छु।
0: सभामुख अर्यालले संसदका आगामी बैठकहरूमा कानून निर्माणको कामले तीव्रता पाउने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्ष घोषणा गरेको उल्लेख गर्दै उहाँले प्रचलित कानूनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ निर्माणको समयस अभियानमा संसदको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो। कानून निर्माणसँगै आफ्नो संसदीय भूमिका निर्वाह गर्नका लागि पनि सांसदहरू मतदाता कहाँ पुग्नुपर्ने आवश्यकता महसुस भएको उहाँको भनाइ छ। हिजोको प्रतिनिधि सभा बैठकमा तीन आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सर्वसम्मतिले अनुमोदन गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मतबाट स्वीकृत गरेको हो। सरकारले भने 166 विधेयक संघीय संसदमा ल्याउने तयारी गरेको जानकारी गराएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले हिजो सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दहाललाई भेटेर सरकारले संसदमा साउन 14 गते बस्ने यसलाई फेरि सुन्नुहोला सरकारले संसदमा नयाँ विधेयक ल्याउनका लागि तयारी गरेको बारेमा जानकारी गराउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले सीआईएनसँग बताउनुभयो।
4: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष सुरुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ। यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रतिनिधि सभाको सम्मान्य सभामुख र राष्ट्रिय सभाको सम्मान्य अध्यक्षज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
0: यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित प्रतिपक्षी दल एमाले, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव हिजो दर्ता गरिएको हो।
1: यात्रुवाहक ठूला विद्युतीय सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाले सवारी साधनको मूल्यको 80% ऋण दिन पाउने भएका छन्। मौद्रिक नीतिमा उल्लेख र उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले हिजो निर्देशन दिएको छ, जस अनुसार कर्जा प्रवाह गर्दा तथा जेएनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा मूल्य ऋण मूल्य अनुपात 80% कायम गर्न सकिने छ। हाल मूल्यको 60% मात्रै ऋण पाइने व्यवस्था छ। सार्वजनिक यातायातको रूपमा प्रयोग हुने यात्रुवाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेएनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात 80% कायम गर्न सकिनेछ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
0: बजारमा गोलभेडा प्रति किलो 50-60 रूपियाँमा बिक्री भइरहेको बेला आफूहरूले किलोको 8 रूपियाँ मात्र पाएको भन्दै किसानहरूले हिजो माइती घर मण्डलामा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। काठमाडौँ आसपास पनिल खेती मार्फत गोलभेडा उत्पादन गरिरहेका किसानहरूले युवा किसान सञ्जालको नेतृत्वमा माइती घरमा प्रदर्शन गर्दै बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसँग छलफल गर्दै मूल्य अन्तरको अध्ययन गरी समाधान खोज्ने प्रतिबद्ध प्रतिबद्धता जनाएपछि उनीहरूले तीन दिनका लागि प्रदर्शन स्थगित गरेको युवा किसान सञ्जालका अध्यक्ष श्रीराम घिमिरेले बताउनुभयो। किसानबाट 25 किलो अट्ने एउटा क्रेट गोलभेडा 180 देखि 200 रूपियाँमा थोक व्यापारीले किनिरहेका छन्। यस अनुसार किसानले प्रति किलो करिब 8 रूपियाँ मात्र मूल्य पाइरहेका छन्, तर यही गोलभेडा उपभोक्ताले बजारमा न्यूनतम 45 देखि 60 रूपियाँसम्ममा किन्नुपर्ने बाध्यता छ। काठमाडौँ उपत्यकामा दिनहुँ करिब 86 टन गोलभेडा खपत हुने भए पनि यति बेला उपत्यका र आसपासका जिल्लाबाट आउने उत्पादनले त्यो माग धान्न सकेको छैन।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा गैर सरकारी निकायसँगको समन्वयमा स्थानीय तहमा शिक्षा र स्वास्थ्यमा सुधार
5: भौगोलिक कठिनताको कारणले 5 जस्तो थोरै नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सड़कको क्षेत्रमा सिंचाईको क्षेत्रमा त्यस्तै भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
0: दाङका किसान झोलमल उत्पादनमा आकर्षित, स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
0: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
8: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
10: शान्तिनगर गाउँपालिका 5 कै चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढ़ेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोलमल प्रयोग गर्न थाल्नु भएको छ।
11: खानको लागि अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ अरूलाई पनि स्वस्थ बनाउन सक्छौ भन्ने आशाले यो झोलमल 750 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेको छ।
10: चिजमानी जस्तै अहिले शान्तिनगर र दंगेश्वरण गाउँपालिकाका धेरै किसानले घरमै झोलमल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढ़ेको शान्तिनगर छकी किसान मीना केसी बताउनुहुन्छ।
12: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर चिपचिपे पहेँलो पासो प्रयोग गरिरहेछौँ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेछौँ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल प्राङ्गारिक मल गोठे मलहरू प्रयोग गरिरहेछौँ।
10: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दङ्गिश्रण गाउँपालिका चारका किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
13: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छौँ।
14: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ, त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ।
10: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दङ्गिश्रण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा भइरहेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत:
15: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने, किसानलाई भगाएर सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बोकाएको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेछ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
10: किसानको आय आर्जन बढाउने, माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दङ्गिश्रण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
16: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
10: गाई वस्तुको गोबर, गहुँ, तितेपाती, निम, असुरो, बोकाइनो, वनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढाउनुका साथै बालीमा रोग किराबाट बचाउन मदत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: यसैबीच नेपालमा रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा पुग्ने क्रममा रहेकाले धैर्य गर्न किसानलाई अनुरोध गरिएको छ। हाल 30,000 मेट्रिक टन डीएपी मल भारतको विशाखापट्टनम बन्दरगाह
10: बढाउनुका साथै बालीमा रोग किराबाट बचाउन मदत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ।

0: मन्त्रालयले जानकारी दिएको छ। दुवै पोर्टमा हाल प्याकिङ भइरहेको र विशाखापट्टनम पोर्टबाट मल रेलमा लोड भई हिजो हिँडेको र कोलकाताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको जनाइएको छ। सरकारी स्तरमा सम्झौता अन्तर्गत खरिद गरिएको अर्को डीएपी मल साउन 3 गते अर्थात 19 जुलाईमा कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका छ। 30,000 मेट्रिक टन यूरिया मल बोकेका जहाजहरू साउन 1 गते अर्थात 17 जुलाईमा कोलकाता बन्दरगाहमा आइपुग्ने मन्त्रालयले बताएको छ। हाल मल वितरक दुवै कम्पनीसँग मौजदातमा रहेका मलहरू वितरण व्यवस्थापन कार्यविधि बमोजिम बिक्री वितरण भइरहेको र कोलकाता बन्दरगाहमा आइपुगेका र आउने क्रममा रहेका मल आवश्यक भन्सार तथा ढुवानी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा नेपाल भित्र्याइने पनि मन्त्रालयले जनाएको छ।
1: नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षतिको जोखिम व्यवस्थापनका लागि तयार गरेको वन्यजन्तु जोखिम केन्द्रित बीमा लेख साउन 1 गतेदेखि लागू हुने भएको छ। प्राधिकरणका अनुसार प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न निकायको आग्रहपछि यो बीमा लेख तयार गरिएको हो। बीमा लेख निर्माणका क्रममा सरकारी निकाय, वन्यजन्तु विज्ञ, मध्यवर्ती क्षेत्र का उपभोक्ता सहित तथा प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गरी सुझाव समेत संकलन गरेको जनाइएको छ। नयाँ व्यवस्था अनुसार इजाजत प्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले यो बीमा लेख जारी गर्न सक्नेछन्।
0: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरुपधोज निरौलाको इजलासले सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्चमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो र उहाँका अनुसार आदेशको पूर्ण पाठ आज सार्वजनिक हुने सम्भावना रहेको छ। सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न पनि हिजो अर्को अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति जाँचबुझ छानबिन आयोगको क्षेत्राधिकार लगायतका विषयसँग जोडिएका जटिल कानूनी प्रश्नहरू निरूपणका लागि सर्वोच्चले एमिकस क्यूरी पनि मागेको छ। अधिवक्ता डाक्टर प्रेम राज सिलोवालले सम्पत्ति आयोग समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा गम्भीर संवैधानिक र कानूनी प्रश्न उठेको भन्दै अदालतले विज्ञहरूको राय मागेको थियो। सर्वोच्चको माग अनुसार नेपाल बार एसोसिएशनले हिजो दुई वरिष्ठ अधिवक्ताहरूलाई एमिकस क्यूरीका रूपमा पठाउने निर्णय गरेको छ। बारले पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई मनोनयन गरेको हो।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा युबोला संक्रमितको संख्या 2,000 नागेको छ। विश्व स्वास्थ्य संगठनले प्रकोपको वास्तविक मात्रा रिपोर्ट गरिएको भन्दा 2-4 गुणा बढ़ी हुन सक्ने चेतावनी समेत दिएको हो। देशका स्वास्थ्य कर्मीहरूले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् 2011मा 754 जनाको मृत्यु भएको थियो भने कुल संक्रमितको पनि पुष्टि भएको थियो। पत्ता नलागेको संक्रमण, सामुदायिक मृत्यु र द्रुत भौगोलिक विस्तारले प्रतिक्रियालाई महामारीको उच्च खतराको रूपमा लिँदै आएको डब्ल्यूएचओले जारी गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि मध्यरातदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्यूब जस्ता सामाजिक सञ्जाल एपहरू 16 र 17 वर्षका प्रयोगकर्ताका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म पूर्व निर्धारित रूपमा बन्द गरिनेछन्। सरकारका अनुसार ती उपायहरूले किशोर किशोरीहरूको निन्द्रा सुधार, पढ़ाईमा ध्यान केन्द्रित गर्न र परिवारसँग बिताउने समय बढ़ाउन सक्ने सहयोग पुग्ने पनि विश्वास व्यक्त गरिएको छ। लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति 51 करोड़ 20 लाख अमेरिकी डलर भन्दा बढ़ी पुगेको छ। त्यहाँको वातावरण मन्त्रालयले सन् 2023 यता त्यसको दक्षिण क्षेत्रमा डढेलोका कारण 7,000 हेक्टर भन्दा बढ़ी वन तथा जंगल क्षेत्र नष्ट भएको छ। लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार इजरायली आक्रमणलाई वातावरणीय अपराधको संज्ञा दिँदै वातावरणीय क्षति समग्र युद्धजन्य प्रत्यक्ष क्षतिको एक हिस्सा रहेको समेत उल्लेख गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। साबेक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डमाथि 2-1 को पुनरागमन जित्ने

0: खेल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो। मध्यराति एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गर्नुभएको थियो। इंग्ल्याण्डका लागि एन्थोनी गोर्डनले गोल गर्नुभयो। तीन पटकको विश्व विजेता अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाले अब उपाधिका लागि स्पेनसँग खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आईसीसीद्वारा हिजो सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। अब पछिल्लो टी20 विश्वकप खेलेका तर विश्वस्तरीय छनौट प्रतियोगिताका लागि स्वत योग्य हुन नसके आठ टोलीलाई पनि सिधै ग्लोबल क्वालिफायरमा सहभागी हुने अवसर दिइनेछ। नेपाल सहित क्यानाडा, इटली, नामिबिया, नेदरल्याण्ड्स, ओमान, यूएई र अमेरिका ती टोलीमा रहेका छन्। र नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा हिजो सम्पन्न एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो।
1: भौतिक संरचना निर्माण भन्दा स्वास्थ्य र शिक्षामा स्थानीय सरकारको जोड़, नागरिकलाई सुविधा, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा दिस होम
1: देश हो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा गरेको सुधार. स्थानीय सरकारको पछिल्लो पाँच वर्ष कार्यकाल मध्ये चार वर्षको समयावधि सकिएको छ. यस बीचमा स्थानीय तहले आफ्नो बजेट साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोशिश गर्दै आएका छन्. विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभवका बारेमा हामीले जाजरकोटको नलगाट नगरपालिकाका मेयर डम्बर बहादुर रावतसँग कुराकानी गरेका छौं.
4: संचारको क्षेत्रमा पनि हाम्रा दुई तीनटा वडाहरूमै संचारको पहुँच थिएन. 10-11 लगायतको वडाहरूमा त्यसको लागि हामीले 10 नम्बर वडाको ध्यारगाउँमा ठुलै टावर राख्यौं. पालिकामा पनि नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो. पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौं. सड़क पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले पाइन्छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ. सड़कको क्षेत्रमा सिंचाईको क्षेत्रमा त्यस्तो भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो.
5: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नगर नगरपालिका?
4: अरू पालिकामा त के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन. नलगाड नगरपालिकामा हाम्रो विगतमा यो पाँचवटा गाविस साबितका पाँचवटा गाविस मिलेर नगरपालिका बनेको, त्यसमा पाँचवटा मात्रै स्वास्थ्य चौकीहरू थिए. अहिले के छ भने हाम्रो त्यो पाँचवटा डाँडा गाउँ लाहाङ भजनपोट रगदारा भगवती पाँचवटा गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वार्ड छ. हामीले 13 वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापन गरेर सफल भएको छौँ. भौगोलिक रूपमा कठिनाई भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरू गरेर 20
5: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पायौँ.
4: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्लामा मात्र नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रवाह गर्न गइरहेको छौँ. 3 डाक्टरबाट सेवा प्रवाह भइरहेको छ. त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुनुभयो भने सोझै परदेश भेरी अस्पताल नेपाल हुन्छ, कर्णाली परदेश अस्पताल सुर्खेत पुग्नु पर्ने अवस्था खालको छ.
5: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन.
4: हजुर.
5: तर नलगाट नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 बर्थिङ सेन्टर अहिले नलगाट नगरपालिकाभित्र चलिरहेका छ.
4: 6 बर्थिङ सेन्टर नयाँ बनेका छन् भने दुई ठाउँमा ती इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गराए. हामीले
5: अल्ट्रासाउन्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो.
4: हामीले एउटा अस्पतालमै यहाँ हाम्रो नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी इको लगायतको हामीले त्यो गर्ने सम्मको छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ.
3: जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
6: नेपाल र भारत बीच विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याउने सहमति. यात्रुवाहक ठूला सवारी साधन खरिदमा 80% ऋण पाइने. रासायनिक मल खरिदमा सरकारको तालुक.
3: प्रतिनिधि सभा बैठक 2 लागि स्थगित. विपक्षी 4 दलद्वारा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता. सम्पत्ति छानबिनका सबै काम रोक्न सर्वोच्चको आदेश. आज पूर्ण पाठ सार्वजनिक हुने.
6: गोलभेडाको मूल्यमा बिचौलियाको रजगत. दाङका किसान झोलमल उत्पादनमा आकर्षित. स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर.
3: कंगोमा इबोला संक्रमण 4 बढ़ेको विश्व स्वास्थ्य संगठनको दावी. बेलायतमा किशोर किशोरीका लागि सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने तयारी. लेबनानमा युद्धका कारण ठूलो वन क्षेत्रमा प्रभाव.
6: र अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश. इंल्याण्डमाथि इंल्याण्ड दुई एकले पराजित. T20 विश्वकपको ढाँचामा परिवर्तन. नेपाली महिला क्रिकेट टोली 19 मुनिको एसीसी एसिया कपमा छनौट.
3: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छ शीर्षकको कार्टुनमा
7: आज व्यङ्ग्य गर्न खोजिएको छ। विशेष त संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले बोलिरहेका छन्, तर सत्तापक्षका सांसदहरूले सत्ताको भन्दा पनि प्रतिपक्षी दलको विरोध र सरकार र आफ्नो पार्टीको बचाउमा लागेको भनेर विभिन्न टीका टिप्पणीहरू पनि भइराखेका छन्। अगाडिपट्टि तीन लाइन छ, तीन लाइनमा सांसदहरू बसिराखेका छन् र अगाडि पोडियममा एकजना सांसद पुगेका छन् र नजिकै एउटा फाइल बोकेर गएका व्यक्ति पनि छन् त्यहाँ नजिकै। उनले सांसदतर्फ केही सुझाव दिएको, सल्लाह दिएको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, यतापट्टिकालाई तर्साउने, उतापट्टिकालाई धम्काउने, त्यतापट्टिकालाई घुर्क्याउने अनि अगाडिपट्टिकालाई केही नै नभन्ने, चुपचाप बसिरहने।
3: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
4: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
3: गाली बेइज्जती सम्बन्धी विवाद,
4: लुटपिट सम्बन्धी विवाद,
3: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896962998।
7: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: अहिले बिहानको 7 बजे।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछ।
1: क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र

0: दुबै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
3: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
3: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
3: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
3: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 048 541 106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीरबारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048 545 398, 048 543 398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईं र तपाईंको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचों, सही रोजों।
6: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।

0: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692965998।
6: विश्वामा सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
7: हो र?
6: होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बिहान को 8 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: बजे पुनः प्रसारण हुन्छ। ठूलो आशा र अपेक्षाका साथ कार्यभार सम्हालेको वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास खर्चलाई अपेक्षा अनुसार गति दिन सकेन। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार सरकारले पूँजीगत बजेट मध्ये झण्डै 3 खर्ब 52 अर्ब रूपियाँ अर्थात 45% मात्रै खर्च गर्न सकेको छ। यसले विकास आयोजना समयमै सम्पन्न गर्ने सरकारी क्षमता, बजेट कार्यान्वयन प्रणाली र सार्वजनिक खर्च व्यवस्थापनमाथि फेरि प्रश्न उठाएको छ। हरेक वर्ष झैं यस वर्ष पनि आर्थिक वर्षको अन्तिम महिनामा ठूलो परिमाणमा बजेट खर्च गर्ने असारे विकासको प्रवृत्ति दोहोरिएको छ। विकास खर्च कमजोर हुँदा समग्र अर्थतन्त्रले अपेक्षित गति लिन सकेन। केही आर्थिक सूचकमा सुधारका संकेत देखिए पनि त्यसको प्रत्यक्ष लाभ आम नागरिकले अनुभूति गर्न सकेका छैनन्। त्यसैले सरकारप्रति नागरिकमा अझै पनि पर्ख र हेरेको मनोविज्ञान कायमै रहेको देखिन्छ। अब सरकारका सामु सबैभन्दा ठूलो चुनौती भनेको बजेटलाई आर्थिक वर्षको शुरूदेखि नै योजनाबद्ध, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो। आजको कार्यक्रम बदलिँदो नेपालमा हामी चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, पूँजीगत खर्च, दोहोरिँदै आएको असारे विकासको प्रवृत्ति तथा आउँदो आर्थिक वर्षमा लक्ष्य अनुसार बजेट कार्यान्वयन गर्न सरकारले के गर्ने भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
3: धन्यवाद।
2: समग्रमा यस वर्ष चाहिँ नेपालको सन्दर्भमा आर्थिक गतिविधिहरूलाई अर्थविदको दृष्टिकोणबाट हेर्दाखेरि के पाउनुभयो?
3: सामान्यत हेर्दाखेरि परम्परागत हिसाबकै आधारमा यो वर्ष पनि देखिन्छ, तर अलिकति चाहिँ पुँजीगत खर्च चाहिँ पहिलेको भन्दा पनि अलिक खराब अवस्थामा रहेको देखिन्छ। र खास गरेर चाहिँ सरकारले जुन किसिमको लक्ष्य लिएको थियो, यो चाहिँ आर्थिक लक्ष्यहरू, त्यो गत मागमा संशोधन गर्यो र त्यो संशोधित लक्ष्यहरू पनि पूरा गर्न सरकारलाई कठिन भइराखेको छ। त्यसले यो वर्ष चाहिँ अलिकति विशेष वर्ष, सुधारको वर्ष भनेर भन्न सकिने अवस्था छैन। सामान्यतया तपाईँको जुन ट्रेनमा चाहिँ विगतका वर्षहरूमा जे जस्ता उपलब्धि थिए त्यही मोरलेस लगभग त्यस्तै खालको उपलब्धि, तर अझ चालु पुँजीगत खर्च चाहिँ अझ कम भएको जस्तो मलाई लाग्छ। अहिले खास गरेर के हो भन्दाखेरि उहाँहरू चाहिँ अहिले चैत्र 13 गते गभर्मेन्ट बन्यो र खास गरेर चाहिँ करिब 2/3 सरकार छ। दुई तिहाईकै सरकार हुँदाखेरि पनि सरकारको मेन फोकस चाहिँ कानूनहरू बनाउने अथवा अध्यादेश मार्फत कानूनहरू ल्याउने र धेरै जसो समय चाहिँ यी कानूनहरू निर्माण गर्न सुशासनको उसमा सुशासनको लागि भनेर चाहिँ धरपकडहरू चाहिँ जारी राखेको अवस्था देखिन्छ र सबै फ्रन्टमा तपाईँको एउटा एक किसिमको एक्सनहरू भइराखेको देखिन्छ। अब यो इन्भाइरोमेन्टमा चाहिँ नर्मल्ली आर्थिक क्षेत्रमा कन्सन्ट्रेसन भएर र अहिले भइराखेका योजनाहरूको निर्माणमा चाहिँ प्रगति धेरै गर्न सकेको जस्तो देखिँदैन। खास गरेर अब निर्माण क्षेत्रमा उहाँहरूले अब निर्माण व्यवसायहरूसँग चाहिँ अलिक कडा रूपमा प्रस्तुत भएको हुन खोजेको देखियो। त्यसो हुँदाखेरि पनि निर्माण व्यवसायहरूले कोअपरेट गरेको अथवा त्यो चाहिँ निर्माण कार्यलाई चाहिँ अगाडि बढाएको देखिँदैन। उहाँहरूका पनि कतिपय समस्याहरू छन् जुन कि अस्ति प्रधानमन्त्रीसँगको भेटमा उहाँहरूले राख्नुभएको छ। यो चाहिँ खरिदसँग सम्बन्धित समस्याहरू छन्, त्यसले गर्दाखेरि यो साल चाहिँ खासै प्रगति भएको चाहिँ देखिँदैन। कारणहरू के हो भन्दाखेरि डेलिभरी हुन सकेको छैन, ओभरअलमा एक्सन चाहिँ देखिन्छ तर चाहिँ एचिभमेन्ट चाहिँ देखिन सकेका छन्। यद्यपि यो अलिकति समय पनि कम हो, चैत्रदेखि अहिले भनौँ न असारसम्म पिरियड भनेको त अलिकति कम नै हो। सुरुमा सरकारको ध्यान चाहिँ बजेट निर्माणतिर गयो, जेठ 15 त बजेटै निर्माण गर्ने कुरा भयो, बुझ्ने अर्थतन्त्र बुझ्ने कुराहरू भयो। त्यसले गर्दाखेरि अहिले परम्परागत हिसाबमै त्यो एचिभमेन्ट हुनु त्यति नौलो हुन्न, तर के भन्दाखेरि उहाँहरूको कमिटमेन्टको आधारमा हेर्दाखेरि मानिसले एक्सपेक्टेसन अलिकति बढी गर्न स्वाभाविकै हो।
2: असारे विकास खर्चको कुरा सधैँ गरिन्थ्यो, यसपटक पनि यो दोहोरियो, 3.5-4% जति चाहिँ असारको 15 दिनभित्र खर्च गर्यो भन्ने खालको यो पटक पनि सरकारले आरोप खेप्यो. विकास बजेट खर्च गर्न नसक्ने वर्षभरि तर असारमा चाहिँ यो सरकारले पनि गर्यो भन्ने आलोचना खेप्यो. यसलाई कसरी लिन सकिन्छ एउटा अर्थविदको आँखाबाट?
3: अनि यो चाहिँ एउटा त प्राविधिक समस्या पनि हो. प्राविधिक समस्या कस्तो भने पहिले सम्बन्ध भएकाको पनि तपाईँको बिल भौचरहरू यो अन्तिममा क्लियर गर्ने. जनरली के हुन्छ भने मानिसहरूको ट्रेन्ड अब अरू बेलामा समय छँदै पेश गर्यो भने त्यसमा त्यसलाई चाहिँ अध्ययन गर्ने होइन त्यसमा कमी कमजोरीहरू पत्ता लगाउने गर्ने फेरि अब यो मिलेन ऊ मिलेन भनेर चाहिँ फर्काउने यो किसिमको हुन्छ. तर अन्तिममा पेश गरेपछि त अब भुक्तानी दिने कुरामा चाहिँ बढी सम्भावना देखिन्छ. त्यसले गर्दा तपाईँको निर्माण व्यवसायहरूले अथवा अरू जसले पेमेन्ट लिनुपर्छ उनीहरूले चाहिँ अन्तिममै त्यो चाहिँ पेश गर्ने र हतारमा चाहिँ पेमेन्ट लिने कुरा चाहिँ एउटा त्यो साइकोलोजीले पनि काम गर्छ. दोस्रो कुरा सरकारसँग यो चाहिँ तपाईँको राजस्वको अभावको कारणले गर्दाखेरि पैसाको अभावको कारणले गर्दाखेरि कतिपय प्रोजेक्टहरू कम्प्लिट भए पनि त्यसको बिल पेमेन्ट गर्न सक्दैन किनभने पैसा चाहियो नि पेमेन्ट गर्न. त्यो कारणले पनि यो अन्तिममा लोड चाहिँ पर्ने हो. तर यो राम्रो किन होइन भन्दाखेरि अन्तिममा खर्च गर्दाखेरि पुरानो निर्माण भइसकेको खर्च गर्दाखेरि त त्यति क्वालिटीमा असर नपर्ला तर नयाँ कामहरू हतार हतार चाहिँ तपाईँको असारे विकास भनेर चाहिँ असारमा सम्पन्न गर्ने अथवा जेठो असारमा चाहिँ जस्तो भए पनि तपाईँको कम्प्लिट भयो भनेर सम्पन्न गरेर त्यो पैसा लिने प्रवृत्ति अथवा सरकारले पनि आफ्नो प्रगति देखाउने नाममा चाहिँ तपाईँको जसरी पनि पैसा रिलिज गर्न चाहिँ सरकार पनि उद्यत हुने प्रवृत्ति हिजोको जुन छ यसले चाहिँ तपाईँको पुँजीको एउटा प्रतिफल दिने गरी चाहिँ त्यसको खर्च नभएको अवस्था चाहिँ हो. त्यसै त पुँजीगत तपाईँ लगानी ज्यादै कम छ. 3-4 तपाईँको खर्च मात्र पुँजीगत लगानी छ. त्यसको पनि तपाईँ 55-60% मात्रै खर्च गर्नुहुन्छ भने यो मुलुकमा लगानी कहाँबाट आउँछ? सरकारी लगानी राम्रोसँग नबढिसकेपछि त्यसले चाहिँ प्राइभेट लगानीलाई पनि आकर्षित गर्दैन. त्यस कारणले यो पुँजीगत लगानी खर्च गर्न नसक्ने हिजोदेखिको जुन समस्याहरू छ त्यो समस्या ठिक छ. यो नयाँ सरकारलाई चाहिँ के भने भर्खरै आएको हुनाले अहिले चाहिँ कतिपय सङ्ख्याको सुविधा दिन सकिन्छ. तर यो सरकारको पनि तपाईँको यो साउन 1 गतेदेखि दिनगन्ती हुन्छ र आउने माघमा त यो सरकारले आफैले बनाएको बजेट आफैले 6 महिना कार्यान्वयन गर्दाखेरि कुन स्पिडमा गरेका छ र कसरी गरेका छ भन्ने कुराको मूल्याङ्कन त हुन्छ. जनताको अपेक्षा के हो भने यसले राम्रो गरोस्, यसले हिजोका कमी कमजोरीलाई सुधारोस् र राम्रोसँग अगाडि बढोस् र मुलुकले एउटा गति लियोस् भन्ने हो. तर सरकार चारैतिर चाहिँ एउटा समस्याको भुमरीमा छ र यसले समस्यालाई चाहिँ आर्थिक समस्यालाई चाहिँ परगेल्न सकिराखेको अवस्था छैन.
2: अब आगामी दिनहरूमा चाहिँ सरकारले अहिलेदेखि नै चाहिँ कस्तो खालको त्यो चाहिँ सोच विकास गर्नुपर्ने अवस्था देखिन्छ जबकि आगामी आर्थिक वर्षको अन्त्यसम्ममा समग्र रूपमा अर्थतन्त्रमा यो बजेट खर्च चाहिँ असारमा मात्रै सीमित नहोस्? त्यसका लागि के हुनसक्छ कार्ययोजना? यहाँको अनुभवबाट के देख्नुहुन्छ?
3: अब एउटा त सरकारले यो बारेमा केही कामहरू अगाडि बढाएको छ. जस्तो चाहिँ खरिद ऐनको 2 संशोधन 2083 अन्तर्गत अब चाहिँ एकदमै 30% भन्दा कम बिड गर्ने लो बिडरलाई चाहिँ त्यसको चाहिँ तपाईँको रेट एनालिसिसहरू माग्ने र त्यो सम्पन्न हुन सक्छ गर्न सक्छ भनेर चाहिँ एनालिसिस गरेपछि मात्र दिने नदिने निर्णय गर्ने कुराहरू छ. त्यसै गरी वर्ष दिनभित्र यदि वर्ष दिनभन्दा नाग छ त्यो प्रोजेक्टको कार्यान्वयन नाग छ समयावधि बढी छ भने त्यसमा चाहिँ के भन्दाखेरि त्यो जुन कच्चा पदार्थ निर्माण सामग्रीको मूल्यमा चाहिँ 10%ले वृद्धि दिने कुराहरू छ. यसरी चाहिँ निर्माण व्यवसायको पिर मर्कालाई पनि अलिकति हेर्ने कुरा र अर्को कुरा बजेटमा आएको कुरा भन्ने हो भने त्यो आयोजनाको कार्यान्वयन अवधिमा चाहिँ प्रोजेक्ट म्यानेजरहरू र टिमलाई चाहिँ चेन्ज नगर्ने कुराहरू हिजो पनि थिए तर कार्यान्वयन भएन. अब त्यो कसरी जान्छ यी कुराहरू अहिले छ. तर एउटा जोखिमको कुरा के छ भन्दाखेरि यो सबै निर्माण व्यवसायी अथवा चाहिँ यो चाहिँ अर्थतन्त्रका जो विकासका सहकार मतलब विकासका सरकारवालाहरू छन् उहाँहरूसँग चाहिँ असाध्य सुमधुर सम्बन्ध हुनुपर्छ. यो त्रासपूर्ण अथवा चाहिँ तपाईँको चाहिँ अलिकति दबावपूर्ण सम्बन्धबाट चाहिँ काम हुन गाह्रो छ. यो अलिकति सुमधुर सम्बन्ध भनेको वार्ताबाट एक अर्कालाई बुझ्ने एक अर्काको पृथ्वीमर्का बुझ्ने एक अर्काको सीमा बुझ्ने हुनुपर्छ. निर्माण व्यवसायहरू अथवा सरकारवालाहरूले सरकारको सीमा पनि बुझिदिनुपर्छ भने सरकारले पनि उहाँहरूको चाहिँ समस्या चुनौती बुझ्नुपर्छ. यसरी एउटा सहकार्यको आधारमा अगाडि बढ्ने हो भने त्यो चाहिँ के भन्दा प्रतिफल आउन सक्छ. होइन भने तपाईँको दबाब सिर्जना गरेर चाहिँ मन लाग्छ मान्छेहरू स्किप गर्छन् के मान्छे भाग्न सक्छ. त्यसले गर्दाखेरि अलिकति त्यो शैलीमा चाहिँ केही चाहिँ सुधार चाहिन्छ भन्ने मलाई लाग्छ.
2: के देखिन्छ? सरकार बने पछाडि धेरै अपेक्षा थियो आम नागरिकमा, तर सरकारले चाहिँ यो बीचमा बन्ने लगत्तै चाहिँ धरपकड सुरु गर्यो, निजी क्षेत्रहरू चाहिँ अलिकति प्रताडित बन्यो त्यसबाट भन्ने आरोप पनि खेप्नु पर्यो। तर अहिले पछिल्लो समय चाहिँ सरकारले अलिकति समन्वयात्मक ढंगबाट अघि भएको देखिन्छ, प्रत्युत्पादक बने जस्तो देखियो। त्यो चाहिँ सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अहिले के छ?
3: अब विगतको अभ्यास भनिदियो भने विगतको अभ्यास चाहिँ अलिकति साँठगाँठमै थियो। तपाईँको हामीले निष्पक्ष रूपमा भन्दा स्पष्ट भन्दाखेरि के हो भन्दाखेरि निजी क्षेत्र जसको चाहिँ एकदम सरकारको नेतृत्वसँग पहुँच छ तिनैले ठेक्का पाउने, तिनैले त्यो चाहिँ सबै छया फया मिलाउने, यो सब कुरा गर्ने र त्यसरी चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ आर्थिक लाभ लिने, दुवैले आर्थिक लाभ लिने किसिमको चाहिँ प्रवृत्ति हिजो देखिया थियो। र यसले गर्दाखेरि के थियो भन्दाखेरि सामान्य जनतालाई थाहा नहुने र एउटा सामान्य मानिस सामान्य व्यवसायले व्यवसाय गर्न नसक्ने वातावरण, किन भन्दाखेरि रुल अफ द गेम नभइसकेपछि र ट्रान्सप्यारेन्टली व्यवसाय गर्न नसकिने भइसकेपछि र तपाईँको केही मान्छेले मात्रै तपाईँको ठेकापट्टा पाउने अवस्था भइसकेपछि त्यो पद्धति त्यो प्रणालीबाट विकास हुन सक्ने अवस्था थिएन, जसले गर्दाखेरि मुलुक चाहिँ तपाईँको 30-35 वर्षमा पनि एउटा चाहिँ केही पूर्वाधारको निर्माण त भयो होला तर त्यसको कस्टको कुरा, लागतको कुरा, त्यसको तपाईँको उपयोगिताको कुरा, त्यसको उपलब्धिको कुरालाई हेर्ने हो भने त्यो अर्कै कहानीहरू छ। अब अहिलेको सरकारले यी कुराहरूलाई चाहिँ म चाहिँ परिवर्तन गर्छु भनेर आएको हो, बाचासहित 100 बाचासहित यो सरकार आएको छ र यसले चाहिँ सुरुमा के भयो भन्दाखेरि हुनसक्छ अनुभवको कमीले गर्दाखेरि अलिकति यिनीहरू चाहिँ बदमासहरू हुन् भन्ने हिसाबले चाहिँ अलिकति तपाईँको उनीहरूलाई उनीहरूसँग गर्ने व्यवहार चाहिँ अलिकति कडा व्यवहारबाट सरकार उत्रेको थियो। तर पछिल्लो चरणमा हेर्दाखेरि के भने प्रधानमन्त्रीले चाहिँ यो औद्योगिक व्यवसायीहरूलाई र निर्माण व्यवसायलाई पनि छुट्टाछुट्टै भेटिसकेपछि मलाई लाग्छ उहाँहरूलाई पनि यो चाहिँ परिस्थितिको चाहिँ अन्दाज चाहिँ भयो होला। र जहाँसम्म यो धरपकडको कुरा छ, अब एउटा कुरा अनुभवले के सिद्ध गरेको कुरा हो भने व्यवसायीहरू औद्योगिक व्यवसायहरूलाई तपाईँको पहिला सुन्ने अनि मात्रै आवश्यक पर्यो भने थुन्ने भन्ने कुराले त्यो चाहिँ त्यो गहिरो विषय हो। त्यो भनेको के भन्दाखेरि तपाईँले सुरुमै थुन्नुभयो भने उनीहरूको व्यवसाय अस्तव्यस्त हुन्छ, व्यवसाय अस्तव्यस्त भयो भने त्यसले रोजगारीलाई असर पार्छ, त्यसले उत्पादनलाई असर पार्छ, त्यसले ट्याक्सलाई असर पार्छ, त्यसले अन्तत मुलुकलाई नै असर पार्छ। त्यो किसिमको अस्तव्यस्तता चाहिँ सरकारले चाहिँ हुन दिनु हुँदैन। मतलब जसले गल्ती गरेको छ उसलाई दण्डित हुनुपर्छ, जसले चाहिँ तपाईँको गल्ती गरेको छ बदमासी गर्छ त्यसले क्षतिपूर्ति तिर्नुपर्छ, सब कुरा हुनुपर्छ। तर मुलुकको व्यवसाय अमुकको नाम जसुकै नाममा होस् तर त्यो मुलुकको व्यवसाय हो, त्यो व्यवसाय बिग्रन दिन चाहिँ हुँदैन।
2: यस वर्ष यो राजस्व असुलीको कुरा गर्दा, राजस्व प्राप्तिको कुरा गर्दाखेरि झण्डै 15 अर्ब 33 अर्बको त्यो लक्ष्य राजस्व प्राप्तिको थियो, तर सरकारले चाहिँ कुल प्राप्तिको सन्दर्भ कुरा गर्दाखेरि 12 अर्ब 28 अर्ब झण्डै 80% त्यो राजस्व संकलनको लक्ष्य हासिल गरेछ। यसलाई चाहिँ सन्तोषजनक रूपमा लिने कि कसरी लिने?
3: अब यसलाई हामीले धेरै सन्तोषजनक रूपमा पनि लिन हुँदैन, किन भन्दाखेरि तपाईँको 80% भनेको पनि कम नै हो, तपाईँको आकलनको हिसाबले हेर्दाखेरि कम नै हो। तर के भन्दाखेरि दुईटा सरकारले काम गरेको हुनाले चाहिँ यो चाहिँ उपलब्धि चाहिँ त्यति नराम्रो पनि भन्न मिल्दैन। तर कुरा के हो भन्दाखेरि हामीले राजस्व उठाउनु मात्रै बल गरेर भन्दा राजस्व उठ्ने आधारहरू हामीले कति सिर्जना गर्न सक्यौं? त व्यापार व्यवसायको अवस्था के छ? मुलुकमा व्यापार व्यवसाय फस्ट आयो भने त कर आउने हो। त्यसै गरी चाहिँ तपाईँको आयात भनेको के भन्दाखेरि मुलुकमा मागको अवस्था, एग्रिगेट डिमाण्ड अहिले कम छ, यो मानिसहरूले के गरिराखेको छ भन्दाखेरि जीवन निर्वाहमा नै गर्न कठिन भएको हुनाले तपाईँको अलिकति राम्रो खाउँ राम्रो लाउँ भन्ने समय अहिले छैन, किन ब्याङ्कमा 2% राख्यो भने त्यसको ब्याज 2% छ, रोजगारी पाइँदैन, भएका रोजगारी मान्छेको गुमिरहेछ भनेपछि बजारमा माग कहाँबाट बढ्छ? बजारमा माग नबढिकन तपाईँको आयात बढ्ने, आयात नबढिकन हाम्रो आयातमुखी अर्थतन्त्र भयो भने त्यहाँ चाहिँ भन्सारहरू बढ्न सक्ने होइन। केही मात्रामा गाडीको आयातले गर्दाखेरि केही मात्रामा त्यो भएको छ, तर पनि के भन्दाखेरि यो रेमिटेन्स र आयातमा आधारित अर्थतन्त्र चाहिँ दिगो हुन सक्दैन। मुलुकभित्र चाहिँ जुन किसिमको उद्योग व्यवसायहरू छ त्यो चाहिँ फस्टाउने किसिमको, यसलाई चाहिँ आयातलाई प्रस्थापन गर्ने किसिमको, मुलुक चाहिँ एउटा आत्मनिर्भरतातिर जाने किसिमको नीति त देखिन्छ, तर त्यो अनुसार त्यसलाई चाहिँ तपाईँको अगाडि बढाउनको निम्ति विभिन्न इन्सेन्टिभ मेकानिजमहरू र सरकारले त्यो अनुकूलको नीतिहरू निर्माण गरेर कार्यान्वयन जानुपर्ने अवस्था छ। हेरौँ सरकार कसरी जान्छ।
2: यहाँले भन्नुभयो आधार तय गर्नु पर्यो, राजस्व संकलनको लक्ष्य मात्र राखेर भएन, अलिकति महत्वाकांक्षा पनि बढी देखिएको, राजस्व जसरी पनि राजस्व उठाइहालिन्छ, राजस्वको आधारमा बजेट खर्च पनि भइ नै हाल्छ भन्ने खालको।
3: यो एउटा के छ भन्दाखेरि तपाईँको एउटा त के भने हाम्रो जुन चाहिँ चालु खर्च चाहिँ घटाउन नसक्ने बाध्यताहरू छन्। अब हाम्रो चालु खर्च जस्तो भनौँ न सरकारले नगरी नहुने खर्च नै 14-15 खर्बको पुगिसक्यो. सामाजिक सुरक्षासँग सम्बन्धित, तलब भत्तासँग सम्बन्धित होइन, यी सारा कुराहरूले गर्दाखेरि र त्यसपछि सामा ब्याज तिर्ने कुराहरू भन्नुहोस् न सजिलोसँग कुरा गर्दाखेरि तपाईँको 5-6 खर्ब चाहिँ तपाईँ तलब भत्तामा जाने, त्यसपछि 4 खर्ब जति तपाईँको चाहिँ सामा ब्याज तिर्नेमा जाने, त्यसपछि 3-4 चाहिँ तपाईँ 3 जति तपाईँको सामाजिक सुरक्षा जाने भने 5-4, 9-3, 12-13 गइगयो. अब विकास गर्नको लागि 2-3 खर्ब चाहियो, 16 खर्ब भन्दा कमको त बनाउनु पनि भएन बजेट. अब त्यही गर्नलाई पनि त आउने कहाँबाट हो त भन्दाखेरि आउने त लिमिटेड छ. तपाईँको पक्का आउने भनेको आन्तरिक ऋण लिन चाहिँ सरकारले चाहँदाखेरि आन्तरिक ऋण लिया छ. अब वैदेशिक ऋण चाहिँ त्यो अनुसारको आउँदैन, वैदेशिक अनुदान अझ कम भएर गइरहेको छ, ट्याक्सको हालत यो छ, त्यसले गर्दाखेरि दबाब चाहिँ छ. अब सरकारले किन चाहिँ तपाईँको ठूलो बजेट बनाउँछ मैले बुझेको छैन. जस्तो सरकारले यसपालि पनि 21 खर्ब होइन 24 अर्ब 34 करोडको बजेट बनायो नि, मन लाग्छ 1580 अर्ब चाहिँ तपाईँको चाहिँ राजस्व उठाउनुपर्छ. अब यो उठाउन सक्छ सक्दैन, यो शङ्का घेरामा छ. उठाउन सकोस् त्यो शुभकामना छ, तर शङ्का घेरामा छ. त्यसले गर्दाखेरि खर्च कटौतीलाई अलिकति तपाईँको निर्मम हिसाबबाट गर्नुपर्ने केही मात्रामा प्रयास गरे पनि, तर के देखिन्छ भने यसपालिको चालु खर्च पनि त्यो अनुसार घटेन के. विभिन्न निकायलाई गाउने कुरा होइन, विभिन्न उसलाई चाहिँ खारिज गर्ने कुरा, निकायहरूलाई खारिज गर्ने कुरा, यो कुराहरू भन्दा भन्दै पनि तपाईँको चालु खर्च त कम भएको छैन, अनुदान कम भएको छैन, त्यसै किसिमको चाहिँ तपाईँको सब्सिडीहरू केही कम भएको छैन. त्यसले गर्दाखेरि सरकारले अलिकति ट्रान्सप्यारेन्टली अलि चाहिँ तपाईँको यो चालु खर्च नघटाइकन यो राम्रो गर्न सकिने अवस्था छैन.
2: संरचनागत सुधार केही आवश्यक छ कि, जस्तो कर्मचारी चाहिँ आवश्यकता भन्दा बढी महसुस भएको अथवा चाहिँ अस्तव्यस्त तरिकाले कर्मचारीले एकातिर चाहिँ तलब कम भयो भन्ने, नेपालमा अर्कोतर्फ चालु खर्च बढ्या बढै हुने, यो चाहिँ समस्या कहाँनिर छ नमिनी?
3: अनि यो समस्या त के हो भने अहिले हामीले जुन किसिमको एआईदेखि सम्पूर्ण तपाईँको आधुनिक प्रविधिहरू छ, अब हामी चाहिँ पेपरलेस सोसाइटीमा गइसक्यौँ होइन, सबै कुरा अनलाइनबाट हुने अवस्था भइसकेपछि, र हिजो चाहिँ 100 जनाले गर्ने काम आज 5 जनाले गर्न सक्छ. त्यो किसिमको प्रविधिको प्रयोग गरेर त्यो किसिमको प्रोडक्टिभिटी उत्पादकत्वमा हामी जानी हो भने कर्मचारीको संख्या जसरी लोकसेवा आयोगले विज्ञापन गरे गरे सुन्छु, अरूले पनि विज्ञापन गरे गरे सुन्छु, म अचम्म लाग्छ मलाई, किन भन्दा भएका मानिसहरूको क्रमशः उनीहरू तपाईँ भन्नु केही सुविधा दिएर बाहिर जान्छन् भने पनि ठिक छ, जबरजस्ती निकाल्नु त त्यति उचित होइन, किनभने त्यो स्थायी जागिरमा गएका मान्छे जबरजस्ती, तर जब त्यहाँ खाली हुन्छ खालीमा चाहिँ पदपूर्ति गर्नुपर्छ भने जस्तो मलाई लाग्दैन. र त्यो किसिमबाट सानो यसलाई चाहिँ लिन चाहिँ तपाईँको स्टाफ सानो स्टाफ, तर त्यसलाई चाहिँ सुविधाहरू तलबहरू राम्रो सुविधा दिनुपर्छ. अहिले कर्मचारीको तलबले खानु पाउँदैन, किनभने 50,000 भन्दा कमले चाहिँ तपाईँको 3-4 जना बच्चा भएकोले त्यो सामान्य जीवन पनि अप्नाउन सक्दैन. एउटा राम्रो स्कुलको सामान्य राम्रो पनि होइन, एउटा मध्यम स्तरीय निम्न मध्यम स्तरीय स्कुलको फी चाहिँ 20-25 हजार छ, त्यो 20-25 त्यहाँ खाली हुन्छ खालीमा चाहिँ पदपूर्ति गर्नुपर्छ भने जस्तो मलाई लाग्दैन. र त्यो किसिमबाट सानो यसलाई चाहिँ लिन चाहिँ तपाईँको स्टाफ सानो स्टाफ, तर त्यसलाई चाहिँ सुविधाहरू तलबहरू राम्रो सुविधा

0: ट्रेनतिर त्यो त्यो दिशातिर सरकार मुभ गर्नुपर्छ र सानो तर चाहिने किसिमको सुविधा दिएर चाहिँ चलाउनुपर्छ भन्ने मन लाग्छ।
1: चालू खर्चको कुरा गर्यौं, यो विकास बजेट अथवा पुँजीगत खर्च कम हुँदाखेरि यसले चाहिँ रोजगारी उत्पादन र आर्थिक वृद्धिमा कस्तो खालको असर पार्छ, यसलाई चाहिँ विगतमा के छ त्यस्तो अनुभव यहाँसँग?
0: अब यो वास्तवमा यो चाहिँ जब जब पुँजीगत खर्च हुँदैन, पुँजीगत खर्च नभइसकेपछि सबभन्दा पहिलो के भने रोजगारीलाई यसले असर पार्छ। रोजगारीलाई असर पार्ने भइसकेपछि अब तिनीहरूले चाहिँ जुन किसिमको पर्चेजिङ पावर थियो नि, कामदारहरूको जुन किसिमको क्रय शक्ति थियो, अब तिनको क्रय शक्ति कम हुन्छ। कम भइसकेपछि बजार चाहिँ चलायमान हुन सक्दैन। एक यसले बजारलाई पनि असर पार्यो, यसलाई पनि असर पार्यो। जब बिजनेसलाई यसले असर पार्छ, त्यो असर पारिसकेपछि तपाईँको त्यसले करलाई पनि असर पार्छ, उत्पादनलाई पनि असर पार्छ, आपूर्तिलाई पनि असर पार्छ, त्यो किसिमको अवस्था आउँछ। र त्यो के हो भन्दाखेरि तपाईँको जब जब सरकारले पुँजीगत खर्च गर्छ त्यसपछि जनताको हातमा त्यो पैसा आउँछ, बजारमा त्यो पैसा आउँछ, त्यो पैसाले अरू चाहिँ तपाईँको रिइन्भेस्टमेन्ट हुन्छ नि, अर्को इन्भेस्टमेन्ट जाला अथवा अर्को कन्जम्सनमा जाला, केमा जाला, त्यसले एउटा चलायमान गर्ने हुन्छ, त्यो चलायमान हुन सकेन। र सरकारले गर्ने पुँजीगत खर्च केमा गर्छ त इन जेनरल्ली तपाईँको पूर्वाधार निर्माणमा त्यसले खर्च गर्छ। त्यो पूर्वाधार निर्माण भइसकेपछि, राम्रो पूर्वाधार भएपछि त्यसले चाहिँ प्राइभेट सेक्टरको बिजनेसलाई त्यसले मदद गर्छ, त्यो बिजनेसबाट प्रोडक्टिभिटी बढ्छ। जस्तो राम्रो रोड भयो भने एकदम राम्रो रोडमा चाहिँ प्राइभेट सेक्टरको चाहिँ जुन यातायात लागत कम हुन्छ, होइन? त्यो किसिमको एउटा पूर्वाधारमा भएको खर्च चाहिँ गुणात्मक भएन, राम्रो पूर्वाधार बनाउन सकेन, त्यो चाहिँ वर्षौं लाग्यो भने त्यसले प्राइभेट सेक्टरको ग्रोथलाई पनि असर पार्छ।
1: आमदानी र खर्चको अन्तर चाहिँ नेपालको सन्दर्भमा कस्तो छ, त्यो ठ्याक्कै एक आपसमा सामञ्जस्यतापूर्ण छ कि छैन, अथवा चाहिँ सरकारले यसमा सुधार गर्नुपर्ने विषय के छ?
0: आमदानी र खर्च त हामी चाहिँ लामो समयदेखि बजेट डेफिसिटमा चला छौँ, घाटा बजेटमा हामी काम गरिरहेका छौँ। घाटा भनेको हाम्रो जुन किसिमको राजस्व हुन्छ, राजस्वले लगभग चाहिँ हाम्रो केही मात्रा मात्रै बचत होला, यो चाहिँ चालू खर्चलाई मात्रै पुग्छ, चालू खर्चलाई मात्रै पुग्छ। त्यसपछि विकास खर्च कुरा, तपाईँको ऋण तिर्ने कुरा ल्याउनुहुन्छ। अब ऋण तिर्नको निम्ति सामाव्याज, ऋणको सामाव्याज तिर्नको निम्ति हामीले ऋण लिन परिरहेको छ। हिसाब गर्यो भने झण्डै चाहिँ हामी चार पाँच ऋण लिन्छौँ, अनि त्यही बराबरको चाहिँ फेरि सामाव्याज तिरेका हुन्छौँ क्या। यस्तो एउटा ट्र्यापमा हामी परिसकेका छौँ, त्यसले गर्दाखेरि यो चाहिँ घाटा बजेटमा छ। तर यो चाहिँ तत्काल गर्छु भनेर सम्भव छैन, जबसम्म इकोनोमीलाई विस्तार गर्न सकिँदैन। विस्तार भनेको के भने भइराखेको इकोनोमीलाई विस्तार गर्नु पऱ्यो। अर्को चाहिँ हाम्रो अनौपचारिक अर्थतन्त्र करिब करिब चाहिँ तपाईँको झन्डै 45-50% चाहिँ अनौपचारिक अर्थतन्त्र छ, त्यसलाई औपचारिकीकरण गर्यो भने त्यो चाहिँ यदि औपचारिकता बनाइयो भने त्यसबाट चाहिँ के हुन्छ भने सर्टेन चाहिँ कर आउन थाल्छ, त्यसलाई सुविधा पनि दिनु पर्ला, तर के भने करहरू आउन थाल्छ र एउटा जीडीपीको साइज पनि अलिकति बढ्दै जान्छ, सरकारको क्षमता पनि बढ्दै जान्छ।
1: अब कतिपय अर्थतन्त्रको जानकार नराख्ने मान्छेहरूलाई यो अनौपचारिक अर्थतन्त्रको बारेमा जानकारी नहुन सक्छ, त्यस्तो के कुन कुन क्षेत्र हुन सक्छ र त्यसमा सरकारले के गर्न सक्छ त्यसलाई चाहिँ आफ्नो मातहत ल्याउन?
0: आफ्नो मातहत ल्याउनको लागि चाहिँ सरकारले के गर्ने हो भन्दाखेरि तपाईँको यो चाहिँ करिब करिब चाहिँ सरकारले त्यो दर्ताहरूलाई सहज गरिदिनु पर्यो, अर्को जानकारी दिनु पर्यो, र सरकारले चाहिँ दर्तामा गयो भने सरकारले उनीहरूलाई के कस्तो सुविधाहरू दिन सक्छ, होइन? कतिपय त सुविधा पनि दिन्छ सरकारले, के कस्तो सुविधाहरू दिन सक्छ र उनीहरूलाई के फाइदा हुन सक्छ र त्योबाट चाहिँ त्यहाँ काम गर्नेहरूको निम्ति चाहिँ के किसिमका सामाजिक सुरक्षासँग सम्बन्धित फाइदाहरू प्राप्त गर्न सक्छ र अन्तत त्यो चाहिँ एउटा मुलुकको लागि के बेनिफिट हुन सक्छ, यो कुराहरू चाहिँ सरकारले बुझाउनु पनि पर्यो, चेतना जागृत पनि गर्नु पर्यो र अभियान पनि चलाउनु पर्यो। खास गरेर चाहिँ के हो भने अब यो धेरै जसो त के छ भने दर्ता नगरिकन चलाउने, दर्ता भए पनि कम्पनी दर्ता भए पनि भ्याटमा दर्ता नहुने, होइन? त्यो त्यो त्यो किसिमबाट चलिरहेको छ र यो अनौपचारिक अर्थमा धेरै जसो महिलाहरू काम गरेका छन् र त्यो महिलाहरूले काम गरिराखेको हुनाले र यो सबै साना मानिसहरूले काम गरेको हुनाले यसलाई चाहिँ सरकारले यसलाई मतलब हानि पुर्याउने काम गर्नु हुँदैन, यसलाई क्रमशः भित्र्याएर एउटा औपचारिकरणमा ल्याउनुपर्छ र सरकार त्यो दिशामा जानुपर्छ। सरकारलाई समस्या थाहा छ र अब भित्र ल्याउने कुरामा चाहिँ जोड गर्नुपर्छ भन्ने लाग्छ।
1: सरकारले वर्षेनी

0: चाहिँ वैदेशिक लगानी प्रतिबद्धता यति उति भनेर हामी सुन्छौं, तर त्यो भने अनुसार चाहिँ नेपालमा त्यो आउँदैन भन्ने एउटा अर्को समस्या छ अर्थतन्त्रको। यसमा चाहिँ के खासमा के हो समस्या, किन त्यो भने बमोजिम चाहिँ लगानी आउँदैन भित्रिँदैन देशभित्र?
1: अब लगानीकै कुरा गर्ने भने जुन किसिमको कमिटमेन्ट र यहाँ आएर हेर्ने भने एउटा सर्वे गरेको थियो नेपाल राष्ट्र ब्याङ्कले, करिब चाहिँ 33-34% मात्रै कमिटमेन्टको 33-34% मात्रै नेपालमा आएको छ भन्ने छ। यो कुरा सत्य हो किनभने 2011 सालदेखि हामीले इन्भेस्टमेन्ट बोर्ड चाहिँ नेपालमा स्थापना भएर काम गर्न थाले। आज 2026 भयो, यो बेलासम्म तपाईँको इन्भेस्टमेन्ट बोर्डको ठुलो इन्भेस्ट कमिटमेन्ट भए सारा भए सारा भए, अहिलेसम्म कम्प्लिट भएको प्रोजेक्ट कुन भन्दाखेरि जम्मा दुईवटा प्रोजेक्ट कम्प्लिट हो, वंशी सिमेन्ट र एउटा वासन कि भन्ने सिमेन्ट दुईवटा आएको छ, जम्मा दुईवटा आएको छ, अरू विभिन्न चरणमा होलान् तर आउटपुट देखिएन होइन। र इन्भेस्टमेन्ट भनेको सबै क्षेत्रमा चाहिँ हुनुपर्ने हो, खालि इनर्जी सेक्टरमा उसले इन्भेस्टमेन्ट ल्याए भनेर कमिटमेन्ट पनि केमा आएको छ भन्दाखेरि 80% इनर्जी सेक्टरमा छ, र उद्योग विभागले पनि यति आयो उति आयो भनेर भन्छ लगानी, तर त्यहाँ साँच्चै लगानी कति आयो भन्ने छैन। उसले चाहिँ एउटा प्रपोजल पेश गर्यो, म यति लगानी ल्याउँछु भनेर भन्छ, त्यसले त्यो एप्रुभ भएपछि यति लगानी आयो भनेर भन्ने कुरा आयो के, साँच्चै कति आयो त भन्दाखेरि साँच्चै आयो भन्दा चाहिँ गएको वर्ष 5-6 अरब आएको थियो है। अब हाम्रो हेर्ने हो भने 17-18 अर्ब वार्षिक आएको देखिन्छ राष्ट्र ब्याङ्कको डेटाबाट हेर्ने हो भने होइन। अब यस्तो किसिमको लगानीले कहाँ हुन्छ, जबकि इन्भेस्टमेन्ट समिटहरू 3-4 वटा भएको छ, प्राइभेट सेक्टरले पनि आफ्नै हिसाबले समिटहरू गरिरहेको छ तर पनि आएको छ। नआउनु पछाडिको कारण के भने यहाँकै प्राइभेट सेक्टरहरू चाहिँ सरकारको नीति र व्यवहारबाट सन्तुष्ट छैन, त्यो आफै सन्तुष्ट नभएपछि उसले आफ्नो कलिगलाई यहाँ ल्याउँदैन, उसले त्यो चाहिँ के भन्दाखेरि त्यो मेसेज त्यसरी जाँदैन, उनीहरूले सरकारसँग चाहिँ एउटा के भन्दाखेरि एउटा मर्यादाको लागि र एउटा सभ्य दृष्टिकोणले चाहिँ नम्र भएर कुरा गरे पनि बाहिर त खुला भएर कुरा गर्छन्। त्यसमा नेपालमा इन्भेस्टमेन्टको क्लाइमेट बनिया छैन, खास गरेर चाहिँ सरकारको शैली जुन छ शैली ठिक छैन। अहिले भन्दा त के थियो भन्दाखेरि टाइम बाउन्ड हिसाबबाट फाइलहरू क्लियर गर्ने भन्थ्यो नि, अहिले पनि भन्छ नि कहाँ फाइल छ त्यो कुरा तपाईँ ट्र्याकिङ गर्नु मिल्छ के गर्नु मिल्छ 7 दिनभन्दा नगर्ने यो सब कुरा हुन्छ, तर हेरौँ प्र्याक्टिसमा गर्न सकिन्छ कि सकिँदैन। यो कुराहरूले गर्दाखेरि हाम्रो चाहिँ इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण बनाउन सकेन, नीति ठिकै होला तर जब त्यो नीति इम्प्लिमेन्ट हुने कुरा छ त्यसमा चाहिँ ब्युरोक्रेसीको चाहिँ जुन किसिमको ह्यासल्सहरू बेहोर्नुपर्छ त्यो कडा छ। यो ह्यासल्सहरू चाहिँ तपाईँको नयाँ पुस्ताले युवाहरूले गर्नै सक्दैन। अहिले मैहुम भनेका चाहिँ तपाईँको यो चाहिँ इन्डस्ट्रियलिस्टहरूको पनि उही बाहुली इस्टाब्लिस गरेको कम्पनीमा आएर चाहिँ तपाईँको सिइओ हुने गर्ने शैली होला, तर कम्पनी आफैले डेभलप गर्न सक्ने वातावरण यहाँ छैन, उनीहरू चाहिँ अलिकति प्रेडिक्टेबल इन्भाइरोमेन्ट खोज्छन्।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज कार्यक्रममा हामी आर्थिक वर्षको अन्त्यसम्म पनि अपेक्षा अनुसार पुँजीगत खर्च हुन नसक्नुका कारण त्यसले अर्थतन्त्रमा पारेको प्रभाव तथा आउँदा दिनमा आवश्यक सुधारका उपायबारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी चालू आर्थिक वर्षको बजेट खर्चको अवस्था, आउँदा दिनमा बजेटलाई आर्थिक वर्षको शुरूदेखि नै योजनाबद्ध, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपाय तथा बजेटको प्रतिफल अर्थतन्त्र र नागरिकसम्म कसरी पुर्याउने भन्ने विषयमा वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा डाक्टर नेपालसँगको कुराकानी शुरू गरौं। निजी क्षेत्रसँग सरकारको सहकार्य कसरी प्रभावकारी बनाउने र वैदेशिक लगानीको प्रतिबद्धतालाई व्यवहारमा कसरी उतार्ने भन्ने जिज्ञासाबाट
2: अहिलेको यो सिनेरियोमा मलाई लाग्छ सरकारले चाहिँ यो चाहिँ सुन्ने र अनि त्यसपछि साँच्चै ऊ भयो भने त्यसलाई चाहिँ तपाईँको कार्यवाहीमा लग्ने तपाईँको मतलब चाहिँ बदमासी गरेपछि छुट कसैलाई हुनुहुन्न। तर सरकारले कार्यवाही गर्दाखेरि चाहिँ बिजनेस बिग्रने गरी गर्नु हुँदैन। बिजनेस बिग्रियो भने उसले तिर्ने त त्यही बिजनेसबाट हो नि,
3: त्यसको असर
2: तल्लो तहसँग गर्छ। त्यसले गर्दा त्यसरी जानु हुँदैन। अब अहिले इन्भेस्टमेन्टको हिसाबले हेऱ्यो भने सरकारले केही कुराहरू चाहिँ तपाईँको इज सहज बनाउने कुरा गरेका छ। जस्तो चाहिँ विदेशी विनिमयहरू चाहिँ यहाँ चाहिँ जस्तो भनौँ विदेशी मुद्राहरू ल्याउने कुराहरू भयो, यहाँबाट चाहिँ तपाईँको रिप्याट्रिएसन कुराहरू त्यसलाई अलिकति सहजीकरण गर्ने र अनि ओन विन्डो पोलिसीलाई चाहिँ अलिकति सशक्त हिसाबबाट चलाउने भनेर भनेको छ। अब यो कुराहरू सुन्दाखेरि राम्रै लाग्छ, तर पनि के हो भन्दाखेरि ओभरअल वातावरण नबनिकन एक दुईवटा तपाईँको शान्तिना सुधारले चाहिँ इन्भेस्टमेन्ट क्लाइमेट बनिहाल्छ भन्ने म छैन। हेरौं, तर शंकाको सुविधा चाहिँ दिनुपर्छ, किनभने एक वर्ष सरकारले काम गर्दाखेरि यसको कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्छ।
1: अब यसमा अर्को स्थायी सरकार पनि भनिन्छ, कर्मचारी संयन्त्रले यदि इमान्दारीपूर्वक चाहिँ काम गरेन भने सरकारले त्यो सत्तामा जाने राजनीतिज्ञहरूले मात्रै पनि गर्न सक्दैन भन्ने कुरा त यहाँलाई पनि त्यो स्पष्टै छ। अहिले के छ सरकारसँग कर्मचारीहरूले यो पटक यो अलिकति अब यो बजेट खर्च र अहिले कर्मचारी र सरकार बीचको सम्बन्धलाई कसरी लिन सकिन्छ यो बीचमा?
2: अब अहिले कर्मचारी र सरकारको बीचको सम्बन्ध चाहिँ वास्तवमा के छ भन्दाखेरि अब अलिकति चाहिँ अलिकति कर्मचारीहरू डराएको अवस्था मैले देख्छु, डराएको जस्तो देख्छु। र अर्को कुरा अहिले बाहिर चर्चामा आइराखेको त्यो हुन्छ हुँदैन, 55 वर्ष पुगेपछि चाहिँ तपाईँको त्यसपछि एक वर्षको लागि चाहिँ त्यो 55 वर्षभन्दा माथिकालाई हटाउने भन्ने 30 वर्ष र 55 वर्षको उसमा चाहिँ हेरेर गर्ने भनेर छ। त्यसले चाहिँ एक किसिमको मानिसहरू चाहिँ भन्नुहोस् न अब सचिव हुम्ला भनेर आशा हुन्छ नि, त्यो आशा चाहिँ निराशामा परिणत हुनुभयो। त्यो त्यसले गर्दाखेरि अलिकति त्रास सन्त्रासको कुराहरू त छ नै, तर एउटा के हो भने ब्युरोक्रेसीलाई चलाउँदाखेरि पनि सबै कुरा के हुनुपर्छ भने रुल बेस्ड हुनुपर्छ एक, दोस्रो के भने प्रेडिक्टेबल चाहिँ हुनुपर्छ। मैले यो गरेँ भने म यति दण्डित हुन्छु, मैले यो गरेँ भने म पुरस्कृत हुन्छु, मैले यो गरेँ भने प्रमोसन मेरो हुनसक्छ, यो गरेन भने मेरो प्रमोसन ढिला हुन्छ, यस्ता कुराहरू उनलाई थाहा हुनुपर्छ। नम्बर एक। नम्बर दुई, काम गर्दाखेरि गल्ती हुनसक्छ, तर त्यो गल्ती भयो भने पनि ऊभन्दा माथिको हाकिमले चाहिँ त्यसलाई प्रोटेक्सन गर्ने हुनु पर्यो। तपाईँ सानो गल्तीमै गएर ऊ मात्रै थुनिने होइन, ऊ मात्रै कारवाहीमा पर्ने। अब अहिले हेर्ने हो भने तपाईँको यो विगत केही समयदेखि तपाईँ 3-4 वर्षदेखि हेऱ्यो भने सबै जसो सचिवहरू मलाई लाग्छ 80% सचिवहरू चाहिँ एउटा एउटा तपाईँको मुद्दामा चाहिँ उभाएका छन्, अभियोग लागेका छन् होइन। अब त्यो देखेपछि अहिले भएका सचिवहरूको भनेको हाम्रो हालत के हुने हो, रिटायरमेन्ट भएर अब एक किसिमको सके पनि जस्तो सेवा गरियो मलाई गरियो र अब चाहिँ रिटायरमेन्टमा चाहिँ एउटा सामान्य जीवन बिताउँ भन्ने बेलामा तपाईँको मुद्दा खेपेर बस्ने जुन किसिमको देखियो नि सबै देख्दाखेरि त्यसले चाहिँ एउटा राम्रो मेसेज चाहिँ दिएको छैन। अब यो कुराहरू के हो भने बदमासी गरेको छ भने तत्कालै त्यो कारवाही हुने कुरामा जानु पर्यो, होइन भने त्यसलाई चाहिँ लामो समय गरेर त्यो बुढेसकालमा 70-80 वर्षमा चाहिँ मान्छे तानिने थुनिने कुरा चाहिँ त्यति चाहिँ सामाजिक हिसाबले त्यति राम्रो नहुन सक्छ।
1: बैंकिङ प्रणालीमा रहेको अधिक तरलता लिक्विडिटी भनिन्छ यहाँहरूको यो अर्थतन्त्रको भाषामा, यो चाहिँ किन रूपान्तरण हुन सकेन अथवा बजारमा चाहिँ ऋण प्रवाह पनि हुन सकेन भन्ने पनि अर्को गुनासो छ बैंकहरूको। यसमा समस्या कहाँ हो, निजी क्षेत्र कै फेरि कुरा उठ्छ यसबाट?
2: अनि यसको समस्याको मूल कारण मलाई के लाग्छ भन्दाखेरि, जुन बेला कोविडको अवस्था थियो नेपालमा, त्यो बेला चाहिँ एकदमै सुलभ रेटमा चाहिँ अर्थतन्त्रलाई बिग्रन नदिनु भनेर सरकारले चाहिँ निजी क्षेत्रलाई, खास गरेर चाहिँ ठूला निजी क्षेत्रहरूलाई चाहिँ ऋण दियो र त्यो चाहिँ एकदम सहुलियत दरमा ऋण दियो। त्यो बेला चाहिँ निजी क्षेत्रले चाहिने भन्दा बढी ऋण लियो, हेर्नुहोस्, चाहिने भन्दा बढी ऋण लियो। र त्यो ऋणको कतिपयले के गर्यो भने, सबैले म भन्दिनँ, कतिपयले के गर्यो भने त्यो ऋण लिएर त्यो पैसा सेयरमा हाले, ऋण लिएर त्यो पैसा जग्गा किन्नेमा हाले, ऋण लिएर त्यो पैसा कतै केही गरे होला र केहीले लगानी पनि गरे होला। अब ऋण लिएको पैसा जुन प्रस्तावको आधारमा ऋण लिएको, त्यो प्रस्ताव अनुसार त्यो ऋणको प्रयोग भएको भएन भनेर ट्र्याकिङ गर्ने नेपालमा चलन छैन। अनि भयो के भन्दाखेरि सेयर मार्केट पनि डुब्यो, अनि जग्गाको पनि एकदम डामाडोल भयो, अनि उनीहरू चाहिँ ऋण तिर्न सकेन। अलरेडी उनीहरूसँग ठूलो ऋण छ, त्यस कारणले उनीहरूको ऋण लिने क्यापासिटी पनि कम छ। हिजो के भन्थ्यो भन्दाखेरि, सिङ्गल डिजिटमा तिमीले लोन देऊ, हामी 100 मतलब चाहिँ 100 अर्बको चाहिँ 100 अर्ब डलरको इकोनोमी बनाउँछौ भनेर भनेको थियो उनी। म सम्झन्छु, सिङ्गल डिजिट भनेको 9% देऊ भन्यो भने, अहिले आज 6% ऋण दिएको छ त कसैले लिन सकेको छैन। ऋण किन लिन सकेको छैन भन्दाखेरि, उनीहरूलाई अहिले चाहिँ बिजनेस गर्न सकिन्छ भन्ने कुरामा चाहिँ अलिकति गाह्रो छ, किन डिमान्ड छैन, डिमान्ड छैन। अर्थतन्त्रमा चाहिँ डिमान्ड नभइसकेपछि तपाईँले ऋण लिन गाह्रो छ। फेरि के भन्दाखेरि, पोलिसी कन्सिस्टेन्सी छैन। अब यो किसिमको चाहिँ अनेक किसिमको चाहिँ प्रताडना खेप्न पर्ने हो कि अथवा के हुने हो कि भन्ने किसिमको एउटा त्रास पनि छ। यो सबले गर्दाखेरि निजी क्षेत्र चाहिँ ऋण लिन उत्साहित पटक्कै देखिएको छ, एउटा आफ्नै कारणले, अर्को चाहिँ यो वातावरणको कारणले गर्दाखेरि। अब नसकेपछि अब राष्ट्र ब्याङ्क के गरिराखेको छ भन्दाखेरि, तपाईँको त्यही आएको पैसालाई मोपअप गरेर चाहिँ तपाईँको आफैले लिएर अनि 3% जति कति चाहिँ तपाईँको ब्याज तिरेर चाहिँ बसिराखेको छ। अब राष्ट्र ब्याङ्कको काम के हो भने, वास्तवमा उसले चाहिँ यो चाहिँ मनीको ब्यालेन्सलाई मेन्टेन गर्ने पनि हो, मुद्रा आपूर्तिलाई चाहिँ एउटा सन्तुलित अवस्थामा राख्ने कुरा हो। तर त्यो गरिराखेको अवस्था म देख्दिनँ। उसले अरू उपायहरू अपनाएर भए पनि के हो भन्दाखेरि, यसलाई एउटा चाहिँ माग सिर्जना गरेर, उसले सकेन सरकारले नै लिने हो कि, सरकारले नै खर्च गर्न सक्छ भने सरकार तमाम प्रोजेक्टहरूमा खर्च गर्ने हो कि, तर राष्ट्र ब्याङ्कले तपाईँको 3% लिने भन्दा त सरकारले लिनु उचित भयो नि, खर्च गर्नु उचित भयो नि। खर्च गर्यो भने त बजारमा आउँछ, आम जनतामा जान्छ, नभए त जाँदैन। अब यसले कस्तो भयो भने, ब्याङ्कहरू पनि फेल खाला भन्ने डर भइसक्यो ब्याङ्कहरू पनि, किनभने त्यो बेलाकै ऋण चाहिँ सधैँ रिस्ट्रक्चरिङ गरिया छ, सधैँ उ गरिया छ, अनि सरकारले लै कालो सूचीमा यसपालि नराखिदियो भनिया छ, ऋण उठाउनु पनि सक्दैन। एनपिए चाहिँ तपाईँको खराब कर्जाको दर चाहिँ निकै बढिसकेको छ, उनीहरूले भने भन्दा बढी छ, त्यो हामीलाई थाहा छ। त त्यसो हुनाले गर्दाखेरि यो अर्थतन्त्र चाहिँ यो तरल अधिक तरलताले गर्दा, ऋणहरू चाहिँ समयमा नतिरेको कारणले गर्दाखेरि अर्थतन्त्र चाहिँ अलिकति तपाईँको यो के भन्दाखेरि जोखिममा छ भन्ने मलाई लाग्छ।
1: रेमिट्यान्सको योगदान छ भनिन्छ आर्थिक गतिविधिका लागि, तर अर्कोतर्फ चाहिँ युवाको वैदेशिक रोजगारीलाई चाहिँ अलिकति अब यो चुनौती पनि छ भन्ने छ। कतिसम्म चाहिँ बाहिरै गएर कमाएर पठाउन सक्छ, होइन, देशभित्र कसरी चाहिँ उत्पादन गर्ने अथवा चाहिँ देश कसरी बनाउने भन्ने एउटा त्यो चुनौती छँदैछ भने, अर्कोतर्फ रेमिट्यान्सबाट देश चल्यो भन्ने दुईटा भाष्य छ, यसको तालमेल छ कि छैन, अथवा चाहिँ यसमा चाहिँ सरकारले के सोच्नुपर्छ?
2: सरकारले अरू देशमा के गर्यो भने, जस्तो कोरिया भनौँ, होइन, रेमिटेन्समा केही समय जाने, त्यसबाट पैसा मात्रै अर्न हुने होइन, त्यसबाट चाहिँ तपाईँको चाहिँ स्किल समेत थाहा हुन्छ, एक्सपोजर हुन्छ, स्किल हुन्छ, र त्यो एउटा चाहिँ त्यसबाट बेनिफिट नहुने होइन। अब हाम्रोमा के देखियो भन्दाखेरि, रेमिटेन्समा गएर आएका, रेमिटेन्समा गएकाहरूको परिवार चाहिँ झन्डै अब 60-70% परिवार चाहिँ रेमिटेन्समा गएको छ। उनीहरूको बच्चा बच्चीको तपाईँको स्वास्थ्यको कुरा, सामान्य पढाइको कुरा, त्यसले रेमिटेन्सको पैसाले धानेको छ। मुलुकको चाहिँ तपाईँको विदेशी विनिमय अथवा मुद्राको चाहिँ त्यो खाँचो टारेको छ, यो सब कुरा भएको छ। र अहिले चाहिँ तरलता बढिराखेको छ नि, त्यो पनि के भन्दाखेरि मुलुकमा माग छ नि, विदेशी मुद्रा यहाँ आउँछ, आइसकेपछि त्यो साटेर जब चाहिँ यहाँ त्यसले छताछुल्लो पनि भइराखेको छ। अब दीर्घकालीन रूपमा हेर्ने हो भने, अब त्यो चाहिँ ज्यादै एउटा प्लान गरेर केही समयको लागि जानु ठिक छ र क्रमशः फिर्ता गर्नुपर्ने अवस्था छ। अलिकति माइन्युटली हेर्नुभयो भने, तपाईँले रुख र जंगलको अवस्था हेऱ्यो भने फरक हुन्छ. तपाईँले जंगललाई हेर्नु भने सधैँभरि हरियो देख्नुहुन्छ, जंगल बहुत राम्रो देख्नुहुन्छ. तर इन्डिभिजुअल रुखलाई हेर्नु भने त्यो रुख कुनै सिक्युटी होला, कुनै मर्यो होला, कुनै के भयो होला. त्यस्तै हरेक रेमिटेन्स वर्करको चाहिँ तपाईँको लाइफ साइकल हेर्नु भने खाडीको त्यस्तो गर्मीमा गएर एउटा चाहिँ रेमिटेन्स अर्नरले तपाईँको 12-14 वर्षसम्म काम गर्ला म्याक्सिमम गर्यो भने 14 वर्षमा ऊ चाहिँ पूरा शिथिल भएर चाहिँ नेपाल फर्कने हो. काम गर्न नसके नेपाल फर्कने हो नि, रोगका साथ किडनी ड्यामेज भएर नेपालमा फर्केर आउँछ. र उसको बच्चाले ऊ जाँदाखेरि एक क्लासमा पढिया छ भने 11 क्लास मात्रै पास गर्छ. त्यसपछि न उसँग बचत छ, न उसँग चाहिँ फर्दर इन्कम छ, के छ भनेपछि त्यो परिवारको हालत सामाजिक रूपले पनि कतिपय विखण्डन भइरहेछ. यो सब गर्दाखेरि तपाईँ इन्डिभिजुअल रेमिटेन्स अर्नरको चाहिँ केसलाई स्टडी गर्नुभयो भने यसका पीड़ा आफ्नै छन्, त्यसमा राज्यले हेर्ने भन्ने कुरा यस्तो. र उनीहरूको पैसाको चाहिँ तपाईँको इन्भेस्टमेन्टमा लगाएर त्यसबाट पछिलाई पनि क्रमशः रिटर्न आउने हिसाबबाट गर्नुपर्ने हो. रेमिट हाइड्रोको चाहिँ कन्सेप्टहरू आएको थियो, अहिले पनि उनीहरूलाई अग्राधिकार गरेर कतिपय चाहिँ यो हाइड्रोमा लगानी गर्ने अवसरहरू दिएको छ. तर त्यसमा रेमिटेन्स जाने कतिपय केही त अत्यन्तै टाढो हुनुहुन्छ, केही कतिपय मानिसहरू सिधा साधा भएको हुनाले यो कुरा उहाँहरूलाई चाहिँ तपाईँहरूकै फाइदाको लागि हो भनेर सम्बन्धित एमएससीहरूले अलिकति बुझाउने कुरा र उनीहरूलाई आकर्षित गर्ने कुरा गर्नुपर्छ. र उनीहरूको पैसालाई चाहिँ हाम्रो इन्भेस्टमेन्टमा लगाउने कुरामा लग्यो भने मलाई लाग्छ त्यसले मुलुकको विकास पनि हुने, उनीहरूको इन्डिभिजुअलको सोर्स अफ इन्कम पनि हुने.
1: कुरा गर्दा यो कृषि पर्यटन उद्योग र निर्माण क्षेत्रको योगदान अर्थतन्त्रमा कस्तो रह्यो यो विगतदेखि अहिलेसम्म केही वर्षदेखि यहाँको अनुभवमा, र अहिलेको सरकारले अबका दिनहरूमा चाहिँ यो क्षेत्र सुधारका लागि चाहिँ यसमा चाहिँ गर्नुपर्ने नीतिगत सुधारहरू के हुन्?
2: अब कृषि क्षेत्रको कुरा गर्दै भने सरकारले विभिन्न आयोजनाहरू ल्यायो, प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम पनि ल्यायो होइन, त्यसपछि चाहिँ अब यो कृषि रणनीति कार्यक्रम पनि ल्यायो, सबै कुराहरू ल्यायो. तर यी कार्यक्रमहरू उत्साहजनक हिसाबबाट आए, त्यसको कार्यान्वयन राम्रोसँग हुन सकेन. जसरी तलसम्म जानुपर्ने विभिन्न स्पेसल जोनहरू बनाउने, ब्लकहरू बनाउने भनेर चाहिँ कुराहरू आएको थियो नि, कहाँ के उत्पादन छ त्यसलाई जोड गर्ने, माटो अनुसारको होइन हावापानी अनुसार गर्ने भने त्यो किसिमबाट केही छिटपुट ठाउँमा भएको छ तर अभियानगत रूपमा जान सकेन. र कृषिबाट हाम्रो चाहिँ के भन्दाखेरि कृषिले हिजो चाहिँ हामी कृषि निर्यात गर्छौँ, आज हामी कैयौं कृषि वस्तुहरू आयात गर्छौँ तपाईँलाई पनि थाहा छ. यो किसिमको एउटा चाहिँ हामीले कृषि वस्तुहरू खाद्यान्न माछा मासु तरकारी फलफूलमा त हामी अत्यन्तै आत्मनिर्भर हुन सक्छौँ नि. यो आत्मनिर्भर बनाउने दिशामा चाहिँ जाने, खास गरेर चाहिँ बाहिरबाट आउने उत्पादनहरूलाई पनि नियन्त्रण गर्नुपर्नेछ, आपूर्तिलाई पनि नियन्त्रण गर्नुपर्नेछ र भित्र पनि बन्द गर्नुपर्छ. कतिपय चाहिँ बिमाको लागि चाहिँ दिएका पैसाहरू पनि ठाउँमा पुग्दैन, सब्सिडीहरू चाहिँ सम्बन्धित मान्छेले पाएकै छैन, ठुला ठालुले सब्सिडी कब्जा गरेर छ. यसै सालको पनि कुरा गर्यो भने अहिले म सुन्छु अखबारहरूमा कि के भन्दा यसपालि पनि मल चाहिँ पर्याप्त मात्रामा मल किसानहरूले पाउन सकेन र अब धान बालीलाई त्यसले असर पार्छ. त्यस हुनाले कृषिमा जतिसुकै ठूलो महत्व भए पनि र अहिले मलाई गए साल हो कि यो साल हो, गएको साल अथवा यही साल यो साल चाहिँ करिब कृषिको योगदान जिडिपीमा 12-13% पनि हुने जस्तो देखिन्छ भनेर पनि आएको थियो न्युज होइन. सामान्यतया 20-25% देखिन्छ, मान्छे धेरै इन्गेज त्यसमा छ. तर कृषिले राम्रोसँग चाहिँ सरकारको ऊ चाहिँ दृष्टि पाउन सकेका छैन. अहिलेको सरकारले पनि आफ्नो बाचापत्रमा भन्न त भनेको छ, हाम्रो चाहिँ एउटा यो समृद्धिको आधार चाहिँ कृषि क्षेत्र हो, किनभने यसमा धेरै मानिसहरू लागेका छन् र कृषिको विकासबाट नै हामी समृद्धिमा अगाडि बढ्न सक्छौँ भन्ने कुरा स्वीकार गरेको छ. अब त्यो अनुसार अब सरकारले कसरी जान्छ होइन, लगानीको दृष्टिले बजेटको दृष्टिले भन्यो भने त खासै बजेटमा त्यो त्यस्तो प्राथमिकता देखिन्न, लगानीमा प्राथमिकता देखिन्न, तर पनि कमिटमेन्ट त्यो सरकार राखेको छ. जहाँसम्म पर्यटनको कुरा छ, पर्यटनमा प्राथमिकता त राखेको छ, तर पर्यटनको जीडीपीमा योगदान चाहिँ 2-3% मात्र छ क्या. त्यो 2-3% योगदान हुनेको डबलै भए पनि 4% हुन्छ हो नि. त्यसले गर्दाखेरि तर त्यसले चाहिँ के हुन्छ भने रोजगारी सिर्जनामा चाहिँ धेरै मद्दत गर्छ. अहिले आइटी सेक्टर चाहिँ अलिकति अगाडि बढ्नेवाला छ, तर आइटी सेक्टरले के गर्छ भने जसले रोजगार पायो त्यसले चाहिँ अर्कोलाई रोजगार दिन सक्दैन क्या. एउटा ल्यापटप लियो आफै बस्ने हो क्या, अर्को पछाडिपट्टि बस्नुपर्ने कुरो भएन. त्यसले गर्दाखेरि त्यो चाहिँ रोजगारी कम हुन्छ. त्यसै गरी चाहिँ तपाईँको यो इनर्जी सेक्टरको कुरा गर्ने हो भने हाइड्रो पावरहरूले पनि ठुलो रोजगारी सिर्जना गर्दैन. यसले रोजगारी सिर्जना गर्ने भने निर्माणको बेलामा मात्र हो, पछि जुन चाहिँ तपाईँ स्टेसनहरू रन गर्ने बेलामा त केही टेक्निकल मान्छे भएपछि त रन भयो. त्यसले गर्दाखेरि ठुलो चाहिँ तपाईँको इम्प्लोइमेन्ट दिने सेक्टर भनेको एउटा कृषि हो, अर्को चाहिँ उद्योग हो. उद्योगमा पनि एसएमईजहरू एसएमई स्मल मिडियम इन्टरप्राइजेसहरू हुन्. अब यो कुराले प्राथमिकता दिनैपर्छ, र सर्भिस सेक्टरमा पनि के हुन्छ भने सर्भिस सेक्टरमा पनि त्यसले ठूलो रोजगार क्रिएट गर्दैन, त्यो पनि के भन्दाखेरि निश्चित मानिसहरूको लागि हुन्छ त्यो एकदमै. सर्भिस सेक्टर पनि अब के भयो भन्दाखेरि हाइली क्यापिटल इन्टेन्सिभ हुन्छ, के लेबर इन्टेन्सिभ हुँदैन. जब लेबर इन्टेन्सिभ हुन्छ लेबरले काम पाउने हो, क्यापिटल इन्टेन्सिभ हुन्छ भने त्यो क्यापिटलको प्रयोग हुने, पुँजीको प्रयोग हुने हो. त्यसले गर्दाखेरि हामीले अलिकति सन्तुलित ढङ्गबाट हेर्नुपर्छ भन्ने लाग्छ.
1: अब अर्को, अब अहिले त हामी संघीय संरचनामा छौं, प्रदेश संघ र स्थानीय तह बीचको यो बजेट कार्यान्वयनको अवस्था चाहिँ समान रूपमा देखिँदैन, आन्तरिक स्रोतको व्यवस्थापन चाहिँ अहिलेसम्म पनि खासै देखिँदैन. यसमा चाहिँ के हो सोच्नुपर्ने, विचार गर्नुपर्ने? अब त दोस्रो कार्यकालमा जाँदै गइसक्यो, अब सकिँदैछ, अन्त्यमा छौ.
2: अब हाम्रो यो चाहिँ संघीय संरचना अन्तर्गत जुन तीनटा तहको सरकारहरू छन् त्यो सरकारहरूमा खास गरेर अहिले प्रभावकारी देखिएको चाहिँ केन्द्रीय सरकार र स्थानीय सरकार चाहिँ प्रभावकारी देखिएको छ भने जुन प्रदेश सरकारहरू छ प्रदेश सरकारको बारेमा चाहिँ यो आवश्यकै छैन के भन्ने कुरा पनि आएको छ. यसको पछाडि कारण के हो भने प्रदेश सरकार त्यति इफेक्टिभ नभएको कारण के हो भन्दाखेरि प्रदेशको निम्ति चाहिने कानूनहरू चाहिँ केन्द्रीय सरकारले कानून निर्माणमा पनि ढिलाइ गर्यो र त्यो प्रदेशलाई बलियो बनाउने कुरामा चाहिँ तपाईँको केन्द्र सरकार चाहिँ निरपेक्ष, अलिक धेरै निरपेक्ष रहेको देखिन्छ. अहिले पनि हामी चाहिँ 72 एउटा संघीय संरचनामा गयौँ 2072 तर पनि के भने तपाईँ संघ सरकारको चाहिँ केन्द्रीय मानसिकता अहिले पनि छ. शान्तिना 1-1.5 लाखका प्रोजेक्ट पनि केन्द्रीय सरकारले सञ्चालन गर्ने गरेको पनि देखिन्छ. त्यसले गर्दाखेरि यो कारणले गर्दाखेरि प्रदेश इनइफेक्टिभ देखिएको हो. अब हाम्रो हिसाबले हेर्दा मलाई के लाग्छ भने प्रदेशलाई दिने रोलमा नि मैले धेरै प्रदेशको र स्थानीय तहको चाहिँ अध्ययन गरेका छु. 2 वर्षसम्म ठाउँ ठाउँमा गएर मेचीदेखि महाकालीका विभिन्न ठाउँमा गएर अध्ययन गर्दाखेरि के देखेँ भने यो इन्फ्रास्ट्रक्चरको पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू स्थानीय तहले गर्नुभन्दा पनि त्यस्ता परियोजनाहरू स्थानीय तहको सिफारिसमा प्रदेशले गर्ने हो भने त्यो बढी चाहिँ तपाईँको इकोनोमिकल पनि हुन्छ, बढी चाहिँ त्यो स्ट्यान्डर्डको पनि हुनसक्छ. किनभने हाम्रो स्थानीय तह त विभिन्न लेभलका छन् नि, उनीहरूले बाटो निर्माण गरे, सडक बनायो भने त्यो क्वालिटीको बनाउन सक्दैन, अर्को चाहिँ आफूले फण्ड हालेर पनि गर्न सक्दैन नि. त्यसले गर्दाखेरि यो पूर्वाधार बनाउने कुरा चाहिँ शान्तिना पूर्वाधार टोल छिमेकको त ठिक छ तर अलिकति राम्रो पूर्वाधार एउटा गाउँबाट अर्कोमा जाने होइन, एउटा पालिकाबाट अर्कोमा जाने, अर्को चाहिँ पालिकाहरू जोड्ने, मूल सडकसँग जोड्ने जस्ता यस्ता सडकहरूको निर्माण, सिँचाइका निर्माणहरू चाहिँ जुन सानो आकारका यिनीहरू चाहिँ प्रदेशलाई दियो भने प्रदेशले पूर्वाधारमा केन्द्रित गर्नुपर्छ. प्रदेशले समन्वयको केन्द्र र स्थानीय तहको समन्वयको एउटा समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्छ र प्रदेशले चाहिँ के हो भन्दाखेरि एउटा खास गरेर चाहिँ प्रदेश ज्यादै ठूलो बनाउनु पनि आवश्यक छैन, स्थानीय तहका समस्याहरू के छ त्यसलाई चाहिँ समाधान गर्ने गरी जानुपर्छ र त्यो हिसाबले जाँदाखेरि राम्रो हुन्छ. इन्डियाको केस भनिदियो भने स्थानीय तह कमजोर छ, तपाईँको प्रदेश तह बलियो छ इन्डियामा, हामी कहाँ चाहिँ स्थानीय तह बलियो छ प्रदेश कमजोर छ. यसको भन्नुको मतलब चाहिँ प्रदेश बलियो स्थानीय तह कमजोर बनाउनु पर्छ होइन, जनताको डे टु डे चाहिँ तपाईँको पहुँच भएको ठाउँ चाहिँ स्थानीय तह नै हो, स्थानीय तहलाई बलियो नै गर्नुपर्छ. तर स्थानीय तहको बुताभन्दा बाहिरका प्रोजेक्टहरू स्थानीय तहले गर्न चाहिँ सक्दैन.
1: विगत केही समयदेखि यो घर जग्गा र सेयर बजारको अवस्था अलिकति राम्रो देखिएन देशमा, यसले अर्थतन्त्रमा कस्तो चाहिँ असर पारिरहेको छ र यसमा अहिले सरकारले गर्नुपर्ने के हो खास?
2: अब घर जग्गा र यो सेयरको हिसाबले गर्दाखेरि अर्थतन्त्रको खास गरेर चाहिँ स्थानीय तहको चाहिँ स्रोतको हिसाबले हो भनिदियो भने शहरी क्षेत्रका स्थानीय तहहरू नगरपालिकाहरूमा भनिदियो भने घर जग्गाको कारोबार जति बढी भयो उनीहरूको आमदानीको स्रोत चाहिँ त्यति बढी हुँदो रहेछ स्थानीय तहको होइन. अर्को चाहिँ ढुङ्गा गिट्टी, अलिक बाहिर गएको चाहिँ ढुङ्गा गिट्टीबाट आमदानी हुने रहेछ. अब सरकारको पनि के हो भन्दाखेरि त्यो मालपोतबाट आउने पैसाको त बाँडिन्छ नि, त्यसबाट आउने स्रोतहरूबाट जान्छ. तर अब यसलाई बढाउनको निम्ति के गर्ने भन्ने कुरामा चाहिँ के भने पहिला चाहिँ असाध्यै अनपेक्षित रूपमा तपाईँको दलालहरूले भाउ चाहिँ असाध्यै बढाएको अवस्था हो. नेपालको जग्गाको मूल्य उत्पादकत्वको दृष्टिले, त्यसको चाहिँ तपाईँको त्यसले दिने बेनिफिटको दृष्टिले हेर्ने हो भने त्यो चाहिँ सबै ठाउँमा सुनको टुक्रा चाहिँ दलालहरूले बनाए. त्यो लेभलको त जानुपर्ने जरुरी छैन, त्यो लेभलको जानुपर्ने जरुरी छैन. तर सरकारले के गर्नुपर्ने भन्दाखेरि अहिले अलिकति सहज के हो भने अब जस्तो भनौँ न तपाईँको टुक्रा पार्न नमिल्ने, खण्डीकरण गर्न रोक्ने यो कुराहरूलाई चाहिँ समस्या छ भने त्यो समस्या तत्काल समाधान गरेर चाहिँ जनताले क्रय विक्रय गर्न सक्ने अवस्था चाहिँ क्रिएट गर्नुपर्छ। धेरै जसो किताकाट नभएर पनि धेरै ठाउँ रोकिएको अवस्थाहरू छ, रोकिएको अवस्था पनि छ। र अर्को कुरा, नापी नक्साहरू पनि क्लियर छैन। नापी नक्सामा पनि यत्रो चाहिँ तपाईँको प्रविधि छ, त्यो क्लियर गर्ने र त्यो मुद्दाबाट बाहिर आउनुपर्छ। शेयर बजारको कुरा के हो भने, शेयर बजारलाई चाहिँ अलिकति अनुशासित गर्नुपर्ने कुरा छ, किनभने इनसाइड ट्रेडिङका कुराहरूदेखि लिएर त्यहाँ भएका विकृतिहरूलाई चाहिँ कम गर्नुपर्ने कुरा छ, किनभने 60-65% परिवारहरूसँग सम्बन्धित छ। तर यसलाई चाहिँ अब मार्जिन लेन्डिङको सुविधा पनि सरकारले दिएको छ, लगानीको सुविधाहरू त दिएको छ, तर सरकारले डाइरेक्टली शेयर बजारमा चाहिँ भाउलाई तलमाथि गर्न सक्दैन। अब त्यो सरकारी नीतिको आधारमा सामान्य रूपमा मान्छेले अनुमान गर्छ। हाम्रो शेयर बजार चाहिँ सरकारी नीतिबाट भन्दा पनि केही मानिसहरूको मिल्दोमतोबाट चाहिँ त्यो बजारलाई तल झार्ने, बजारलाई माथि लग्ने त्यो कुरा गरेको छ। र यो साना लगानीकर्ताको निम्ति चाहिँ हाम्रो शेयर बजार चाहिँ ज्यादै रिस्की छ। म तपाईँलाई भनौँ, म एउटा प्रोफेसनल मान्छे, प्रोफेसनल्ली नेटवर्थ हेरेर चाहिँ लगानी गर्नु पर्यो भनेर मैले राष्ट्रिय ब्याङ्क साथीहरूसँग सल्लाह गरेँ, सब कुरा गरेँ। मैले लगानी गरेको अत्यन्त सानो सेयरहरू त्यो ज्यादै ओर्लिएर गयो। पहिला यो 8-10 वर्ष अगाडिको कुरा ओर्लिएर गयो, त्यसपछि मलाई त्यसप्रति इन्ट्रेस्ट पनि भएन। अब हाम्रो चाहिँ परिवारमा केही थाहा नभएका मानिसहरूले गरेको लगानी चाहिँ एकदम माथि गयो, हल्ले हल्ला गरेको लगानी माथि गयो, जसको नेटवर्थ पनि छैन, केही पनि छैन, आधारै छैन, माथि गयो। म नेटवर्थ क्यालकुलेसन गरेर एकदम यसको चाहिँ हुन्छ भनेको उसले गएन। त्यसले गर्दाखेरि हाम्रो बजार चाहिँ प्रेडिक्टेबल छैन।
1: अहिले केही सुधार भएको अवस्था हो, कारोबार चाहिँ एकदमै घट्यो भन्ने पनि छ।
2: कारोबार त अहिले कारोबार घटेको छ। अब यो कारोबार चाहिँ जुन किसिमको अहिले चाहिँ आएको, जहाँ आएको छ, यो ज्यादै घटेको पनि होइन, ज्यादै घटेको पनि होइन, 25-26 भने ज्यादै घटेको पनि होइन। तर कुरा के हो भने, मानिसहरूले महँगामा किने क्या, वर्ष वर्ष वर्ष यो 35 पुग्छ भन्यो, अनि 29 किन्यो, अनि उनीहरू स्वाट्य घटा आफ्नो नाफा बुक गर्यो, त्यो किसिमको अलिकति यहाँभित्र चाहिँ चलखेल बढी भएको हुनाले पनि यो समस्या भयो।
1: यो सार्वजनिक खरिद ऐनको कुरा पनि अघि सुरुमै हामीले उठाएथ्यौँ, सरकारले चाहिँ अहिले अलिकति यसमा कडाई गर्दैछ भन्ने खालको। सार्वजनिक खरिद ऐन, त्यसै गरी ठेक्का प्रणाली र प्रशासनिक प्रक्रियामा चाहिँ के सुधार आवश्यक छ, जबकि यो अर्थतन्त्रलाई चाहिँ आगामी दिनहरूमा हामीले जुन राष्ट्रिय लक्ष्य छ, यो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि यो चाहिँ उपयुक्त अथवा अनुकूल बन्दै जाओस्।
2: पहिलो कुरा त सरकारले निर्माण व्यवसायलाई चाहिँ विकासको साझेदार भनेर चाहिँ त्यो रूपमा लिनुपर्छ। यो चाहिँ एकदमै ठग हो भन्ने हिसाबबाट सरकारले लिनु हुँदैन, विकास साझेदार लिनुपर्छ। र नियम कानूनहरू चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि, व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या। तर त्यहाँनिर खेल्ने ओर्ने गर्छ भने त्यसलाई कारवाही गर्नै पर्छ, त्यसलाई चाहिँ तपाईँको दण्डित गर्नै पर्छ। काम लिएर तपाईँ लापरवाही गरेर तपाईँको मोबिलाइजेसन कस्ट लियो भाग्यो किसिमको जुन अहिलेको स्थितिहरू छन् कतिपयको, त्यो कुरालाई चाहिँ निर्ममतापूर्वक चाहिँ कारवाही गर्नुपर्छ। तर जो इमान्दार निर्माण व्यवसायहरू छन्, जसका चाहिँ जिनुन समस्या छ, त्यो समस्याप्रति चाहिँ समस्या समाधान गर्न सरकार चाहिँ त्यसमा चाहिँ प्रतिबद्ध पनि हुनुपर्छ। अरू कुरा के भने, प्रोजेक्ट जिम्मा दिएपछि, निर्माण व्यवसायलाई प्रोजेक्ट जिम्मा दिएपछि अब उसले ह्यान्ड ओभर गर्दाखेरि पनि भेट हुने भन्ने किसिमबाट हुँदैन, किनभने उसलाई तपाईँको निर्माण सामग्री समयमा आपूर्ति गर्ने कुरामा पनि सरकारको मद्दत चाहिन सक्छ, किनभने ढुङ्गा गिटीकै समस्या हुन्छ बेलावतमा, तपाईँको चाहिँ अरू बिटुमिनहरूको समस्या हुनसक्छ। त्यस कारणले निर्माण व्यवसायलाई पनि मद्दत गर्नुपर्छ र प्रोजेक्ट म्यानेजर जुन सरकारले खटाएको हुन्छ ऊ चाहिँ ले वास्तवमा फेसिलिटेट गर्नुपर्छ। अहिले हामी चाहिँ खालि नियन्त्रण गर्ने कुरामा गयौँ कि हिजोदेखिका, त्यसरी गएर चाहिँ यो व्यवसाय फस्टाउन हामी चाहिँ मिलेर अगाडि बढ्नुपर्छ, एउटा कुरा त्यो। दोस्रो कुरा, अब यो ठेक्का पट्टाहरू चाहिँ तपाईँको अनलाइन पनि भएको छ, समय चाहिँ अलिकति लामो छन्, लामो समयलाई छुट्याउनुपर्छ, काम गर्ने अवधि चाहिँ मलाई लाग्छ एकदम चाँडोबाट सुरु गर्नुपर्छ। हिमाली क्षेत्रका परियोजनाहरूमा निश्चित अवधि मात्र काम हुन्छ, तपाईँको 3-4 महिना काम हुन्छ, त्यसपछि काम हुँदैन। त्यस्तो ठाउँमा चाहिँ तपाईँको बहुवर्षीय योजनाको कन्सेप्टमा जानुपर्छ, सिङ्गल इयरको हुँदैन, बहुवर्षीयमा जानुपर्छ। र कैयौँ योजनाहरू चाहिँ को लागत, यहाँको लागत र त्यहाँको लागत चाहिँ फरक हुन्छ, त्यस कारणले लागत इस्टिमेट गर्दाखेरि, त्यो इस्टिमेट गर्दाखेरि हामीले चाहिँ त्यो डिस्टान्सको हिसाबले, त्यसपछि भौगोलिक कठिनाइको हिसाबले पनि त्यसलाई हेर्नुपर्ने हुन्छ। र यो इन्जिनियरको विषय मात्रै बनाइन्छ क्या, तपाईँको त्यो डिजाइन प्रोजेक्ट डिजाइनमा इन्जिनियरको विषय मात्रै, इन्जिनियरको विषय मात्रै होइन, त्यो विषयमा सोसियोलोजिस्ट, इकोनोमिस्ट, इन्जिनियरको प्रमुख रोल हुन्छ, तर उनीहरूको पनि त्यसमा इन्भल्भमेन्टहरू आवश्यक हुन्छ भन्ने मलाई लाग्छ।
1: मैले
2: होइन, त्यो प्रोजेक्ट समाजलाई आवश्यक हो कि होइन, त्यो प्रोजेक्ट कति राइट छ, कति एप्रोप्रिएट छ, उदाहरणको लागि भन्नुहोस् न, अहिले चाहिँ पूर्व पश्चिमको लेनहरू विस्तार गर्ने, प्रायः ठुल्ठुला बाटा बनाउने अहिले चलाएको छ नि, तपाईँले सुन्नुभएको छ, त्यहाँ कति भेहिकल चल्छ, आगामी पाँच वर्षभित्र कति भेहिकल चल्छ, दस वर्षभित्र कति भेहिकल चल्छ, के गर्छ, त्यसको ट्रेन हेर्नु।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: आहा, अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
10: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
10: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
11: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
10: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
11: आवश्यक कागजात,
10: सदस्यता परिचय पत्र,
11: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
10: र तोकिएको नवीकरण शुल्क
11: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
10: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
11: सदस्य मृत्यु,
10: नगद राहत रु 20,000 रुपियाँ,
11: दुर्घटना स्वास्थ्य उपचार,
10: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
11: व्यावसायिक क्षतिपूर्ति, आगलागी प्राकृतिक प्रकोप,
10: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
11: अपाङ्गता,
10: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
11: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
12: अहिले बिहानको 9 बज्यो।
0: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजे हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित। विदा स्वीकृत नगराई गायब हुने 23 स्वास्थ्य कर्मीसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मागे स्पष्टीकरण। विद्युतीय सार्वजनिक सवारी साधन किन्न 80% ऋण पाइने। सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको करकटी प्रमाण अनिवार्य। क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डलिरो तीव्र बन्दै भारतमा 18 दिनदेखि अनशनरत पर्यावरण अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रिँदै र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश उपाधिका लागि स्पेनसँग खेल्ने।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 9992 65 99 99 8।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद हरियाले अर्को बैठक आगामी साउन 14 गते बस्ने जानकारी दिनुभएको। हिजोको बैठकमा 3 आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 3 आयोगका प्रतिवेदन पेश गर्नुभएको। मन्त्री गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभएको। हिजोको प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर काशीलाई सर्वसमितिले अनुमोदन गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत विदा नलिई लगातार 60 दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका 23 जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन 2053 दफा 74 उपदफा 1 खण्ड ज बमोजिम विदा स्वीकृत नगराई अनुपस्थित रहेका ती कर्मचारीहरूलाई सेवाबाट किन नहटाउने भनी प्रश्न गरेको छ। सूचनामा उल्लेख भए अनुसार चित्तबुझ्दो कारण नभएमा उनीहरूलाई सोही ऐनको दफा 72 खण्ड खको उपखण्ड 1 बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय हुन सक्ने चेतावनी दिएको छ। उक्त कार्यवाही प्रक्रियाको दायरामा पर्नेहरूमा वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, डेकु कान्तिबाल अस्पताल महाराजगंज र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू रहेका छन्। अनुपस्थित हुनेहरूमा 9 तहका रेडियोलोजिस्ट डाक्टर अमित रोमिया र पेडियाट्रिक सर्जन डाक्टर मृतुल प्रसाद जोशी, विभिन्न तहका मेडिकल अधिकृतहरू, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा स्टाफ नर्सहरू रहेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन नसकेको निगमको भनाइ छ। यसअघि जस्तै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भनवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोलको भाव प्रति लिटर 194 रूपियाँ 50 पैसा र डिजल तथा मटितेलको भाव 192 रूपियाँ 50 पैसा कायम गरिएको छ। यस्तै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोलको भाव प्रति लिटर 196 रूपियाँ र डिजल तथा मटितेलको भाव 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपालमा पेट्रोलको भाव प्रति लिटर 197 रूपियाँ र डिजल तथा मटितेलको भाव 195 रूपियाँ नै यथावत राखिएको निगमले जनाएको छ। बागमती प्रदेशका अनलाइनहरू संचार रजिष्ट्रारको कार्यालयमै नवीकरण हुने भएका छन्। बागमती प्रदेश सरकार र संचार रजिष्ट्रार कार्यालय आर्थिक वर्ष सकिन केही दिन बाँकी हुँदा प्रदेश ऐन र कानून बमोजिम अनलाइन नवीकरण गर्न तयार भएका हुन्। संघीय सरकारले संशोधन गरेको प्रकाशन तथा छापाखाना ऐनलाई कारण देखाउँदै प्रदेश रजिष्ट्रारको कार्यालय पछि हटेपछि बागमती प्रदेशका अनलाइन नवीकरण कार्य अन्यलमा परेको थियो। संघीय सरकारको निर्णयको पर्खाइमा रहेको बागमती प्रदेश सरकार र संचार रजिष्ट्रारको कार्यालय अन्तत प्रदेशमा दर्ता र विलिखीकरण भएका अनलाइन नवीकरण गर्ने निर्णयमा पुगेका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया र प्रदेशको मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतसँगको छलफल र सल्लाहपछि प्रदेश रजिष्ट्रार रेवाती सापकोटा अनलाइन नवीकरणका लागि सहमत हुनुभएको हो। विद्युतीय सार्वजनिक सवारी साधन किन्न 80% ऋण पाइने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थालाई सो सीमासम्म ऋण प्रवाह गर्न सक्ने गरी निर्देशन जारी गरेको। हालसम्म सबै प्रकारका सवारी साधन खरिद गर्न 60% मात्र ऋण दिन पाइने व्यवस्था थियो। जेएनजी आन्दोलनका कारण प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न मात्र अहिले 80% सीमा कायम गरिएको थियो। यो व्यवस्थामा थप गर्दै राष्ट्र ब्याङ्कले यात्रुवाहक ठूला विद्युतीय सवारी साधनका लागि ऋणको सीमा बढ़ाएको। सार्वजनिक यातायातको रूपमा प्रयोग हुने यात्रुवाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेएनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भए प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात 80% कायम गर्न सकिनेछ। राष्ट्र ब्याङ्कको निर्देशनमा भनिएको छ। यसको अर्थ कुनै व्यक्तिले 1 करोड़ रूपियाँ पर्ने विद्युतीय सवारी साधन किन्छ भने उसले शुरूमा 20 लाख रूपियाँ मात्रै पुग्छ। यसअघि 40 लाख लगानी गर्नुपर्थ्यो। हाल साना सवारीमा विद्युतीय सवारीको पहुँच धेरै भए पनि ठूला सार्वजनिक सवारी साधन पर्याप्त रूपमा विद्युतीय बन्न सकेका छैनन्। सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनमा कार्यरत चालक सहचालक र सहयोगीहरूको पारिश्रमिकबाट अनिवार्य रूपमा कर कटी गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्ने भएको छ। आन्तरिक राजस्व विभागले यातायात व्यवस्था विभागलाई पत्रचार गर्दै अबदेखि सवारी साधनको दर्ता वा नवीकरण गर्दा त्यस्ता साधनमा कार्यरत कर्मचारीहरूको पारिश्रमिक विवरण र कर कटी गरी दाखिला गरेको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ। विभागले आयकर एम 2058 को प्रावधानलाई स्मरण गराउँदै करयोग्य आय आर्जन गर्ने सबै व्यक्ति करको दायरामा आउनुपर्ने स्पष्ट पारेको छ। भाडाका सवारी वा ढुवानीका साधनमा काम गर्ने जनशक्तिलाई पारिश्रमिक भुक्तानी गर्दा सम्बन्धित सवारी धनी वा निकायले नियम अनुसार कर कटी गरी सरकारी ढुकुटीमा दाखिला गर्नुपर्ने कानूनी व्यवस्था छ। सवारी धनीहरूले आफ्ना कामदारलाई पारिश्रमिक दिँदा नियम अनुसार कर कटी गरे नगरेको यकिन नभएको पाइएपछि विभागले यो कदम चालेको छ। हाल धेरै जस्तो यातायात मजदूरहरू करको दायरा बाहिर रहेको र उनीहरूलाई प्रदान गरिने पारिश्रमिकको आधिकारिक अभिलेख नहुने पारिश्रमिकको आधिकारिक अभिलेख नहुने गरेको भन्दै विभागले कडाई गर्न लागेको जनाएको छ। सर्वोच्च अदालतले सेवानिवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टो बहादुर सिंहले दायर गरेको रिटमाथि बुधबार सुनवाई गर्दै न्यायाधीश मृत ध्वज निरौलाको एकल इजलासले तत्काल पूर्व न्यायाधीश र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण बुझाउने सूचना यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। सिंहले न्यायाधीशको सम्पत्ति विवरण माग्न नपाइने भन्दै सम्पत्ति छानबिन आयोग विरूद्ध रिट दायर गर्नुभएको थियो। तपाई यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्ने गर्नुहोला।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है के?
9: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
10: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
13: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्। तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
12: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एक पटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो 102.1 MHz।
13: विश्राम पछि हजुरको समाचारमा पुनः स्वागत छ। चितवन राष्ट्र निकुञ्जले जंगली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिइसकेको हात्तीलाई डाट बेहोस बनाउने औषधि गरी रेडियो कलर लगाइएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मकरका अनुसार हात्तीलाई डाट गरी घाँटीमा सेटेलाइट रेडियो कलर जडान गरिएको छ। त्यसपछि दारा काटेर छाडिएको हो। रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जीपीएस ट्रैकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताउनु भएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरखगण निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो। गत असार 20 गते भरतपुर 23 सहित हात्तीको आक्रमणबाट 25 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढ़ाएको थियो। प्रतिकूल मौसम र घना झाड़ीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। नकली भूटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका बेचन झा रिहा भएका छन्। 2 वर्षदेखि कारागारमा रहेका उनी सुन्दारा कारागारबाट सबै प्रक्रिया पूरा गरेर बुधबार रिहा भएका हुन्। उनलाई मंगलबार मात्रै जिल्ला अदालत काठमाडौँले ठगी मुद्दामा 1 वर्ष कैद र 10,000 जरिवाना सजाय तोकिएको थियो। तर झाले तोकिएको अवधिभन्दा दोब्बर बढ़ी कैद भुक्तान गरिसकेका छन्। उनलाई रिहा गर्नका लागि मंगलबार राति नै कारागारलाई पत्र पठाइएको थियो। 2081 असार 14 गते पक्राउ परेका झा त्यसै ठाकुर पक्षका लागि सुन्दरा कारागारमा थिए। समाचारको क्रममा मौसम समाचार। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको निम्न चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ, जसको प्रभावले देशभरमा साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मध्य कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चटाङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाड़ी भूभागका केही स्थानमा चटाङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मध्य प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चटाङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारण बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश कोशी र बागमती प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका हिमाल पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। आगलागीबाट निस्किएको बाक्लो धुवा अमेरिकातर्फ फैलिन थालेपछि दुवै देशमा स्वास्थ्य र जनजीवनमा असर पर्ने चिन्ता बढ़ेको बीबीसीले जनाएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश कोशी र बागमती प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

त्यहाँको राष्ट्रिय रेल सेवाले घटनामा रेलका सबै कर्मचारीलाई सुरक्षित रूपमा उद्धार गरेको र रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। क्यानाडाको ओन्टारियोमा मात्र 100 भन्दा बढ़ी डडेलो सक्रिय छ। क्यानाडाभर 838 ठाउँमा आगलागी भएको छ। डडेलोका कारण उत्तर पश्चिमी क्षेत्रका धेरै समुदाय जोखिममा परेका छन्। डडेलोबाट निस्किएको बाक्लो धुवाले क्यानाडाको सबैभन्दा ठूलो शहर टोरेन्टोलाई ढाकेको छ। हिजो त्यहाँको आकाश पहेँलो देखिएको थियो भने विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूईआरले टोरेन्टोलाई केही समयका लागि विश्वकै सबैभन्दा खराब वायु गुणस्तर भएको शहरको सूचीमा राखेको छ। खराब वायु गुणस्तरका कारण टोरेन्टोमा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विश्वकप खेल हेर्न आयोजना गरिएका बाहिरी कार्यक्रमहरू रद्द गरिएका छन्। धुवा अब अमेरिकातर्फ फैलिन थालेको खबरमा उल्लेख छ। भारतको दिल्ली उच्च अदालतले शिक्षाविद तथा पर्यावरण अभियन्ता सोनम वाङसुकको अनसनका सम्बन्धमा केन्द्र सरकारसँग जवाफ मागेको छ। वाङसुकले दायर गर्नुभएको पीआईएल अर्थात सार्वजनिक हक वा सरोकार मुद्दाको सम्बन्धमा अदालतले हिजो केन्द्र र दिल्ली सरकारबाट जवाफ मागेको हो। पीआईएलमा वाङसुकले जीवन बचाउन तत्काल सरकारी हस्तक्षेपको माग गर्नुभएको बीबीसीले जनाएको छ। कानूनी समाचार र विश्लेषण समेट्न वेबसाइट बार एण्ड बेन्चका अनुसार सामाजिक अभियन्ता तथा अधिवक्ता राकेश कुमार सैनीले पीआईएल दायर गर्नुभएको विषयको गम्भीरता र तत्काल सुनवाईको आवश्यकतालाई मध्यनजर गर्दै अदालतले भोलि वा यो निवेदनमाथि सुनवाई गर्न जनाएको छ। विभिन्न परीक्षामा भएको अनियमितता परीक्षणमा प्रकरणमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन दबाव दिँदै सोनाम वाङसुक 18 दिनदेखि अनसनमा हुनुहुन्छ। र समाचारको अन्त्यमा केही खेल समाचार। विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोलले हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको। खेलको पहिलो हाफ निकै तनावपूर्ण रहे। दुवै टोलीले कड़ा ट्याकल र आक्रमक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरियो। 55 मिनटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। त्यसपछि इंग्ल्याण्डले रक्षात्मक रणनीति अप्नाउँदै अग्रता जोगाउने प्रयास गर्यो तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 50 मिनटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरपछि अर्जेन्टिना झन आक्रमक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले हेड मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। अन्तिम समयसम्म दबाव ठेक्न नसकेको इंग्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 1:15 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 1:45 फ्रान्ससँग खेल्नेछ। र नेपालले सन् 2028 टी20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले टी20 विश्वकप र एक दिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको। आईसीसीका अनुसार सन् 2026 टी20 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउनेछन्। स्कटल्याण्डले भने 2026 प्रदर्शनका आधारमा सिधै युरोप क्षेत्रीय छनौटको फाइनलमा स्थान बनाउनेछ। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित। विधा स्वीकृत नगराई गायब हुने 23 स्वास्थ्य कर्मीसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मागे स्पष्टीकरण। विद्युतीय सार्वजनिक सवारी साधन किन्न 80% ऋण पाइने। सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको करकटी प्रमाण अनिवार्य। क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै भारतमा 18 दिनदेखि अनशनरत पर्यावरण अभियन्ता वाङसुकको स्वास्थ्य अवस्था बिग्रिँदै र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश। उपाधिका लागि

Hakemliğe. अवस्था बिहान नौ बजे हजुरको समाचार सकियो. हाम्रो बिहान एघार बजेको हजुरको खबरमा हुने नै छ. त्यति जलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म यस्तो राजमा पनि समाचारबाट बिदा हुन्छु. नमस्कार, शुभ दिन.

0: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्तभित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्यादभित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात:
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-892 र 0848-543-85। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
0: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0848-45-143, 98-63-023-422।
9: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी।
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0485453305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
12: हजुरको रेडियो

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9869043230 9767-65-24-29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 9851-40-41-98 र 9841-25-59-57।
4: अनि दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
5: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
6: ए काका काकी, के को गन्थन मन्थन हो?
4: ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
6: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
3: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0-48-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
7: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
7: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँ उगाली उरानी लेगबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा, मिठा र माइला मनसुने लोकगीतहरू बज्छ, साथसाथै आज बिहिबारको बसाई छ। आजको बसाईमा तपाईँले के गर्नुपर्छ भनेर तपाईँले कार्यक्रम नियमित सुन्ने साथीलाई थाहा हुनेछ। र यदि तपाई नयाँ साथी हुनुहुन्छ अर्थात पहिलोचोटि मात्रै तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ आजको बसाईमा तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, गीत गाउँछु भने साथीले गीत गाउन सक्नुहुन्छ। र तपाईँको लेख रचना, कथा, कविता, गजल, शायरीहरू के के छन् तपाईँले आफूलाई मनमा लागेका, तपाईँलाई सजिलो लाग्ने प्रस्तुति पनि तपाईँले सुनाउन सक्नुहुन्छ। आजको बसाईमा तपाईँलाई धेरैवटा अप्सनहरू रहेका छन् भने तपाईँले हामीलाई फेसबुक लाइभ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप्तामा कोच एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले श्रोतमिचोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यदि बेलामालाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। आजको व्यवसाय पक्कै पनि एकदमै रमाइलो रहनेछ। फटाफट तपाईँ 0848 40 40 0026 फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो सारे गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

नानी तिमलाई मात्रै होइन मलाई पनि खानु ज्वारी कोटलाई टाँकु भुसुनालाई माखो छाली कोरे राखु गैरी बनी खेतमा सालिदान लागो हे बहिनी नानी सालिदानको परालले धरमशाला थाको तिमी काको काको हामी काको काको तिम्रो र हाम्रो यसै पृथ्वी कारणा तालमा ठ्याक्कै भेट भएको यो वनमा छैन क्यारे न्याउली कराउँदैन यो वनमा छैन क्यारे न्याउली कराउँदैन डाँडै काटी

नि दशरथ वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भरतलाई जामा तिम्रा दुई बहिनीले सौध्यौ भनी देखि यतैतिर थाम सौदिनौ भनी हातमा लिन्छु लुवा सुरको चिम्टा जप्छु राम राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा हाँसखेल गर्दा माया प्रीति बस्यो मरी माया प्रीति बस्यो हिमाल चुली पल्लपट्टि हलालेको साल छ हिमाल चुली पल्लपट्टि हलालेको साल छ जति हेर्थ्यौ तिमीले मलाई उति माया लाग्छ मरी उति।

स्वर्गतिर चिनी डन्नी काटी बिनी हे बहिनीलाई पानातमा लिने तिम्रा दुई बहिनीलाई भेट भएको ठाउँमा परमहारा चाहिँले के भनेको थिइन्? मुन्टो छुनु मुनु तिम्रा दुई बहिनीले जन्मै पार्यो, रुनु तिम्रा दुई बहिनी त आफ्नो कहिले हुनु? सिमल सरर र पिपल फरर र तिम्रा दुई बहिनीले

मलाई सिके खान्छ र एउटा केटी फकाई देऊन तिम्रो के जान्छ र मरी तिम्रो के जान्छ र शिरमलाको ढाका टोपी ढल्क्यो नवान शिरमलाको ढाका टोपी ढल्क्यो।

0: कार्यक्रमको शुरूआतमा हामीले एकजना नेचनी रमाइलो असारको गीत राखेर कार्यक्रम लोककौशलको शुरूआत गरिसकेका छौँ। लगभग आज असारको अन्तिम दिन पनि रहेको छ, भोलिदेखि तपाईँले असारको गीत सुन्न पाउनुहुन्न। त्यही भएर आजसम्म विषय रमाइलो असारका मसुनी गीत संगीत बोक्छ हामीसँगै रहेर सहयात्रा गर्न सक्नुहुन्छ। साथसाथै तपाईँकै प्रस्तुतिहरूलाई पनि आजको व्यवसायमा हामीले सुन्नेछौँ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो?
1: म काखरेदेखि सुभाष तामाङ।
0: सुभाष जी, के छ खबर?
1: हामीहरू एकदम राम्रै छ भन्नुहुन्छ हामीलाई।
0: मेरो पनि एकदम ठिक छ, राम्रो रमाइलो घमाइलो छ भन्नुपर्छ। कुन ठाउँदेखि भन्नुभयो हाम्रो सुभाषजीले?
1: काभ्रेको धुलीखेलदेखि।
0: काभ्रेको धुलीखेलबाट?
1: हजुर।
0: धुलीखेलतिर के गर्दै हुनुहुन्छ? काम गर्नुहुन्छ अनि रेडियो सुन्न पाउनुहुन्छ कि हुन्न त काम गर्ने मान्छेले?
1: दिदी
0: आज सुन्नु भएको छैन, हिजो अस्ति सुन्नु हुन्थ्यो कि हुन्थेन?
1: मैले खेलकुदबाट नम्बर जोड्नु भएको थियो।
0: नम्बर कसरी पाउनु भयो?
1: फेसबुक लाइभ।
0: फेसबुक लाइभबाट?
1: हजुर।
0: फेसबुक लाइभमा यहाँले आफैले भेट्नु भयो कि अनि साथीले कार्यक्रम सेयर गरिदिनु भयो?
1: मैले नै भेटेको।
0: आफैले भेट्नु भयो? हजुरको रेडियोमा कार्यक्रम लोक कसरी देख्नु भयो त्यसपछि फोन लगाइहाल्नु भयो?
1: हजुर।
0: ल ठिक छ, अब यहाँले फेसबुक पेजलाई फलो गर्नुपर्ने हुन्छ, नियमित यहाँले सुन्न सक्नुहुन्छ है। ल अनि खाना खानुभयो कि बाँकी नै छ? धुलीखेलतिर काम गर्न थाल्नु भएको कति भयो हाम्रो सुभाषजीले?
1: अब एक महिना जति हुनु लाग्यो।
0: भर्खर भर्खरै हो तपाईँले काम गर्न थाल्नु भएको?
1: हजुर।
0: अनि यो भन्दा अगाडि चाहिँ के गर्नुहुन्थ्यो?
1: म गरेसी काम गर्छु भन्नुभयो।
0: के काम भन्नुभयो?
1: गराएसी
0: काम भन्नुभयो?
1: हजुर।
0: ल ठिक छ, अब यता नि हेर्नुपर्छ उता नि हेर्नुपर्छ, कमाउनु नि पर्यो रमाउनु नि पर्यो होइन सुभाष चाहिँ?
1: हजुर, पक्कै पनि।
0: ल त्यही भएर कमाउने रमाउने सबै बराबरी गर्नुहोस्, कमाई थोरै होस् या धेरै, रमाउन चाहिँ सिक्नु पर्यो होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ यहाँले, अब आफै नम्बर भेटाउनु भयो, आफैले कार्यक्रममा आएको छ भनेर पनि थाहा पाउनु भयो, खुसी लाग्यो। अब पहिला चाहिँ काभ्रेतिरै बस्नुहुन्थ्यो होइन त?
1: काभ्रेतिर होइन, सर्लाईतिर बस्नु।
0: यहाँको घर चाहिँ सर्लाई?
1: हजुर।
0: ल आज त फेरि कसरी भेटाउनु भयो त हाम्रो सुभाषजीले त? नि
1: मैले फेसबुक खोलेको।
0: ल ठिक छ, खुसी लाग्यो, सरलाईको मान्छेले हामीलाई सम्झनु भएको छ, खुसी लागेको छ। अन्य बसाइमा पनि आउनुहोस्, साथसाथै अन्य साथीलाई पनि कार्यक्रमको बारेमा यहाँले जानकारी दिनुहोला। अरू अरू कार्यक्रमहरू पनि आउँछ, 11 बजे, 12 बजे, 2 बजे, 4 बजे, राति 10 बजे आए।
1: हजुर।
0: ल आज चाहिँ हामीलाई के सुनाउनुहुन्छ त?
1: मलाई त गीत गाउन आउँदैन दिदी।
0: के सुनाउनुहुन्छ त? ल गीत गाउन आउँदैन भने कार्यक्रम चलाउन आउँछ हाम्रो सुभाषजीलाई?
1: आउँदैन दिदी,
0: कार्यक्रम चलाउन नै आउँदैन। कथा कविता गजल केही भन्न मन छ चुड्किला?
1: यो यसमा दोहोरी
0: हजुर
1: लोकबाट हो?
0: हजुर हजुर, लोकगीत गाउनु पर्ने हुन्छ।
1: म थोरै प्रयास गर्नु नि।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ। बैगुनीले दिएको चिनो, दिएको चिनो, थाहा छ मलाई कसरी बिर्सिनु, औकी चिज औकी चिनु न काली कान्छीलाई फिर्ता दिनु छ। यति नै
0: यति मात्रै गाउनुहुन्छ? मिठो गीत गाउनु भयो हाम्रो सुभाषजीको, आवाज पनि एकदमै सुरिलो तिखर छ। यो मिठो गीतहरू आवाजमा यो आवाजमा अझै सुन्नुपर्छ। भोलि पर्सिका बसाइमा पनि यहाँले फोन गर्नुहोला, साथसाथै शनिबार पनि गीत गाउने कार्यक्रम छ, यहाँले गीत गाउन सक्नुहुन्छ। फोन गर्दै गर्नुहोस्, हामीलाई सम्झँदै गर्नुहोस्। अहिलेको लागि छुटाउँदा
1: हुन्छ। नमस्ते
0: हस् त। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुभाष तामाङजी, यता धुलीखेलदेखि भन्दै हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रमको शुरूआतको साथीले मिठो गीत गाएर छुटिसक्नु भएको छ कार्यक्रमबाट, हाल तपाईँको यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो झन्डै गुड आफ्टरनुन भन्नुभयो होइन हाम्रो पासाङ्की बोल्दै हुनुहुन्छ जस्तो लाग्छ हो. अनि के छ हाम्रो पासाङ्जीको खबर?
2: मेरो खबर ठिक ठाक छ दिदी, अनि हजुरलाई राम्रो छ के छ
0: सुनाउनु? म लगायत रामेश्वरतिर पनि एकदम ठिक छ है त. पासाङ हटाएर डोलमा मात्रै राख्नु भएको छ, मैले पासाङ्जी भने डोलमा चाहिँ भन्छु है त. अब पहिला अब हाम्रो पासाङ डोलमा शेर्पा भनेर परिचित हुनुहुन्थ्यो, त्यही भएर मलाई पासाङ नै भन्न आउँछ कि डोलमा चाहिँ. ल अनि खाना खानु भयो कि बाँकी नै छ कि के छ? कार्यक्रम सुन्न आज समय मिलेको छ कि छैन?
2: मेरो खाना भइसक्यो दिदी, कार्यक्रम पनि सुनिरहेको हुनुपर्छ
0: है. मेरो पनि भइसकेको छ, अब यहाँले नियमित सुन्छु भनेपछि हामीलाई पनि खुसी लाग्छ. नियमित साथी भएपछि ठ्याक्कै चिनिन्छ पनि होइन डोलमा चाहिँ. ल हामी त्यसो भए अब कार्यक्रमतर्फ लाग्छौ, बाँकी कुरा भोलिका दिनमा गर्छौ. आज चाहिँ हामीलाई के सुनाउनुहुन्छ?
2: म चाहिँ कार्यक्रम सञ्चालन गर्छु भने चाहिँ आउँदैन, तर पनि थोरै प्र्याक्टिस गर्छु दिदी.
0: कार्यक्रम चलाउने प्रयास गर्नुहुन्छ?
2: कार्यक्रम सञ्चालन गर्छु नि.
0: ल हुन्छ, ल सुरु गर्नुहोस्.
2: हुन्छ, हेलो नमस्ते नमस्कार. कार्यक्रम लोकुसिलीको साथमा आज पनि प्रस्तुत भइसकेका छौँ हामी हरेक बिहान 10 बजेदेखि 11 बजेसम्म हजुरहरूसँग जोडिन सक्छौँ. हामी हरेक दिन हरेक बार फरक फरक प्रस्तुति लिएर हजुरको साथमा उपस्थित हुनेछौँ. आज बिहिबार परेको हुनाले हजुरहरूलाई गीत गाउन, कविता वाचन गर्न, कार्यक्रम सञ्चालन गर्दा कुन सहज लाग्छ त्यसलाई प्रस्तुत गरेर आफ्नो कला प्रदर्शन गर्न सकिनेछ. त्यसको लागि हाम्रो रेडियो नम्बर रहेको छ 0440-0026 मार्फत हामीसँग प्रत्यक्ष कुराकानी गर्नका लागि जोडिन सक्नुहुनेछ. नियमित कार्यक्रम सुन्ने साथीहरूले जानकारी होला, यदि नयाँ साथी हुनुहुन्छ भने यहाँको लागि मैले जानकारी गरिसकेका छौँ. असारको छुट्टी छ, असारको रोपाई सकिसकेको होला, कसैको सकाउने प्रतीक्षामा होला, सकेर घरैमा बसेर रेडियो सुन्दै बस्नुभएको होला. जो जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहोला भनेर चाहे रेडियो नम्बर खुल्ला भइसकेको छ, हामीसँग प्रत्यक्ष कुराकानी गर्नका लागि आउन सक्नुहुनेछ. कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु मिठो गीत, गीतपछि पुनः उपस्थित हुने नै हजुर भने रेडियो सुन्दै गर्नुहोला. धन्यवाद, त्यति नै भन्न चाहन्छु दिदी.
0: ल यति पनि सघाउनु भयो हाम्रो डोलबाजुले. डोडाउनु परेन ढोलमा चाहिँ, किन डोडाउनु हुन्छ? अब तपाईँ हामीसँग सधैँभरि बोलिराख्नु भएको हुन्छ, हामी पनि तपाईँसँग सधैँ बोलिरहेका हुन्छौँ. जस्तो तपाईँले अथवा मैले तपाईँलाई दिदी बहिनी होइन, हामी एउटै परिवार हो भनेर त्यसरी सोच्नुहोस्, तपाईँले डोडाउनु पर्ने हामीसँग ऊ यस्तो बिग्रिँदाखेरि यस्तो पो भन्नुहुन्छ कि भने, त्यो कुनै पनि चिन्ता नगर्नुहोस्. तपाईँलाई बिग्रेको ठाउँमा यस्तो हुनु पर्थ्यो भने हामी छँदैछौँ होइन, तपाईँको लागि सहयोग सपोर्ट गरिहाल्छौँ, तपाईँले चिन्ता नगर्नुहोस्. कार्यक्रम चलाउने क्रममा अब सबैलाई एकैचोटि आउँछ भन्ने छैन, जस्तो आज यहाँले कार्यक्रम सञ्चालन गर्ने प्रयास गर्नुभयो होइन, अर्को हप्ता पनि यसै गरी तपाईँले एउटा दुईटा शब्द अथवा एउटा दुईटा लाइनलाई चाहिँ अगाडि बढाउँदै बिस्तारै बिस्तारै थोरै शब्दहरूलाई चाहिँ चयन गर्दै लानुहुन्छ, आइहाल्छ नि. तपाईँलाई त्यस्तो चिन्ता गर्नुपर्ने डराउनु पर्ने छ जस्तो त लाग्दैन त मलाई त. ल मजाले कार्यक्रम भन्नुहोस् न डोलमा. हजुर म एकदम सन्चै आरामै छौ, म मात्र होइन हामी सबैजना सन्चै, हाम्रो यता श्री राजी पनि, हाम्रो सन्दनाजी पनि, सबैजना बाहिर हाँस्दै हुनुहुन्छ है त.
2: कार्यक्रम
0: कहिलेको? रातिको आमा त आउनु पर्थ्यो, उहाँको अन्य बाहिरको काम परेको हुनाले उहाँ बाहिर हुनुहुन्थ्यो, त्यही भएर है त डुलमा
2: चाहिँ कार्यक्रम सुनेर आएको थिएँ भनेको।
0: ठिक छ, कहिले काहीँ अब दाईको अनुपस्थिति कम, कहिले काहीँ दिदीहरूको अनुपस्थिति कम, त्यो भइ नै हाल्छ कि आफ्नो कार्यव्यस्तताले होइन। हाम्रो डोलमाजीले बुझ्नुहुन्छ, साथसाथै अन्य साथीले पनि बुझ्नुहुन्छ भन्ने लाग्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ, सल्लाह सुझाव दिनुहुन्छ केही बुझ्ने। आउन त आउनु पर्थ्यो, उहाँको अन्य बाहिरको काम परेको हुनाले उहाँ बाहिर हुनुहुन्थ्यो, त्यही भएर है त डोलमाजी
2: कार्यक्रम सुनेर आएको थियो।

0: गर्नुहुन्छ, खुसी लाग्छ डुल्मा अझै अन्डे बसेमा पनि आउनुहोस्। अहिलेको लागि हामी छोड्छौँ, आइत हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो डोलमा शेर्पाजी, उहाँले कार्यक्रम लोकुशेली नै सञ्चालन गरेर छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ। तपाईँको लागि धेरैवटा अप्सनहरू छन्, तपाईँले गीत गाउन आउने साथीले गीत गाउन सक्नुहुन्छ, कार्यक्रम चलाउने साथीले कार्यक्रम चलाउन सक्नुहुन्छ, तपाईँले लेख रचना राख्नु भएको छ, लेखेर कथा कविता गजल सायदै होइन के छन् तपाईँसँग भएका ती प्रतिभाहरूलाई पनि कार्यक्रममा सुनाउन सक्नुहुन्छ। 0840 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। कार्यक्रम लोकोशेलीको बसाइमा छौ, यति बेला अर्को साथी सम्पर्कमा फेरि पनि स्वागत गर्छु। हेलो, नमस्ते हजुर। नमस्ते, यो आवाज हाम्रो खाडा दिदीदेखि जस्तो लाग्छ।
1: एकदम हो नि सिस्टर, धेरै पछाडि मलाई
0: हाम्रो विक्रमजीलाई बिर्सियो भने त सायद के हुन्छ थाहा छैन विक्रमजी।
1: अब म त धेरै पोरा पो भयो कि भनेर आज डराइ डराइ फोन गरेका थिएँ, सिस्टरहरूले हुँदो रहेछ, कति खुसी लाग्यो।
0: हामी बिर्सन्नौ नि त विक्रमजी, हामी जस्तो कि निमित आउने साथीहरूलाई अब कहिलेकाहीँ कार्यव्यस्तताले गर्दाखेरि अनुपस्थित हुँदाखेरि हामी यहाँहरूको लागि हरेक समय स्वागत गर्नको लागि तयारी छौँ, त्यस्तो डराउनु पर्छ र विक्रम थियो हामीसँग
1: छैन छैन त्यस्तो छैन, तै पनि एउटा एउटा हौसला जस्तो पनि कस्तो कस्तो भएको थियो त्यही भएर।
0: ठिक छ, कहिले काहीँ अलि धेरै समयपछि आउँदाखेरि कता हराउनु भयो भन्ने फेरि हाम्रो पनि एउटा बोलीमा त्यो विकास भइसकेको छ कि विक्रमजी, त्यही भएर त्यो भन्नुहुन्छ कि भन्ने लागेको थियो होला हाम्रो विक्रमजीलाई होइन। ल ठिक छ, मैले भनेपछि विक्रमजीको मनकै कुरा बुझे कि क्या। ल ठिक छ, कहिले काहीँ त्यसो भइहाल्छ व्यस्त, यो बर्खायामको समय छ, हामीले पनि बुझ्नुपर्ने हुन्छ नि होइन र। ल अनि के छ नयाँ खबरहरू सुनाउनुहोस्, हिजो आज के गर्दै हुनुहुन्छ?
1: अब नयाँ खबर चाहिँ अब खासै त्यस्तो मसँग त्यति राम्रो प्राप्त भएको छैन, अब म यो गाउँ छोडेर काहीँ पनि गएको छुइनँ, अलिकति हल्का केही असुविधा भएको थियो त्यही भएर घर यस गरेँ, त्यसले गर्दाखेरि अहिले सबै समग्रमा ठिक छ हजुर, अब त्यस्तै हो अब समग्रमा।
0: ल स्वास्थ्य हो, कहिले तल कहिले माथि भइहाल्छ, ख्याल गर्नुपर्ने हुन्छ है। अब यो गर्मीको महिनामा अब हुन त विक्रमजीको पहिलेदेखिको त्यो समस्या हो अथवा अहिलेको यो गर्मी लागिसकेपछिको मौसम परिवर्तनको समस्या हो त
1: एकदम। यो मलाई चाहिँ गर्मी लागेपछि चाहिँ यहाँ मौसम परिवर्तन भएपछि पहिलादेखि होइन, अब म चाहिँ जति सक्दो वरिष्ठ पुष्ट नै थिएँ, अब मान्छेलाई अब जसरी पनि अलिक कहिले काहीँ
0: पुगे भने अब रुष्ट पुष्ट ज्यान हट्टाकोटा छ भन्दैमा रोगले त यस्तो छ भन्दैन नि त फेरि। त्यही भएर ख्याल गर्नुपर्छ, त्यही भएर ख्याल गर्नुपर्छ, बरु दुब्लो पातलो मान्छेहरूलाई रोगले त्यति धेरै छाप्दैन जस्तो लाग्छ, झन् हट्टाकोटा माटो भए पनि हरेक कुराले चाहिँ स्वास्थ्यमा समस्या मात्रै दिइरहन्छ अरे विक्रमजी, के हो मेरो विचार मात्रै हो कि यो अब यहाँले म हट्टाकट्टा छु भन्नुभयो, हट्टाकट्टा मान्छेलाई त्यस्तो भइरहेको छ भन्नुभएको छ, त्यही भएर पनि भने है मैले चाहिँ फेरि।
1: हजुर एकदम सही भन्नुभएको सिस्टर, सही हो।
0: ल मैले सबै कुरा विक्रमजीको लागि सही सत्य मात्रै गर्छु कि क्या। ल ठिक छ, कार्यक्रम आउनुभएको छ, रमाइलो मिठो कुराकानी सधैँ छ, तपाईँ हाम्रो हरेक दिन भेट हुन्छ, हाम्रो आवाज त यहाँले सधैँ नै सुन्नुहुन्छ होला कार्यक्रममा, यहाँ नआए तापनि होइन। खानपिन खाइसकेको भन्नुभयो कि विक्रमजीले, छैन भन्नुभएको थियो?
1: खानपिन चाहिँ म चाहिँ जहिले पनि मेरो चाहिँ अब नियमै जस्तो नै बसेको छ, अब कार्यक्रम सुनेपछि यो कार्यक्रमको तथ्य सत्य नसुनेसम्म चाहिँ मलाई खान मन लाग्दैन सिस्टर, अनि त्यसले गर्दा अब कार्यक्रम टक्क सघाउने अनि केही पर जानुपर्ने हुन्छ, अनि गर्दाखेरि चाहिँ अनि मजाले खाना खाएको नि पर छ नि सिस्टर।
0: ल ठिक छ ठिक छ, एकदमै राम्रो हो त्यो, यहाँको एउटा नयाँ बानीको विकास पनि भएको छ, खुसी लाग्छ। कार्यक्रम नियमित सुने साथीलाई पुगे पनि नसकिन्जेलिन चाहिँ कहीँ कतै नजाउँ है भनेर जस्तो लाग्छ।
1: एकदम एकदम सिस्टर, अब यो कार्यक्रम बिचमा छुट्दाखेरि चाहिँ के बोल्नु भयो होला आज, कता के कुरा भयो होला, नयाँ कुरा के भयो होला भने त्यो खुल्दुली लाग्छ सर।
0: ल बग्यो भने त्यो खुल्दुली लाग्नु एकदम स्वाभाविक कुरा हो, खुसी लाग्यो विक्रमजीले एकदमै राम्रो कुरा गर्नुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज हामीलाई के सुनाउनुहुन्छ?
1: अब म चाहिँ अब धेरैलाई पनि लिएँ, त्यसले गर्दाखेरि छोटो मोटो थियो, अब मेरो चाहिँ प्यार रेडियो भएको भएर म रेडियोलाई नै

0: वन्दन गरेर केही कुराहरू भन्छु र छुट्छु पनि है
1: शिष्यहरूलाई।
0: अब त बर्खा लाग्यो हजुर, कति गाह्रो भएको होला गाउँ गाउँमा। अब त बर्खा लाग्यो नि हजुर, कति गाह्रो भएको होला गाउँ गाउँमा। यो सबैको छिटो मिठो तथ्य खबर सुन्नै पर्छ है हजुरको रेडियो ठाउँ ठाउँमा, सुन्नै पर्छ है हजुर हजुरको रेडियो ठाउँ ठाउँमा, चुन्याउनै पर्छ है हजुर हजुरको रेडियो घरघरमा। भन्दै छोड्छु हजुर, धन्यवाद।
1: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विक्रम शिवाजी, उहाँले हरेक ठाउँ ठाउँमा चाहिँ हजुरको रेडियो सुन्नुपर्छ, बर्खा लागिहाल्छ, के भइरहेछ, कसो भइरहेछ, गतिविधिहरू कुन ठाउँमा के भइरहेको छ भन्ने खालको त्यो खालको सन्देश सुन्नुपर्छ है भन्ने खालको सन्देश यहाँले व्यक्त गरेर छुटेर गइसक्नु भएको छ। साथसाथै सबै साथीलाई रेडियो सुन्नको लागि पनि एउटा अनुरोध पनि जस्तो छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला चाहिँ हामी कार्यक्रममा धेरै समय भइसकेको छ, छोटो मिठोमा एउटा मिठो गीततर्फ लाग्छौ। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जान्छौँ, विश्रामपछि फेरि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला।
2: आज रोपारहरूलाई हिलाम्मे बनाएर पठाउनु पर्छ है। हुन्छ हो हुन्छ, मजासँग खेल्नै पर्छ।
3: होइन हो साइला, हर्केको छोरी पनि कति तरुनी भइसकेछ है।
2: हो र मैले नदेखा त धेरै पो भएछ यार।
3: आज हिलो मजाले छ्याउनु पर्छ साइला। ल
2: ल ल ल
3: ल सुरु गरौँ त, सुरु गरौँ ल, अब सुरु गरौँ।
4: ल है रोपार हो, आज केटाहरूले बेसरी हिलो छ्याप्ने भनिन्छ, हामीले पनि छ्याप्नु पर्छ है यिनीहरूलाई, हामीले हार्नु हुँदैन नि आज।
5: हुन्छ हुन्छ, हामी पनि छ्याप्नु पर्छ है
4: यिनीहरूलाई पनि, बेसरी हिलो छ्यापेर पठाउनु पर्छ।
5: तल्लो अर्को ठुले पनि आ रहेछ हिलो खेल्ने है।
4: हुन्छ हुन्छ, हामी पनि के कम छौँ र यिनीहरू केटाहरू भन्दा त
5: त्यही भने।
6: बर्खाको झरी रुजाउला झै गरी यो असारे महिनामा,

高你个五高五，把个个苦难过了，别难过了，别去怕艰难。

सलाको पादले तिम्रो मेरो आदले छरौला नि चम्सुर म तिम्रो साथी जमदार बाको न

0: चा छैन मैले चाहेको सौगन्ते मुला कुरा गर्छौ ठुला फुर्ती किन लाएको नदेखाउ पारा फुटाइ दिउला दारा फुर्ती किन लाएको
1: ल्याउँछु म बाजा बन्न तिम्रै राजा न डुलाउन तिमले मन मङ्सिरको महिना जय मार्छु महिना न डुलाउन तिमले मन बाले हुन्छ भने तिमी मेरो भने छाता उडी आउने छन् सिन्दुरको धरको जन्ती लर्को लर्को छाता उडी आउने छन्
0: भोकेटो मर्ने भन्छ बिहे गर्ने घरमा गाली गर्ने

छिट्टै सकेर घर जम्ला भने झन् हिलो छ्यापेर बस्छन्।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: होइन ये बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 9869422544
4: 9840378993 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइ।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9954045575, 9141690669, 9064417188।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
10: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
11: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
9: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
11: ए हो र भन्यो अनि फाइदा होला र है
9: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली 20 बजारमै लोड गरे पनि भयो
11: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दे त
9: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540-40239
11: कति रे 98540 अनि
9: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
11: 048-540-239
12: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
11: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
12: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
9: पोषक दाना कुखुराले पनि मज्जाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
11: विराज किसानको साथी
13: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
14: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 98480087828 98-27-8782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
13: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
15: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
13: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
15: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
13: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
15: सम्पर्क नम्बर 048-45-143 98-63-023-22

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: हजुरको रेडियो 102

0: कार्यक्रम लोकोशैलीमा राखेको मिठो गीत गीतपछि हामी छोटो व्यवसायको विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय तपाईँकै प्रस्तुति सुन्ने दिन रहेको छ। तपाईँले 048 40 00 26 मा सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँलाई हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम चलाउन आउँछ भने पनि तपाईँले प्रस्तुत गर्न सक्नुहुन्छ। तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, गीत गाउँछु भन्ने साथीले लोकगीत गाउनु पर्ने हुन्छ। त्यसै गरी कथा कविता गजल लेख रचना सुनाउने साथीले पनि आजको विषयमा सुनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ धेरै बेर होल्डमा बस्नु पर्यो कि जस्तो लागेको छ। त्यही भएर विश्रामको समयमा चाहिँ साथीहरू फोन गर्नुहुन्छ अनि होल्डमा बसेर त्यसै गइदिनुहुन्छ। त्यो हुँदाखेरि बरु कार्यक्रम सुन्नुहोस्, कुन समयमा विज्ञापन बजेको छ त्यो समयमा तपाईँले बरु फोन प्यास भन्दा नि सुनेर बस्नु होला भन्छु। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते, अनिताजी बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: के छ अनिताजीको खबर, हामीलाई सुनाउनुहोस् न।
1: एकदम अनि दिदीको के छ त्यता?
0: मेरो पनि यता एकदम ठिक छ भन्नुपर्छ। खानपिन भयो?
1: मेरो खाना बाँकी छ अनि दिदीहरूको भयो,
0: मेरो भइसकेको छ। है त हामी कार्यक्रमतर्फ लागौ।
1: हुन्छ
0: ल, के सुनाउनुहुन्छ आज हामीलाई?
1: आज थोरै सायरी सुनाउँछु नि है।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: नदी भनेर हामफलमा गएको बगरको पर, तिमीलो भनेर किचन गएर मुसालाईको परेछ। सानो सानो पचाउरोमा परेको मासु तिम्रो ती भगाएर लान्छु नदी साउ। फुल थियो पात थिएन, मुस्कान दिन मन थियो दाँत थिएन। यति नै भन्नु पर्छ है दिदी, हजुर खासै आउँदैन।
0: ल आउँदैन, तर प्रयास गर्नुभयो।
1: हजुर
0: ल ठिक छ।
1: कार्यक्रम नसुनिकन मैले फोन यसो डायल गरिराखेको हुन्थ्यो त्यसलाई, अनि त्यो भएर अलि
0: ल ठिकै छ। प्रयास नै सबैभन्दा ठुलो कुरा हो। यहाँले सुनाउनु भयो हामीलाई, विशेष धन्यवाद व्यक्त गर्छु अहिलेको लागि। हस्त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिताजी, उहाँले एउटा सायरी सुनाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आइसकेका छौँ। अभिजना साथीसँग हामी छोटोमा कुरा गर्छौँ, त्यसपछि चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रमको अन्तिम साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
2: हेलो, नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मिलन विनोद भन्नुभयो?
2: हजुर।
0: अनि विनोदजीको खबर के छ?
2: मेरो सबै ठिक छ, तपाईँको के छ?
0: मेरो पनि एकदम ठिक छ। सैलुङतिर के हुँदैछ भन्नुहोस् न?
2: सैलुङतिर धुम्मा धुम्मा भइरहेछ दिदी, पानी पर्न लागेको छ, तर पानी परेन।
0: ल ठिक छ, म कार्यक्रमको अन्त्यतिर छु। आज हामीलाई के सुनाउनुहुन्छ? कार्यक्रम त सुन्नु भएको छ नि?
2: कार्यक्रम सुनिरहेको छैन दिदी, के सुनाउनु मिल्छ?
0: ल अब कार्यक्रम चलाउन आउँछ भने यहाँले हजुरको रेडियो मार्फत हरेक दिन प्रसारण भएका जुनसुकै कार्यक्रम चलाउन सक्नुहुन्छ। यदि कार्यक्रम चलाउन आउँदैन, गीत गाउँछु भन्ने लाग्छ भने लोकगीत गाउनु, कथा कविता गजल सुनाउन मन छ भने पनि सुनाउन सक्नुहुन्छ।
2: कथा कविता गजल?
0: हजुर,
2: म सामान्य कविता सुनाउँछु है दिदी।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
2: कविता यो आधुनिक जस्तै छ दिदी?
0: हजुर,
2: आधुनिकको यस्तो माया प्रेमको जस्तै छ है दिदी।
0: ल हुन्छ ल, सुनाउनुहोस् न। हामी माया प्रेमको भए नि, बिछोडको भए पनि, मिलनको भए पनि, जे भए पनि हामी सुन्छौँ।
2: यो हिमाल चढ्न मन थियो, डोरी थिएन, लभ गर्न मन थियो, उमेर थिएन दिदी।
0: यति मात्रै सुनाउनु भयो?
2: हजुर दिदी।
0: हिमाल चढ्न मन थियो, चढ्न सक्नु भएन।
2: हिमाल चढ्न मन थियो, डोरी थिएन, लभ गर्न मन थियो, उमेर थिएन।
0: कतिको उमेर हुनुभयो हाम्रो विनोदजी?
2: म अहिले 15
0: त्यही भएर चाहिँ उमेर पुगेन सबै कुरालाई धोका दिइरहेको छ यो समय
2: होइन
0: दिदीले लेखेको कविता चाहिँ सुनाउनु भयो यहाँले लेख चाहिँ
2: हजुर
0: ल ठिक छ दिदीले लेख्नु भएछ तर यहाँले हामीलाई पुरै सुनाउनु भएर थोरै सुनाउनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अन्य विषयमा पनि आउनुहोस् अहिलेको लागि है त नमस्ते कार्यक्रममा हुनुहुन्थ्यो विनोद बस्नेतजी हुनुहुन्थ्यो उहाँले एकदमै मिठो लेख सुनाउनु भएको थियो हिमाल चढ्न मन थियो डोरी थिएन लभ गर्न मन थियो तर उमेर पुगेन भन्दै हुनुहुन्थ्यो उहाँको उमेरको आधारले पनि होइन उहाँलाई चाहिँ मिल खाएको थियो त्यही भएर चाहिँ मैले उहाँलाई सोधेँ ठिकै छ तर दिदीले लेखेको भन्दै हुनुहुन्थ्यो पके पनि दिदीले लेख्नु भएको लेख सुनाउनु भएकोमा उहाँलाई विशेष धन्यवाद अब समय कम छ म तपाईँको छोटो मिठोमा कमेन्ट वाचन गर्दै विदा हुन्छु यति बेला पुरी अमृताजी लेख्नुहुन्छ नमस्ते है म यता मन्थली नौ पुराना गाउँबाट भन्दै हुनुहुन्छ मिडिया प्रेमी भाइ अनिसाजीले पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ मनको साथी जीवन कार्कीजीले पनि पोखराबाट सुन्दैछु भन्दै हुनुहुन्छ मीना चामलिङजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ मिलन घाट बोटोजीले पनि नमस्ते है म दोहा कतारबाट भन्नुभएको छ अमिनाजीले पनि दर्शन नमस्ते है म कार्यक्रम सुन्दैछु दोलखाबाट भन्नुभएको छ बिर्जङ लिम्बुजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सिम्पल एक साथ हामीजीले नमस्ते दिदी भन्दै हुनुहुन्छ रिमा थामीजीले पनि नमस्ते है हजुर म कार्यक्रम सुन्दैछु यता भोजपुरबाट भन्नुभएको छ क्षेत्रीय कान्छोजीले पनि नमस्ते दिदी कार्यक्रम सुन्दैछु खोटाङदेखि भन्दै हुनुहुन्छ ऋतु क्याप्सागी मगरजीले पनि कार्यक्रम सुनिरहेको छु काठमाडौँबाट भन्दै हुनुहुन्छ सत्यकोला इसाहाराजीले पनि कार्यक्रम सुन्दैछु सबैलाई शुभ दिनको कामना भन्नुभएको छ विनोद चेमजोङजीले पनि नमस्ते हरिदे म पनि कार्यक्रम सुन्दैछु केराबारीबाट भन्नुभएको छ त्यसै गरी शिला अधिकारीजीले पनि काठमाडौँबाट सुन्दैछु भन्दै हुनुहुन्छ पासाङ डोलमा तामाङजीले पनि सिन्धुलीबाट सुन्दैछु भन्दै हुनुहुन्छ सुनिता सुनवारजीले शिला अधिकारीजीलाई धेरै सम्झना भन्दै हुनुहुन्छ पासाङ शेर्पाजीले पनि नमस्ते हरिदे कार्यक्रम सुन्दैछु यता खिजिदिनमा चार ओखल ढुङ्गाबाट भन्नुभएको छ अविनाश आयुजीले पनि नमस्ते दिदी कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सिन्धुलीबाट त्यसै गरी बसन्त श्रेष्ठजीले पनि कार्यक्रम सुन्दैछु ताप्लेजुङबाट भन्नुभएको छ अभिषेक कुमार धनुकेजीले पनि कार्यक्रम सुनिरहेको छु दोलखाबाट भन्नुभएको छ बुद्ध वज्राचार्यजीले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ संगीता लामा संगीताजीले पनि नमस्ते भन्दै हुनुहुन्छ दीपिका पूर्व छानु मगरजीले पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ आयुषा पुरीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ जनक रोजाली मगरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ सुबेश मोक्तानजीले पनि सबैलाई सम्झेको छु है दिदी भन्दै हुनुहुन्छ त्यसै गरी पोखरेल सबिनजीले पनि शिला अधिकारीजीलाई धेरै माया सम्झना है मायालु भन्दै हुनुहुन्छ सरिता छेत्रीजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ भीम लिम्बुजीले पनि दर्शन नमस्ते हजुर म यता इलाम माई नगरपालिका सात घर भइहाल्छ कुवेतबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ तपाईँले हामीलाई यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै सबैलाई मनैदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथै हामीलाई यति जेलसम्म कार्यक्रमको अवधि बरबजीका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै जति पनि साथीले कार्यक्रम सुन्नु र सुनेर एथेन्जेलसम्म हामीलाई साथ दिनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम लोकोशैलीको समय अवधिभर मलाई प्रविधि संयोजनमा रहेर साथ दिनुभयो सञ्जना खड्गी उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को मिठो गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नमस्कार दिहालाई 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको संख्या बढ्दै गएको छ। शुरूमा 13 अस्पताल आबद्ध रहेकोमा अहिले यो संख्या 238 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभएको छ। विपन्न बिरामी र उनीहरूका आफन्तले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निशुल्क शैया उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। साथै अस्पतालमा उपलब्ध रगत सम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिनेछ। संविधानमा व्यवस्था गरिएको निशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार देशभरका अस्पतालमा 28,704 शैयाको 10% बराबर 3,380 निशुल्क शैया उपलब्ध गराएका छन्। ती मध्ये 593 शैयामा विपन्न बिरामीले निशुल्क उपचार पाइरहेका छन् भने अझै 2,787 शैया खाली रहेका छन्। प्रवक्ता अधिकारीका अनुसार पोर्टल सञ्चालनमा पछि अहिलेसम्म 1,760 भन्दा बढ़ी व्यक्तिले निशुल्क शैया सुविधा पाएका छन्। देशका ठूला अस्पतालहरूमध्ये सबैभन्दा बढ़ी निशुल्क शैया बीपी कोइराला क्यान्सर अस्पतालमा उपलब्ध रहेको छ। निशुल्क शैयाको सबैभन्दा बढ़ी प्रयोग भने वीर अस्पतालमा भएको छ। नेपाल र भारतको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1,650 मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सह अध्यक्षतामा निर्देशन समितिको 13 बैठक पोखरामा सम्पन्न भएको हो। हाल सञ्चालनमा रहेको टर्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढ़ी अन्तर्देशीय प्रसारण लाइन 1,400 मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ। त्यस्तै निर्यातर्फ 1,100 मेगावाट 1,650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिनुभएको छ। त्यस्तै चमेलिया जौलजीबी 220 केबी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन बैठकले स्वीकृत गरेको छ। यो आयोजना 2028 को डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। न्यू पोर्निया र दोधारा बरेली 400 केबी क्षमताको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि बैठकमा भएको प्रवक्ता देवले जानकारी दिनुभएको छ। त्यस्तै मोतिहारी निजगढ 400 केबी डबल सर्किट लखनऊ कोहलपुर 400 केबी प्रसारण लाइनको हकमा थप प्राविधिक अध्ययन गरिनेछ। नयाँ पोटल गोरखपुर 400 केबी प्रसारण लाइन भने तत्कालका लागि 220 केबीका सञ्चालन गर्ने प्राविधिकमा सहमति भएको छ। यातायात व्यवस्था विभागका 4 वर्षदेखि थुप्रिएको करिब 29 लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग सफाई अनन्त पूरा भएको छ। सुरक्षण मुद्रण केन्द्रले असार मसान्तभित्रै छपाई सक्ने सम्झौता अनुरूप 25,92,000 भन्दा बढ़ी लाइसेन्स छापिएको छ। यद्यपि एक वर्षमा वर्षभन्दा कम म्याद बाँकी रहेका करिब 3 लाख लाइसेन्स भने तत्काल नछापिने भएका छन्। लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच 2 चरणमा सम्झौता भएको थियो। पहिलो सम्झौता अनुसार 2083 वैशाख 12 गतेभित्र 12 लाख सवारी लाइसेन्स छापिसक्नुपर्ने थियो, जुन
शत प्रतिशत सम्पन्न भइसकेको छ। त्यस्तै दोस्रो सम्झौता अनुसार थप 17 लाख थाल लाइसेन्स 2083 असार मसान्तभित्र छपाई सम्पन्न गर्नुपर्ने लेख रहेको थियो। सोही सम्झौता बमोजिम विभागले कुल 29 लाख लाइसेन्सको डेटा केन्द्रलाई उपलब्ध गराएको थियो। केन्द्रका अनुसार विभागले पठाएको विवरण मध्ये 25,92,417 थाल लाइसेन्सको छपाई कार्य सम्पन्न भइसकेको छ। बाँकी रहेका 3,07,553 थाल लाइसेन्सको म्याद भ्यालिडिटी 1 वर्ष भन्दा कम रहेको तत्काल नछाप्ने निर्णय गरिएको छ। जेएनजी आन्दोलनका क्रममा मेसिनमा क्षति पुगेपछि बाध्यतात्मक अवस्थामा पूर्ण सम्झौता गरी केन्द्रले 2082 कार्तिक 21 गते आधिकारिक रूपमा लाइसेन्स छपाई शुरू गरेको थियो। नेपाल धितोपत्र बोर्डले मंगलबार पूँजी बजार विकास सम्बन्धी 10 वर्षे मार्गचित्र प्रस्तुत गरेको छ। सन् 2036 नेपालको पूँजीगत बजार कस्तो बन्छ भन्ने चित्रणसहित बोर्डले यस्तो कार्ययोजना ल्याएको हो। बोर्डले सार्वजनिक गरेको मार्गचित्रमा 1 दशकपछि बजारको आकार कुल ग्रस्त उत्पादन जीडीपीको 150% भन्दा बढ़ी हुने, सूचीकृत कम्पनीको संख्या 500 भन्दा माथि पुर्याउने, बजारको दैनिक कारोबार 30 अर्ब पुर्याउने र बजारमा लगानीकर्ताको संख्या 1,20,00,000 भन्दा माथि पुर्याउने लक्ष्य लिएको छ। विदेशी लगानीकर्ताको प्रवेशका लागि गैर आवासीय नेपाली र क्रस बोर्डर कारोबार सेटलमेन्ट खुल्ला गर्ने तथा साना तथा मझौला कम्पनीका लागि छुट्टै एसएमई एक्सचेन्जको व्यवस्था गर्ने जनाएको छ। यी सबै प्रणाली तथा कारोबारहरू आईओएसईओईसीडी आईएमआरएस जस्ता अन्तर्राष्ट्रिय प्रणाली अनुसार सञ्चालन हुने समेत बोर्डले प्रश्न पारेको छ। बोर्डका प्रवक्ता निरञ्जय किमिरेले बोर्डको नियमित कार्य अन्तर्गत नीति तथा कार्यक्रम र यसअघि गरेको प्रतिबद्धता अनुसार 10 वर्षे मार्गचित्र प्रस्तुत गरेको बताउनु भएको छ। नेपाली श्रमिकको नयाँ गन्तव्य युरोपेली मुलुक बन्दै गएका छन्। पछिल्ला 11 महिना मात्र 53,951 नेपालीले युरोपका 24 देशका लागि नयाँ श्रम स्वीकृति ल्याएका छन्। कुल श्रम स्वीकृति मध्ये युरोपको हिस्सा 14.7% रहेको छ। यसअघि कुल श्रम स्वीकृतिमा युरोपको हिस्सा 10.5% रहेको थियो। युरोप जानेमा महिला श्रमिक 12,482 जना अर्थात 23.91% रहेका छन्। पश्चिम एसियामा तनावले रोजगारीको भविष्यमा संकट देखिएका बेला विकल्पका रूपमा युरोप देखिएको यो परम्परागत श्रम बजारका रूपमा रहेको खाड़ी क्षेत्रमा अझै 55.4% नेपाली श्रमिक गएका छन्। मलेसियाको हिंसा 15.9% रहेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउन 2082 जेठ 83 160 देशका लागि नयाँ श्रम स्वीकृति लिइजानेको संख्या 3,67,000 रहेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्रोत बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम टिकटक युट्युब जस्ता प्लेटफर्ममा मध्यरातिपछि पहुँच स्रोत बन्द हुनेछ। साथै किशोर किशोरीलाई लामो समयसम्म अनलाइन राख्ने अटोप्ले र इन्फिनिट स्क्रोल जस्ता सुविधा पनि पूर्व निर्धारित रूपमा बन्द गरिनेछ। सरकारले यसबाट किशोर किशोरीको निन्द्रा पढ़ाईमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ। तर प्रयोगकर्ताले सेटिङ परिवर्तन गरेर यो सुविधा बन्द गर्न सक्ने भएकाले बाल सुरक्षा अभियन्ता र विपक्षी दलले यो उपाय पर्याप्त प्रभावकारी नहुने टिप्पणी गरेका छन्। सरकारले प्रस्तावित व्यवस्था सन् 2026 कानूनी रूप दिएर लागू गर्ने लक्ष्य राखेको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। तिनजेलसम्म खबर सघि साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना कडी पनि विदा हुन्छु। हवस् त, नमस्कार।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-900।
0: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका, तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमामा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपर दिपकमा कार्यक्रम प्रस्तुत श्री राज महत उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक पाटोमा रहेर मलाई यति बेला साथ दिइराख्नु भएको छ सम्झना खड्गेजीले साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ गर्दै हुनुहुन्छ भन्ने आशा छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको सिएफएम 95.5 MHz अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला कार्यक्रममा सहभागी हुनको लागि नम्बर रहेको छ 0440 40 26 रहेको छ साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ हजुरको रेडियो तपाईँले सर्च गर्नुपर्ने हुन्छ त्यहाँ सामाजिक सञ्जाल फेसबुकमा तपाईँले अडियो लाइभ भेटाउन सक्नुहुन्छ कार्यक्रम टपर दिपकको त्यहाँ म्यासेजहरू पठाउन सक्नुहुन्छ प्राप्त म्यासेजहरूलाई पनि स्थान दिनेछौँ पनि हुन चाहन्छु साथमा रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्ने नै छौँ सुनेर साथीहरूलाई पनि भन्न चाहन्छु के छ के गर्दिनुहुन्छ अनि कता हुनुहुन्छ जहाँ जस्तो जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोस् फोन गर्नुहोस् म्यासेज गर्नुहोस् हामीलाई यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यस्तो चाहन्छु रेडियो सुन्दै गर्नलाई फोन म्यासेज गर्दै गर्नलाई त

0: यही तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाज नमस्ते राज महासु प्राविधिक पाटोमा हुनुहुन्छ सम्झनाजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि स्वस्थ म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। सामाजिक सञ्जाल फेसबुकमा गएर तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे, साथसाथै प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ नम्बर 0440 40 26 रहेको छ, आउनुहोला पनि भन्न चाहन्छु। रमाइला रमाइला कुराकानी हुनेछन्, रमाइला रमाइला नेपाली पपगीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहे। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम। दीपा श्रेष्ठ दीपाजी, के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। बाबा अलबिन्द आस्था का आस्था चल्या छ अहिले कि जिन्दगी जस्तो त छ? खाना खानुभयो? रेडियो सुन्दै हुनुहुन्छ? हजुरलाई ठिक छ, सुनेर साथीमा लाग्नु मलाई चाहन्छ। अनि के कस्तो लाग्छ कार्यक्रम?
1: कार्यक्रम त धेरै रमाइलो लाग्छ, राम्रो लाग्छ, बाबाहरूको कार्यक्रम सुन्न पाउँदा खुसी लाग्छ भन्ने
0: गर्छ। ठिक छ, खुसी लाग्यो, जो माया गरिदिनुहुन्छ माया गरिदिनुहोस् भन्ने हुन चाहे, साथ सहयोग रहनुपर्छ है दिपाजी सधैँ। ठिक छ, के सुनाउनुहुन्छ आजको बसाइमा? के सुनाउनुहुन्छ
1: आजको बसाइमा? त के सुनाउँदैन, अर्को बसाइमा सुनाउला।
0: ठिक छ, खुसी लाग्यो त्यसो भने कार्यक्रममा सहभागी भइदिनु भयो, खुसी लाग्यो सम्झिदिनु भएकोमा। आजको बसाइबाट छुटौँ न त। हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। उहाँलाई तपाईँको 0440 40 26 माध्यमबाट आउन सक्नुहुन्छ, 0440 40 26 माध्यमबाट आउनुहोला। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। साथसाथै अब आजको बसाइमा तपाईँले लेख रचनाहरू सुनाउनु पर्ने हुन्छ है, लेख रचनाहरू अथवा नेपाली पप गीत गुनगुनाउनु पर्ने हुन्छ, इच्छा के छ तपाईँलाई? होइन म नेपाली गीत गाउँछु, पप गीत गाउँछु भन्ने इच्छा छ भने ओके, वेलकम छ, स्वागत छ पनि भन्छ। अब होइन म गाउँदिनँ गीत, आज अब कार्यक्रममा चाहिँ सहभागी हुन्छु अनि लेख रचनाहरू लेखेको छु सुनाउँछु भन्ने इच्छा छ भने पनि ओके, वेलकम, स्वागत छ। यति बेला कोही हुनुहुन्छ, कहाँको हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम। भावना श्रेष्ठ, के भन्नु अनि स्टफ फोन राखिरहेको छ त दिदी बहिनीको। अनि के छ तपाईँको चाहिँ खबर, के छ? ठिक छ, राम्रो छ, रमाइलो छ। अनि खाना भयो तपाईँको?
1: मेरो खाना भइसक्यो, अनि दादाहरूको राति नै छ
0: भयो भनौँ न। तपाईँ पनि रेडियो सुन्दै हुनुहुन्छ? ठिक छ, अनि मौसम कस्तो छ त्यतातिर?
1: मौसम भन्नुपर्दा मन्द मन्द घाम लागिरहेको छ दादा, अनि त्यतातिरको सुनाउनुहोस्।
0: यता पनि मन्द मन्दै घाम छ भनौँ न, खै गर्मी महसुस भइराखेको छ जस्तो। ठिक छ, खुसी लाग्यो त्यस सम्झिनु भएकोमा, खुसी लाग्यो। के सुनाउनुहुन्छ? केही न सुनाउने हो, ठिकै छ नि त, सम्झिदिनु भयो, यो नै ठुलो कुरा हो। आजको बसाइबाट छुट्टीमा है त। ओके हस्, धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। खालि तपाईँको 0440 40 26 माध्यममा आउन सक्नुहुन्छ, 0440 40 26 रहेको छ। साथसाथ म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ भन्न चाहे, तपाईँले पठाउनु भएको म्यासेजहरू पनि वाचन हुनेछन्। यति बेला फेर कोही आइसक्नु भएको छ, काम गर्नुहुन्छ। हजुर नमस्कार। नमस्ते नमस्कार, गुड मर्निङ, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: دل کبکیار تسلنگ دلما سیل پدر
0: تسلنگ دلما امان
2: سیل پدر
0: سر بازی من نسنه انه کسی خبر که گرده نمیسه کنه بکی نهی
2: بابا سیل اکی سیل دادا میرا آگی سیل کو تل گردیس میرو تل سیل وان دادی کو بایی
0: አባይ ባለም አባ ተሰካር ከምሰም እንድትሰካ ከስላስ ዩኒቨርሲቲን አላፈ ነው ንሳንስ አኒ ሞሰም ካስተሰተ ትራ
2: ሞስዳን ያምረ ሳይዳ ጋንዳይራ አኒ ራኒታቴንቲ
0: አ ንታ ተን ማንደመነ ካምሰ ባለም ጋሜ ላይራሃሰ
2: አገ
0: አገ ለ ተክሰ ከስላስ ዩኒቨርሲቲን ድን ማይ ከመከስ ነው ንሳንስ ከበሰነ
2: አዛይ ማተሪ ግትናይ ወሰዳይ Bandi pura hai to ghumna lai man cha chindo Jale na chumna lai bandi puri maya Bandi puri maya ham jo main Maya aye to ghumna lai man cha chindo Jale na chumna lai bandi puri maya
0: प्राइजेस फोन में तो कुरकाने भइराखे जस्तो लाग्छ पासिङजी हैन तर कार्यक्रममा पप गीत गाउनु पर्थ्यो त्यो भएर पनि ठिक छ खुसी लाग्यो जस कार्यक्रममा सहभागी भइदिनु भयो आजको सबैभन्दा सुटेबल
2: हस्
0: धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु ठिक छ बरु गीत नगाउँदा राम्रो हुन्छ होइन तर गीत गाउनुहुन्छ भने कार्यक्रममा चाहिँ सहभागी भइदिइसकेपछि कार्यक्रमको फर्मेट अथवा नेपाली पप गीत नै गुनगुनाइदिनु भएको भए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ होइन नेपाली पप गीत गाउनुपर्छ कार्यक्रमको फर्मेट रहेको छ एउटा त्यो सकिँदैन भन्ने त्यस्तो केही लाग्छ अथवा मनमा त्यो हुन्छ नि त्यो कुराहरू आयो भने बरु तपाईँले लेख रचनाहरू सुनाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु माध्यम विकल्पहरू धेरै छन् भन्न चाहे यति बेला कोही हुनुहुन्छ भाषामा छोटो मिठोमा कुराकानी गरिहाल्छु त्यसपछि अन्य भनौँ न गीत राखेर व्यवसाय विस्तारतर्फ जानुपर्ने हुन्छ यति बेला कोही हुनुहुन्छ हजुर नमस्कार हेलो हेलो हेलो
3: हेलो
0: ठिक छ कोही हुनुहुन्थ्यो जस्तो लागिरहेको थियो मैले आवाज सुन्न सकिनँ जस्तो लाग्यो हेलो
3: हजुर
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मैले चाहे यति बेला हामी गीततर्फ लाग्छौँ त्यसपछि व्यवसाय विश्रामतर्फ जानुपर्ने हुन्छ त्यसपछि आउँछ यति बेलाको समयमा तपाईँको माझमा कन्दरा ब्यान्डको गीत रहेको छ हङ्कङ पोखरा यो गीत त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुलाई मेसेजहरू पनि पठाउँदै गर्नलाई त्यो

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
5: यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजो।
6: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
7: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
8: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
8: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
8: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
8: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
8: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
9: हजुरको रेडियो।

0: कटन सुट कमर्शियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम प्रकृति प्रकृतिमा आवाजमा मित्र राज स्वास्थ्य प्रकृति पाटनमा सम्झना जे हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु साथसित म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ हामी त्यसमा पनि म्यासेजहरू वाचन हुनेछन् अपन भन्न चाहन्छु साथसाथै तपाईँले होइन म्यासेजहरू पठाउन सक्नुहुन्छ भन्न चाहे म्यासेजहरू पठाउनुहोला रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु यति बेला कोही हुनुहुन्छ कामबाट हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार देवजी के छ खबर
1: एकदम ठिक छ दाई भन्नुपर्छ है मेरो त अनि दाईहरू के के छ नि सुनाउनु
0: ठिक छ राम्रो छ रमाइलो छ रामी छक्को पनि राम्रो छ रमाइलो छ बबाल बिन्दास छ काश छ चलिआ छ जिन्दगी जसो त छ चलिआ छ के जिन्दगी जसो त छ
1: हो नि दाई चलिराखेको चल्नुपर्छ यसरी नै भन्नुपर्छ है त
0: अरे खाना भयो
1: हजुर खाना खाँदैछु भन्नुपर्छ है
0: खाना खाँदै पो हुनुहुन्छ
1: खाना खाँदैछु भन्नुपर्छ अनि खाना खाए खाँदै खाँदै पनि कार्यक्रम आएको जानकारी भयो रेडियो पनि बजिरहेको छ अनि फोन चढाइ गरेको ठ्याक्कै लाग्यो भन्नुपर्छ अनि अहिले चाहिँ खाना रोकेर भए पनि दाइहरूसँग बोलाउँ अनि यसो गफसँग जाउँ थोरै भए पनि भनेर चाहिँ फोन लगाइरहेको छु भन्नुपर्छ लागेर पनि एकदम खुसी पनि छु भन्नुपर्छ है त
0: हजुरलाई ठिक छ खुसी लाग्यो यस कुराकानी गर्न पाएँ सम्झिदिनु भएको विशेष रूपमा धन्यवाद दिन चाहन्छु ल सुरु गर्नुहोस् न त गीत सुनाउनुहोस् न त
1: हुन्छ खासै त्यति गाउनु त आउँदैन त्यही पनि थोरै
0: प्रयास गर्छ है त ओके

एकपल्ट भेट्न आऊ तर अन्तिमपल्ट भेट्न आऊ तर अन्तिमपल्ट भेट्न आऊ बाँचेसँगै बाँच्छु भन्थ्यौ मरेसँगै मर्छु भन्थ्यौ बाँचेसँगै बाँच्छु भन्थ्यौ मरेसँगै मर्छु भन्थ्यौ यदि तिमीलाई पाइन भने भन्थ्यौ जीवनी गर्छु यदि तिमीलाई पाइन भने भन्थ्यौ जे पनि गर्छु मेरो

सही हाथ रंगाओ हरण तीन पट भेटनाओ हरण तीन पट भेटनाओ।

0: पल्ट भेट्न आऊ तर अन्तिम पल्ट भेट्न आऊ तर अन्तिम पल्ट भेट्न आऊ त यति नै हुनुहुन्छ है त
1: Thank you, Jisa. Me too, Prasthiti. I know me too, Kit Karnabur. Kusilayo. Karakrama Sahavagi Vaitanabur, Pisistrama Dandavatana Sansula. Dastandavad, Malapan Pisistrama Dandavatana Sansu, Palata Paiko, Sinor Salis Salis, Missimus Habis, Kamatimberana Sequencia, Sinor Salis Salis, Missimus Habis, Raikosa, Sasata Message, Rupani Patona Sequencia, and Samas Sansal Facebook Mambanito, the Pali. पठाउनु भएका मेसेजहरू पनि वाचन हुने छन् भन्ने भन्न चाहन्छु. यति बेला कोही हुनुहुन्छ कामको हुनुहुन्छ हजुर. नमस्कार.
2: हेलो दाई, नमस्ते.
1: नमस्कार हजुर, शुभ नाम.
2: म सिन्धुलीबाटेल बोलेको भन्नुपर्छ है.
1: के रमतेल भन्नुभयो, बुझिएन. अगाडिको नाम
2: अनिता.
1: अनिता, के छ अनिताको खबर?
2: एकदम ठिक छ. अनि दाईहरू के छ?
1: ठिक छ, राम्रो छ, रमाइलो छ. के गर्दै हुनुहुन्छ? खाना भयो?
2: मेरो खाना बाँकिन्छ भन्नुपर्छ है दाई हजुरको. भयो त
1: भयो, भनौँ न. रेडियो सुन्दै हुनुहुन्छ?
2: मैले आज चाहिँ रेडियो सुन्न पाएन भन्नुपर्छ है दाई हजुर. अलिअलि कामको व्यस्त भन्नुपर्छ.
1: ओके, ल ठिक छ. यस समयले साथ दिएसम्म मिलाएर सुनिदिनु होला भन्ने भन्नु छ है. के सुनाउनुहुन्छ आजको विषयमा?
2: अलि सुन्नेमा दाई, अलि ठुलो आवाजले बोलिदिनु न.
1: के सुनाउनुहुन्छ आजको बसाइमा भने? मैले
2: आजको बसाइमा मैले केही सुनाउँदिन भन्नुपर्छ है.
1: केही सुनाउनुहुन्न आजको बसाइमा? ठिक छ, जो सम्झिदिनु भयो, खुसी लाग्यो. होइन, माया चाहिँ नमार्नु होला भन्न चाहे. त्यसो भए छुट्यौँ न त.
2: हुन्छ,
1: हस् धन्यवाद. मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. अब चाहिँ प्राप्त मेसेजहरू मात्र वाचन हुनेछन्, टेलिफोनमा कुराकानी गर्ने छैन भन्नु भन्न चाहे. यति बेला म मेसेजतर्फ लाग्नेछु. हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्नेछु भन्नु भन्न चाहे. के मेसेजहरू प्राप्त भएका छन्? यति बेला मेसेज पठाउनु भएको छ मलाई. हुनुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा मेसेज प्राप्त भएको छ. तामाङनी कोपिला हुनुहुन्छ. हेलो दाई, कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. हरपाल रोस्नु हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ. टेक बहादुर पुमा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है. उदयपुर चौदण्डीगढी नगरपालिका 8 बेल्टा राइटोल चोकबाट फेसबुक लाइभ मार्फत सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. सौरभ कृष्ण हुनुहुन्छ, बाक्सर नगरपालिका 8 मान्छे आलसी भारतको गुजरातदेखि सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. जनक रजाली मगरले पनि सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. माया पुरी हुनुहुन्छ, मन्त्री नौपुराण गाउँ सिमले घर भई आज दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. बाबा मामुको लागि सम्झिन चाहन्छु. त्यस्तै बुनु आयुषा पुरी, अञ्जिता पुरी, छोरी दृश्य पुरीलाई पनि सम्झिन चाहन्छु है. आवाज गीत सुनाउन चाहन्छु भन्नुहुन्छ. बाबरा मगर हुनुहुन्छ, ओखलडुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट कार्यक्रममा जहाँ सुन्दैछु भन्नुहुन्छ. घर परिवार साथीभाइ सबैमा सम्झना, विशेष तपाईँ साथी रञ्जित कालीलाई धेरै सम्झना छ है, माया छ भन्नुहुन्छ. दिपिका पूर्व छानी मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है काठमाडौँबाट भन्नुहुन्छ. सम्झना छ सबैमा भन्नुहुन्छ. छेत्री कान्छु हरिरहेको छ, खोटाङदेखि सुरेश थापा हो है. मिस्टी उमुटु बान्तुवा सुफिया राई भन्नुहुन्छ. सङ्गीता लामा सङ्गीत हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ. अनि अप्सरा खड्का हुनुहुन्छ, रामे सबको नमाडी घर भई आज काठमाडौँबाट कार्यक्रममा जहाँले सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ. राई सम्झना हुनुहुन्छ, सिन्धुलीको जलकन्याबाट कार्यक्रममा जहाँले सुन्दैछु सम्झना सबैमा है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै अब चाहिँ छुटिनुपर्छ. तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मलाई दिख धन्यवाद दिन चाहन्छु. फोन गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद. प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत आज भएको मिटीको ढुकढुकी भर्खर 14-15 लागि अन्तिममा एउटा मिठो गीत राख्दै आजको विषयबाट छुटे. हवस् त, नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: अहिले कोशी नारायणी बागमती कर्णाली महाकाली लगायत प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण साना नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै भोलि र पर्सि पनि सबै प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले नदी किनार तटीय क्षेत्र तथा पहाड़ी भेगका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशका पहाड र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यसै गरी पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। चालू आर्थिक वर्ष 2082-83 सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको झण्डै 83% राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 31 गते हिजोसम्ममा सरकारले कुल 12,24,80,90,00,00 रूपियाँ राजस्व उठाएको छ। यो संकलन सरकारले चालू वर्षका लागि तय गरेको कुल 14,80,00,00,000 रूपियाँको वार्षिक लक्ष्यको 82.76% हुन आउँछ। विगतको तुलनामा यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ। गएको आर्थिक वर्ष 81-82 असार 31 सरकारले 11,40,36,61,00,00,000 रूपियाँ मात्र राजस्व संकलन गरेको थियो। यस हिसाबले गएको वर्षको यही अवधिको तुलनामा यसपालि 84,44,29,00,00,000 रूपियाँ बढ़ेको कार्यालयले जनाएको छ। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा, विद्युतीय सार्वजनिक गाड़ी, त्यसै गरी निर्माण व्यवसायको ऋण व्यवस्थापन, राष्ट्रिय परिचय पत्रको अनिवार्यता र बैंकहरूको ब्याज आमदानी गणना गर्ने नियमन व्यापक सुधार गरेको छ। नयाँ व्यवस्था अनुसार अब बैंकहरूले आर्थिक वर्ष सकिएको 15 दिनभित्र अर्थात साउन 15 गतेभित्र उठ्ने ब्याजलाई पनि त्यही वर्षको नाफामा देखाउन पाउने भएका छन्। यसले असार मसान्तभित्रै ब्याज तिर्नुपर्ने दबाव रहेका ऋणी र खराब कर्जा केही भएपछि घट्ने अनुमान गरिएको छ। यसका लागि यो रकम नियमनकारी कोषमा लैजानुपर्ने छैन। शेयर धितो राखेर पाइने ऋण मार्जिन कर्जाको सीमामा राष्ट्र बैंकले मौद्रिक नीतिमा आएको व्यवस्था अनुसारको परिपत्र गरेको छ। यसअघि सबै किसिमका सूचीकृत कम्पनीहरूको शेयर धितो राख्दा बढ़ीमा 70% मात्र ऋण पाइने सामान्य नियम थियो। अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफै कार्यविधि प्रोडक्ट पेपर बनाएर कम्पनीहरूको सबलता मूल्यांकन गर्ने अधिकार दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा केएमसीमा मस्तिष्कको जटिल एभीएमको बिना चिरफार सफल उपचार, सुनको भाव आज सामान्य बढ़दा चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले आज 34 जिल्लामा बाढ़ीको जोखिम आर्थिक वर्षको अन्त्यसम्ममा 12.25 खर्ब रूपियाँ राजस्व उठ्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ मेडिकल कलेज केएमसीले 67 वर्षीय एक बिरामीको मस्तिष्कमा भएको जटिल आर्टेरियोभेनस मालफर्मेसन एभीएम बिना चिरफार प्रविधिबाट सफल उपचार गरेको जनाएको छ। अस्पतालका अनुसार 67 वर्षको उमेरमा फुटेको ब्रेन एभीएमको यस विधिबाट सफल उपचार भएको नेपालकै पहिलो घटना हो। केएमसीका अनुसार दीर्घकालीन कलेज रोगबाट पीड़ित पुरूष अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक सीटी स्क्यानमा मस्तिष्कको असामान्य ठाउँमा ठूलो मात्रामा रक्तस्राव देखिएपछि रक्तस्रावको वास्तविक कारण पत्ता लगाउन अत्याधुनिक बायोप्लेन क्याथल्याब मार्फत डीएसए एन्जियोग्राफी परीक्षण गरिएको थियो। विशेषज्ञ डाक्टर अरूण पौडेलको नेतृत्वमा गरिएको परीक्षणबाट मस्तिष्कमा रगत पुर्याउने धमनी र फर्काउने सिराबीच जन्मजात बनेको असामान्य रक्तनलीको जालो एभीएम फुटेर रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ। है उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको समेत अस्पतालको भनाई छ। आज सुनको भाव सामान्य बढ़दा चाँदीको भाव भने घटेको छ। आज सुन तोलामा 400 रूपियाँले बढ़ेर 2,85,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,84,800 रूपियाँ थियो। आज चाँदीको भाव भने घटेको छ। आज चाँदी तोलामा 90 रूपियाँले घटेर 4,325 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 4,415 रूपियाँ थियो। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आइतबार विद्यालयमा विदा दिने निर्णयमा पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। महासंघले हिजो पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो। सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत विदा दिने निर्णय गरेको हो। अब विदेशको खबर। सन् 2026 पहिलो 6 महिनामा चीनको वैदेशिक व्यापार उल्लेखनीय रूपमा विस्तार भएको छ। आधिकारिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा चीनको कुल वैदेशिक व्यापार 16.9% वृद्धि भई 25.47 ट्रिलियन अर्थात युआन अर्थात झण्डै 5,175 खर्ब नेपाली रूपियाँ पुगेको छ। चीनको राष्ट्रिय तथ्याङ्क विभागका उपप्रमुख माओ सेन्योङले आयात र निर्यात दुवै क्षेत्रमा तीव्र आर्थिक वृद्धि हुँदा र व्यापारिक संरचनामा थप सुधार र सुदृढीकरण हुँदा यस किसिमको उपलब्धि हासिल भएको बताउनु भएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गर्दै फिफा विश्वकप सन् 2026 फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा आज बिहान सम्पन्न दोस्रो सेमी फाइनलमा 1 गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका छन्। यसअघि पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरिसकेको छ। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान 1:15 बजे न्यूयोर्कको न्यूजर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यसबीच इंग्ल्याण्ड विरूद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डन बुटको दौड़मा अग्रस्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलिन एम्बाप्पेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाप्पेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 34 जिल्लामा बाढ़ीको जोखिम केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। आर्थिक वर्षको अन्त्यसम्ममा 12.25 खर्ब राजस्व उठ्यो गएको वर्षभन्दा 7.4% वृद्धि। अबदेखि बैंकहरूलाई ब्याज उठाउन साउन 15 गतेसम्मको समय सेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा। सन् 2026 पहिलो 6 महिनामै चीनको वैदेशिक व्यापार 16% बढ़्यो। आयात निर्यातमा तीव्र वृद्धिसँगै व्यापार संरचनामा सुधार र विश्वकपको गोल्डन बुट दौड़मा मेसी एम्बाप्पे भन्दा अगाडि। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: वर्तमान नंबर वन बना हे पोषक दाना नंबर वन दम्मे सब भन्दा कम
1: बनी
2: देसी माँ कांति आयो नाचो अब छम छम छम छम
3: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
7: सम्पर्क नम्बर 0845410043 9863023422।
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ।
8: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: सावधान, वन जंगल नजिक आगो नबालौ। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ।
8: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ।
9: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाउ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
7: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
10: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
7: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
7: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
8: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
7: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
7: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447524013।
11: टन्ने पैसो कमाइएला भनेर 100% ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
11: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
1: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
13: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
13: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
7: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
6: आवश्यक कागजात
7: सदस्यता परिचय पत्र,
6: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
7: र तोकिएको नवीकरण शुल्क,
6: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
7: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
6: सदस्य मृत्यु,
7: नगद राहत रु 20,000 रुपियाँ,
6: दुर्घटना स्वास्थ्य उपचार,
7: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
6: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
7: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
6: अपाङ्गता
7: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0485400028, 0845430028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
14: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
14: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
14: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
14: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
14: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033484 वा 98444410040, इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
15: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
15: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303
7: BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स

अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्थानीय सौगात लिएर उपस्थित भइसकेको छु। म तपाईँको साथमा सञ्जना खड्गे र प्रविधि संयोजनबाट मलाई साथी राख्नु भएको छ ललिता हायु भने साथमा तपाईँ हुनुहुन्छ। यो समय तपाईँ देश तथा विदेशमा रहेर कार्यक्रम सुन्दै हुनुहुन्छ होला, विभिन्न ठाउँमा हुनुहुन्छ होला, पनि आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, तर पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहज सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoreadio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आजको व्यवसायमा चाहिँ हामी तपाईँसँग कुराकानी गर्नेछौ र साथीसँग सम्झना सन्देश राख्नेछौ। सेड्युल अनुसार चाहिँ हामी आज तपाईँसँग चाहिँ चलचित्रको केही प्रश्नहरू चाहिँ सोध्ने थियो र आज चाहिँ लिएर आएका छैनौ। तपाईँसँग हामी कुराकानी गर्नेछौ र तपाईँले छोटो मिठो भाषा पद्धति साथीसँग पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा अवधिभरि एकदमै मिठा गीत संगीतहरू पनि राखेर अगाडि बढ्नेछौ र तपाईँ यो बेला उखाली ओह्राली भन्ज्याङ सौकारी मेलापात काजतर गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा नि सहभागिता हुनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा मिठो गीत सुन खुसी सुसीले खुसीले सुन्छ कहाँ भेटिएला भन्ने चलचित्रको गीत रहेको थियो। मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको आजको बसाइमा हामीले चलचित्रको प्रश्नहरू लिएर आएका छैनौ, तपाईँसँग कुराकानी गर्नेछौ र तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ र तपाईँले यो समय चाहिँ कहाँ हुनुहुन्छ, के गरिदिनुहुन्छ त्यो बारेमा पनि छोटोमा जानकारी गराउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार, हाम्रो डोल्पा शेर्पाजी बोल्नुभयो। के छ हजुरको खबर? आरामै हुनुहुन्छ? म लगायत हाम्रो रामेछापतिरको खबर पनि एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है त। कार्यक्रम सुनिराख्नु भएको छ? ला सुनेर साथ दिनुहोला। आज चाहिँ हामीले चलचित्रको प्रश्न लिएर आउनु पर्ने हो, तर लिएर आएका छैनौँ। आज चाहिँ तपाईँसँग मिठा कुराकानीको साथमा होइन, आफ्ना आफन्तजन साथीसँगलाई पनि छोटो मिठोमा सम्झनु पर्ने हुन्छ। यति बेला अब समग्रमा सबै ठिकठाक छ भने हामी कार्यक्रमतर्फ लागौ न त है। ला आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: फर्स्ट अफ अल चाहिँ स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि भन्न चाहे, त्यसै गरी प्राविधिकमा रहेर हजुरलाई साथ सपोर्ट गर्नको लागि मेरो दिदी ललिता आयो दिदीको लागि भन्न चाहे, त्यसै गरी हाम्रो सुराज दाईको लागि भन्न चाहे, मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहे, केही साथीको नाम लिनु पर्दा चाहिँ दिदी शेर्पा, छिरिङ दिदी शेर्पा, एलिसा श्रेष्ठ, सुजना जोशी, शेर्पा, तुषार खत्री, सुरोज खड्का, राजीव खड्का लगायत मलाई डोलमा भनेर तिमी नतिमी माया गर्ने, घृणा गर्ने, हजुरको रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता लागि भन्दैछु। तिमी दिदी नमस्ते, बाई, टेक केयर।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो डोलमा शेर्पाजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ पालो तपाईँको, फटाफट फोन गर्नुहोला। आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ। त्यसै गरी फेसबुक पेजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभर वाचन गर्ने प्रयास गर्नेछौ। र तपाईँले नियमित कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रमको बारे पनि जानकारी छ तपाईँलाई। र यति बेला पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं, गीतपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: जुर्को रेडियो 102.1 मेगाहर्ट्ज
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
3: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230 9767625429
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: कार्यक्रममा एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु र तपाईँले पनि फोन गर्नुहोला, जग व्यवसायमा चाहिँ साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। जो साथीहरूको फुर्सद छ उहाँ साथीले चाहिँ फोन गर्न सक्नुहुनेछ। फोन गर्न नमिल्ने नसक्ने साथीहरूले चाहिँ एसएमएस गरेर पनि तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते।
1: नमस्ते, अनिताजी बोल्नुभयो?
2: हजुर।
1: के छ तपाईँको खबर?
2: एकदम ठिक छ भन्नुपर्छ है।
1: एकदम ठिकठाक छ।
2: हजुर।
1: कता हुनुहुन्छ, घरतिरै हुनुहुन्छ कि बाहिरतिर हुनुहुन्छ?
2: म चाहिँ बाहिर छु भन्नुपर्छ है।
1: बाहिर हुनुहुन्छ?
2: हजुर।
1: खाजा लिनुभयो?
2: मेरो खाजा बाँकी पनि छ, भर्खरै खाना खाएर उपस्थित भएको भन्नुपर्छ।
1: खाना चाहिँ भर्खरै खानुभयो?
2: हजुर।
1: अन्त ठिक छ, बाहिर हुनुहुन्छ भन्दै हुनुहुन्छ। अनि अरू सुनाउनुहोस् खबर, के छ त्यताको मौसम कस्तो छ?
2: यताको मौसम धुमा धुमा, घाम अलिअलि लागेछ, हावा चलेछ भन्नुपर्छ
1: है। ठिकै छ, कार्यक्रम आउनु भएको छ। आजको बसाइमा आफ्नो आफन्तजन साथीसँगलाई सम्झन पर्ने हुन्छ, सम्झना गर्नुहोस् है त।
2: हुन्छ। फर्स्ट अफ अल दिदी हर्षितको लागि, टेलिभिजनमा आउने ललिता दिदीको लागि, साथीहरू भन्नुपर्छ सञ्जिता तामाङ, सुस्मिता तामाङको लागि, सुषमाको लागि भन्दै छुट्टिन्छु। नमस्ते दाई भाइ।
1: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अनिता रम्तेलजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर सुनिसक्नु भएको छ। र पारा तपाईँको रहेको छ 0840 40 0024। फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: गुड आफ्टरनुन। नमस्ते। नमस्कार है दिदी। हजुर।
1: गुड आफ्टरनुन। नमस्ते। नमस्कार। तेप्सी आउनुभयो?
3: हजुर हजुर। पनि
1: ल, के गर्दै हुनुहुन्छ यो समय? कार्यक्रम सुन्दै हुनुहुन्छ कि अन्य काममा पनि व्यस्त हुनुहुन्छ?
3: नै नै दिदी, म खाना भर्खर खाना खाएर कार्यक्रम भर्खर भर्खरै सुन्दैछु भन्नुपर्छ है त।
1: भर्खरै भर्खरै सुन्नुभयो?
3: हजुर हजुर। सुन्न त सुरुवातदेखि नै सुन्नु त सुनेको, अनि राम्रोसँग सुन्नु पाएको छैन, एकछिन बाहिर अलिकति काम परेर, अनि त्यसपछि अहिले भर्खर चाहिँ राम्रोसँग सुन्नु पाएको छु भन्नुभयो है त।
1: हजुर ठिक छ, भर्खरै भए पनि कार्यक्रम सुन्नु भएको छ, कार्यक्रममा पनि सहभागिता जनाउनु भएको छ। के छ त्यताको मौसम कस्तो छ, अनि हजुरहरूको खबर पनि सुनाउनुहोस् न।
3: यतातिरको खबर चाहिँ अहिले घाम एकदम चर्को घाम लागिरहेको छ भन्नुपर्छ, अरू त सबै ठिकै छ भन्नुपर्छ। मेरो पनि खबर ठिकै छ, सन्चै छु, आरामै छु, अहिलेसम्म परमेश्वरको कृपाले एकदम राम्रै आरामै छु भन्नुपर्छ। दिदी हजुर के छ सुनाउनु?
1: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ, यताको मौसम पनि बन्द बन्द घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। रामी साहबतिरको खबर पनि ठिक छ, कार्यक्रममा आउनुभयो त्यसै खुसी लाग्यो। हामी कार्यक्रमतर्फ लागौ, आफ्ना आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
3: हुन्छ, सम्झनु पर्दा यति छ आवाजको धनी दिदीहरू के लागि आवाज नै गीत समर्पण गर्न चाहन्छु भन्छु। र नि प्राविधिकमा हुनुहुने एउटा है हुनुहुन्छ, चित्रराज हुनुहुन्छ, उहाँहरूको लागि पनि उहाँहरू सबैजनालाई दाई दिदीलाई नै एकदम मिठो सम्झना भन्न चाहन्छु। अनि हजुर त्रिवेदी होली युनिटको लागि नै भन्न चाहन्छु, र अनि रमिला तामाङको लागि एकदम मिठो सम्झना छ है बहिनी भन्न चाहन्छु। साथी धुप पाण्डेको लागि, अनि निर्मला पौडेलको लागि, अनि मेरो छोरीहरू छोरीहरू ममता माझीको लागि, छोरी पासाङ दलमा तामाङको लागि पनि मिठो सम्झना छ है, एकचोटि कल उठाउँ है छोरी भन्न चाहन्छु। अनि त्यसैगरी छोरी अस्मिता माझीको लागि पनि भन्न चाहन्छु, भाउजूको लागि, जति पनि साथीहरू सुनिराख्नु भएको सबै सबैको लागि, अनि साथी नवीना थापाको लागि, नवीना थापा नायनको लागि पनि भन्न चाहन्छु, र अनि उर्मिला थापा मगरको लागि, सविता मगरको लागि, बहिनी सविता मगरको लागि पनि एकदमै सम्झना भन्न चाहन्छु। र लगायत मलाई त्यो माथि हुनेहरू जतिले पनि तिमी नतिमी माया गर्ने घेरै गर्ने पनि सम्झिने सबै सबैको लागि अब बदली गीत समर्पण गर्न चाहन्छु भन्दै स्क्रिन चाहन्छु नमस्ते भाइ।
1: हवस् त नमस्कार अमृतदेवजी, उहाँले पनि आफन्तजन साथी सिंहलाई सम्झना राखेर सुनिसक्नु भएको छ। यति बेला भने हामी अर्को मिठो गीततर्फ लाग्छौ, फेरि त्यसपछि आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत बजिसकेको छ। यस्तै मिठा रमाइला गीत संगीतबाट तपाईँलाई मनोरञ्जन दिइराखेका छौं र तपाईँले पनि आफ्ना आफन्तजन साथीसँगीलाई सम्झना सन्देश राखिरहनु भएको छ। अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम क्षणमा आइसकेका छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने सहभागिता सुनाउन सक्नुहुनेछ। थोरै समय बाँकी छ, यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा सहभागिता सुनाउनु होला पनि भन्न चाहन्छु। यति बेला हुनुहुन्छ कोही साथी, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
2: नमस्कार
1: हजुर, अनिताजी बोल्नुभयो? निरु सुनवार भन्नुभयो? निरुजीको खबर के छ? ठिक छ, मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ है निरुजी। अनि त्यताको खबरहरू के छ सुनाउनुहोस्, मौसम कस्तो छ?
2: खबर एकदम ठिक छ, सिन्धुली बन्दीपुरको खबर एकदम ठिक, पानी पनि परेको छैन अहिले एकदमै, होइन पनि लागेको छ, होइन शीतल मौसम भइरहेको छ।
1: ठिक छ, अब एक बजी बस्न लाग्यो, के छ खाना त भइसक्यो होला? कता हुनुहुन्छ, घरतिरै घर यसै काम गर्नुहुन्छ कि अन्य व्यवसाय गर्नुहुन्छ? मेरो आवाज बुझ्नु भएको छैन, ठिक छ? हजुर घरमै बसिराख्नुहुन्छ कि अन्य कामहरू केही गर्नुहुन्छ भने? मैले बसिराख्नु भएको छ। ठिक छ, कार्यक्रममा आउनुभयो, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ।
2: एकदम कार्यक्रम मजाले, होइन बजिरहेछ, सिन्धुली सुनिरहेको छु
1: है। ठिक छ, त्यसो भए हामी अन्य विषयमा अलिक धेरै कुराकानी गर्नेछौँ, समय पनि सकिन लागिसकेको छ। मेरो चाहिँ हामी कार्यक्रम तर्फ लागौ, आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
2: फर्स्ट अफ अल त मेरो ओखलढुङ्गामा रन बहिनी हुनुहुन्छ यस सुनवार, अनि त्यस्तै ताप्लेजुङ निवासी ज्योति सुनवार, अनि त्यस्तै गरेर यता ताप्लेजुङमै हुनुहुन्छ कल्पना सुनवार लगायत, होइन निरु सुनवार भनेर चिन्नु हुने सम्पूर्ण साथीहरूलाई सम्झिरहेको छु भन्न चाहन्छु।
1: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो निरु सुनवार जी हुनुहुन्थ्यो, उहाँले पनि साथीसँगलाई सम्झना राखेर छोडिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ, समय कम छ। विवस कुलुङ पृथक जी हुनुहुन्छ, नमस्कार। म विवस कुलुङ पृथक तारानबाट पुष्पा सामलिङ, राजकाले मगर राई, अनिता अमिना सुनवार, रोशन पुलाहाङ, पूर्वेली आकाश राई, शम्भु कटवाल र कल्पना तामाङ लगायत सम्पूर्ण साथीहरूलाई सम्झना छ भनिदिनुहुन्छ। त्यसै गरी तामाङली कोपिलाजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि सुन्दैछु है भनिदिनुहुन्छ। सौरभ केसीजी हुनुहुन्छ, नमस्ते नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है, बागचौर नगरपालिकाको मान्छे, आज भारतको गुजरातदेखि सुन्दैछु। सम्पूर्ण साथी लगायत मेरो घरमा हुने श्रीमती छोराको लागि पनि सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनु भएको थियो साथी हुनुहुन्थ्यो, उहाँ सम्पूर्ण साथीहरूलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र जसतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो उहाँ साथीहरूलाई पनि विशेष धन्यवाद। कार्यक्रम अवधिभर बजेका मिठा रमाइला गीतका सर्जक स्रष्टालाई पनि मलाईदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र प्रविधि समिश्रणमा रहेर तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मलाईदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एउटा मिठो गीत छोड्दै आजको बसाइ सिने सौगातबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853765 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765769636 9817475746 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0485410043 9863023422
2: के तपाई दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
5: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफाड तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485403305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
6: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
5: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
6: आवश्यक कागजात,
5: सदस्यता परिचय पत्र,
6: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
5: र तोकिएको नवीकरण शुल्क,
6: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
5: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
6: सदस्य मृत्यु,
5: नगद राहत रु 20,000 रुपियाँ,
6: दुर्घटना स्वास्थ्य उपचार,
5: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
6: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
5: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
6: अपाङ्गता,
5: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028, रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।

हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

मेरा गाना बजा दे हमका।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो।
0: हजुरको आवाज हजुरकै साथ यो हो।

0: वालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
1: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0669, 98 64 14 17 88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40।

0: इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230 97-67-65-24-29 सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
2: Watch my biggest blockbusters online anytime anywhere on erosnow.com।
3: सलमान खान की कॉमेडी, रोमांस और एक्शन मूवीज एंजॉय कीजिए। अपने फोन या आईपैड से इसी वक्त साइन अप कीजिए और फ्री में देखिए सिर्फ इरोस नाउ पर।

0: तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, 4048542439, 0485453 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायुवा। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz, साथैतामाको सीएफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। चालु आर्थिक वर्ष 2082-83 सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको झण्डै 83% राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 31 गते हिजोसम्ममा सरकारले कुल 12,24,80,90,00,000 रूपियाँ राजस्व उठाएको हो। यो संकलन सरकारले चालू वर्षका लागि तय गरेको कुल 14,80,00,000,000 रूपियाँको वार्षिक लक्ष्यको 82.76% हुन आउँछ। विगतको तुलनामा यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ। गएको आर्थिक वर्ष 2081-82 असार 31 गतेसम्म सरकारले 11,40,36,61,00,000 रूपियाँ मात्र राजस्व संकलन गर्न सकेको थियो। यस हिसाबले गएको वर्षको यही अवधिको तुलनामा यसपालि 84,44,29,00,000 रूपियाँले बजेट बढ़ेको कार्यालयले जनाएको छ। हिजोसम्म 11,05,92,56,00,000 रूपियाँ कर राजस्व संकलन भएको छ, जुन लक्ष्यको 83.43% रहेको छ। त्यस्तै गैरकर राजस्वतर्फ 1,18,88,34,00,000 रूपियाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। यो कुल गैरकर राजस्व लक्ष्यको 76.99% रहेको छ। गएको वर्षको तुलनामा यस वर्ष कर राजस्व 7.34% र गैरकर राजस्व 8.02% बढ़ेको छ। त्यसै गरी अनुदान प्राप्तिको अवस्थामा पनि यस वर्ष उल्लेखनीय सुधार भएको छ। चालू वर्षमा सरकारले कुल 53,44,69,00,000 रूपियाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार 31 गतेसम्म 58.5% अर्थात 31,26,41,00,000 रूपियाँ प्राप्त भएको छ। यो गएको वर्षको तुलनामा 34.75% बढ़ी हो। गएको वर्ष यस अवधिमा सरकारले जम्मा 23,20,16,00,000 रूपियाँ अनुदान प्राप्त गरेको थियो।

0: 왜 치다 하는 걸 아무냐 그리고 공사리에도 다.
1: लगन त भगेर लाने हो बच्चा हो नि त गयो यसको हेर नि यो चाहिँ खास दिवस सरको हो यो चाहिँ मेरो त्यो गयो यो किन डराएको त तिमीहरू अनि झन् खुसी पो हुनु पर्यो त नि मैले यहाँ भर्खर कुन पोर्टल निकालिरहेको थिएँ राजस्व डट जिओभी डट एनबी होइन कुन खोले यार ए यसमा मेरो फोन नम्बर 44 2 4 2 पासपोर्ट फेरि यस्तो अप्ठ्यारो राखिसक्यो म सर यो राजस्व चाहिँ बुझाइदियो कि
2: न्युज

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239, फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239।
2: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गर्छ
0: विराज किसानको साथी।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
2: लट्टे मासले फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854-043-2730, 97-67-65-24-99। सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएन भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क,
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
2: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक
1: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।

0: अहिले दिउँसोको 3 बज्यो
1: हजुरको रेडियो
2: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था भ्युकियो संघीय संसदका सबै सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा स्थगित मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउन नपर्ने भारतबाट ल्याएका 15 मुर्रा राँगाबाट झण्डै 130,000 डोजभन्दा धेरै वीर्य संकलन झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग विश्वभरका धेरै मानिसले अमेरिका भन्दा चीनलाई रूचाउन थालेको अध्ययनको निष्कर्ष धेरै देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृतिमा निष्कर्मा र मरिसस आईसीसीको 111 सदस्य बन्यो नेपाल खबरमा अब पूरा खबर सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युताएको छ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभयो उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था ब्युताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने भएका छन् संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभा 59 सदस्य रहेको छ प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन् सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सम्पत्ति छानबिन आयोग 2083 सबै काम कार्यवाही तत्कालका लागि रोकिएको छ कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नगर्नु भन्ने सर्वोच्चको आदेशको अब व्याख्या गर्दै आयोगले असार 29 गते सूचना जारी गरेपछि अदालतले हिजो पुनः आदेश जारी गरेको हो हिजो न्यायाधीश निरपदोज निरौलाको इजलासले आयोगको पछिल्लो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आजदेखि सबै काम रोकेको हो यसअघि सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सहित कसैको पनि सम्पत्ति विवरण संकलन र छानबिन नगर्न आदेश दिएको थियो तर आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकका हकमा छानबिन जारी रहने सूचना निकालेपछि अधिवक्ता मणिराम उपाध्यायले रेट दायर गर्नुभएको थियो अदालतको आदेश अनुसार विवरण संकलन फाइल अध्ययन र सिफारिशका सबै काम रोकेको आयोगले जनाएको छ संविधानले पूर्व न्यायाधीश संवैधानिक निकायका पदाधिकारी र सैनिकको हकमा अख्तियारलाई समेत छानबिनको अधिकार नदिएको अवस्थामा आयोगले क्षेत्राधिकार मिचेको भन्दै यो मुद्दा पूर्ण इजलासमा पठाएको छ नेपालमा भैंसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्रा राँगाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन् पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 130,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैंसीलाई गर्भधान गराउन प्रयोग भइसकेको छ उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले 2080 साल मंगिरमा उपहार स्वरूप नेपाललाई उपलब्ध गराएको थियो विभागका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा 7 लहानमा 5 र नेपालगंजमा 3 गरी 15 मुर्रा राँगाबाट कृत्रिम गर्भधानका लागि वीर्य जम्मा गरिँदै आएको छ मुर्रा उच्च दूध उत्पादनका लागि भैंसीको एक उन्नत जात हो जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो यो भैंसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ मुर्रा जातको भैंसीले एक बेतमा 4,000-5,000 लिटरसम्म दूध दिन्छ नेपालमा पाइने स्थानीय जातका भैंसीले सरदर 1,500-1,600 लिटरसम्म दूध दिन्छन् श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ मन्त्रालयमा उद्योगी व्यवसायीहरूसँग छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्नेमा जोड़ दिनुभयो आउँदो साउनभित्रै रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्नुभयो केवल वार्ता नभई तथ्य र अनुसन्धानमा आधारित पारिश्रमिक तोक्न त्रिभुवन विश्वविद्यालय भएको अर्थशास्त्र विभागका प्राध्यापकको नेतृत्वमा ढाँचा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। यसमा भौगोलिक क्षेत्र, प्रदेश र कार्यक्षमताका चार श्रेणीका आधारमा पारिश्रमिक तय गर्ने लक्ष्य छ। देशभर वार्षिक 13 अर्ब रूपियाँ भन्दा बढ़ी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको भन्दै मन्त्री यादवले ओडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकाहरूलाई पत्रचार गर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मकवानपुरको कुलेखानी ड्याम नजिकै रहेको सिम खोलामा आएको बाढ़ीमा स्कूटरसहित बेपत्ता भएका चालकको शव भेटिएको छ। गएको सोमबार दिउँसो आएको बाढ़ीले स्कूटरसहित चालकलाई बगाएपछि खोजी भइरहेको थियो। खोजीको क्रममा आज बिहान स्कूटर चालक सर्लाहीको बागमती नगरपालिका 1 का 29 वर्षका महेश कुमार कार्कीको शव भेटिएको हो। उहाँको स्कूटर भेटिएको ठाउँ भन्दा केही तल खोलाको किनारमा बालुवा र लेदोमा पुरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। स्कूटर अस्ति मंगलबार घटनास्थलबाट झण्डै 100 मिटर तल फेला परेको थियो। काठमाडौँबाट सर्लाही जाँदै गर्दा बेपत्ता भएका कार्कीको स्कूटर भेटिएपछि परिवारसहित सुरक्षाकर्मीले खोजी गरिरहेका थिए। विदेशको खबर, विश्वभरका धेरै मानिसले अहिले अमेरिका भन्दा चीनलाई धेरै रूचाउने गरेका प्यू रिसर्च सेन्टरको अध्ययनले देखाएको छ। विश्वका धेरै देशमा अमेरिकाको तुलनामा चीनलाई धेरै सकारात्मक रूपमा हेरिने गरेको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संस्थाले पहिलो पटक यस्तो नतिजा सार्वजनिक गरेको हो। अमेरिकाको वाशिङटन डीसीमा रहेको एक निष्पक्ष थिंक ट्याङ्क अर्थात नीति अनुसन्धान संस्थाका अनुसार धेरै यसो देशमा चीन प्रतिको सकारात्मक दृष्टिकोणले कृत्रिमानी स्तर छोएको छ, तर अमेरिका प्रतिको धारणा भने खस्किएको छ। सामान्यतया उत्तरदाताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया नेता सी जिनपिङ दुवै प्रति कम विश्वास व्यक्त गरेका छन्। यद्यपि ट्रम्पको तुलनामा सीले धेरै अंक प्राप्त गर्नुभएको छ। चीनको तुलनामा अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको धेरै सम्मान गर्ने गरेको देखिए पनि अमेरिकाको तुलनामा चीनले अरू देशका मामिलामा कम हस्तक्षेप गर्ने गरेको देखिएको अध्ययनमा भनिएको छ। अब खेल खबर, मरिसस आईसीसीको 111 सदस्य बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्यका रूपमा अनुमोदन गरेको हो। यस्तै बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसै गरी क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरेको छ। यी शर्तहरू पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहनेछ। यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ। आईसीसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारका लागि सुशासन पुनरावलोकन समिति गठन गर्ने भएको छ। समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईका देवाजित सौकिया, क्रिकेट दक्षिण अफ्रिकाका डाक्टर मोहम्मद मुसाजी र आईसीसीका स्वतन्त्र निर्देशक डाक्टर रोज रिभास सदस्य रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था दिउँकियो। संघीय संसदका सबै सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने। सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा रोकियो। मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउनु नपर्ने। भारतबाट ल्याएको 15 मुर्रा राँगाबाट झण्डै 1,30,000 डोज भन्दा धेरै बीडीए संकलन, झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग। विश्वभरका धेरै मानिसहरूले अमेरिका भन्दा चीनलाई रूचाउन थालेको अध्ययनको निष्कर्ष, धेरैसो देशमा चीन प्रतिको सकारात्मक दृष्टिकोण कृत्रिमानी स्तरमा, र मोरिसस आईसीसीको 111 सदस्य बन्यो।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501775, 9841690669, 9864147788।
7: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
9: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
10: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485453305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
11: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो, रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
11: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
7: त्यसो भए ध्यान दिएर सुन्ने,
12: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
7: सुन्नु भए त
11: मजाले सुने, अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
7: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
13: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
10: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
13: आवश्यक कागजात,
10: सदस्यता परिचय पत्र,
13: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
10: र तोकिएको नवीकरण शुल्क,
13: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
10: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
13: सदस्य मृत्यु,
10: नगद राहत रु 20,000 रुपियाँ,
13: दुर्घटना स्वास्थ्य उपचार,
10: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
13: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप
10: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
13: अपाङ्गता
10: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 0848540028, 9845043028, रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
14: के के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
10: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
14: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
10: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
14: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
10: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
14: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
10: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
14: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
10: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
14: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
10: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083/84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
14: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: Горбану на кулаги рот, семент до сапата тайны, кабателя у него ла, перью мантали матестурам ра, дюрку посельчика у лабатит.
1: Кака, тимла этини тачайна, аба хамрай мантали ма дипжоти ардвар энд сапплайерс хуля ни кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण

0: बाल्टीहरूका स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
2: हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
3: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
3: त्यसो भए ध्यान दिएर सुन्ने
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
3: सुन्नु भए त
2: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे
5: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848 40 0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
8: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
6: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
8: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
8: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
6: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
8: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
6: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
8: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपराह 4 बजेको रामेसा पनि रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामेछापको सेनापति गाउँपालिकाले एक वर्षभरिमा 84.78% बजेट खर्च गरेको छ। हिजो गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिमा सम्पादित आय योजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रभावबारे जानकारी गराएको छ। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत सुरेश कुमार श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रस्तुत प्रगति प्रतिवेदन अनुसार चालूतर्फ 34,55,54,392 रूपियाँ अनुमानित बजेट रहेकोमा 31,19,22,799 रूपियाँ अर्थात 90.26% खर्च भएको छ। यसैगरी पूँजीगत तर्फ 20,07,78,000 बजेट रहेकोमा 15,12,71,840 अर्थात 75.34% खर्च भएको छ। चालू पूँजी दुवै गरी 54,63,32,392 रूपियाँ कुल बजेट रहेकोमा 46,31,94,639 रूपियाँ अर्थात 84.78% खर्च भएको छ। गाउँपालिकाले यो एक वर्षभरिको अवधिमा 80,38,809 रूपियाँ राजस्व संकलन गर्न सफल भएको पनि गाउँपालिकाले जनाएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले प्रश्न जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए। नागरिकहरूले शिक्षा स्वास्थ्य कृषि सड़क पशुपालन र विकास निर्माणका कामहरूसँग सम्बन्धित प्रश्न गरेका थिए। नागरिकहरूले सोधेको प्रश्नको जवाब गाउँपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ र सम्बन्धित शाखाका प्रमुखहरूले दिएका थिए। रामेछापका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन्। पुराना घरमा लागेको तालचा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेको घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ। चौतारा र बस्तीहरू सुनसान छन्, बस्ती शून्य लाग्छन्। केही वर्ष अघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानवविहीन बन्दै गएका छन्। गाउँमा सड़क, बिजुली, खानेपानी र संचार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू शहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएको छ। यसको असर घर र जमीनमा मात्र नभएर सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सिपमा परेको छ। गाउँमा मानिसहरूको संख्या घट्दा खेतीपाती, स्थानीय संस्कृति र सामाजिक गतिविधिहरूमा असर परेको छ। गाउँ रीतिदै जानु केवल खाली घरको समस्या नभएर कृषि, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय हो। गाउँ जोगाउन कृषि आधुनिकीकरण, पर्यटन विकास र स्थानीय रोजगारी सृजना गर्नुपर्ने आवश्यकता देखिएको छ। खाली घरमा फेरि धुवा उड्ने, बाँझो जमीनमा फेरि उत्पादन हुने र गाउँको मौलिकता जोगिने अवस्था सृजना गर्नु नै अबको मुख्य चुनौती बनेको छ। त्यसका लागि कृषि आधुनिकीकरण, पर्यटन प्रवर्धन र स्थानीय उत्पादन बढ़ाउनु र गाउँमा रोजगारीको अवसर बढ़ाउनु जरूरी भइसकेको छ। अन्यथा गाउँहरू एकादेशको कथा बन्न सक्ने भन्दै सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्नो नयाँ प्रशासकीय भवनमा पूजापाठसहित भवन प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। हिजो आयोजित धार्मिक विधि अनुसारको कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। गाउँपालिकाले नयाँ भवनबाट साउन 1 गतेदेखि औपचारिक रूपमा सम्पूर्ण प्रशासनिक सेवाहरू प्रवाह शुरू गर्ने जनाएको छ। यससँगै हालसम्म घर भाड़ामा लिएर कार्यालय सञ्चालन हुँदै आएकोमा अब सबै सेवा नयाँ प्रशासकीय भवनबाट प्रदान गरिनेछ। गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले नयाँ भवन सञ्चालनमा आएसँगै सेवाग्राहीलाई थप व्यवस्थित, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आधुनिक पूर्वाधार सहितको भवनले कर्मचारीको लागि उपयुक्त कार्य वातावरण सृजना गर्नुका साथै सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताउनु भएको छ। नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि सेवाग्राहीले एउटै परिसरबाट आवश्यक अधिकांश प्रशासनिक सेवा प्राप्त गर्न सक्ने गाउँपालिकाले अपेक्षा लिएको छ। गाउँपालिकाले नयाँ भवनबाट सेवा शुभारम्भसँगै नागरिक मैत्री र प्रविधि मैत्री सेवा विस्तारमा समेत जोड़ दिने जनाएको छ।
सिन्धुलीको मरिन गाउँपालिकाले राति 10 बजेदेखि सबै प्रकारका व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। पालिकाले पालिका क्षेत्रभित्र शान्ति सुरक्षा सामाजिक सद्भाव सुव्यवस्था तथा अमन चयन कायम राख्ने उद्देश्यले प्रत्येक दिन राति 10 बजेदेखि सबै प्रकारका व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। पालिकाका अनुसार गाउँ कार्यपालिकाको असार 24 गते बसेको बैठकको निर्णय अनुसार होटल रेस्टुरेन्ट मदिरा तथा कोल्ड ड्रिङ्क बिक्री वितरण गर्ने पसल सहित अन्य सबै प्रकारका व्यावसायिक प्रतिष्ठान राति 10 बजेपछि सञ्चालन गर्न नपाउने भएको जानकारी दिएको छ। गाउँपालिकाले गरेको निर्णय पूर्ण पालना गर्न गाउँपालिकाले सम्पूर्ण व्यवसायी सरकारवाला निकाय तथा सर्वसाधारणलाई आग्रह पनि गरेको छ। यस्तै गाउँपालिकाले सूचनामा लागू गरिएको समय सीमापछि व्यवसाय सञ्चालन गरेको पाइएमा वा निर्णय उल्लंघन भएको प्रमाणित भएमा सम्बन्धित व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही गरिने चेतावनी समेत दिएको छ। गाउँपालिकाले गरेको यस निर्णयबाट गाउँपालिकालाई शान्त सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। बागमती प्रदेश सरकारका 13 जना मन्त्रीले एकैपटक राजीनामा दिनुभएका छन्। बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन रहेकोमा दुवै दलका मन्त्रीहरूले राजीनामा दिन लागेका छन्। बागमती प्रदेशमा साउन 1 अर्थात भोलिबाट मन्त्रालयको संख्या घटाउने यसअघि नै निर्णय भइसकेको थियो। सो निर्णय कार्यान्वयन भए भोलिबाट बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 मन्त्रालय मात्रै रहनेछन्। सोही निर्णयलाई कार्यान्वयन तथा अन्य प्रदेशमा देखिएको राजनैतिक घटनाक्रम अनुसार बागमती सरकारबाट दुवै दलका मन्त्रीहरूले राजीनामा दिन लागेका छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक पुकार महर्जनका अनुसार केन्द्रले प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिए अनुसार नै प्रदेश सरकारबाट आज कांग्रेसका 7 मन्त्री फिर्ता हुन लागेका हुन्। एमालेका 6 मन्त्रीहरूले पनि आजै राजीनामा बुझाउने तयारी गरेका छन्। भोलिबाट हुने 8 मन्त्रालयको लागि मिलाउन र सत्ता समीकरणमा आएको विवादका कारण राजीनामा दिन लागेको बताइएको छ। एमालेका मन्त्री किरण थापाका अनुसार आजै एमालेका सबै मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाउनेछन्। प्रदेश सरकारमा एमाले र कांग्रेसको गठबन्धन टुट्ने भएपछि अधिकांश प्रदेशमा मन्त्रीहरू धमाधम सरकारबाट बाहिरिँदैछन्। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज बस्ने मन्त्री परिषद बैठकपछि मन्त्रीहरूले राजीनामा दिए कुनै अचम्म मान्न नपर्ने बताउनु भएको छ। अन्य प्रदेशमा सत्ता गठबन्धन भत्किएपछि बागमती प्रदेशमा पनि त्यसको असर परेको छ। यद्यपि 13 मन्त्रीको राजीनामा मन्त्री परिषदको निर्णय कार्यान्वयनकै लागि हुने मुख्यमन्त्री बानियाको भनाइ छ। त्यसपछि केन्द्रको निर्णय अनुसार सरकार गठन हुने उहाँले बताउनु भएको छ। र मकवानपुरको सिमखोलामा 81 आएको बाढ़ीमा परेर बेपत्ता भएका स्कूटर चालक मृत भेटिएका छन्। 4 दिन अघि स्कूटर सहित बगेर बेपत्ता भएका चालक सराईको ढुङ्ग्रेमासका 30 वर्षीय महेश कार्की मृत भेटिएका छन्। कस्बेबाट करिब 200 मिटर तल बालुवाले पुरेको अवस्थामा कार्कीको शव भेटिएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो काठमाण्डुबाट हेटौँडातर्फ जाने क्रममा कुलेखानी ड्याम मुनि सिमखोलामा आएको बाढ़ीले बाप्रस 9032 6 8054 नम्बरको स्कूटर सहित चालक बगाएको थियो। सड़कबाट करिब 200 मिटर मुनि खोलामा मंगलबार स्कूटर र ब्लूब्रुक फेला परेपछि स्कूटर धनीको नाम खुलेको थियो। मृतक कार्की काठमाण्डुमा राइट शेयरिङका चालक थिए। उनी सोमबार घरतर्फ जाने क्रममा सिमखोलामा 81 आएको बाढ़ीमा परेको प्रहरीले जनाएको छ। हजुरको रेडियो 102.1 MHz तामाक पछि एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्फे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230 9767564249
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 9851-4198 र 9841-2559 के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात,
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति आगलागी प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज बिहिबारको वेबसाइट रहेको छ। तपाईँले अब बज्ने गीत मार्फत आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना पाउनुहुन्छ। त्यसको लागि 0840 40 00 26 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँले हामीलाई उकाली उराली लेखबेसी गर्दै साथी भन्जेन चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्र नेपाली पात्रो हजुरको न्युज डटकम हजुरको याप्तामा कुश एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम तपाईँलाई के कस्तो लाग्छ तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई कार्यक्रम मनपर्छ भने चाहिँ शेयर पनि गरेर तपाईँले साथ दिन सक्नुहुन्छ। साथसाथै तपाईँले आफ्ना आफन्तजन साथी सँगैलाई सम्झेर कमेन्टहरू पनि पठाउन सक्नुहुन्छ। तपाईँको कमेन्टलाई पनि वाचन गर्छौं भने आजको वसाइ मात्रै साथी सङ्गीत सम्झन पाउनुहुन्छ। तपाईँले फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कार्यक्रममा एकदमै मिठा मनसुनी पुराना लोकभागहरू राखेर तपाईँलाई भरपूर मनोरञ्जन दिनेछौ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो र रमाइलो एउटा भाका, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: Aha, care cum coșteruvat mă rachem, de drept mi-ți ani vă mai lung, de mi-mi vrei cu gam, la jupăriar, la neupani cu avas mă rai cu tiu, eu mi-i tu baga bata, care cum ucali urali coșteruvat guri să gica sum, o vă ne pală tăpani cu rai cu su, tăpani din stăho bai să tăna unu să tăna unu să sun de ori 40, 40, să suni suni să obis cu număr tăpani cu lagi cu lață. Iti bila sumbar ko mea saati unu ancha bandhi unu ancha ko unu ancha shwagat garchu
1: hello hello namaskar good afternoon
0: namaste namaskar good afternoon azur kaadhi ki ko bandhi unu ancha
1: mamali su dalga bata pasang doi maa sirta
0: pasang ziko ko bar ki shwata
1: मैं खाना एकदम खिचाई ठीक है सर दीदी अन्य आपने क्या था
0: कि वंदे बनाऊं से हम लोग पासिंग जिले
1: मैं खाना एकदम ठीक है था अन्य आपने क्या था
0: मेरे पास एकदम ठीक है ऐसा बंदा बंदा मुस्कुराने भी आपने भाई कुछ भी पासिंग जिले की सतीश तो मुस्कुराने पर निकी था बनुसने
1: साइंस
0: जाती है आज रात
1: साथी
0: छ कि दिदी अनि जिस्क्याएर छ कि फर्म छ अनि ए त्यही भएर हाँस्दै हुनुहुन्छ ल त्यसो भए साथीलाई मलाई एकछिन नजिस्क्याउनुहोस् भन्नुहोस्
1: अनि खाजा लिनु भयो त हजुरले
0: मेरो भइसकेको छ हाम्रो पासाङजीको चाहिँ भयो कि बाँकी नै छ त नि
1: म त एकदम गोठालो दिदी होइन खाजा भएको छैन अब घर गएर हुन्छ होला भन्नुभयो है
0: ल अहिलेसम्म खानु भएको छैन त्यसो भए
1: छैन दिदी अब गाई बस्तु लाने त्यसपछि खानुपर्छ
0: ल गाई बस्तु लगेर घरमा पुर्याएर त्यसपछि खाजा खानुहोला यहाँलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रममा सहभागिता जनाउनु भएकोमा एउटा मिठो भाग्य बस्छु साथीहरूलाई सम्झनुहोस् न
1: हासुन छ फर्स्ट अफ अल त राईहरू चाहिँ त्यसरी प्राविधिकमा हुनुहुने दाईको लागि भनेर चाहिँ त्यसै गरी मेरो घर फ्यामिली सम्पूर्णको लागि मेरो साथीको नाम लिनु पर्दा चाहिँ सरिता तामाङ निमा शेर्पा सुजना जोशी निन्दी शेर्पा लगायत मलाई टुर्ना भनेर चिन्ने नचिन्ने सम्पूर्ण श्रोताहरूको लागि अब गीत सुनेर इन्जोय गर्नु होला भन्दैछु दिदी नमस्ते भाइ
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो पासाङ ढोलमा तामाङजी उहाँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ एउटा मिठो बाटो बस्छ कार्यक्रममा तपाईँले मात्रै साथीहरू सम्झन पाउनुहुन्छ आजको व्यवसाय पुग्यो भने तपाईँलाई थाहा छ यति बेला अर्को साथी सम्पर्कमा फेरि पनि हुनुहुन्छ स्वागत गर्छु हेलो
2: नमस्कार दिदी
0: नमस्कार रमिलाजी के छ सन्जय आरामै हुनुहुन्छ
2: म ठिकै छु दिदी सन्जय हुनुहुन्छ
0: हाम्रो रमिलाजीलाई अब ठिकै छ भन्नुभएको छ मलाई पनि ठिकै छ के छ अरू नयाँ खबर भन्नुहोस् न बताउनुहोस् न के हुँदैछ पानी कतिको परिरहेको छ
2: पानी परेछ दिदी दिनौ दिन पर्छ
0: यस्तै पानी दिनानौ दिन पर्दैछ यहाँलाई चाहिँ हिलो कतिको मनपर्छ अब पानी परेपछि त वरपर नि पानी यता पनि पानी उता पनि पानी यता हेर्यो हिलो उता हेर्यो पनि हिलो हुन्छ
2: मलाई त ठिकै हुन्छ बर्खामा यस्तै हो भन्छु
0: क्या यस्तै हो भन्ने लाग्छ ल ठिक छ हाम्रो रमिलाजीले पनि चित्त बुझाउनुहुन्छ चित्त बुझाउनु मात्रै हुन्छ कि बुझेको हो कि बुझाउनु भएको
2: बुझेको नि दिदी
0: बुझेको चाहिँ हो
2: हजुर
0: ए म त बुझाउनु चाहिँ भएको हो कि जस्तो लाग्दै थियो
2: होइन हामी नै गाउँ घरमै हुर्किया मान्छे किन बुझाउने आफूले नै बुझिहाल्छन्
0: त्यो त हो मैले बुझेँ होइन तर हरेक दिन पानी पर्दा त हरेक दिन हिलो मात्रै भइरहन्छ अनि
2: त्यो त हो बर्खा भन्छु हिँड्छु क्या
0: ल ठिक छ त्यसो भए यो विषयमा मैले रमिलाजीसँग धेरै कुरा गरिनँ खाजा खानु भयो कि बाँकी नै छ भन्नुहोस् न
2: मेरो भइसक्यो तपाईँ पनि खानुभयो होइन
0: मैले त खाइसक्यो अघि नै हेर्नुहोस् खायो रे यो इनर्जी आवाज लिएर आएको जति इनर्जी ल्याए पनि इनर्जी नै आउँदैन हो रमिलाजी के गर्ने होला
2: होइन यति योभन्दा धेरै नै आउनु हुँदैन कि यति ठिकै हो तपाईँको भोइस
0: हो र म त अझै धेरै इनर्जी लिएर बोलौँ भन्छु, इनर्जी नै नपुग्या जस्तो हुन्छ कि बोल्दा बोल्दै।
2: होइन, पुगेकै हो, ठिकै हो क्या। यो भन्दा फेरि धेरै भयो भने फेरि अर्कै आउँला भोइस तपाईँको।
0: ए ल ठिक छ, फेरि रमिलाजीले मलाई नचिन्नु होला है।
2: म त तपाईँले के अरे तपाईँको एउटा भोइस सुन्दै चिन्छु क्या, चिन्न चाहिँ।
0: त्यस्तो धेरै ट्यालेन्ट हुनुहुन्छ हाम्रो रमिलाजी।
2: हो क्या, म तपाईँले नमस्कार भन्दैमा चिन्छु नि, सधैँ सुनेको मान्छेको भोइस चिनेर भने खत्तम भयो।
0: म त कहिले काहीँ चिन्दिनँ कि रमिलाजी, यस्तो झोगिन्छु सधैँभरि हामी बोल्ने कुरा गर्ने साथीहरू हुँदाखेरि पनि। बेलुकी त्यो आवाज जस्तो कि नयाँ नम्बरबाट फोन आएर पनि त्यही पुरानै साथी बोल्यो भने चिन्न गाह्रो पर्छ मलाई त।
2: ए तर म चाहिँ तपाईँ यो मान्छे भनेर सोच्छ नि, तर भोइस बनाएर बोल्यो भने चाहिँ के अरे को मान्छे भनेर राम्रोसँग सोच्छु, नत्र तपाईँ यो मान्छे हो भनेर नामै सोधेर भन्छु।
0: ल ठिक छ, चिन्नुपर्छ सधैँभरि, यसै गरी आउनु होला, यो माया सधैँभरि दिनु होला है त रमिलाजी। सकेसम्म मैले पनि रमिलाजीलाई धेरै माया दिने प्रयास गर्नेछु।
2: हुन्छ हुन्छ, म तपाईँले भन्दा नि म तपाईँलाई धेरै दिन्छु नि ल।
0: ल हुन्छ, म त माया दिने मान्छे पायो भने त नाइ चाहिँ भन्दिनँ, किनकि जस्तो कि मलाई फेरि रमिलाजी जस्तै मान्छेले चाहिँ माया दिनुपर्छ। ल ठिक छ, रमाइलो मिठो कुराकानी भयो, कार्यक्रममा आउनु भएको छ, एउटा मिठो भाका बोल्छु साथीहरूलाई सम्झनुहोस् न।
2: पहिला प्रथममा त यति मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ दिदी, तपाईँको लागि प्राय एफएम होल युनिटको लागि, राजन दाईको लागि, साथीहरू सम्पूर्ण आफन्तजन सम्पूर्णलाई सम्झिरहेको छु भन्ने सोच्नुहोस् ल।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो रमिला तामाङजी, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगै सबैलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। तपाईँ पनि 0840 40 0026 फटाफट फोन डायल गर्दै आउन सक्नुहुन्छ। यति बेला फेरि पनि अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
3: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार देवजी।
3: हजुर हजुर, पक्कै पनि
0: टेप्रुकै आइपुग्नु भयो।
3: हजुर आया नि दिदी, हजुरको कार्यक्रममा त नबोलिकन त चित्तै बुझ्दैन भन्नुहोस् है त।
0: मलाई पनि देवजीको आवाज नसुनिकन चित्तै नबुझे जस्तो लाग्छ, कार्यक्रममा के छुटु, आज मैले के बोल्न छुटाएँ कि भने जस्तो लाग्छ कि देवजी।
3: हजुर हजुर, एकदम कार्यक्रम राम्रोसँग चलाउनुहुन्छ, कार्यक्रम एकदम मिठा मिठा गीतहरू ल्याउनुहुन्छ, एकदम कार्यक्रममा आज त फोन नगरौँ साथीहरूलाई पालो दिउँ भन्दा पनि एकदम मनले नै मान्दैन, यसो अब होइन ब्यालेन्स भएसम्म चाहिँ कार्यक्रममा एकदम फोन चाहिँ नियमितै गर्न मन लाग्छ होइन दिदी हजुर। कहिले काहीँ लाग्दैन त्यस्तै हो, कहिले काहीँ नलाग्दाखेरि चाहिँ त्यस्तै हो, अब नत्र भने सकेसम्म फोन लाग्छ नै, कार्यक्रममा बोल्नु पनि एकदमै छुटाउनै मन लाग्दैन भन्नुपर्छ है त।
0: ल पक्कै पनि हामीलाई माया गर्ने साथीहरूको प्रतिक्रिया नै केही फरक नै हुन्छ, किनकि देवजीले हामीलाई जेबकै सुन्नुहुन्छ होइन। यहाँले अहिले भनिरहने क्रममा पनि आफ्नो रेडियो प्रतिको प्रतिक्रिया माया एकदमै फरक खालको दिनुहुन्छ, खुसी लाग्छ है देवजी।
3: हजुर हजुर पक्कै पनि।
0: अनि खाजा चाहिँ खानुभयो कि बाँकी नै छ त?
3: खाजा मेरो आज चाहिँ बाँकी नै छ भन्नुपर्छ है त दिदी हजुर।
0: ल आजको दिन चाहिँ कसरी बित्यो, एकदम दिक्क लाग्दो दिन थियो कि रमाइलो गरी बिताउनु भयो कि?
3: दिक्क लाग्यो नि दिदी आज, अब त्यस्तै कहीँ पनि जानु नि गइएन, कतै पनि घाम चर्को लागिरहेको थियो, अब घरमा अब घरमै बसेर दिन बित्यो भन्नुपर्छ, अब त्यस्तै हो, रेडियो सुन्यो अलिअलि, अब कार्यक्रम सुनेरै दिन बित्यो भन्नुपर्छ है त। अब 2 बजी चाहिँ सुन्नु पाइनँ मैले है, कार्यक्रम पनि आएन जस्तो लागिरहेको थियो, अनि 12 बजीसम्म चाहिँ सुनेको भन्नुपर्छ, अनि यस्तै नै गर्मी छ, अहिले पनि एकदम गर्मी भइरहेको छ भन्नुपर्छ है त।
0: ल यो गर्मीको समय छ, अब खानपिनमा पनि ध्यान दिनुहोस्, साथसाथै अब हामीले प्रशस्त मात्रामा पानी पनि पिउनु पर्यो होइन, अब जाडोमा भन्दा हामीलाई गर्मीमा धेरै पानी पनि पिउन मन पनि लाग्छ।
3: हजुर पानी त अब फ्रिजकै पानी खाइन्छ दिनको 2-3 लिटर भन्नुपर्छ है, यस्तै छ भन्नुपर्छ।
0: ल गर्मी छ भन्दाखेरि धेरै फ्रिजको मात्रै पानी चाहिँ नखानुहोस् है देवजी।
3: हजुर हुन्छ, एकदम तिखा लागिरहन्छ, अनि पानी त खाइरहनु पर्छ नि, अब खाइराख्छु म चाहिँ एकदमै भन्नुपर्छ है।
0: ल पानी पिउनु पर्छ, तर धेरै 24 घन्टा मात्रै फ्रिजकै पानी मात्र चाहिँ नपिउनुहोस् भन्न खोजे।
3: हस्
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी सबै छ देवजीसँग, हाम्रो सकेसम्म हरेक दिन कुराकानी हुन्छ है, र यहाँको मायाले गर्दा यहाँको फोन पनि लाग्छ, खुसी लाग्छ, म कार्यक्रमतर्फै लाग्छु अब चाहिँ। एउटा मिठो भाका बोल्छ है भन्दै हुनुहुन्छ हाम्रो शिवराजले, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
3: हुन्छ, अब आफ्नै गीत सम्झनु पर्दा विशेष गरी दिदीहरूकै लागि भन्न चाहन्छु, अनि प्राविधिकमा रणनी दाईको लागि, सम्झना दिदी खर्गी दिदीको लागि पनि भन्न चाहन्छु, अनि अघि भर्खरै कल गर्ने बहिनी रमिला तामाङलाई पनि सम्झिरहेको छु है बहिनी भन्न चाहन्छु, अनि त्यसै गरी छोरीहरू ममता माझी अस्मिताको लागि, छोरी निकिनी छोरी पासाङ दोलमा तामाङलाई पनि सम्झिरहेको छु है भन्न चाहन्छु, लगायत ध्रुव पाण्डे, अनि त्यसै गरी साथी निर्मला पौडेल, लगायत रमिला के भन्छ यता उर्मिला थापा मगरको लागि पनि भन्न चाहन्छु, सविता मगरको लागि, अनि लगायत मलाई देवमाझी भनेर चिनी नचिनी बहिनी सङ्गीता रम्तेलको लागि पनि सुनाउन चाहन्छु, रिया एगी ल सबै सबै साथीहरूको लागि, जति पनि साथीहरूले मलाई चिन्नुहुन्छ चिन्नुहुन्न चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने सम्झिने बिर्सिने सबै सबैको लागि एकदम मिठो सम्झना मिठो माया बज्ने गीत
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, सिन्धुली जाँगाझुलीदेखि हुनुहुन्थ्यो, उहाँले पनि साथी सङ्गीलाई सम्झेर छोडिसक्नु भएको छ। यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं, कार्यक्रममा तपाईँको लागि लाग्छौं अर्को मिठो भाका, त्यसपछि हामी फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राखी एकदमै मिच्छ नि रमाइलो भएका बजिसकेको छु वनको काँडाले भन्ने बोलको भएको रहेको थियो विमल डाङ्गी लक्ष्मी नेउपानी र सरिता डाङ्गीको आवाजमा रहेको यो मिठो भाका राखेर तपाईँलाई मनोरञ्जन दिउँ। त्यसपछि हामी फेरि पनि आइसकेका छौं। हामी आजको बसमा तपाईँको लागि चाहिँ साथीसँगै सम्झना दिइरहेका छौं। 048 40 40 0026 तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी।
0: नमस्कार हजुर।
1: नमस्कार।
0: के छ अनिताजी, व्यस्त हुनुहुन्छ जस्तो छ?
1: एकदम व्यस्त त होइन, अलिअलि भन्नुपर्छ है।
0: ल, व्यस्त रहेर पनि सम्झँदै हुनुहुन्छ, खाजा भयो कि छैन कि के छ भन्नुहोस् न।
1: म त हिँड्दैछु भन्नुपर्छ है दिदी।
0: कहाँदेखि कहाँसम्मको यात्रामा हिँड्दै हुनुहुन्छ? आज बजार आउनु भएको थियो?
1: हजुर, बजार त होइन, त्यस्तै हस्पिटलतिर आएको थिएँ भन्नुपर्छ है।
0: ल, आफ्नो काम सुकाएर घर फर्कदै हुनुहुन्छ?
1: हजुर।
0: ल ठिक छ, अनि अब कार्यक्रममा साथीहरू सम्झाउनु पर्ने हुन्छ, साथीहरू सम्झिहाल्नुहोस् न त।
1: प्यारी दिदी, तपाईँको लागि दिदीको लागि भन्दै छुट्टिन्छु। नमस्ते, बाई बाई।
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता रम्तेलजी, उहाँले चाहिँ छोटो मिठोमा सम्झेर गइसक्नु भएको छ। म कार्यक्रमको अन्त्यतिर आउन लागिसकेको छु, पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउनु होला र आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झनु होला पनि भन्न चाहन्छु। यति बेला अर्को साथी फेरि पनि आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, आउनु भएको छैन है, अहिले भन्दै हुनुहुन्छ, ठिकै छ। साथी आउनुहुन्छ भने हामी लिइहाल्छौँ, भएन भने हामी तपाईँका यति बेला कमेन्ट वाचन गर्नेतर्फ लाग्छौँ। हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ मनको साथी जीवन कार्कीजी लेख्नुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ होला हजुर, कार्यक्रम सुनिरहेको छु है उकाली उराली पोखराबाट, कार्यक्रम राम्रो लाग्छ, अब बज्ने भएका सबैको लागि भन्दै फेरि भेटौँला भन्दै हुनुहुन्छ। जीवनजीलाई विशेष धन्यवाद व्यक्त गरी यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो हजुर, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? खोज्नु लाग्यो त, यति बेला खाजा खाँदै हुनुहुन्छ?
2: अलि ढिलो ढिलै भयो रे क्या,
0: मेला पनि ढिलो नै जानुभयो कि क्या हो ड्यामजी?
2: ढिलो ढिलै नै भनौँ न।
0: किन ढिला जानुभयो त
2: हजुर?
0: ढिला चाहिँ मेला किन जानुभयो त?
2: आफ्नो पनि गरेको त्यही भएर कि आज अलिक ढिलै भयो।
0: ए, त्यही भएर अनि खाजा पनि ढिलै खाइदिनु भएको?
2: होइन, यतिखेर नै भयो कि टाइम नै यतिखेर नै मिल्यो टाइम भएर।
0: ल ठिक छ, अब काम गर्ने साथीहरूलाई कार्य व्यस्तता छ, व्यस्त सुनिलाई पनि सम्झनुहुन्छ, साथसाथै खाजा खाने समयमा पनि हामीलाई यसो समय मिलाएर फोन गरौँ न है भन्दै आइदिनुहुन्छ, खुसी लाग्छ है डिएमजी। ल अब खाजा खाने
2: नसुनिदिए, हामीले फोन नगरिदिए, के पो होइन, हाम्रो लागि त हो नि रेडियो सुरु छ होइन।
0: हाम्रो चाहिँ गर्दा चाहिँ कतिको सुन्नु भएको छ त?
2: सुनिरहेको छु।
0: सुन्दै हुनुहुन्छ?
2: हजुर।
0: पक्कै पनि डिएमजीले जे भन्नुभयो त्यो एकदम सत्य यथार्थ र सही कुरो
2: हो।
0: तपाईँले नसुने कसले सुन्छ त भनेको हो नि त रेडियो, यहाँले नै भन्नुभयो अघि।
2: हजुर।
0: ल ठिक छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, नियमित सुन्ने साथीहरूले माया गर्नुहुन्छ, खुसी लाग्छ है। अरू के भन्न मन छ डिएमजी?
2: अब भोलिका दिनहरूमा भनौँला नि भएको छ
0: आजलाई चाहिँ यति नै। ल त्यसो भए ठिकै छ, आजलाई यति नै भन्नुभएको छ, कार्यक्रमको समय पनि सकिने,
2: अहिले धेरै बोले पनि फेरि साथीहरूले, अनि त्यही भएर चाहिँ साथीहरूलाई पनि पालो दिनुपर्छ।
0: ल अब त भोलिको दिनमा चाहिँ साथीलाई पालो दिउँ, आजको समय चाहिँ सकिन लागिसकेको छ। डिएमजी एउटा मिठो भाका बच्चो साथीहरूलाई सम्झनुहोस् न।
2: हजुरको लागि हाम्रो हजुरको रेडियो हो नियमितको लागि र जति पनि श्रोतामानहरूले हाम्रो हजुरको रेडियो फोन गरेर जस्तो जस्तो अवस्थामा रहे पनि सुन्नुभएको छ, श्रोतामानहरूको लागि र यहाँ मेरो घर फ्यामिली सम्पूर्णहरूको लागि दिदीहरू हुनुहुन्छ सम्पूर्णको लागि भनेर छुट्टिन्छु। नमस्ते।
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो टिएम थापा मगरजी, उहाँले साथीहरूलाई सम्झेर छुटिसक्नु भएको छ, अब चाहिँ म फोन लिदिन। साथीहरूको कमेन्ट वाचन गर्दै विदा हुनुपर्ने बेला भइसकेको छ। यति बेला हिराबहादुर लगायजी लेख्नुहुन्छ, दर्शन नमस्ते है दिदी, म कार्यक्रम सुन्दैछु यता बोटुलबाट भन्दै हुनुहुन्छ। त्यसै गरी बिरजङ लिम्बुजीले पनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते, शिवार है साथीहरूलाई सम्झनु पर्दा चाहिँ विनोद डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिने नचिने सबै सबैको लागि बोज्ने मिठो भाका समर्पण गर्छु ल भन्नुभएको छ। त्यसै गरी सौरभ केसीजीले पनि लेख्नु भएको छ, हेलो दिदी गुड आफ्टरनुन, म यता बागचोरो नगरपालिकाको मान्छे हालजी भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, अब बोज्ने भाका सबैलाई भन्दै हुनुहुन्छ। त्यसै गरी राज कालीकोटेजीले पनि लेख्नु भएको छ, गुड आफ्टरनुन है झापाली हिरो मजै भन्दै हुनुहुन्छ। बिर्तामुड झापा घर भई हाल चाहिँ युएबाट कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ। त्यसै गरी यति बेला अर्को साथी हुनुहुन्छ भागी भुवन श्रेष्ठजी, उहाँ पनि लेख्नुहुन्छ, दिदी नमस्ते है रामेछापको बाग्यखरकोबाट म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, हाल चाहिँ बजारबाट भन्दै हुनुहुन्छ। आजको बिहिबारको हातमा हाम्रो भुवनजी हुनुहुन्छ जस्तो लाग्यो, रामेछाप बजारबाट चाहिँ यति बेला सुन्दैछु भन्दै हुनुहुन्छ। प्रणिल भुक्तानजीले पनि नमस्ते सबैलाई सम्झेको छु भाइ भन्दै हुनुहुन्छ। माया आयुषजीले पनि लेख्नुहुन्छ, हेलो दर्शन नमस्ते, म सृजना विश्वकर्मा सयपत्री मिडिया ग्रुप प्रवास घर भइहाल चाहिँ कुवेतबाट भन्नुभएको छ, अब वचन गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा आयुष शासनकर काजीलाई धेरै सम्झना नै धेरै माया छ, काली कमला उडिम लिम्बु सन्देश गुरूङ देवदूस चेम, त्यसै गरी चामलिङ जुनिता राई कुमार प्रजा अमृत कुरुम्बाङ डम्बर लामी सानी गुरूङ निशान योङहाङ लगायत जति पनि साथीहरूले मलाई चिन्नुहुन्छ उहाँहरू सबैको लागि है भन्दै हुनुहुन्छ। रामसे घिमिरेजीले पनि सम्प्रमित्रमा नमस्कार है म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सबिन थापा मगरजीले पनि नमस्ते दिदी गुड आफ्टरनुन, म कार्यक्रम सुन्दैछु मन्थलीको चिसा पानीबाट अब बज्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, हुनुहुन्छ अर्को साथी धर्मराजजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते दुबईबाट म कार्यक्रम सुन्दैछु, आज यस कार्यक्रम मार्फत गोविन्द खरेल र सरिता सुनारको यादले सताउँदा बोलको गीत बजाइदिनु होला भन्दै हुनुहुन्छ। सरिता सुनार र गोविन्द पोखरेलको यादले सताउँदा भन्ने बोलको गीत भन्नुभएको छ, हामी राख्ने कोसिस गर्छौँ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु भन्दै अब चाहिँ कार्यक्रमको लगभग समय पनि सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ भन्दै यति जेलसम्म प्राप्त भएका जति पनि कमेन्टहरू प्राप्त थियो तपाईँका सबै कमेन्ट मैले वाचन गरेको छु। आजको कार्यक्रममा सहभागी जनाउने साथी पासन डोल्मा शेर्पा, रमिला तामाङ देवबाजी, अनिता रम्तेल, डीएम थापा मगरजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँले तिनजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्ने, साथ दिने, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सम्पूर्ण साथीलाई एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम उकाली उडारी अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो भाका छोड्दै आजको लागि भने कार्यक्रम उकाली उडालीको वसाईबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भए रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौ सही रोजौ
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
5: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
4: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
5: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
5: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01 43 30 310 98 51 40 41 98 र 98 41 25 59 57 महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला थप जानकारीको लागि सम्पर्क नम्बर 98 54 043 230 97 67 65 24 900 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
4: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्ले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने।
6: आगोका स्रोतहरू बन्द गर्ने।
5: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
6: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
5: हावा हुरी चलेको बेला के नगर्ने?
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
5: बिजुलीको तार लत्रिएको छ भने नछुने।
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, चिज सुने के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हट दाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेको छैन।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोडाले आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दुई मिटर चामलतिर ल्याएर भजन गर्ने, मेरो काम त के हो, किसानमा सुधार ल्याउनु पर्दैन देख्नु, किसान उभो नलाग्नु देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेक्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नया नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। नेपालको समग्र सुपारी उत्पादनको क्षेत्रलाई, सुपारीको प्रबन्धनको क्षेत्रलाई र सुपारीको बजारीकरणको क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गरेका छौं। नेपालमा सुपारीको क्षेत्रमा करिब करिब 4 दशक लामो यात्रा गर्नुभएका एकजना व्यक्तिलाई स्टुडियोमा लिएका छौं। अर्थात आज हामीले सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष, त्यसै गरी नेपाल सुपारी खेती विकास संस्थाका समेत उपाध्यक्ष रहनुभएका नीलकण्ठ तिवारी, जसले करिब करिब 4 दशक सुपारीको क्षेत्रमा चाहिँ उत्पादनदेखि बजारीकरणमा सँगसँगै लाग्नु भएको छ। बेला बेला समस्या देखिन्छन् सुपारी क्षेत्रमा, हामीले समाचार बनाएका हौं, कभरेज पनि गरेका हौं, के कारण रहेछन् र वास्तवमा सुपारीको सम्भाव्यता नेपालमा कस्तो छ, सुपारीको क्षेत्रलाई प्रबन्धन गर्नको लागि सरकारले कस्तो नीति लिइदियो भने चाहिँ अझै यसलाई प्रबन्धन गर्न सकिन्छ, र विशेष गरी बहुवर्षीय बाली भने जस्तै यो लामो समयसम्म उत्पादन दिने सुपारीले चाहिँ धेरै किसानहरूको आय स्तरमा वृद्धि ल्याएको पनि छ, बेला बेला समस्या के कस्ता आउने रहेछन् भन्ने लगायतका विषयमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौं। र आजको श्रृंखलामा चाहिँ
8: पूर्वको विशेष गरी एउटा ब्रान्डिङको रूपमा रहिराखेको र धेरै किसानहरूलाई समेट्न सक्ने बालीको रूपमा रहेको परिचित बालीको रूपमा रहेको सुपारीलाई आजको श्रृङ्खलामा अलिकति भ्रोड गर्दैछौँ। हामीले अगाडि पनि भनिसकेका छौँ सुपारीका सारथी नीलकण्ठ तिवारी हामीसँग हुनुहुन्छ, हामी उहाँलाई नीलकण्ठ स्वागत गर्दैछौँ। नमस्कार, यहाँ स्वागत छ।
9: नमस्कार, धन्यवाद। ठिक छ, राम्रै छ।
8: करिब करिब 4 दशक सुपारी क्षेत्रमा वास्तवमा सुपारीलाई कसरी लिनुहुन्छ?
9: सुपारी एउटा त गणेशजीको प्रसाद, अर्को हामी ओमकार परिवारका जन्मेपछि नरन गर्दाखेरि पनि सुपारी चाहिने, मरेपछि श्राद्ध गर्नुपर्दा पनि ऋषिजीलाई चाहिँ जनै सुपारी राखेर गर्नुपर्ने, भनेपछि हाम्रो जीवनभरिका क्रियाकलापहरूमा आवश्यक पर्ने अनि खाँदाखेरि स्वास्थ्यको लागि पनि राम्रो, जस्तो सुपारी खानाले स्टोन हुन्छ के हुन्छ नराम्रो चिज हो अमल हो भनिन्छ, त्यो साइन्टिस्टहरूले त्यो कुरा पत्ता लगाएको छ, उहाँले राम्रै भनेको छ। अब पाचकको रूपमा काम गर्ने अनि थकाइ मार्ने अनि मुखको गन्ध हटाउने सास गनाउने हुन्छ नि सुपारी खायो भने त्यो नगनाउने, अनि अर्को एउटा चाहिँ त्यो के छ मलाई अहिले ट्याक्कै आएन, त्यो पनि काम हुने हुँदाखेरि जस्तो अमलको रूपमा धुम्रपानहरू जस्तो होइन, खानको लागि पनि राम्रै हो, अरू सांस्कृतिक हिसाबले जनजीवनमा प्रयोग गर्नको लागि नभइन हुने। अब बिक्री गरेर पनि तपाईँको साह्रै धेरै पैसा आउने, जस्तो 1 बिघामा 900 बोट रोपिन्छ, 9x9 दूरीमा रोप्दा 900 बोट जान्छ, राम्रो फल्यो भने राम्रो जातको भयो भने 20 केजी पनि फल्छ एउटा बोटमा काँचो, 15 राख्यो एभरेजमा भने 13-13.5 हजार टन हुन्छ, त्यसलाई चाहिँ अहिले हाम्रो 90 रुपियाँसम्म बिक्यो प्रति किलो काँचो, त्यति धेरै पनि नभनौँ, त्यो त अब अलिक पिक आवरमा त्यस्तो भाउ हुन्छ, कोही बेला कम हुन्छ, 60 रुपियाँ राख्दाखेरि पनि 8,10,000 आम्दानी हुन्छ, कति पैसा हो 1 बिघाको धानबाट चाहिँ 1,00,000 आउला, त्यसो भए 8,00,000 आयो, अनि त्यहाँ मेहनत गरेको छ भने बिचमा केरा हुन्छ तेजपात हुन्छ, हरेक बोटमा चाहिँ तपाईँको यो मरिच हुन्छ, मरिच हाम्रो ठाउँमा झापामा एउटा सुपारी को बोटमा लगाएको मरिच 5 केजी पल्याएको छ, त्यसको सरदर दाम 1,000 छ, 5,000 भयो, अनि उता के अरे 15 किलो फल्यो 60 रुपियाँले भयो भनेदेखि 1,000-1,100 त्यो पनि भयो, गर्दाखेरि त 6-7 हजार एउटा बोटमा हुने हो, 900 बोट हुन्छन्, अनि त्यसको डिस्टेन्सको बिचमा चाहिँ तपाईँको केरा तेजपात पनि हुन्छ, 9x9 फुट हुन्छ, त्यसको बिचमा चाहिँ नि राम्रोसँग ध्यान दिएर गऱ्यो भने अदुवा यो हर्दी को खेती पनि हुन्छ, फुलको खेती पनि हुन्छ, त्यो बिचको खाली ठाउँको घाँस खुवाएर पशुपालन पनि हुन्छ, दुध खान पनि पाइन्छ, हरेक हिसाबले राम्रो छ,
8: तर 2-3 चाली बाली पनि गर्न सक्यो। 2045 सालदेखि निरन्तर रूपमा व्यावसायिक रूपमै आउनु भएको छ,
9: व्यावसायिक रूपमै आएको छु म,
8: अलिकति मैले यहाँनिर चाहिँ प्रसङ्ग छाप्न खोजेको चाहिँ वास्तवमा चाहिँ सुपारीको जागरणको अवस्था, उत्पादनको अवस्था र हामी अहिले कुन अवस्थामा छौँ, सुपारीको चाहिँ व्यावसायिक मिसन हेर्दै गर्दा चाहिँ कुन अवस्थामा छौँ, यहाँले करिब करिब 40 वर्षदेखि हेरिराख्नु भएको छ क्या नजिकबाट?
9: हजुर, यस्तो भयो, सुरुमा चाहिँ 38-39 सालतिर कृषि विकास बैङ्कको एउटा काम गर्ने शाखा थियो, सानो किसान विकास आयोजना भन्ने, त्यसले हाम्रो क्षेत्रमा काम गर्दाखेरि हामीलाई तरकारी के अरे फलफुल खेती, धान खेती, पशुपालन, सामान्य लेखा राख्ने यस्तो 1-2 दिनका चाहिँ 2-4 विषयका तालिम दिए, अनि त्यसमा फलफुल खेतीपट्टि म अलि आकर्षित भएँ, अनि रोपाउनु त भनेर नर्सरी राखेर जानी नजानी त्यो निश्चित ठाउँमा रोपेकै 45 साल, त्योभन्दा अगाडि मैले नर्सरीको यताउता पनि गरेँ, त्यो पनि भयो, अब त्यो रोपेपछि केही अन्धधुन्ध केही थाहा थिएन हामीलाई, के मल चाहिने, कुन के सूक्ष्म खाद्य तत्त्वहरू चाहिने थाहा थिएन, त्यति बेला चाहिँ खासै व्यापार पनि थिएन, तर व्यापार चल्छ हुन्छ भने एउटा लाइन एजेन्सीले कार्यालयले भनेपछि हुन्छ होला भन्ने भरमा गरियो, पछि फल्न थालेपछि त मैले मात्रै रोपिनँ अरूले पनि रोपे, अब पहिला चाहिँ नि सौन्दर्यको रूपमा भयो, आवश्यकताको रूपमा इन्डियाबाट आउँदाखेरि खाने पानी भएको मान्छेले बिउ लिएर आउनुभयो, रोप्नुको बिरुवा भयो, बोट भयो, फल्यो, अनि बिस्तारै बढ्दै गएपछि व्यापार चल्ने भयो, लु यो त सजिलो पो रहेछ, राम्रो पो रहेछ, रोप्नु पर्ने रहेछ, फलनाले रोप्यो, फलनाले रोप्यो, म पनि रोप्छु, यसरी गरेर रोपेपछि अहिले रोपन चाहिँ 30-32 सालदेखि चाहिँ व्यापक बढेर गयो, अब अहिले 80-82 भयो नि, अब त झापा जिल्लामा सुपारी नभएको घर त चाहिँ भाडामा बस्नेकोमा मात्रै छैन, जसको आफ्नो घर
8: प्रत्येक घरमा
9: प्रत्येक घरमा छ सजिलो नि ठ्याक्कै एकपल्ट रोपिदिएपछि रोपेकै साल मर्यो भने मर्यो नभए रोगको महामारी पनि खास छैन अब त्यो फुल चुसेर त्यो भर्खर फुलेकै बेलामा चुसेर बिगार्ने रोग पनि छ तर त्यो कम कम छ अर्को ज्ञानो डरमा भन्ने चाहिँ त्यो मर्दै मर्दै तलबाट पात मर्दै मर्दै मर्दै गरेर माथि मर्दै मरिसकेपछि सबै पात छ अनि त्यो डन्ठी जस्तो हुने बोट त्यो पनि छ तर कम्ती छ अनि नयाँ ठाउँमा त 10-12 वर्ष 15 वर्षसम्म त त्यसले मल पाइरहँदो रहेछ मजाले फल्छ अनि छोराछोरी सबै कि चाहिँ अस्ट्रेलिया अमेरिका क्यानाडा गए कि अलिक ठुला छन् भने साउदीतिर गए जनश्रम पनि छैन अब बुढो पनि भइयो अब पानीको मात्रा पनि घट्दैछ अब धानको दाम पनि कम्ती छ इन्डियाबाट सस्तो मस्तो कुहिएको चामल आइहाल्छ त्यो भएपछि अब बरु यसो गर्ने रोपिदिउँ त्यसपातै रोपिदिउँ चिया रोपिदिउँ भन्नेतिर गयो मानिसको भावना त्यसले गर्दा त्यो चियामा पनि रोप्न हुर्काउन गाह्रो 10 हप्ता दिनदेखि 15 दिनभित्रमा टिप्नुपर्छ झरी बादल अब उद्योग र के अरे लेबरको चाहिँ झगडा छ होइन पुगेन पोसाएन भन्छ लेबरले वास्तवमा उसको जनजीवन पनि चलेको छैन अब यता पतिवालाको पनि भाउ फ्याक्ट्रीवालाले तोक्छ उसलाई पनि पुगेको छैन अनि पुगेको छैन भन्छ यतिमा टिपो भन्छ टिप्नु न भन्छ त्यो झगडा एउटा मानसिक झगडा सधैँ भइरहने
8: हजुर
9: त्यो छ अब त्यो सब सुपारीमा हुँदैन मेहनत गर्ने हो भने सालमा दुईचोटि मल हाल्नु राम्रो मानिन्छ चैत वैशाख र असोज कार्तिकमा नगर्ने हो भने पनि 10-15 वर्ष चाहिँ जे जति त्यसै फल्छ
8: अहिले बजारले पहिलो चरणमा चाहिँ स्याहार गर्नु पर्यो पछाडि हुर्के पछाडि अथवा बोट होइन
9: स्याहार चाहिँ वास्तवमा चाहिँ वैज्ञानिक हिसाबले चाहिँ सधैँ गर्नु पर्यो होइन तर के भयो भने नगरे पनि त्यो चिया जस्तो टिप्ने झगडा पनि परेन झरी बादलमा टिप्नु पनि परेन जे छ फुल्दैछ फल्दैछ बसिरहन्छ पछि चाहिँ बिक्री हुने बेला भएपछि खास गरी पुस माघतिरदेखि व्यापार चल्छ त्यो बेलामा किन्ने मान्छे स्थानीय प्रशोधनकर्ता व्यापारीहरू स्थानीय मान्छे नै हुनुहुन्छ उहाँहरूले चाहिँ किसानसँग किन्ने अनि कलेक्सन गरेर त्यसलाई प्रशोधन गर्ने गाउँठाउँकै चिनेकै मान्छे आउनुहुन्छ अनि त्यो तपाईँको सुपारी बेच्ने हो भने म किन्न आएको भन्नुहुन्छ अनि कति दाम यस्तो छ मूल्य चाहिँ अपडाउन भइरहँदो रहेछ अहिले चाहिँ राम्रै छ अहिले राम्रो राम्रो भावमा अहिले केजीको हिसाब चलेको छैन पछि झारेपछि केजीको हिसाब चल्छ अहिले चाहिँ बगान हुन्डी मुन्डी मेरो कति छ भन्ने हो ठेका यति 1,000-1,00,000 भन्ने हुन्छ अनि घरमा किन्न आउने स्थानीय प्रशोधनकर्ता व्यापारीसँग घरमा बसेर चिया खाएर गफ गरेर दाम के अरे मिलाएर पैसा लिइन्छ त्यति सजिलो धान जस्तो काट्नु भेला गर्नु दाइँ गर्नु परेन अब यसमा सुपारीमा आफूले गर्यो भने त्यो भेल्यु एड आफ्नै हुने हो तर नगर्दा पनि अर्काले लानुहुन्छ अप्ठ्यारो छैन सजिलो छ र धेरैभन्दा धेरै आम्दानी दिने धेरै आइटम हुने अनि जस्तो धानलाई जस्तो पानी नचाहिने पानी त चाहिने तर धानलाई जस्तो नचाहिने परेको पानीले बर्खामा हुने हिउँदमा चाहिँ 1-15 हप्तामा सिँचाइ गर्नु सक्दा हुने तर धान मकै कोदोको तुलनामा साह्रै सजिलो र साह्रै धेरै आम्दानी हुने मैले अघि भने 900 बोट जान्छ अब एउटा कति किलो सरभर फल्छ त्यस हिसाबले चाहिँ नि सजिलै 7-8 लाख रुपियाँ चाहिँ आउँछ
8: एक बिघामा
9: त्यति आउँछ
8: अनि लगानी
9: खास हुँदैन जस्तो 60-70 रुपियाँ गोटाको बिरुवा सम्झ बिरुवाको प्रचलित मूल्य त्यही छ अब खाल्डो खन्न 2x2 को खाल्डो खनेर रोप्नु भनिन्छ त्यसको लागि चाहिँ 70-80 रुपियाँमा एउटा खाल्डो खनिन्छ लेबरले होइन अनि त्यस हिसाबले गर्दा खासै पैसा लागेन
8: फल्ने बेलासम्म 500 रेन्जमा चाहिँ लगानी
9: त्यस्तै भनौँ अब फेरि के छ भने सानोमा त्यति याद पनि गरिँदैन सानै हुँदाखेरि 1-1.5 वर्ष याद गरौँ गोडमेल गरौँ झारपातबाट जोगायो अलिक ठुलो भएपछि सही सही आफै बढ्छ साह्रै राम्रो हरियो
8: होइन
9: फल्न चाहिँ 6 वर्ष लाग्छ 8-9 वर्षदेखि मजाले फल्न थाल्छ 6 वर्षको चाहिँ कति चाहिँ फुल्छ फेरि त्यतिकै त्यो झर्छ
8: अलिकति बढी व्यक्तिगत केही संस्थागतका कुराहरू केही सुपारीका चाहिँ अलिकति यो टेक्निकल कुराहरूमा बढी केन्द्रित गर्न खोजिहाल्छु
9: जस्तो
8: करिब करिब 90-95 वर्षको इतिहास सुपारीको
9: छ र
8: अहिले हामीले भन्दै गर्दा ठ्याक्कै यहाँ जोडिनुभयो लगभग 40-45 सालतिरको समयमै यो व्यवसायीकरणको रूप चाहिँ त्यही समयमै लिएको देखियो,
9: 30-32 सालदेखि लियो, 30-32 रोपेपछि त 35-36-37-38 लागिगयो राम्रो फलेर राम्रो उत्पादन हुनलाई, अनि 30-32 रोप्यो भने 40 आसपासदेखि व्यापार सुरु भयो। धेरै भएपछि भारी पुगेपछि हुँदो रहेछ, जस्तो अहिले तेजपात बिकेन भनेर काटे साथीभाइहरूले, अनि मैले काट्नु हुँदैन भने कहाँ सर अब यो खाँदै के कोही किन्न आउँदैन घाँस पनि खाँदैन भनेर भन्नुभयो, नगर्नुहोस् है राख्नुहोस्। अलैँची 118,000 पुगेको अलैँची 20-22 आयो, बढ्दैछ बढ्छ, कोहीलाई धानको पनि बढ्छ घट्छ, सुपारीको पनि बढ्छ घट्छ, तेजपातको पनि भारी पुगेन। फेरि के भइदियो भने तेजपातको चाहिँ काँडै लान दिन्थ्यो इन्डिया, दिएन गभर्मेन्टले, तय होइन हरियो पात गाडामा हालेर गोरु गाडा राँगा गाडामा लान्थ्यो नि त स्थानीय, त्यो दिएन। के गर्नुपर्ने, पात सुकाएर अनि स्थानीय व्यापारीले पारिको व्यापारीले मात्रै बेच्न पाउनु गर्थ्यो, त्यसले पनि के भयो कोरोना पनि आयो, अनि अलिकति एउटा लहर हुँदो रहेछ रोप्ने, यही बेलामा चाहिँ रोपेको बेला थियो, नबिग्रा काटिहाल्नुहुन्छ। अब अहिले पछुताउनुहुन्छ,
8: छैन
9: काँचै लान दिन्थ्यो इन्डिया, दिएन गभर्मेन्टले, तय होइन हरियो पात गाडामा हालेर गोरु गाडा राँगा गाडामा लान्थ्यो नि त स्थानीय, त्यो दिएन। के गर्नुपर्ने, पात सुकाएर

0: 1958 सालतिर 1958-1959 सालतिर चाहिँ अब कोही के नि आएर बिक्ने कि नबिक्ने भन्ने जस्तो भएको थियो। त्यहाँदेखि चाहिँ त्यस्तो साह्रो हल्का अपडाउन चाहिँ हुन्छ, तर साह्रै नपोसाउने कि यति पैसाले के चल्छ के आयो भन्ने किसिमको छैन, राम्रै छ।
1: अब यो बोट हुर्काउने बाटोमा त यहाँले भन्नुभयो अगाडि सानोमा देखरेख गर्नु पर्यो, ठुलो
0: आफै सुई सुई बढिहाल्छ। त्यसमा अझ मल पानीको व्यवस्था भयो भने त हेर्दा हेर्दै कति छिटो हुन्छ। साथीभाइ कहाँ जाँदा सानो बिरुवा रोपेको दुई तिन वर्ष पछाडि जाँदा ए हो के हो यो ठुलो सुपारी त ठुल्ठुलो भइसकेको छ भन्ने हुन्छ नि, त्यस्तो राम्रो पर्छ नि।
1: अहिले पछिल्लो समयमा त सुपारीका पातबाट पनि विभिन्न
0: सामग्री दुना टपडा बनाउने हो छ। त्यो पहिला चाहिँ म नै गएको थिएँ कोइम्बटुर, यो मेन के अरे मेन्युअल सिस्टमबाट बनाएको आसामको व्यापार मेलामा मैले देखेँ, एउटा प्लास्टिकमा प्याक गरेको चार पाँच किसिमको ल्याएर अनि नेपालको विभिन्न ठाउँमा व्यापार मेलामा लिएर गएर यस्तो हुन्छ भने अब यो सुपारीको वृद्धिको लागि विकासको लागि त गरियो नि त, त्यसरी गरेर लग्यो अनि पछि चाहिँ कोइम्बटुरमा मेसिन पाउँछ भन्ने कुरा हो। अब भाषाको पनि समस्या, नगएको ठाउँ भनेर अनि पारिपट्टि एकजना अरूप घोष भन्ने बङ्गाली साथी हुनुहुन्थ्यो, जाउँ कोइम्बटुर भनेर अनि हुन्छ भनेर गयौँ। अब भाषा उहाँको सजिलो भयो, उहाँले फेरि थापाको छोरी बिहे गरेको रहेछ बङ्गाली भए पनि उहाँ पनि राम्रो नेपाली बोल्ने, दार्जिलिङ पढेको रहेछ नेपाली एरियामा, अनि उहाँसँग गएर मजाले गएर घुमेर पत्ता लगाएर ल्यायो। पहिला ल्याएर हामीले
1: यो कति साल कुरा थियो,
0: 66-67 सालतिर 66-12-15 भयो। त्यस पछाडि अहिले चाहिँ राम्रो राम्रो विदेश गएको साथीहरूले ल्याएर अर्जुन धारामा सबभन्दा राम्रो 64 किसिमको बनाउने ग्लास चाहिँ बनेन, त्यसलाई चाहिँ त्यो मोड्दाखेरि तल जानुपर्ने जाँदा च्यातिनु रहेछ, सम्झा पनि छ। किसिम किसिमका चाहिँ खण्डे थालहरू बटुकाहरू सबै छ, सबै 64 किसिमको आइटम छ उहाँको। त्यो सबै त्यसको सेट बनाउँदा गिलास चाहिँ भएन, ग्लास बाहेक सबै छ। साना साना तरकारी खाने पनि छ, यसो पूजा आजामा चाहिँ चलाउने पनि छ, अलिक ठुला दाल खाने पनि छ, तरकारी खाने पनि छ, रेस्टुरेन्टमा यसो फ्राई गरेको चिजहरू खाने पनि छ, अलिक ठुलै मजाको पूजा आजा गर्ने थाल पनि छ, सबै छ।
1: मैले यो प्रसङ्ग जोड्नु भनेको चाहिँ हामी एकदमै सुपारीलाई यो चढाउने कुरासँग जोड्दै गर्दा या धार्मिक कुरामा जोड्दै गर्दा पनि हाम्रो संस्कृतिसँग जोड्दै गर्दा पनि यसको खेर नजाने पाप पाप पनि खेर गएन भन्न खोजे, यहाँ सधैँ यहाँनिर रोजगारसँग जोड्न सकियो भनेर पनि यो जोड्नु
0: खोजेको।
1: यो पनि यसको माहौल बढ्या छ है, अहिले
0: बढ्या छ। पात 4 रुपियाँसम्म बिक्छ एउटा पात, 6-7 वटा 5-6 वटा पात खस्छ एउटा बोटबाट, त्यसबाट पनि पैसा आयो। सबै जोड्दाखेरि थुप्रै हुन्छ नि त, अब मान्छेको चाहिँ तपाईँको 600-700 बोट नभएको त किसानहरू छैन, अनि 600-700 × 6-7 अनि × 4 गरेर पैसा त अलिकति आयो नि त, तर जम्मा चाहिँ गर्नु पर्यो, पात जम्मा गरेर त्यो ढुसी पर्नु हुँदैन, त्यो ढुसी पर्यो भने कालो के अरे छिर्का छिर्का देखिन्छ, त्यो त राम्रो मानिँदैन। ढुसी पर्न
1: नदिकन
0: हजुर अहिले यसो भएको छ, युरोप अमेरिकातिर पनि गइरहेको छ, त्यो बाहिर बस्ने साथीहरूले धेरै अघि 64 आइटमको भने नि, उहाँ चाहिँ बाहिर बसेको साथी, उहाँले अमेरिका पठाउनुहुन्छ, जर्मन पठाउनुहुन्छ। अब अहिले चाहिँ अर्ग्यानिकको कुरा छ अनि के अरे प्राकृतिक चिजको कुरा छ, त्यो त खायो र यसो फ्याँक्दियो त्यही सर्छ केही भएन, अब प्लास्टिकहरूको त त्यसले प्रदूषण गर्ने भयो भन्ने छ, अनि नयाँ पनि भयो। अब मूल्य अन्तर के अरे पैसाको के अरे यो विनिमय अन्तरले पनि युरोपियन अमेरिकनहरूको त कति पैसा गर, हाम्रो त 10-20 रुपियाँ पाइहालिन्छ, व्यापार गर्दै बढ्दै बिचमा नाफा खाँदै जाँदा पनि 40 रुपियाँ पर्ला, त 40 रुपियाँ नेपालीको लागि त स्टर्लिङ पाउन्ड अमेरिकन डलर त कति पनि होइन, त्यस हिसाबले एकदम गर्न सक्नु पर्यो। हामी अल्छे भयौँ क्या, कस्तो भने बाबुले दिएको जग्गा छ, खान पुगिरहेछ, यताउता गरिरहेछ भन्ने हो, त्यो जम्मै पात भेला गरेर गर्ने भने अहिले 25 ठाउँ हाम्रो उद्योग चल्न सक्छ, कोसी 2 मात्रै छ, अझै 22-23 वटा उद्योग राख्ने,
1: उहाँले उत्पादन गरेका हरेक चिजहरू
0: बिकेका छन्
1: हामी एकचोटि चिया पनि
0: पुगौँ उता हेरौँ न झापामा।
1: अब जस्तो खेती प्रविधिमा चाहिँ त्यस्तो धेरै नयाँ प्रविधिका कुराहरू चाहिँ यसमा आवश्यक छैन होला सायद,
0: होइन पर्छ, यसको दूरी मिलाएर रोप्ने अनि एनपीके नाइट्रोजन फस्फोरस पोटास गोबर मल हाल्ने मल्चिङ गर्ने 17-18 किसिमको चाहिँ न्युट्रिएन्ट भन्छ नि क्याल्सियम बोरन जस्ता चिजहरू चाहिँ त्यसलाई चाहिने, जस्तो के अरे यो दाना फुट्छ त्यसको लागि बोरन हाल्नु पर्यो, त्यस्तो पनि छ।

0: त्यो सबै हेर्नुपर्ने, त्यसको लागि चाहिँ दक्ष कृषि प्राविधिक चाहिन्छ, हाम्रो नेपालमा छैन। अनि एकजना नेपाली भारतीय यो सिपिसिआरआईको एक ठाउँको चिफ भएर सब अल इन्डिया सबै पाँचवटा छ, पाँचवटै त्यो सिपिसिआरआई सेन्टरमा काम गरेर रिटायर हुनुभएको डाक्टर शरण कुमार रिजाल हुनुहुन्छ, उहाँले किताबै लेखिदिनु भएको छ, हामीसँग सम्पर्क भयो। उहाँले 1600-1700 मान्छेलाई तालिम दिनुभयो, सुपारी रोपन संरक्षण र प्रवर्धन भन्ने 3 दिनको उहाँको तालिम कार्यक्रम छ, प्र्याक्टिकल पनि गर्ने गरेको, थुप्रै मान्छे यहाँ उदयपुरसम्म तालिम गराउनु भएको छ। उहाँसँग हाम्रो सम्पर्क भयो संस्थागत हिसाबले, हामीले चाहिँ 4 जिल्लाको झापा, मोरङ, इलाम, सुनसरीको एउटा टिम गएका थियौँ त्यो मोहितनगर भन्ने अनुसन्धान केन्द्रमा जलपाइगुडीमा, यहाँ सिलगढीबाट नजिकै हो, अनि त्यहाँ चिनाजानी भएपछि हामीले चाहिँ तपाईँले नेपालमा चाहिँ तालिम गराइदिनुपर्छ भनेर भन्दाखेरि ठिकै छ मेरो पितृभूमि हो म गर्छु भन्नुभयो। अनि एक दिन छुट्टी लिएर एक दिन छुट्टी पारेर जस्तो इन्डियामा आइतबार छुट्टी हुन्छ कि शुक्रबार शनिबार आइतबार कि चाहिँ आइतबार सोमबार मङ्गलबार गरेर उहाँले यहाँ उदयपुरसम्म आएर पनि तालिम गराइदिनु भयो। त्यो भएपछि अलिकति आइडिया भयो हामीलाई सेयर गर्नुपर्ने रहेछ भने, नभए पहिला चाहिँ के थियो भने रोपी थियो फलेकै थियो, अलिअलि फलेको थियो, यति नै फल्ने हो कि कम फल्यो कि भन्ने पनि थाहा भएन। त्यस्तो भयो, सिँचाइको पनि व्यवस्था चाहिने रहेछ, मल पनि चाहिने रहेछ, त्यो अरू पनि अन्तर्बालीहरू पनि धेरै हुने रहेछ, के अरे बहु उपयोगी रहेछ क्या सुपारी। त्यस्तो छ, रोग पनि कम लाग्ने, रोग त छन् 2000 किसिमका लाग्ने तर कम लाग्ने, त्यसो हुँदाखेरि राम्रो छ। तर अब हाम्रो समस्या चाहिँ के छ भने उत्पादन छ, यो सूचीकृत छैन। कृषि उत्पादनमा सुपारी उत्पादन हुन्छ भने नेपाल सरकारको के अरे सूचीकृत छैन। तथ्याङ्क चाहिँ 4100 कति हेक्टरमा हुन्छ, 14600 कति मेट्रिक टन उत्पादन हुन्छ भनेर कृषि तथ्याङ्क चाहिँ छ, बाली चाहिँ सूचीकृत छैन। त्यो नभएको कारणले हाम्रो ठाउँमा हात्तीले पनि तोडफोड गर्छ झापामा, हात्तीले बोट भाँचिदियो भने राहतको लागि चाहिँ सुपारीको काउन्ट हुँदैन, तपाईँको सूचीकृतै छैन भन्छ वनको मान्छे। त्यसको लागि चाहिँ डाक्टर अब्दुल खान भएको यो उद्योग वाणिज्य के समिति छ, संसदीय समिति, उहाँले झापामा गएर हेरेर एक दिन अन्तर्क्रिया गरेर पछि धेरै दिन लगाएर यहाँ आएर संसदीय समितिबाट निर्णय गरिदिनु भएको छ, राम्रो सुपारी जोन बनाउनु, मलको व्यवस्था गरिदिनु, ऋणको व्यवस्था गर्नु, अनि अनुदानको व्यवस्था गर्नु, कृषिमा सूचीकृत गर्नु भनेर राम्रो दिनुभएको छ। 1 वर्ष हुन आँट्यो त्यो प्रतिवेदन नेपाल सरकारलाई दिएको, अहिलेसम्म भएको छैन। होइन त्यो चाहिँ सुपर जोन होइन, जोन मात्रै त्यो चाहिँ छँदैछ,
1: कतिको प्रभावकारी भयो कार्यक्रम?
0: होइन कार्यक्रम प्रभावकारी नै भयो तर बजेटै छैन, अनि साझेदारीमा छ, अनि हाम्रो बानी चाहिँ के भइरहेछ भने क्षमता पनि छैन। एक अर्को कुरा फ्रीको बानी भएको छ, फ्रीमा पनि दिनुपर्छ त भने, अनि साझेदारीमा ल्यायो चलाउनु पर्छ नि, ल्याएको औजार मेसिन औजारहरू त साधनहरू त चलाउनु पर्यो, चलाउनु पनि अल्छी लाग्यो, ब्याङ्कमा गएर धितो जमाना त राख्यो, पैसा ल्यायो खायो चल्दै जान्छ भइगयो भने जस्तो, यस्तो भएर पनि भएन त, पैसा पनि एकदम कम 20-22 लाख जान्छ झापा जिल्लाको लागि। झापा जिल्लाको 788 हेक्टर चाहिँ उहाँहरूले हेर्ने बनाएको छ, 2600 कति हेक्टरमा खेती छ भनेको छ पुरानो तथ्याङ्कले, अब अहिले त 4500 हेक्टर जतिमा भइसक्यो। तथ्याङ्क लिउँ भनेर मन्त्रालयसँग लबिङ गरेको पनि धेरै हुँदैन भन्नुहुन्न, गर्दा पनि गर्नुहुन्न। अब 81 को मङ्सिरदेखि मैले कोशी प्रदेशमा लेखेर दिएर भेटेर भनेर फोन गरेर लबिङ गरेको, अस्ति कोशीको बजेट बनाउने बेलामा पनि हुँदैछ हुन्छ तपाईँको भयो भन्नुभएको, अहिले सर्कुलरमा गयो होला भनेर कृषि ज्ञान केन्द्रमा समन्वय गर्दा छैन। त्यस्तो छ, अब त्यो उत्पादन बढेको छ त्यसको पनि त हिसाब त राख्नु पर्यो नि, कति छ हामीसँग भन्ने त हिसाब चाहियो, त्यो पनि भएको छैन। सुपर जोन पनि भएन, सुपर जोन त 1000 हेक्टर भएपछि एउटा सुपर जोन हुने हो, अब 4000 भन्दा बेसी त झापामै भइसकेको छ, 4 वटा सुपर जोन हुने भए, त्यो गरेर चाहिँ किसानलाई उत्साहित गरेर बिउ मलको व्यवस्था गरेर सिँचाइको व्यवस्था गरेर गर्ने हो भने त उत्पादन बढ्छ नि त। तपाईँको भारतमा मात्रै गइरहेछ अहिले हाम्रो, मैले अघि भने डाक्टर रिजाल उहाँले अस्ति भन्नुहुन्थ्यो तपाईँको पाकिस्तानमा पनि डिमान्ड छ, तपाईँहरू लबिङ गर्नुहोस् पाकिस्तान पनि जान्छ तपाईँहरूको सुपारी भन्दै हुनुहुन्छ। होइन अब ठुलो जनसङ्ख्या छ उत्पादन कम छ भने त जान्छ नि त, त्यसले विदेशी मुद्रा आउने, किसान पनि धनी हुने, देशको रेकर्ड पनि धनी हुने हो, तर मिलेन। अब अहिले निर्यात बन्द भएको छ, यो सुशासन समितिले चाहिँ नि DNA परीक्षण गरेर मात्रै निर्यात गर्नु भनेर सर्कुलर गरिदियो, 3 वर्ष भयो अस्ति साउनमा, अहिलेसम्म निर्णय भएको छैन. अब सुशासन समितिमा हामीले लेख्ने भन्ने भेट्ने दिने सबै गऱ्यौँ हुँदैन भन्नुहुन्न, निर्णय गर्नुहुन्न, त्यस्तो समस्या छ. तिनै समस्या भनौँ न, जस्तो कार्यक्रमले खास प्राथमिकता पाएन, सूचीकृत भएन. सूचीकृत नहुँदा मैले भने त्यो क्षतिको के अरे राहत पनि नपाइने रहेछ. अनि सूचीकृत नभएको बालीको व्यापार पनि शङ्कास्पद भयो. अनि हामीले चाहिँ के भनेको छौँ भने यहाँ उत्पादन छ, यहाँको सुपारी जन्य उद्योगलाई चाहिने 50% चाहिँ हाम्रो उत्पादन उहाँहरूले लिनुपर्छ, अनि अरू 50% ल्याउनुहुन्छ भने ठिकै छ भनेर भन्दा त्यो पनि मानेको छैन सरकारले. अनि निर्यात बन्द भएको छ, त्यता खोल्नेपट्टि ध्यान छैन. आयात चाहिँ अस्ति खुला गरेको छ 25,000 मेट्रिक टन, त्यस्तो अचम्म नि. अब तपाईँ हामीले त आफ्नो चाहिँ बेच्ने कुरा गर्ने हो नि, त किन्ने कुरा त सेकेन्डरी कुरा हो नि, तर किन्ने चाहिँ अस्ति निर्णय भइगयो, बेच्ने चाहिँ बन्द छ, यस्तो समस्या छ.
1: अब अलिकति संगठनात्मक कुराकानी गर्न चाहन्छु. सुपारी उत्पादक संघ नेपालको अभियोग अध्यक्ष हुनुहुन्छ र विशेष गरी सुपारी उत्पादनमा लाग्नेहरूको एउटा सामूहिक संगठन हो, यसले अहिले के के गर्दैछ नि पछिल्लो समयमा?
0: यसले अहिले भर्खरै बनेको संगठन हो, सदस्यता वितरण सम्मेलन अनि सरकारमा ती समस्याहरू राख्ने
1: संगठन चाहिँ चाहिँ
0: सङ्घीय शक्ति कलयुगे भनेको रहेछ क्या नीतिमा, कलियुगमा सङ्घ संगठन चाहिन्छ भनेको रहेछ. अब त्यसै हुँदाखेरि नबोलिने को बोल्ने, कहाँ के भन्दा होइन एउटा बनाउन हाम्रो चाहिँ भेटघाट गर्ने बनाऊ र समिति बनाऊ भनेर समिति बनाएपछि अनि समिति बनाएर जिल्लाको बनाऊ, जिल्ला जिल्लाको बनाएर अर्को बनाऊ भने अटोमेटिक आउँदो रहेछ क्या समयको कुराहरू चाहिँ.
1: त्यसैले
0: आवश्यकतै रहेछ जे सबैमा हेर्नु न, व्यापारीको संगठन छ, शिक्षकको छ, कर्मचारीको छ, अब राजनीतिक पार्टी पनि त संगठनै हो नि त होइन, त्यसो हुँदा संगठन आवश्यक.
1: हजुर, हामीले हाम्रो अतिथिलाई लिएर गइसकेका छौँ. आज हामीसँग नीलकण्ठ तिवारी सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष, त्यसरी नेपाल सुपारी खेती विकास संस्थाका समेत उपाध्यक्ष हुनुहुन्थ्यो. हामीले सुपारीको सम्भाव्यता र विशेष गरी केही टेक्निकल इररहरू सरकारले गर्नुपर्ने भूमिका लगायतमा चाहिँ युवाहरूको जागरणका कुराहरूमा पनि केन्द्रित गर्दै थियौँ. कुराकानीमा जुट्नुभएको उहाँलाई फेरि पनि आभार भन्न चाहन्छु. भन्दै आजको श्रृङ्खलाको समय सकिने सकेको छ. यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञसम्म पुर्याइदिने अथवा यसरी नै छलफल गर्ने काममा प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ भन्दै असीम सापडियाहरूको माझबाट विदा हुन्छु. यहाँहरूका कुनै पनि गुनासाहरू रहे भने चाहिँ 98510 97192 98510 97192 टेलिफोन एसएमएस अथवा वाट्सएप भाइबर पनि गर्न सक्नुहुन्छ. भन्दै असीम सापडियाहरूको माझबाट विदा हुने अनुमति माग्छु. स्वदेशमा रहौँ, कृषि कर्म गरौँ.

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजौ
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
4: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
5: रञ्जितकार इन्टरप्राइजेस कमलाबाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0 47 5 21 158 98 54 0 41 5 75 98 41 96 0669 98 64 14 17 88
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
6: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
7: रामेछाप वासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
7: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
5: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
7: प्रोपाइटर कुमार तामाङ सम्पर्क नम्बर 98 63 29 25 35 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
8: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
9: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
8: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
9: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0 48 45 398 0 48 45 398
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
5: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल
11: होइन ये बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, दस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
12: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
13: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
11: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
13: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
14: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
15: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
14: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
16: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
17: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
18: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
14: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
17: सम्पर्क नम्बर 0475-94-66, 9692-65-99-8।

0: नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो। बागमती प्रदेशमा भोलिदेखि 8 मन्त्रालय मात्रै, 13 मन्त्रीले एकैपटक राजीनामा दिँदै। रामेछापका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै। सिन्धुलीको गोलुन्जोर गाउँपालिकाको सेवा प्रवाह भोलिदेखि नयाँ प्रशासकीय भवनबाट सुचारू हुने। र विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र स्पेन खेल्ने।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है। के
2: किनेर बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
6: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदको पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्य र राष्ट्रिय सभा 59 सदस्य छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालेका छन्। सरकारले मिटरब्याज पीड़ितहरूसँग वार्ता अघि बढ़ाउन सरकारले वार्ता टोली बनाएको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन्। उक्त टोलीले पीड़ित पक्षहरूसँग प्रत्यक्ष संवाद गरेर समस्या समाधानको उपायहरू खोज्नेछन्। बैठकले नेपाल राष्ट्र ब्याङ्कलाई 1 रूपियाँ र 2 रूपियाँ दरको नयाँ डिजाइनको सिक्का निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। यसैगरी नेपाल कानून सूचना पाइलट प्रणाली स्थापना गर्न कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर बराबरको वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरिएको छ। यस्तै संरक्षित क्षेत्र भित्रको राष्ट्रिय वन क्षेत्रमा रूख हटाउन स्वीकृति प्राप्त आयोजनामा थप रूख हटाउनुपर्ने अवस्था आएमा प्रचलित कानून प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयले नै स्वीकृति दिन सक्ने व्यवस्था गरिएको छ। यसका साथै मन्त्री परिषदले नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 पनि स्वीकृति दिएको छ। इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा काम गर्न 1115 जना नेपाली श्रमिक छनौट गरेको छ। केयर गिभरका लागि 2300 जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षामा 1231 जना उत्तीर्ण भएकोमा लकी ड्र मार्फत सो संख्यामा छनौट भएका छन्, जसमा 75% पुरूष र 75% महिला रहेका छन्। इजरायलको जनसंख्या तथा द्यागमन प्राधिकरणले लकी ड्र मार्फत वरियता सूची तयार गरेको हो। वैदेशिक रोजगार विभागले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका 1231 जनाको कागजात परीक्षण गरी 1140 जनाको नाम पिबामा पठाएको थियो। तीमध्ये मापदण्ड पूरा गरेका 1115 जनालाई अन्तिम रूपमा छनौट गरिएको छ। इजरायली सरकारको छनौटमा परेकाहरूको वरियता सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ। सोही आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढ़ाइनेछ। पिबाले नेपालका लागि थप 800 जनाको नयाँ कोटा पनि स्वीकृत गरेको छ। यसअघि अपुग रहेका 1185 जनाको कोटा र नयाँ 800 जनाको कोटा जोडेर अब 1985 जनाका लागि पुनः भाषा परीक्षा सञ्चालन गरिने भएको छ। विभागकी निर्देशक सिरले राइसिन स्यासनले नेपालका लागि छुट्टी आएको कोटा अन्तर्गत छनौट प्रक्रिया चाँडै शुरू हुने बताउनु भएको छ। बागमती प्रदेश सरकारका 13 जना मन्त्रीले एकैपटक राजीनामा दिनुभएका छन्। बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका सत्ता गठबन्धनमा रहेकामा दुवै दलका मन्त्रीहरूले राजीनामा दिन लागेका छन्। बागमतीमा साउन 1 गते अर्थात भोलिबाट मन्त्रालयको संख्या घटाउने यसअघि नै निर्णय भइसकेको थियो। सो निर्णय कार्यान्वयन भए भोलिबाट बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 मन्त्रालय मात्रै रहनेछन्। सोही निर्णयलाई कार्यान्वयन तथा अन्य प्रदेशमा देखिएको राजनैतिक घटनाक्रम अनुसार बागमती सरकारबाट दुवै दलका मन्त्रीहरूले राजीनामा दिन लागेका छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक पुकार महर्जनका अनुसार केन्द्रले प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिए अनुसार नै प्रदेश सरकारबाट आज कांग्रेसका 7 जना मन्त्री फिर्ता हुन लागेका छन्। एमालेका 6 मन्त्रीहरूले पनि आजै राजीनामा बुझाउने तयारी छ। भोलिबाट हुने 8 मन्त्रालयको लागि मिलाउन र सत्ता समीकरणमा आएको विवादका कारण राजीनामा दिन लागेको हो। एमालेका मन्त्री किरण थापाका अनुसार आजै एमालेका सबै मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाउनेछन्। प्रदेश सरकारमा एमाले र कांग्रेसको गठबन्धन टुट्ने भएपछि अधिकांश प्रदेशमा मन्त्रीहरू धमाधम सरकारबाट बाहिरिँदैछन्। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज बस्ने मन्त्री परिषद बैठकपछि उनीहरूले मन्त्रीहरूले राजीनामा दिए कुनै अचम्म मान्नु नपर्ने बताउनु भएको छ। अन्य प्रदेशमा सत्ता गठबन्धन भत्किएपछि बागमतीमा पनि त्यसको असर परेको छ। यद्यपि 13 मन्त्रीको राजीनामा मन्त्री परिषदले मन्त्री परिषदको निर्णय कार्यान्वयनकै लागि हुने मुख्यमन्त्री बानियाको भनाइ छ। त्यसपछि केन्द्रको निर्णय अनुसार सरकार गठन हुनेछ। बागमती प्रदेशका पत्रकारहरूले स्वास्थ्य उपचारमा सहुलियत पाउने भएका छन्। बागमती प्रदेश सरकारले पत्रकारहरूलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले मन्त्री स्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको सिफारिशमा पत्रकारहरूलाई स्वास्थ्य सेवामा 50% सहुलियत दिने जानकारी दिनुभएको छ। प्रदेश अस्पतालले आईसीयू प्रयोगशाला एक्सरे सिटी स्क्यान एमआरआई भिडियो एक्सरे सेवामा 50% छूट दिने व्यवस्था गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री हेमलाल कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपाका 5 जना र नेपाली कांग्रेसका 11 सांसद गरी 16 जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। साथै उनीहरूले मुख्यमन्त्री पदका लागि जीवनबहादुर साईको नाम प्रस्ताव पनि गरेका छन्। नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णय अनुसार कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। अविश्वासको प्रस्तावमा 16 जना सांसदहरूले हस्ताक्षर गरेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिनुभएको छ। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8 वर्ष कैद सजाय तोकेको छ। घुस लिएको आरोपमा अदालतले पौडेललाई 8 वर्ष कैद सजाय तोकेको हो। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठ गजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा 8 वर्ष कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्षकै कैद सजाय तोकेको छ भने विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप 6 महिना कैद तोकिएको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सम्पत्ति छानबिन आयोग 2083 को सबै काम कारवाही तत्कालका लागि रोकिएको छ। कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नगर्नु भन्ने सर्वोच्चको आदेशको अपव्याख्या गर्दै आयोगले असार 29 गते सूचना निकालेपछि अदालतले हिजो पुनः आदेश जारी गरेको छ। हिजो न्यायाधीश निर्प्रधोष निरुला गजलासले आयोगको पछिल्लो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आजदेखि सबै काम रोकेको हो। यसअघि सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरूसहित कसैको पनि सम्पत्ति विवरण संकलन र छानबिन नगर्न आदेश दिएको थियो। तर आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकका हकमा छानबिन जारी रहने सूचना निकालेपछि अधिवक्ता मणिराम उपाध्यायले रिट दायर गर्नुभएको थियो। अदालतको आदेश अनुसार विवरण संकलन फाइल अध्ययन र सिफारिशको सबै काम रोकिएको आयोगले जनाएको छ। साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीएम मेसिनको सहायताबाट सजिलो, सुरक्षित
10: र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896692998।
13: हजुरको रेडियो 102.1 मेगा
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। आज सुनको भाउ सामान्य बढ्दा चाँदीको भाउ भने घटेको छ। सुन आज तोलामा 400 रूपियाँले बढ़ेर 285,200 रूपियाँमा कारोबार भइदिएको नेपाल सुन चाँदी व्यवसायिक महासंघले जनाएको छ। हिजो सुनको भाउ 284,800 रूपियाँ थियो। आज चाँदीको भाउ भने घटेको छ। चाँदी आज तोलामा 90 रूपियाँले घटेर 4,325 रूपियाँमा कारोबार भइदिएको छ। चाँदीको भाउ हिजो 4,415 रूपियाँ थियो। रामसापका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन्। पुराना घरमा लागेको तालचा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेको घर र बाँझो जमीन गाउँको परिचय जस्तै बनेको छ। चौतारा र बस्तीहरू सुनसान छन्, बस्ती शून्य लाग्छ। केही वर्ष अघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन्। गाउँमा सड़क, बिजुली, खानेपानी र संचार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू शहर तथा विदेश जान लागे थालेपछि गाउँ खाली हुँदै गएको छ। यसको असर घर र जमीनमा मात्र नभएर सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सिपमा पनि परेको छ। गाउँमा मानिसहरू संख्या घट्दा खेतीपाती, स्थानीय संस्कृति र सामाजिक गतिविधिहरूमा असर परेको छ। गाउँ रीतिथि जानु केवल खाली घरको समस्या नभएर कृषि संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय हो। गाउँ जोगाउन कृषि आधुनिकीकरण, पर्यटन विकास र स्थानीय रोजगारी सृजना गर्नुपर्ने आवश्यकता देखिएको छ। खाली गाउँ खाली घरमा फेरि धुवा उड्ने, बाँझो जमीनमा फेरि उत्पादन हुने र गाउँको मौलिकता जोगिने अवस्था सिर्जना गर्नु नै अबको मुख्य चुनौती बनेको छ। त्यसका लागि कृषि आधुनिकीकरण, पर्यटन प्रवर्धन र स्थानीय उत्पादन बढ़ाउनु र गाउँमा रोजगारीको अवसर बढ़ाउनु जरूरी भइसकेको छ। अन्यथा गाउँहरू एकादेशको कथा बन्न सक्ने भन्दै सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्नो नयाँ प्रशासकीय भवनमा पूजापाठसहित भवन प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। बुधबार आयोजित धार्मिक विधि अनुसारको कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। गाउँपालिकाले नयाँ भवनबाट साउने गतेदेखि औपचारिक रूपमा सम्पूर्ण प्रशासनिक सेवा प्रवाह शुरू गर्ने जनाएको छ। यससँगै हालसम्म घर भाड़ामा लिएर कार्यालय सञ्चालन हुँदै आएकोमा अब सबै सेवा नयाँ प्रशासकीय भवनबाट प्रदान गरिनेछ। गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले नयाँ भवन सञ्चालनमा आएसँगै सेवाग्राहीहरूलाई थप व्यवस्थित, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले आधुनिक पूर्वाधार सहितको भवनले कर्मचारीका लागि उपयुक्त कार्य वातावरण सृजना गर्नुका साथै सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताउनुभयो। नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि सेवाग्राहीले एउटै परिसरबाट आवश्यक अधिकांश प्रशासनिक सेवा प्राप्त गर्न सक्ने गाउँपालिकाको अपेक्षा रहेको छ। गाउँपालिकाले नयाँ भवनबाट सेवा शुभारम्भसँगै नागरिक मैत्री र प्रविधि मैत्री सेवा विस्तारमा समेत जोड़ दिने जनाएको छ। मकवानपुरको भीमफेदीमा 81 आएको बाढ़ीमा परेर बेपत्ता भएका स्कूटर चालक मृत भेटिएका छन्। 4 दिन अघि स्कूटर सहित बगेर बेपत्ता भएका चालक सरलाईको ढुङ्गेवासका 30 वर्षीय महेश कार्की मृत भेटिएका हुन्। कजवेबाट करिब 200 मिटर तल बालुवाले पुरेको अवस्थामा कार्कीको शव भेटिएको प्रहरीले बताएको छ। सोमबार दिउँसो काठमाडौँबाट हेटौँडातर्फ जाने क्रममा कुलेखानी ड्याम मुनि सिम खोलामा आएको बाढ़ीले बाप्र 02-02-6-8054 नम्बरको स्कूटर सहित चालक बगाएको थियो। सड़कबाट करिब 100 मिटर मुनि खोलामा मंगलबार स्कूटर र बुलबुक फेला परेपछि स्कूटर धनीको नाम खुलेको थियो। मृतक कार्की काठमाडौँमा राइट सेयरिङका चालक थिए। उनी सोमबार घरतर्फ जाने क्रममा सिमखोलामा एक्कासी आएको बाढ़ीमा परेको प्रहरीले जनाएको छ। पर्सामा खेतमा धान रोपिरहेका बेला परेको चट्याङ लागेर 7 जना महिला घाइते भएका छन्। त्यहाँको पकहा मैनपुर गाउँपालिका 1 धोरे स्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका महिलामा चट्याङ लागेर उनीहरू घाइते भएका हुन्। वर्षासँगै परेको चट्याङ लागेर उनीहरू घाइते भएको बताइएको छ। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। विश्वका धेरै देशमा अमेरिकाको तुलनामा चीनलाई धेरै सकारात्मक रूपमा हेरिने गरेको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सो संस्थाले पहिलो पटक यस्तो नतिजा सार्वजनिक गरेको छ। अमेरिकाको वाशिङटन डीसीमा रहेको एक निष्पक्ष थिंक ट्याङ्क अर्थात नीति अनुसन्धान संस्थाका अनुसार धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कीर्तिमानी स्तर छोएको छ भने अमेरिका प्रतिको धारणा भने खस्किएको छ। सामान्यतया उत्तरदाताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया नेता शी जिनपिङ दुवैप्रति कम विश्वास व्यक्त गरेका छन्। यद्यपि ट्रम्पको तुलनामा शीले धेरै अंक प्राप्त गर्नुभएको छ, चीनको तुलनामा अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको धेरै सम्मान गर्ने गरेको देखिए पनि अमेरिकाको तुलनामा चीनले अन्य देशको मामिलामा कम हस्तक्षेप गर्ने गरेको देखिएको अध्ययनमा उल्लेख गरिएको छ। र अन्त्यमा खेल समाचार। विश्वकप फुटबलमा अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 12:00 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:00 फ्रान्ससँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा हिजो साबित विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोलले हराएको हो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउथियो। बागमती प्रदेशमा भोलिदेखि 8 मन्त्रालय मात्रै। 13 मन्त्रीले एकैपटक राजीनामा दिँदै रामिसापका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै। सिन्धुलीको गोलमजोर गाउँपालिकाको सेवा प्रवाह भोलिदेखि नयाँ प्रशासकीय भवनबाट सुचारू हुने। र विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र स्पेन खेल्ने। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410। कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ।

0: हाथ एक द्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564429
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4430-310, 9851-4141-98 र 9841-2559-57।
5: किन आँखा मिचेकुमिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

मन्थली नगरपालिकाको दीर्घकालीन सोच, शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर। नमस्कार, रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। मानवराज श्रेष्ठ। रामेछापको मन्थली नगरपालिका संघको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी हजुर

0: रेडियो रेडियो तिफदी रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थरी नगरपालिका अगाडि छ। शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र संचालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 146 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेको विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाद्वारा गत शुक्रबार आयोजित आर्थिक वर्ष 2082-83 तेस्रो चौमास सार्वजनिक सुनवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले प्रस्तुत गर्नुभएको बजेट खर्च, राजस्व संकलन, विकास निर्माण, सामाजिक तथा शैक्षिक कार्यक्रम लगायतका मुख्य उपलब्धि समेटिएको प्रगति विवरण प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रमहरू निरन्तर अघि बढ़ाइरहेको छ। अब प्रस्तुत छ मन्थरी नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विभिन्न क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि।
1: मन्थरी नगरपालिकाले आर्थिक वर्ष 82-83 एउटा उल्लेख्य र अविस्मरणीय केही कामहरू गरेको र त्यसबाट नतिजा पनि उपलब्ध भएको अवस्था छ। हामीले नेपाल नगरपालिका संघबाट प्रतिस्पर्धी नगरपालिकाहरूमध्ये उत्कृष्ट नगरपालिकाको लागि पुरस्कार प्राप्त गरेका छौं आर्थिक वर्ष 81-82 कार्य सम्पादनका आधारमा। त्यसै गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट नगरपालिकाहरूको कार्य सम्पादनमा आधारित मूल्याङ्कन हुँदाखेरि आर्थिक विकास क्षेत्रमा उत्कृष्ट नगरपालिका भनेर 10 नगरपालिकाहरूमध्ये एउटा नगरपालिका, सबै नगरपालिकामध्ये 10 र 10 विभिन्न विधामध्ये एउटा विधा मा मन्थली नगरपालिका उत्कृष्ट हुन पुगेको छ, त्यो प्रमाणपत्र प्राप्त गरेका छौं। त्यसै गरी हामीले यो यल्दी पास विगतमा अब लिजा लगायतका कार्य सम्पादन मूल्याङ्कनमा पनि हामीले उत्कृष्ट जिल्लामा प्रथम स्थान सहितको उत्कृष्ट अङ्क हामीले प्राप्त गर्दै नगरपालिकालाई एउटा शासन, विकास र सेवा प्रवाहको चाहिँ सुशासनयुक्त नगरपालिका उन्मुख बनाउन प्रयास गरेका छौं। यही चालू आर्थिक वर्षमै हामीले 81-82 टार्गेट गरेको, तर चालू आर्थिक वर्षको 82 भाद्र 11 गते हामीले मन्थली नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएका थियौं र त्यो बालमैत्री नगरपालिका घोषणा पश्चात हामीले त्यसको दिगोपनाको लागि यो चालू आर्थिक वर्षमा र आगामी 83-84 सालमा पनि त्यसको जनशक्ति र त्यसको कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय समेत नगर सभाको 19 अधिवेशनबाट निर्णय भएको अवस्था छ र समग्र मन्थली नगरपालिकामा सहयोगी स्तरदेखि कतिपय प्राविधिक माथिल्लो तहका पदमा रहेका पदीय कर्मचारीहरूलाई पनि आगामी दिनमा नेपाल सरकारले र स्थानीय तहको अन्य निर्णय नभए सम्मानका लागि र चाहिँ लोकसेवा आयोगबाट पदपूर्ति नभएसम्मको लागि सेवा करार नवीकरण गर्ने कामहरू पनि यो हप्ता हामीले सम्पन्न गरेका छौं। र कर्मचारीलाई साउन एक गतिदेखि चाहिँ निरन्तर हाजिर भएर अर्को व्यवस्था नभएसम्मलाई कामकाज गर्ने भनेर भनेका छौँ। आर्थिक वर्ष 82-83 हामीले मन्थली नगरपालिकाको समग्र जम्मा हामीले 4,23,00,000 आमदानी हुने आन्तरिक स्रोतको रूपमा आमदानी हुने भनेर हामीले लक्ष्य गरेकोमा 101% अर्थात् 4,23,00,000 बढाएर 4,28,00,000 प्लस हामीले आमदानी गर्न सफल भएका छौँ। यस त्यसै गरी हामीले चाहिँ पुँजीगत खर्चलाई झन्डै 73% हाराहारीमा पुर्याएका छौँ। चालू खर्च चाहिँ 90% र समग्र खर्च 85+% हामी यो वर्ष उपलब्धिमा रहेका छौँ। अब यसमा क्षेत्रगत प्रगतिका कुराहरू पनि छन्, म बिस्तारै यहाँलाई जानकारी गराउनेछु। खास गरिकन योजना चाहिँ नागरिकको सबभन्दा बढी चाहिँ चासो र यहाँहरूको पनि समुदायको पनि र बाह्य अवस्थामा पनि भौतिक पूर्वाधारको विकासमा कस्तो चाहिँ अवस्था छ भन्ने खालको कुराहरू हामीले 602 साना ठुला 602 आयोजनाहरू सञ्चालन गर्यौँ। ती सञ्चालन मध्ये 544 आयोजना हामीले सम्पन्न गरेका छौँ। हाम्रो चाहिँ प्राविधिक जनशक्ति यहाँको अनुगमन योजना शाखा त्यतिकै संलग्न भएर वडा सहित संलग्न भएर 544 आयोजना सञ्चालन गरेकोमा हामीले 524 योजना चाहिँ हामीले उपभोक्ता समिति मार्फत सञ्चालन गर्यौँ र अन्य आयोजनाहरू ठेक्का मार्फत सञ्चालन गरेर ठेक्काको 2 बाहेक 100% हामीले काम सम्पन्न गरेर त्यसको भुक्तानी भइसकेको अवस्था छ। अब यो वर्ष अर्को हाम्रो उल्लेखनीय काम भनेको बागमती प्रदेश सरकारसँग र स्थानीय हाम्रो मन्थली नगरपालिकाको साझेदारीमा कोल्ड स्टोर चिस्यान केन्द्र निर्माण गर्ने 75/76 सुरु भएको परियोजना बागमती प्रदेश सरकारको थप सहयोगमा यो चाहिँ 70-30 अवधारणामा सुरु गरिएको थियो। 70% बागमती प्रदेश सरकार र 30% मन्थली नगरपालिकाको करिब 5+ आयोजना चाहिँ हामीले सोही अनुसार आफ्नो साझेदारी गरेर केही अधुरो भएको थियो। त्यसको कम्पाउन्ड लगायतका कामहरू बागमती प्रदेश सरकारबाट थप 50,00,000 सहयोग गरेर चाहिँ यसपालि त्यसको परीक्षण चाहिँ सञ्चालन हामीले बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा परीक्षण सञ्चालन शुभारम्भ गर्ने काम पनि अस्ति 30 दिन हामीले सम्पन्न गरेका छौँ। यो कारणले पनि यहाँका स्थानीय स्तरका फलफूल कृषिजन्य अन्य सामग्रीहरू आलु लगायतका सामग्रीहरू आवश्यकता अनुसार त्यसको अब त्यहाँ कोल्ड स्टोरमा राख्ने र आवश्यक पर्दा अफ सिजनमा बिक्री गर्ने एउटा बाटो खुलेको छ। त्यसको लागि आवश्यक कार्यविधि निर्माण गर्ने, साबिकको संशोधन गर्ने र अघि बढाउने भन्ने मन्त्रीज्यूबाट पनि नगरपालिकालाई सुझाव प्राप्त भएको छ र यो साझेदारीमै सम्पन्न गर्ने र केही विद्युत लगायतको कामहरूमा संघ सरकारसँग पनि नेपाल विद्युत प्राधिकरणसँग पनि नेगोसिएसन गर्ने भनेर कुरा अघि बढिरहेको छ। हामीले यसरी समग्रमा मन्थली नगरपालिकाले सेवा प्रवाहको कामलाई अलिकति व्यवस्थित गर्न सबै वडा कार्यालय त्यसै गरी चाहिँ स्वास्थ्य संस्था र माध्यमिक विद्यालय र क्रमशः सबै विद्यालयहरूमा यी हाजिरी प्रणाली यो आर्थिक वर्ष सुरुवात गरेका छौँ। यसले पनि अब यो आर्थिक वर्ष सम्बन्धमा अब आउने आर्थिक वर्ष सम्बन्धमा पूर्णता पाउनेछ र यसरी हामीले चाहिँ कामहरू गर्दाखेरि सुशासनसँग सम्बन्धित कामहरूमा जस्तो अब रेडियो कार्यक्रमहरूलाई निरन्तरता दिने त्यसै गरी अन्य पत्र पत्रिका र छापा तथा अनलाइन पत्र पत्रिकाको लागि लोक कल्याणकारी विज्ञापन वितरण सम्बन्धी कार्यविधि 2082 पनि स्वीकृत भएर त्यसको एउटा फ्रेममा त्यसको कार्यान्वयनको चरणमा मन्थली नगरपालिका प्रवेश गरेको छ। पत्रकार लगायत नागरिक स्तरका गुनासाहरूलाई वा जनताका आकांक्षाहरूलाई मागहरूलाई चाहिँ के कति सम्बोधन गरेको छ वा त्यो सेवा प्रवाह कसरी भएको छ भन्ने कुरो जनता समक्ष पुर्याउने र नगरपालिका थप सुधारको लागि सुझाव लिनको लागि पनि सक्षम हुने गरी लोक कल्याणकारी विज्ञापन वितरण गर्ने एउटा चाहिँ ट्र्याकमा मन्थली नगरपालिका अघि बढेको हुनाले आम पत्रकार जगत त्यसै गरी नागरिक समाज यहाँको जनप्रतिनिधि र कर्मचारीहरूको बीचमा सौहार्दपूर्ण सम्बन्धमा आधारित भएर आर्थिक वर्ष 82-83 व्यतीत भएको छ। यसको लागि यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु।
0: श्रोता, रामेछापको मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष 82-83 कुल स्वीकृत बजेटको 85.04% बढ़ी बजेट खर्च गरेको छ। चालूतर्फ 90% र पुँजीगततर्फ 72.03% बजेट खर्च भएको छ। आर्थिक वर्ष 82-83 लागि स्वीकृत भएको 1,04,65,64,000 रूपियाँ बजेट मध्ये 89,43,07,000 रूपियाँ खर्च भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षमा 4,23,55,000 रूपियाँ आन्तरिक आमदानी गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढ़ी 4,28,15,000 रूपियाँ राजस्व संकलन गर्न सफल भएको छ। आगामी आर्थिक वर्ष 82-83 5,50,91,000 रूपियाँ भन्दा बढ़ी आन्तरिक आमदानी गर्ने लक्ष्य राखिएको र सोही अनुसार आवश्यक तयारी पनि अघि बढ़ाइने नगरपालिकाले जनाएको छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाद्वारा गत शुक्रबार आयोजित आर्थिक वर्ष 82-83 तेस्रो चौवासिक सार्वजनिक सुनवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले प्रस्तुत गर्नुभएको बजेट खर्च, राजस्व संकलन, विकास निर्माण, सामाजिक तथा शैक्षिक कार्यक्रम लगायतका मुख्य उपलब्धि समेटिएको प्रगति विवरण।
2: यस वर्षभरि भए गरेका कामहरूका सन्दर्भमा म विषयगत रूपमा एक एक गरेर यहाँहरूसँग चाहिँ यो प्रतिवेदन पेश गर्न चाहन्छु। सुशासन, राजस्व तथा अन्तर सम्बन्धित क्षेत्रको सन्दर्भमा सबैवटा कार्यालयहरूबाट भूमिकर लगायतका राजस्व संकलनको काम अनलाइन प्रणाली मार्फत भइरहेको छ। यस नगरभित्रका सबैवटा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरूमा यो इन्टरनेट जडान गरिएको छ। सबैको सेवाहरू एकीकृत सूचना प्रवाह गर्ने तथा ई हाजिरी लगायतका कामहरू हामीले सम्पन्न गरिसकेका छौँ। नगरपालिकाको विकास व्यवस्था र सेवा प्रवाहलाई सुशासनयुक्त, जवाबदेही, प्रभावकारी बनाउन कार्यपालिकाका निर्णय र अन्य महत्वपूर्ण सूचनाहरू तोकिएको समयमै नगरपालिकाको वेबसाइट र फेसबुक पेज मार्फत सार्वजनिक गर्ने गरिएको छ। सम्पन्न भएका कार्यहरूलाई तत्काल सार्वजनिक गर्ने गरी वार्षिक प्रगति समीक्षा, प्रगति प्रतिवेदन, सूचनाको हक अन्तर्गतका स्वत प्रकाशन, वेबसाइट अध्यावधिक गरी कार्यालयका सबै सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्ने गरिएको छ। जिल्लाका 5 रेडियोहरू, एफएम रेडियोहरू मार्फत साप्ताहिक गतिविधिको बारेमा साप्ताहिक रेडियो कार्यक्रम प्रसारण नियमित गराउनका साथै छापा तथा अनलाइन पत्र पत्रिका मार्फत प्रसार हुने लोक कल्याणकारी सूचनालाई कार्यविधि बनाई सम्बन्धित संस्थाहरूको सहकार्यमा जनता समक्ष सहज र सरल रूपमा पुर्याउनका लागि यो शुरूआत गरेका छौँ। हामीले नगरपालिकाका प्राप्त गुनासो सुनाएका लागि गुनासो सुन्ने अधिकारी, सूचना अधिकारीको व्यवस्था गरिएको छ र प्राप्त गुनासोहरूलाई तत्काल सम्बोधन गर्ने गरिएको छ। चालू आर्थिक वर्षमा वर्षको एकीकृत भूमिकी सेवा शिविर सहितको पहिलो सुनवाई, सार्वजनिक सुनवाई कार्यक्रम हामीले 2 वडा कार्यालयमा 300 बढ़ीको उपस्थितिमा गरेका थियौं। दोस्रो सुनवाई, सार्वजनिक सुनवाई वडा नम्बर 8 वडा कार्यालयमा र अहिले यो तेस्रो सुनवाई, सार्वजनिक सुनवाई हामी यस वडा कार्यालयमा गरिरहेका छौं। नगरपालिका र अन्तर्गतका सबै कार्यालयहरूको सेवा निरन्तर कायम गर्नका लागि सबै सेवा करारमा काम गराउनुका साथै विशेष कार्यक्रम र केही प्राविधिक पदका कर्मचारीहरूको लागि नयाँ विज्ञापन समेत गरी 14 जना कर्मचारीहरू नयाँ करार सम्झौता गरिएको र जम्मा 72 जना कर्मचारीहरूको सेवा करार सम्झौता नियमित गरी सेवा करारमा खटाइएको छ। यस अवधिमा स्थायीतर्फ 2 जना कर्मचारी सर्वभए गएका र 3 जना सर्वभए आएका छन् र 4 जनाले नयाँ नियुक्त लिएका छन्। यो चालू आर्थिक वर्षको कुरा गरेँ मैले। यो गरिब परिवार पहिचान कार्यक्रमबाट प्राप्त निर्देशन अनुसार मन्थली नगर क्षेत्रभित्रका 15 जना गणकहरू हामीले राखेर करारमा राखेर अहिलेसम्म 8703 जना घर परिवारको तथ्याङ्क सङ्कलन गरिएको छ र प्राप्त तथ्याङ्कहरूको विश्लेषण हुने काम भइरहेको छ। नगरपालिकाले आफ्ना अधिकार क्षेत्रभित्रका राजस्वका शीर्षकहरू चालू आर्थिक वर्षको आन्तरिक राजस्व सङ्कलन 4,23,55,000 आमदानी हुने लक्ष्य राखेको थियो। त्यसमध्ये यो असार 25 गतेसम्म हिजोसम्म 4,28,15,000 लगभग 100% जस्तो हामीले राजस्व सङ्कलन गरिसकेका छौँ। साथै आगामी 83-84 अब साउन 1 गते पश्चातको कुरा 5,50,91,000 आमदानी हुने अनुमान गरिएको छ र त्यो अनुसार लक्ष्य पूर्ति गर्न हामी कार्ययोजना सहित अगाडि बढ्ने क्रममा छौँ। नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली हामी सूत्र भन्छौँ जसमा 9,04,65,64,000 बजेट स्वीकृत भएकोमा चालू आर्थिक वर्षको असार मसान्तसम्म कुल जम्मा 89,43,72,317 अर्थात् 85.04% खर्च भएको छ। जसमध्ये चालू खर्च मैले प्रतिशतमा भने 90% भएको छ र पुँजीगत खर्च 72.31 भएको छ। यहाँहरूलाई वितरण गरिएको यो उसमा प्रगति प्रतिवेदनमा यो अध्ययन गर्न सक्नुहुनेछ। त्यसै गरी राजस्वको दायरालाई फराकिलो पार्दै लैजानका लागि न्यूनतम घर बाल कर, बाल बिटौरी कर, भू उपयोग वर्गीकरण गरी सो अनुसारका चित्तागत विवरण तयार गरेर लागू गरिएको छ। त्यसै गरी यसबाट जग्गाको कित्ताकाट खुलेको र राजस्वमा वृद्धि भएको हामीले अनुमान गरेका छौँ। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीबाट सबै लेखाङ्कन कार्य गर्ने र पाम्स लगायतका अनलाइन सफ्टवेयर कार्यान्वयन गरी भुक्तानी र जिन्सी व्यवस्थापनमा सरल र सहज बनाइएको छ। अब योजना तथा पूर्वाधार तर्फको कुरामा नगरपालिकाबाट सञ्चालन भएका 602 योजना मध्ये 544 योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका छन्। यी मध्ये 529 यो 329 लेखिएको छ, यहाँ अलिकति त्रुटि भयो, यो यहाँहरूले सच्याएर पढिदिनु होला। 529 योजनाको सम्झौता सम्पन्न भयो, कार्यादेश भइसक्यो, यी कतिपय भुक्तानी पनि भइसकेका छन्। अब यो कुरा यहाँहरूलाई मैले अवगत गराएँ। यस अन्तर्गत ठेक्का विधिबाट सञ्चालन भएका 32 योजना मध्ये 30 सम्पन्न भएका छन्। त्यसमध्ये 2 आयोजनाको आगामी वर्ष सम्पन्न गर्ने गरी क्रमागत रूपमा राखिएको छ। एउटा चाहिँ सपिङ कम्प्लेक्सको यो निर्माण कार्य सम्पन्न भएको छैन। त्यस्तै गरी अर्को पछि हामीले यो योजना तथा पूर्वाधार तर्फको सन्दर्भमा 25 लाख भन्दा माथिका यो कार्यान्वयन गर्ने योजनाहरूलाई हामी ठेक्का विधि मार्फत गर्ने गरेका छौँ। नक्सा पास तथा बस्ती विकासतर्फ यस वर्ष जम्मा नक्सा पास 4 भएका छन्। सुपर स्ट्रक्चर इजाजत 6 प्राप्त लिएको छ। निर्माण सम्पन्न 2 तथा अभिलेखीकरण 7 भएका छन्। स्वास्थ्य सेवातर्फ 60-70 उमेरसम्मको दलित बालबालिकालाई परिवारलाई विपन्न परिवार निशुल्क स्वास्थ्य बिमा, टेलिमेडिसिन सेवा, किशोरीसँग नर्स कार्यक्रम, गर्भवती सुत्केरीको रेफर गर्दा निशुल्क एम्बुलेन्स व्यवस्था, विपन्न र असहाय सुत्केरी महिलाहरूलाई खाद्यान्नको लागि रकम लगायतका लक्षित वर्ग लाभान्वित हुने कार्यक्रमहरू सञ्चालन गरिएका छन्। संस्थागत प्रसूति 354 यो जटिलता भई अपरेसन भएका 74 समेत, ओसिएमसी सेवा 47, डेङ्गु जाँच 1,175, स्क्रब टाइफस परीक्षण 1,034, दन्त सेवा 1804 जना, फिजियोथेरापी सेवा 2405 जना, आँखा सेवा 2440 जना, थाइरोइड सेवा 1923 जना, पिसाबको कल्चरल सेवा, कल्चरल जाँच सेवा 140 जना, कुकुरले टोकेर आरएआरभी भ्याक्सिन दिएको 710 जना, तथा समुदायमा नागरिकसँग स्वास्थ्य कार्यक्रम सहित जम्मा 1,48,942 जनाले सेवा पाएका छन्। विपन्न नागरिकहरूलाई विभिन्न अस्पतालहरूमा उपचार खर्च छुटको सिफारिस, 80 जना र दीर्घ रोगी उपचार खर्च मासिक 5,000 दरले 127 जनालाई वितरण गरिएको छ। स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत दलित महिला, एकल महिला र ख वर्गको अपाङ्गता तथा विपन्न नागरिकहरूलाई 50% अनुदान, सहयोग र रातो कार्ड, आर्थिक अवस्था कमजोर भएका गरिब परिचय पत्र प्राप्त 263 जना घर परिवारलाई निशुल्क बिमा गरिएको छ। छोरी जन्म तथा 3 सन्ततिसम्मको जन्मलाई प्रोत्साहनका लागि 70 जना लाभग्राहीले प्रोत्साहन रकम प्राप्त गर्नुभएको छ। 29 जना गर्भवती तथा सुत्केरी महिलाले निशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका छन्। यस अवधिमा विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालकबाट 2591 जनाले निशुल्क सेवा लिएका छन्। ल्याब सेवातर्फ भिटामिन डी 798, भिटामिन बी 624 जनाले यो परीक्षण गरिएको छ। भिटामिन ए खुवाइएका बालबालिकाहरूको संख्या 3,764 जना र जुकाको औषधि फैलिएको संख्या 3,397 जना रहेको छ। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम तर्फ 4,095 जनालाई सेवा दिएको छ। चिसापानी आयुर्वेद स्वास्थ्य संस्थाबाट पूर्वकर्म, पञ्चकर्म लगायतका सेवा दिएको संख्या 2,565 र समुदायमा नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमबाट 3,334 जनाले लाई सेवा दिएको छ। क्षयरोगको खोज पड़ताल गर्न सालु स्वास्थ्य चौकी र भटौलीको रुद्राक्षरमा महावीर एआई डिजिटल एक्सरे सेवा प्रदान गरिएको छ। शिविरमा जम्मा 728 जनाले सेवा पाएका छन्, जसमा 4 जना क्षयरोगी बिरामी पत्ता लागि उपचार सुरु गरिएको छ। नगरपालिकाका 14 वडामा वडा स्तरीय सूक्ष्म योजना प्रगति विश्लेषण कार्यक्रम सम्पन्न गरिएको छ। अति विपन्न 10 जना क्षयरोगीहरूलाई पोषण खाद्य पदार्थ वितरण गरिएको छ। चिसापानी स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। वडा र पालिका स्तरमा पूर्ण खोप सुनिश्चितता दिगोपना कायम गरी त्यो घोषणा गरिएको छ। अस्पतालको सेवालाई सुदृढीकरण गर्न आवश्यक औजार, उपकरण तथा थप सामग्री खरिद गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयत्न भइरहेको छ। शिक्षा, युवा तथा खेलकुद तर्फ विद्यार्थीको ज्ञान र सिपलाई अझ प्रस्फुटन गराउनको लागि तुलनात्मक रूपमा अप्ठ्यारो लाग्ने विज्ञान विषयको शैक्षिक सामग्री प्रदर्शनीको एक दिने कार्यक्रम गरेर सहज र सरल सिकाइ उपलब्धि हुने अवसर सिर्जना गरिएको छ। खेलकुदको माध्यमबाट विद्यार्थीहरूको शारीरिक, मानसिक तथा संवेगात्मक विकास गर्ने उद्देश्यले 653 जना विद्यार्थीहरूको सहभागितामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ। गत वर्षको विषय हो यो। विद्यार्थीहरूलाई उत्प्रेरणा जागृत सिकाइ उपलब्धिलाई बढावा दिनको लागि गत वर्ष एसईई परीक्षामा र आधारभूत तह कक्षा 8 4 जीपीए ल्याउने विद्यार्थीहरूलाई हामीले विद्यार्थीहरूलाई र विद्यालयहरूलाई सबैलाई प्रोत्साहन गरेका छौँ। वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिको सन्तति विद्यार्थीले पाउने छात्रवृत्ति सुविधा बोर्ड सचिवालयमा यस अवधिमा 4 जनालाई प्राप्त भएको छ, सिफारिस गरिएको छ। लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गतका कार्यक्रमहरू गत वर्ष मङ्सिर 9-24 प्रभात फेरी, दीपपोत प्रज्वलन लगायतका कार्यक्रम गरेर हामीले सम्पन्न गरिसकेका छौँ। यसै गरी अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नगर क्षेत्र भित्रका मन्थली अस्पताल र रामेश्वर सामुदायिक अस्पताल र तामापोशी अस्पतालका बिरामीहरूलाई नगर प्रमुख ज्यूबाट फलफूल वितरणहरू भएको छ। 80-81 को लैंगिक समानता सामाजिक समावेशीकरण परीक्षण जेसी अडिटमा को कार्य गरी अडिटले देखाएको विषयमा सुधार गर्ने काम भइरहेको छ। हिंसा पीड़ित महिला तथा बाल बालिकाहरूको लागि मन्थली नगरपालिकाद्वारा सञ्चालनमा रहेको आपतकालीन सेवा केन्द्र सेफ हाउसमा गत वर्ष 6 जना महिला 1 जना बाल बालिकाको संरक्षण गरिएको र 1 जना महिला बाल बालिका तथा ज्येष्ठ नागरिकको सहयोगमा संरक्षणमा पठाइएको र बाँकी 6 जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। नगरपालिकाका 1-14 वडाका रहेका सबै वडा नगर बाल समूहको बाल सञ्जालको क्षमता विकास प्रशिक्षण बाल बालिकाहरूलाई अतिरिक्त क्रियाकलाप बाल हिंसा बाल कुलतको सशक्त न्यूनीकरण जस्ता क्रियाकलापहरू हाम्रा नगरपालिकाबाट सम्पन्न भइसकेका छन्। त्यसै गरी नगरपालिकाका 1-14 सबै वडाका 85 वर्ष माथिका जम्मा 473 जना ज्येष्ठ नागरिकहरूलाई नगर प्रमुख तथा नगर उपप्रमुखबाट वडा स्तरमै गएर सम्मान गरिएको छ। बाल समूह र सञ्जाल र पुनर्गठन 2083-84 योजना तर्जुमा प्रयोजनका लागि वडा तथा नगर स्तरीय बाल भेलाका कार्यक्रम सम्पन्न भएका छन्। नगरपालिकाको किशोरी वृत्तको पुनर्गठन गरिएको छ। किशोरी आत्मरक्षा सम्बन्धी 3 महिने तालिम दिइएको छ। 20 जातीय भेदभाव तथा स्वास्थ्य उन्मूलन राष्ट्रिय दिवस 2083 अवसरमा जातीय विरुद्धको सचेतना कार्यक्रम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा रामेछाप संघको समन्वयमा सरकार वाराहरू बीच वृहत अन्तर्क्रिया र विचार विमर्श गरेर सम्पन्न गरिएको छ।
0: रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाद्वारा गत शुक्रबार आयोजित आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले प्रस्तुत गर्नुभएको बजेट खर्च राजस्व संकलन विकास निर्माण सामाजिक तथा शैक्षिक कार्यक्रम लगायतका मुख्य उपलब्धि समेटिएको प्रगति विवरण सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थली नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिजेलसम्म कार्यक्रम सुनेर साथ दिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट मानव राज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौँला। नमस्कार।
3: सूर्य ज्योति सहित यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पंक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
1: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान, सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230 97 67 65 24 29
6: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: चटाइङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड,
5: सूर्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: हजुरको रेडियो 102.1
7: मेगाहर्ज। त्यसै गरेर देशको अधिकांश हिसाबमा चाहिँ हल्कादेखि मध्यम वर्षा भएको छ।
8: संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृत लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्ने, मिटर ब्याज पीड़ितसँग वार्ताका लागि सरकार तयार, सचिवको नेतृत्वमा वार्ता टोली गठन।
9: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने।
8: महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, 13 थुममा सिस्नुको व्यावसायिक प्रशोधन, कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव।
10: अर्को विकल्प, सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो।

0: पक्षमा अब कंग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढेको छ भन्ने कुरा।
1: र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्ध देशभर प्रदर्शन, विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: अघिल्लो सरकारले खर्च कटौतीका लागि भन्दै सांसदहरूले पाउने स्वकीय सुविधा कटौती गरेको थियो, तर नयाँ सरकार र सांसद तथा सभामुख अनि राष्ट्रिय सभा अध्यक्ष बीच परामर्शपछि फेरि स्वकीय सुविधा दिन लागि छ। सुशासनका लागि कठोर नीति लिएको सरकारले स्वकीयको नियुक्ति र उपयोगका बारेमा विधि प्रक्रिया बनाई कडाई गरेर गरेन भने फेरि यो निर्णय विवादमा नपर्ला भन्न सकिन्न। अब खबर सन्तुष्टी रावलबाट।
3: पछिल्लो एक घण्टामा सबैभन्दा धेरै पानी गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशको नवलपुर क्षेत्रमा 21 मिलिमिटर पानी परेको छ भने त्यसपछि सबैभन्दा धेरै पानी बागमती प्रदेशमा परेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षासँगै अपनाउन मौसमी डेभिड ढकालले सीआईएन मार्फत अनुरोध गर्नुभयो।
4: अहिले देशभरि अब आंशिकदेखि सामान्य बदली लागेको अवस्था छ होइन। यसमा चाहिँ विशेष गरेर देशको अधिकांश हिसाबमा चाहिँ हल्कादेखि मध्यम वर्षा भएको छ विगत 24 घण्टामा हेर्दाखेरि। राति पनि त्यस्तो ठूलो भारी वर्षा त छैन। यो लुम्बिनी प्रदेश होइन गण्डकी प्रदेश एक दुई स्थानमा चाहिँ भारी वर्षासम्म हुन सक्ने देखिन्छ केही स्थानमा, र विशेष गरेर यो तराईका क्षेत्रमा चाहिँ त्यति ऊ छैन। त्यसपछि पहाडी भूभागहरूमा लुम्बिनी प्रदेश, त्यसपछि हाम्रो कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा चाहिँ भारी वर्षा हुन सक्ने देखिन्छ। अरूतिर चाहिँ सामान्य हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ। थोरै धेरै चाहिँ सबैतिर वर्षा हुन सक्ने देखिएको छ।
3: सरकारले मिटर ब्याजी पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरिएको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन्। मिटर ब्याज पीड़ित नागरिकहरूको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक संवाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले बताउनुभयो।
5: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। रु एक र रु दुईका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
3: सरकारसँग वार्ता गर्न मिटर ब्याज पीड़ितका केही प्रतिनिधि काठमाण्डु आएका छन्। काठमाण्डु पैदल आउँदै गरेका उनीहरूलाई बार पुगेर गृहमन्त्री सुदन गुरूङ सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। गृहमन्त्रीको निर्देशनमा वार्तामा बस्ने केही प्रतिनिधिलाई जहाज मार्फत काठमाण्डु ल्याइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सरकारमा सत्ता समीकरण गरेको नेपाली कांग्रेस नेकपा एमाले र नेकपा बीच तिक्तता बढ़दा सरकार सञ्चालनको विषय पेचिलो बन्दै गएको छ। आज कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका 11 जना सांसद र कांग्रेसका 5 जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। हिजो सत्तारूढ़ दल नेपाली कांग्रेसका 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। नेकपा प्रमुख सचेतक कृष्ण बहादुर जीसीले अविश्वासको प्रस्ताव दर्ता गरिएको सीआईएनलाई बताउनुभयो।
0: हामी प्रतिपक्षी बेन्चबाट त्यो सरकार चाहिँ असफल होस्, त्यो सरकार चाहिँ ढलोस् भन्ने चाहना होइन कि सरकारले गरेका कामहरू खराब छन् भने प्रश्न गर्ने ठाउँमा थियौं र हामीलाई प्रतिपक्षी बेन्चबाट नै हामीले चाहिँ आफ्नो जिम्मेवारी निर्वाह गरेका थियौं। सरकारमा जे खालको खटपट आयो त्यो हाम्रो कारणले पनि होइन, कंग्रेसका मन्त्रीहरूले राजीनामा गरिसकेपछिको अवस्था चाहिँ होइन, सत्ताधारी दल दुईटा दलहरूको बीचमा जुन अविश्वास चाहिँ बढ्दै गयो त्यसको बीचबाट अब अर्को विकल्प, सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कंग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढेको छ भन्ने कुरा चाहिँ हो।
3: अविश्वासको प्रस्ताव ल्याउने सांसदहरूले जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिएको नेकपा एमाले समर्थन फिर्ता लिएको छ। बजेट निर्माणमा एकलौटी बाई गरेको भन्दै एमाले कांग्रेसको सरकारलाई लिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो। बागमती प्रदेश सरकारमा रहेको एमाले तत्काललाई मन्त्रीहरूको राजीनामा राखेको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्री हरूको राजीनामा दिने तयारी गरेका थिए। नेकपा एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण कसुरमा 20 करोड़ 90 लाख रूपियाँ बिएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोग पत्र पेश गरेको हो। पौडेललाई व्यावसायिक दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरूपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टौवाको उद्योग प्रणालीको उच्च मूल्यको शेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनीलाई दिलाएको अभियोग लगाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेको वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न श्रम मन्त्री रामजी यादवले निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनु पर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्र रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनुभयो।
6: हामीले चाहिँ यदि ट्रेनिङ दियौँ भने प्लेसमेन्ट चाहिँ हुनुपर्छ, त्यसको ग्यारेन्टी नलिकन चाहिँ हामीले ट्रेनिङ सञ्चालन नगरौँ र साउनमा चाहिँ हामीले कार्यविधि चाहिँ सबैजना इम्प्लायर इम्प्लोय गर्छौँ।
3: साझा खबरमा अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षा मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेपछि देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन्। राजधानी किएवमा मुख्यत युवाहरूको सहभागितामा प्रदर्शन भएको थियो। राष्ट्रपति जेलेन्स्कीले रक्षा मन्त्रीलाई हटाउनुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्नु भएको छैन। उहाँको निर्णयले राजनीति, सैन्य अधिकारी तथा नागरिक समाजका विभिन्न पक्षमा असन्तुष्टि बढ़ाएको छ। उहाँले मन्त्रालयमा भ्रष्टाचार नियन्त्रण कार्य सम्पादन सुधार तथा युद्ध मोर्चाको अवस्थाको विश्लेषण गर्न तथ्याङ्कमा आधारित प्रणालीको प्रयोगलाई अघि बढ़ाएको भन्दै व्यापक प्रशंसा गरेको थियो। अब खेल खबर। विश्वकप फुटबल उपाधिका लागि साविक विजेता अर्जेन्टिना र स्पेनसँग प्रतिस्पर्धा हुने भएको छ। दुवै टोली शुरूदेखि विश्वकपको उपाधिका दावेदार मानिन्छन्। यी दुई टोलीले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाले अन्तिम छेडमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोलले हराएर फाइनलको यात्रा तय गरेको थियो। आज बिहान सम्पन्न खेलमा अन्तिम समयमा आक्रमक रूपमा मैदानमा देखिएको अर्जेन्टिनाले लगातार गोल गरेको थियो। स्पेनले फ्रान्सलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि साउन 4 गते बिहान 1:15 प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 2:45 फ्रान्ससँग खेल्नेछ।
1: तेह्रथुमका किसान सिस्नोबाट आमदानी लिन पाएपछि खुसी।
7: सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ। त्यस पछाडि हामीले क्यारे भित्र लगेर सुकाउने काम गर्छौँ। सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
1: सामुदायिक वनको अग्रसरतामा आमदानी र रोजगारीको अभियान रिपोर्ट विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
9: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कार्यवाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ। अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको भन्दै अपहेलनाको कार्यवाहीको मागसहित निवेदन परेको थियो। त्यही निवेदनको सुनाईपछि सर्वोच्च अदालतले अध्यक्षसहित सबै पदाधिकारीसँग लिखित जवाफ माग गरेको हो। सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि अन्तरिम जाँचबुझ आयोगले लिखित सूचना निकालेर सम्पत्ति छानबिनका सबै काम स्थगित भएको जनाएको छ। सरकारले शिक्षामा लगाएको समता शुल्क भोलिदेखि कार्यान्वयनमा आउँदैछ। आगामी आर्थिक वर्ष 2083-84 बजेटले शिक्षामा 3% समता शुल्क लगाएको छ। यसबाट निजी विद्यालयमा अध्ययनरत 26 लाख भन्दा धेरै विद्यार्थीका अभिभावकमा आर्थिक भार थपिनेछ। आर्थिक ऐन अनुसार निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा अब सरकारले 3% समता शुल्क लगाउनेछ। समता शुल्क घोषणामा अभिभावक र निजी विद्यालय सञ्चालकले भनी विरोध गर्दै आएका छन्। पहिले जंगलमा त्यत्तिकै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसँग जोड्दै स्थानीयको जीवनस्तर नै परिवर्तन गर्न थालेको छ।
13: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नो सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाइमा पर्न थालेपछि सिस्नोले नै जीवनस्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का।
7: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले क्यारे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
13: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका दुई बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया।
14: तीन पाते मुना मात्रै टिपेर ल्याउँछौँ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
13: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का।
15: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लोगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्म लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आर्जन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडी राख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइरहेको अवस्था छ।
13: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, सीआईएन, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा दिइने प्रस्तुतिले जनमतको सम्मानमा प्रभाव पार्ने चिन्ता।
16: सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी राख्छ।
1: संसदको काम कारवाहीका बारेमा सांसदको बुझाई विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो सांसद।
20: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज।
21: धन्यवाद।
20: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
21: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा निराशा युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिराखेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
20: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेको छ, तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
21: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
20: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
21: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्ष नै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
20: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कारवाहीमा अगाडि बढ्नको लागि, अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँलाई एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले?
21: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको हो त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ, सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी।
20: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो, त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइराख्नु भएको छ अहिले अथवा खबरदारी गरेको?
21: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो, विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
20: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
21: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले, त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले, त्यति बेलादेखि नै मलाई यो भरोसा।

हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। आगामी आर्थिक वर्षका लागि सरकारले लिएका सबै निर्णय कार्यान्वयन भोलिदेखि हुनेछ। कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानीको झरी र भोलिसम्मै सावधानी अप्नाउन मौसमविदले आग्रह समेत गरेका छन्। संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन, स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्नेछ। मिटर ब्याज पीड़ितसँग वार्ताका लागि सरकार तयार भएको छ भने सचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ। महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ। तेह्रथुममा सिस्नोको व्यावसायिक प्रशोधन शुरू गरिएपछि किसानहरू दंग छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश राजनीतिमा समीकरण पिचुलो बन्दै गएको छ। र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्धमा युवाहरूले देशभर प्रदर्शन गरेका छन्। यसपटकको विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 MHz
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: सूर्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ, सही रोजौ।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट गभर्नमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230, 97-67-65-24-900।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: रमेश रायमाजी म तपाईलाई कार्यक्रम रेडियो पार्कमा स्वागत गर्छु।
2: धन्यवाद।
1: अब एक खालको सन्देश जेन आन्दोलन पछाडि स्थिरताको वातावरण देशमा बन्दैछ भनिँदै थियो, तपाईहरूले प्रदेशमा फेरि घचपच गरेर प्रदेश सरकारहरू फेर्ने तयारी शुरू गर्नुभयो, किन अस्थिरता चाहनुहुन्छ तपाईँहरू?
2: प्रदेश सरकार परिवर्तन गर्न खोजेको होइन। अब यो असारको प्रशान्तमा जुन सरकारले प्रदेश सरकारहरूले बजेट लिएर आइसक्यो, बजेटको विषयमा चाहिँ अब बजेटको विषयमा सत्तामा बस्ने सरकारमै बस्ने मन्त्री क्याबिनेटले त्यो बजेट पास गरेर अगाडि बढाउने अनि फेरि चाहिँ बार्गेनिङ गरेर चाहिँ अब बजेट पास गर्न नदिने मुख्यमन्त्रीलाई अप्ठ्यारो बनाउने जुन खालको वातावरण बन्यो त्यसबाट चाहिँ सरकार चल्न नसक्ने अवस्था देखियो। आफै सरकारमा बस्ने, आफै विरोधाभास कुरा गर्ने, आफै बजेट ल्याउने, आफै दफ्तरका कुराहरू गर्ने जुन खालको देखियो पार्टीहरू बीचमा, त्यसले गर्दा पनि अब यो संवादको पनि अलिक कमी होला नेतृत्वहरूमा होइन। अब पुरानो नीतिसँग गरेको सम्झौता अनुसार चाहिँ अब त्यही अनुसार चलाउन खोजेको थियो होला। अब नयाँ हाम्रो पार्टीभित्र नयाँ नेतृत्व आइसकेपछि नयाँ नेतृत्वसँग छलफल गरेर यसलाई कसरी लिएर जाने, कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा जति जसरी छलफल हुन्छ त्यो छलफलको कमीको कारणले यो स्थिति जस्तो लाग्छ मलाई।
1: तर एउटा प्रदेशमा तपाईँले भनेको अवस्था सुदूरपश्चिममा जो तपाईँको पार्टीको मुख्यमन्त्री हुनुहुन्छ उहाँले बर्खास्तै गर्नुभयो, कर्णालीमा राजीनामा दिनुभयो, कोशीतिर अब सुनिन्थ्यो केपी ओली आफ्नै पार्टीको मुख्यमन्त्रीलाई हटाउने तयारीमा हुनुहुन्थ्यो, तर तपाईँहरू अब यताको चलखेलमा राख्नुभयो, बागमतीतिर त्यही देखिँदैछ, गण्डकीतिर, यो त तपाईँहरूले एक खालको अस्थिरता फेरि शुरू गर्नुभयो नि। तपाईँलाई सत्ता चाहिँ चाहिराख्नु पर्ने किन?
2: होइन, सत्ता चाहिराखेको भए यो स्थिति आउँदैन थियो। सत्ता चाहिएको होइन, सत्ता खोजेकै होइन। सत्ता बसेपछि सत्ताको पार्टनरहरू इमान्दार भन्नु पर्यो, सँगै एउटै गाडी चढेर हिँड्ने, सबै एउटा यात्रामा हुने, अनि कसैलाई चाहिँ थिचो मिचो गर्ने नै, कसैलाई चाहिँ आफ्नो खालको मात्रै अनुकूलको निर्णय गरिदिनु पर्ने भने त्यो यात्रा अनुकूल हुँदैन। त्यसैले पनि यो हामीले सत्ता नै खोजेको भएदेखि सत्तामै बसिराख्नु भएको, सरकार सधैँ थियो, हाम्रो साथीभाइहरू नेतृत्व गरेर बस्नु भएको थियो, त्यसैमा हामी रमाउँथ्यौँ होला नि। तर त्यो
1: फेर्न लाग्नुभयो त, अहिले फेर्न लाग्नुभयो, माथिबाट घोषणा भइसक्यो, एमालेसँगको हाम्रो सहकार्य चाहिँ अब अन्त्य भयो भन्ने घोषणा गर्नुभएको छ तपाईँको पार्टीको महामन्त्री डाक्टर डिला सङ्ग्रौलाले, एमालेसँग अब हाम्रो सहकार्य हुँदैन भन्नुभयो उहाँले, नेकपासँग सहकार्य अघि बढिसक्यो, प्रचण्ड छ तपाईँहरूको हातेमाले अगाडि बढिसकेको छ, भागभन्डा हुँदैछ, कसलाई कति मन्त्रालय, कहाँ मुख्यमन्त्री नेकपालाई, कहाँ काङ्ग्रेसलाई,
2: तपाईँले भने जस्तो भोपालजी अलिक होइन कि जस्तो मलाई लाग्छ। अब प्रचण्ड नै देशमा हुनु नबाहिर हुनुहुन्छ,
1: श्रीलङ्कामा हुनुहुन्छ, उहाँ आइसके पछाडि पार्टीहरू सरकार गठन हुनेछ,
2: यो त कुनै पनि दलसँग स्पष्ट बहुमत नभएपछि सरकार त बनाउनै पर्छ, सरकार बनाउँदाखेरि
1: बनिरहेको सरकार भत्काएर तपाईँहरू आखिर चारवटा प्रदेशमा नेतृत्व गरिरहनु भएको थियो, तिनवटामा एमाले थियो, अब तपाईँहरूलाई चेत अझै पनि नखुल्ने यो अस्थिरताको बीजारोपण गरिराख्नु पर्ने किन यस्तो घरिघरि कुरा आउँछ?
2: सरकारले डेलिभरी सरकारमा मन्त्री बन्ने को बन्यो को बनेन, कति प्रदेश हामीले मुख्यमन्त्री पायौँ पाएनौँ भन्ने कुरा हो नि, होइन भूपालजी?
1: रमेश राईजी तपाईँ सुन्नुहोस्, 3.5 वर्षमा 28 जना मुख्यमन्त्री बनिसके, तपाईँलाई थाहा छ यो कुरा होइन? 300 वरिपरि मन्त्रीहरू बनिसके, अब पनि तपाईँहरूलाई कति चाहिएको भन्ने हो के प्रश्न? जेन्डी आन्दोलन किन भएको थियो तपाईँलाई थाहा छ? जेन्डी आन्दोलन कसरी भयो किन भयो थाहा छ नि तपाईँलाई?
2: मलाई राम्रो थाहा छ, तपाईँलाई म अझै भन्छु, स्मरण गराउँछु, बागमती प्रदेशले अझै निर्णय गरौँ, बागमती परिषद मुख्यमन्त्री हाम्रै हुनुहुन्छ, संसद दलका हाम्रो पार्टी सभापति पनि हाम्रै इन्द्र बाजी हुनुहुन्छ, उहाँले निर्णय गरेको र 8वटा मन्त्रालयमा झार्ने भनेर निर्णय गर्नुभएको छ, त्यो प्रक्रियामा हामी अगाडि बढिरहेको अवस्था छ, त्यस कारण हामीलाई मन्त्री र मुख्यमन्त्री चाहेको हुँदैन। हामीले यसले यो सरकारले अब चाहिँ मितव्ययता पनि अपनाउनुपर्छ, डेलिभरी पनि दिनुपर्छ भन्दाखेरि डेलिभरी दिने खालको हाम्रो सरकारमा रहेको पार्टनरहरूको त्यो अवस्था नदेखिएको कारणले त्यसलाई डेलिभरी दिने अभ्यासमा लागू भन्दाखेरि त्यो विषयमा संवादको अलिक कमी भएको कारणले यी कुराहरू भएको हुन सक्छ नेतृत्वले। अब यो विषयमा
1: सुन्नुहोस् त, तपाईँ आफै कोशी प्रदेशको उपसभापति हुनुहुन्छ होइन?
2: हजुर हजुर।
1: तपाईँहरू तपाईँहरूको निर्णय लिन तपाईँहरू सक्षम हुनुहुन्छ?
2: हामीले नै गर्यौँ निर्णय, केन्द्रले निर्णय गर्दै
1: हामी केन्द्रको निर्देशन पर्खेर बस्नु भएको छ लुम्बिनीमा, तपाईँहरू चाहिँ गर्दै हुनुहुन्छ अब अनि संघीयताको कुरा गर्ने, संघीयताको स्वायत्तताको अभ्यास गर्ने अनि निर्णयको पन्जा अधिकार सबै केन्द्र शासित, यो पनि मिलेको छैन?
2: अलिकति हाम्रो कुरा पनि सुन्नुहुन्छ भने त म भन्छु तपाईँलाई,
1: होइन तपाईँकै कुरा सुन्नलाई मैले तपाईँलाई बोलाएको नि,
2: तपाईँ प्रश्नमाथि प्रश्न छ, त्यस कारण मैले तपाईँलाई क्लियर गर्न पाएको छुइनँ।
1: हजुर,
2: कोशी प्रदेशमा आज हाम्रो बैठक बसिरहेको छ, हामी बैठकमा भर्खर बैठक सकेको है
1: हजुर
2: हामी हाम्रो संयन्त्र छ पार्टीको संयन्त्र
1: तपाईँहरू त्यहाँबाट बाहिरिने निर्णय गर्नु होइन कोसिस सरकारबाट
2: हामी सरकारबाट बाहिरिने नै हो किनभने हामीले सरकारसँग जुन हिसाबले सरकारले चाहिँ अगाडि बढ्नुपर्छ त्यो हिसाबबाट बढेको जस्तो हामीलाई महसुस भएन त्यसकारण मुख्यमन्त्रीको पटक पटक मुख्यमन्त्रीको दबावमा बसेर त्यो सरकारमा काम गर्न सकिँदैन भन्ने हामीलाई लाग्यो हामीले केन्द्रसँग पनि सल्लाह गर्यौँ हामीले पार्टी त हाम्रो मूल पार्टीसँग मूल ठाउँमा सल्लाह पनि गर्नुपर्छ नगरे भन्ने त हुँदैन किनभने हिजो पार्टीले नै टिकट वितरण गरेर त्यहाँ मान्ने भएर आएका मान्छेहरू छ नि
1: तपाईँहरूले पार्टीसँग सल्लाह गर्नुहुन्छ कि निर्णय गरिदिनुहोस् न भनेर बिन्ती गर्नुहुन्छ कुरा यो हो कि
2: सल्लाह गर्छौ हामीलाई यो लागेको छ केन्द्रलाई के लागेको छ भने हामी दुइटै कुरा गर्छौँ हामी हाम्रो कुरा पनि गर्छौँ उहाँहरूको कुरा पनि सुन्छौँ त्यसकारण दुइटै कुरा हुन्छ त्यसैले यो एकवटा कुरा हाम्रो कुरा पनि भन्छौँ हाम्रो कुरा नभन्ने हामीले त्यहाँबाट आएको लिपिबद्धता गर्ने होइन क्या हाम्रो कुरा पनि भन्छौँ पार्टीभित्र छलफल त रहन्छ नि छलफलको प्रक्रिया त हुन्छ नि त्यसैले अब सरकारमा अहिले एमालेसँग सरकारमा जान सकिने अवस्था छैन भनेको कारणले अब त्यही कुरामा
1: यो एमालेसँग सरकार सँगसँगै जान सकिन्न भन्ने निचोड पार्टी सभापति र केन्द्रको हो तपाईँहरू तल सरकार चलाउने अनि केन्द्रले गर्ने मनसायका आधारमा तल तपाईँहरू थपक्क टिपेर
2: मुख्यमन्त्रीहरूले पनि राजीनामा गर्नुभएसँग फेरि हामी एमालेसँग अहिले यसरी एउटा टिआर बनाएर यो अवस्थामा सरकारमा जान सकिन्छ सरकार यसरी चलाउन सकिन्छ एमाले र काङ्ग्रेस मात्रै किन सबै राजनीतिक दलका एउटा दुईटा मन्त्री राखेर एउटा चाहिँ डेलिभरी दिने खालको सरकार बनाऊ होइन भन्ने हिसाबले पनि सरसल्लाह अगाडि बढिरहेको छ
1: तर तपाईँहरूमाथि नि यो बेला लागेको आरोप काङ्ग्रेस गगन थापा आइसके पछाडिको काङ्ग्रेस चाहिँ पुरानो पथभन्दा यो बाहिर यसले सत्ता लालसा गर्दैन र यो जेन्डी आन्दोलनको जे मोटिभ थियो त्यो मोटिभ अनुसार जान्छ भन्ने सोचेका थिए धेरै मान्छेले र फागुन 21 चुनावको परिणाम जे आयो यो चुनाव जग्गाएर छ र अर्को चुनाव आउन आँट्दैछ प्रदेशसभाको अब त्यसलाई सरकारले चाहियो चाहे भने 6 महिना अगाडि पनि सार्न सक्छ त्यो भन्यो भने एक वर्ष वरिपरि चुनाव हुँदैछ अनि एक वर्ष अगाडि वरिपरि चुनाव हुने मुखमा तपाईँहरू चाहिँ सत्ताको यो चाकाचुली जो एउटा घुम्ने मेच छ नि त्यसको वरिपरि घुम्ने खेल गरेर यत्रो जेएनजी सादत भयो त्यसबाट पनि तपाईँहरू चेत खोलाउनुहुन्न भने तपाईँहरू कसरी सुध्रिनुहुन्छ भन्ने विश्वास गर्ने हो
2: के भनेको सरकार प्रदेशमा सरकारमा पनि छोडिदिने हो चेत भनेको त्यस्तो होइन होला प्रदेशको संख्या जे छ जनताको माइन्ड जे छ त्यो अनुसार सरकार बनाउनु पर्यो हामीले नभने अरूले बनाउँछन्
1: यतिन्जेल बस्नु भएको थियो ठिक एमाले अहिले भर्खरै बेठिकन
2: हुनसक्छ नि हामी हिजो पनि हामी एमालेसँग सरकारमा थियौँ सरकारमा हुँदा काम गर्ने शैली फरक छ पार्टीको सिद्धान्त फरक छ सिद्धान्त हरेक कुरा र हामीले विचार फरक राखेर र हामीले मतदातासँग मत मागेको छौँ मतको आधारमा हामी निर्वाचित भएर आएको छौँ एमाले जे जे गर्यो त्यो हामीले गर्नु पर्यो अथवा हामीले जे जे गर्यो त्यसलाई एमाले
1: तपाईँले एउटा कुराको जवाब दिनुहोस् त एउटा चुनावको आवधिक चुनावले सरकार दिने 5 वर्षलाई होइन त सामान्यत परिकल्पना सिद्धान्त त 5 वर्षमा एउटा सरकारको हो नि होइन अनि यो बीचमा तपाईँहरूले तपाईँहरूका कारण यो जे ठिक हो भन्ने तपाईँ वकालत गर्दै हुन्छ यो ठिक हो भन्ने वकालतका कारण जन्मिएका 28 वटा मुख्यमन्त्री वा 300 वरिपरिका मन्त्रीहरूको जवाफ कसले दिन्छ तपाईँले दिने हो
2: हामीले राष्ट्रिय सभामा एउटा विधेयक पास गरेर प्रत्येक प्रदेशमा 10% बढी मन्त्री राख्न पाइँदैन नराख्नुहोस् भनेर विधेयक पास गरेर हामी निर्णय गराएको म राष्ट्रिय सभा हुँदाखेरि त्यो कार्यान्वयनको लागि हामी प्रदेशमा गयौँ प्रदेशमा मुख्यमन्त्रीलाई भन्यौँ पार्टीका नेताहरूलाई पनि भन्यौँ होइन त्यस कारण हामी यो मुख्यमन्त्री बढी बढाउने संख्या मान्छे मन्त्री बढाउने नै होइन मान्छे मन्त्री हुँदा के हुँदैन र प्रधानमन्त्रीले कुनै बेला आफ्नो कार्यालयले छोडेर भाग्नुपर्ने अवस्था त्यहाँबाट कुद्नुपर्ने अवस्था मन्त्रीहरू कता कता लापत्ता भएको अवस्था देखेपछि हामी अवैध त्यसको पक्षमा छैनौँ को मान्छे मन्त्री भयो र को मान्छे चाहिँ मुख्यमन्त्री भयो भने त त्यसको केही अर्थ राख्दो रहेछ हामीले काम गर्दाखेरि के डेलिभरी दिन सक्यौँ हामी जनताको विश्वास के लिन सक्यौँ भन्ने कुरोले महत्व राख्दो रहेछ त्यस कारण हामी स्टर्नबाजी गरेर पनि जान्दैनौँ स्टर्नबाजी गर्ने हाम्रो उद्देश्य पनि छैन हामी काम गर्ने हो काम गरेको परिणाम कहिलेकाहीँ राम्रो पनि आउन सक्छ कहिलेकाहीँ नराम्रो पनि हुनसक्छ हामी गर्दै जाँदाखेरि त्यसले नराम्रो परिणाम पनि आउन सक्छ तर नराम्रो परिणाम आयो भने त्यसको बेला हामीले सचिनुपर्छ तपाईँले भने जेएनजी आन्दोलनले हामीलाई कति कुरा सच्याएको छ हामी सचिरहेको छौँ हामीले के भन्यो भने अब हामी गठबन्धनमा जाँदैनौ गठबन्धनमा सरमा निर्वाचनको बेला गठबन्धन अब निर्वाचनमा जनताले दिएको म्यान्डेट त अस्वीकार गर्न सक्ने हामीसँग ताकत छैन जनताले दिएको म्यान्डेट हामीलाई जस्तो खालको म्यान्डेट त्यसै अनुसार सरकार बनाउनु पर्ने हुन्छ त्यसकारण अहिलेको परिस्थिति त्यो हो जस्तो लाग्छ भुवालजीबाट.
1: होइन यो त हो, तर मैले तपाईँलाई सोधिरहेको छु यो मन्त्री वा मुख्यमन्त्री बनाउनलाई पालो पुर्याउनै पर्ने जो थिति तपाईँहरूले बसाउनु भएको छ यो सही हो भन्ने मेरो प्रश्न हो कि तपाईँलाई सिधा.
2: पालो पुर्याउनु खोजेकै होइन, मैले तपाईँलाई अघि पनि निवेदन गरेँ,
1: आलो पालो भनेर गरिएको सहमति नै पालो पुर्याउन गरिएको हो नि.
2: हो, अगाडिको पार्टी नेतृत्वले गरेको थियो
1: हो,
2: अब त्यो आलो पालोलाई होइन डेलिभरी दिने हिसाबको गाउँ सरकार बनाऊ, सबै राजनीतिक दल संसदमा छौ, सबैको सहभागिताको सरकार बनाऊ न. निर्वाचन आउन लागेको छ, निर्वाचनको मुखमा हामी यो त्यो भन्ने किन काँग्रेसले र नेतृत्व गर्ने अथवा एमाले नेतृत्व गर्ने सबै राजनीतिक दललाई एकै ठाउँ भेला गरेर एकै ठाउँ राखेर सन्नद्ध भएको राजनीतिक दलहरू यसको सकारात्मक परिणाम निकाल्ने खालको खोजी गरौँ न भन्ने हाम्रो पार्टीभित्रको चाहना पनि छ नि सर भुवालजी.
1: अनि अब प्रचण्डको पार्टीलाई कहाँ कहाँ कति सिट दिने हो तपाईँहरूले, कहाँ कहाँ मुख्यमन्त्री दिने हो,
2: त्यस्तो खालको निर्णय पनि भएको छैन, त्यो विषय छलफल पनि भएको छैन. प्रचण्ड देश बाहिर हुनुहुन्छ.
1: होइन, तपाईँले फेरि कुरा ल्याइहाल्नु भयो प्रचण्डको, के कोशी प्रदेशमा तपाईँले प्रचण्डसँग संवाद गर्ने हो र भने तपाईँलाई म तपाईँको प्रदेशको कुरा गर्दैछु. तपाईँको प्रदेशको निर्णय गगन थापाले गरिदिने हो कि तपाईँहरूले गर्ने हो?
2: हामीले गर्ने हो, तर हामी पार्टीसँग जोडिएका मान्छे, पार्टीसँग भएका मान्छे, त्यही पार्टी हाम्रो चाहिँ केन्द्रमा छ, त्यो पार्टीसँग नेतृत्व हाम्रो पनि सल्लाह गर्छ, उनीहरूले पनि सल्लाह गर्छ नि. हामी आफ्नो सल्लाह गरिरहेको छौँ त. हाम्रो भोलि पनि मिटिङ छ, आज पनि मिटिङ हो, भोलि पनि मिटिङ छ. हामी भोलिलाई
1: अझै तपाईँहरूको तयारी चाहिँ नेकपालाई दिने हो कि प्रचण्ड नै पर्खिरहनु भयो? यो कुरा चाहिँ तपाईँले जे तर्क गरिरहनुहुन्छ यो चाहिँ ठुलो संघीयता विरोधी कुरा तपाईँहरूबाटै आयो कि? राजनीतिक दल आफै स्वायत्त छैन कि? जो संघीयताको वकालत गरिरहेको छ, आफ्नो निर्णय गर्न आफै तपाईँहरू स्वायत्त हुनुहुन्न कि?
2: हामी कति कुरामा भनि नै हाल्छ, मुख्यमन्त्रीहरूको जहिले पनि निवेदन के थियो भने संघीयताको कुरा गर्छौ हामी, हामीलाई प्रदेशलाई त्यो अधिकार प्रत्याजन गरिएन भन्ने कुरा तपाईँले हामी सुन्दै आएकै हो मुख्यमन्त्रीहरूको विडम्बना, उहाँहरूको पटक पटकको यो कुराहरू होइन. त्यसकारण अहिले पनि हाम्रो कुरा के भने हामी संहिता विरोधीहरू, हामीले ल्याएको संहिता हो, हामीले बनाएको संहिता हो. संहितामा हामी हाम्रो पार्टी चुनाव लडेर पटक पटक सरकारमा जाने, सरकार बनाउने, संसदमा आफ्ना कुराहरू मुद्दाहरू जनताका मुद्दाहरू उठाउने काम गरिरहेको कारणले संहिता विरोधी हाम्रो कुरा होइन. तर हामी परामर्श त गर्न पाइन्छ नि, परामर्श भुवालजी तपाईँसँग पनि गर्न पाइयो, एउटा नागरिकसँग पनि गर्नु भयो, पार्टीसँग पनि गर्नु भयो.
1: ओहो, तपाईँ परामर्श भन्दा पनि निर्देशनको पर्खाइमा बस्नुहुन्छ र त यो सोधेको त?
2: होइन, तपाईँको बुझाइ गलत हो,
1: यो त तपाईँहरूको व्यवहारले प्रमाणित गरिदिए राम्रो हो. हाम्रो बुझाइलाई गलत साबित गरिदिनुहोस् यो म कामना गर्छु. तर चुनावको मुखमा तपाईँहरू जे गरिराख्नु भएको छ, आउने चुनावमा कति सिट ल्याउने तपाईँहरूको चाहना छ त्यो कति पुरा हुन सक्छ? जोगिन त सक्नुहुन्छ?
2: भनेर हामी निर्धारण गर्ने होइन, सिट दिने कतिवटा दिने भनेर मतदाताले निर्धारण गर्ने हो. हामी यो संविधान निर्माणकर्ता हौ, हाम्रो पार्टीको सभापतिको नेतृत्वमा यो संविधान बनेको छ, त्यसकारण हामी यो संविधानलाई बचाउने, संविधानलाई व्यवस्थित गर्ने, जनताको कुराहरूलाई इन्डोर्स गरिने काम हामी लाग्छौ. त्यसकारण कति सिट दिने काम जनताको, हाम्रो काम होइन, हामी त आफ्नो एजेन्डा बोकेर जनताको बिचमा जाने.
1: अहिले तपाईँको कति सिट हो कोसीमा?
2: अहिले हाम्रो 29 सिट.
1: यो जोगिन्छ?
2: यो जोगिन्छ नै, थपिन्छ.
1: अपत्यारिल कुरा नगर्नु न.
2: होइन, मैले जे कुरो
1: नेपाली काँग्रेस गणतान्त्रिक पनि तपाईँहरूको चुनावी प्रतिस्पर्धामा आउनेवाला छ, अनि अर्को काँग्रेसले तपाईँहरूको हिस्सा खोज्नेछ चुनावको मुखमा. यो किसिमको तपाईँहरूले गतिविधि गर्नुभएको छ र जेएनजी आन्दोलनबाट जन्मिएको उभार ल्याएको पार्टी देशको सत्ता चलाइरहेको छ, प्रदेशको मात्र होइन, अनि यस्तो परिस्थितिमा बढाउने तपाईँहरूको भोट काट्न त तपाईँहरूकै पार्टीहरूको खडा हुँदैछ त.
2: तपाईँले अहिले संघीय सरकारको चुनाव लडेर आएका मान्छेहरूको गतिविधि तपाईँ 4 महिनाको अन्तरमा देखिराख्नु भएको छ नि. हामीले 30 वर्ष गरेको र उनीहरूले 4 महिना गरेको गतिविधि के हुँदो रहेछ, उनका गतिविधि कानून सम्बन्ध जसरी रहन्छ भने अदालतका स्टे अर्डरदेखि लिएर आएका कुराले कानून कसरी मिचेर, कानून बाहिर मिचेर हिटर शैलीमा काम गरेर कति दिन टिक्छ, कति दिन शासन चल्छ, जनताले के भन्छ, जनतासँग हिजो के भनेर मत मागेको थिए, आज जनताले कसरी बुझ्दैछन् त्यो त बुझेको होला नि. हिजो सुकुमासीको घर भत्किन आउँदैन, मेरो छाती थापिन्छ भन्ने मान्छेहरू आज कहाँ छन्? त्यो पार्टीको नेता कहाँ छन्? त्यो पार्टीको सभापति कहाँ छन्? मैले भनेको थिएन तपाईँहरूको संचार माध्यममा, मैले भनेकै थिइनँ भनेर र अहिले सत्तामा पुग्ने बित्तिकै झुट बोल्ने नै हामीले त्यो गरेको छैन. हाम्रा कमी कमजोरी भएका छन्, हामीले यो विषय सच्याउँदै गएका छौँ. हाम्रा कमी कमजोरी हाम्रो नेतृत्वले राम्रो गरे पनि उहाँहरूले गर्नुभयो, नराम्रो गरे पनि उहाँहरूले गर्नुभयो, र जनताले तिमीले नराम्रो गरेको छौ भनेर हामीलाई पुनिस गरिसकेका छन्. हामी पुनिसको भागीदार भइसकेको छौँ. अब हामी सत्य र अगाडि बढ्ने हो.
1: अनि तपाईँहरूकै लागि खडा भएको अर्को आफ्नै पार्टी
2: कुन पार्टी?
1: तपाईँलाई थाहा छ नि, माकुरालाई माउलाई उसले बच्चाले खाइदिन्छ. तपाईँहरूलाई खानाका लागि रेडी भएको तपाईँहरूकै पार्टी अर्को तयारी हुँदैछ नि.
2: चम्पादेवी
1: हजुर,
2: यो माकुराको बच्चा होइन, यो माकुराको माउ नै हो होइन
1: हजुर.
2: त्यस कारण माओ पार्टी जहाँ हुन्छ, झण्डा जहाँ हुन्छ, रुख जहाँ हुन्छ त्यही पार्टी हुन्छ।
1: कसैलाई
2: लाग्न सक्छ
1: नयाँ पार्टी कार्यालय खुलिसकेको, नयाँ दल दर्ता हुँदै गरेको, यो सबै पृष्ठभूमि छ नि।
2: त्यस्तो हुँदैन,
1: तपाईँकै प्रदेशमा आएर नाकामा बसेर उहाँले त्यत्रो सभा गर्नुभयो, भेला
2: तपाईँले देख्नुभयो, भेला त गर्न पाइन्छ,
1: प्रदेश स्तरीय भेला गरेर तपाईँ सब तयारी गरेर हिँड्नु भएको छ,
2: प्रदेश वार्ड गाउँ स्तरीय भेला गर्न पाइन्छ, पार्टी भित्र आफ्नो विचार पनि राख्न पाइन्छ, तर पार्टीको खिलाफमा अर्को पार्टी समान्तर पार्टी चलाउन पाइँदैन।
1: चलिरहेछ, नयाँ पार्टी कार्यालय खुलिसक्यो,
2: पार्टी कार्यालय खुलेको होइन, त्यो सम्पर्क कार्यालय हाम्रो आफ्नो समूहको आफ्नो विचार समूहको बसेर छलफल गर्ने, काम गर्ने, खटाउने, जाने, आफ्नो समूहलाई बलियो बनाउनको लागि त्यो गतिविधि गर्न पाइन्छ, त्यो गतिविधिको लागि उहाँले खोलेको हो।
1: पार्टीले त्यसलाई आधिकारिकता दिएको छ, त्यसलाई चिन्दछ, त्यसो भए पार्टीले त्यो पनि चिन्दछ,
2: पार्टीले किन अधिकारिता दिन्छ, उहाँले गतिविधि गर्न पाउनुहुन्छ नि, उहाँले गतिविधि गर्न पाउँछ, तर यो पार्टीलाई काङ्ग्रेस पार्टी कमजोर बनाउनलाई समान्तर समिति बनाउन पाइन्छ।
1: अब काङ्ग्रेस कमजोर बनाउन के बाँकी छ र यसलाई कमजोर गराउनु?
2: तपाईँहरूलाई लागेर कहाँ काङ्ग्रेस कमजोर हुन्छ? हिजो राजालाई लाग्यो, सेनालाई,
1: सय सिट वरिपरिको पार्टी 38 सिटमा आउँदाखेरि हामीलाई त लाग्यो त्यसले भन्छ यो कमजोर छ,
2: त्यो त्यस्तै हो राजनीतिमा, त्यस्तै हुन्छ। हिजो आज ज्ञानेन्द्र साईले नजितेको भए रापरपा भन्ने पार्टीको संसदमा जिरो हुन्थ्यो, 4 सिट हुँदैन थियो, कुनै बेला रापरपा भन्ने पार्टीले 21-22 सिट जितेर लिएर आएको थियो। राजनीतिमा त तलमाथि हुन्छ भूपालजी, हामी आचेका छैनौ, निराश हुनुपर्ने अवस्था छैन, किन निराश हुने?
1: तर तपाईँहरूको पार्टीलाई सिध्याउन अरू कोही तयार छैन? आफ्नैहरू तयार छन् र उनीहरूले तपाईँहरूको लक्ष्यलाई,
2: हाम्रो पार्टी कसैले सिध्याएर सिध्दैन, हामी लक्ष्यविहीन पार्टी होइन, लक्ष्यमा हिँडेको पार्टी भएको कारणले हाम्रो पार्टी कसैले सिध्याएर सिध्दैन, हामी पनि सिध्याउँदैनौ, हामीले भएका विगतमा भएका गल्तीहरूलाई सच्याउँदै जाने हो, अबका दिनमा फेरि गल्ती गर्ने होइन, यति कुरा।
1: अब तपाईँहरूको नेतृत्वको वा नेकपाको नेतृत्वको सरकार चाहिँ कहिले कहिले बनिसक्छ प्रदेशहरूमा, यसको कुनै तिथिमिति?
2: प्रदेशमा हामी छलफलमा छौँ, अरू प्रदेशको साथीहरू छलफल गर्नुहुन्छ होला,
1: हजुर,
2: हामी हाम्रो छलफलमा अगाडि छौँ,
1: भनेको यो साउन भित्रमा बन्छ,
2: बन्छ, त्यो त बन्दै पर्यो नि।
1: तर जे गरिरहनु भएको छ तपाईँहरूले ठिकै छ भन्ने छ, जनता पनि खुसी छन् यो गतिविधि प्रति?
2: हामीले हाम्रो बाध्यताकारी अवस्था पनि छ, जनताले बुझिरहेको छ, काङ्ग्रेससँग एक्लै बहुमत छैन, काङ्ग्रेससँग एक्लै बहुमत काङ्ग्रेसकै हिसाबले चल्थ्यो, कहीँ पनि काङ्ग्रेससँग एक्लै बहुमत छैन, जनताको म्यान्डेट त्यही छ, सरकार अहिले त्यसरी नै दुईटा तिनवटा चारवटा पार्टीको मिलाएर सरकार बनाउनु पर्नेछ, अल्पमतको सरकार बनाउनु पाइँदैन, अल्पमतको सरकार बन्यो भने ठुलो पार्टीको हिसाबले सरकार बन्यो 30 दिनमा त्यो सरकारले विश्वास लिन सकेन भने फेरि कोसिसको घट्टा फेरि दोहोरिन्छ, त्यसकारण हामीले कुनै न कुनै पार्टनर खोज्नुपर्छ, कुनै न कुनै पार्टनरसँग कुरा गर्नुपर्छ, दलसँग भएन भने हामी विवश बस्छौँ, अरूले सरकार चलाउँछ।
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद भूपालजी।
0: रेडियो पाओ, घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 MHz।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
3: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
5: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: कागजातहरू
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255।

0: माउ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
0: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
0: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन बोर्ड
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
4: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0 47 52 14 13

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: सूर्य ज्योति दही प्लान, यो प्लान ले प्रीमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ, अनि प्रीमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजो।
5: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागि।
6: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा SB खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा।

0: पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841 82 96 10।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
7: सूचना
8: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
7: जिल्ला अस्पताल रामेछाप।
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज, किसानको साथी।
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
12: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
13: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
14: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
12: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
14: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली।
15: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज CIM

0: SBS नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्यास सम्बन्धी समस्या समाधानका लागि वार्ता टोली सरकारले गठन गरेकै दिन आन्दोलनरत पक्षसँग वार्ता शुरू।
1: सम्झौता गर्नेहरू प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौं।
0: प्रधानमन्त्रीको संसदमा उपस्थिति र जवाफदेहिता बारेको जिज्ञासामा के जवाफ आयो?
2: प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाफदेही हुनुपर्छ भन्ने कुरा राख्नु भयो।
0: प्रधानमन्त्रीलाई भेटेका राप्रपा अध्यक्षसँग कुराकानी।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। इटालीका मोटरवे सञ्चालन गर्ने कम्पनीका पूर्व प्रमुख जोभान्नी क्यास्टेलुचीलाई सन् 2018 जनवामा भएको पुल दुर्घटना सम्बन्धी मुद्दामा 12 वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि मोरान्डी पुलको निर्धारित मरमत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौं सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढ़ी व्यक्तिलाई पनि दोषी ठहरइएको छ। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासो भन्दा घरेलू राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघले म्यानमारको तट नजिकै 500 भन्दा बढ़ी रोहिंग्या शरणार्थी बोकेका दुईटा डुंगा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुंगाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुंगासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको शुरूमा अय्यारवाड़ी तट नजिकै डुबेको ठानिएको छ। दुई फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुंगा डुबेको संकेत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाई छ। इरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरूसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छन्, यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्। उनीहरूले गत महिना दुवै पक्ष सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बार्बरा प्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जंगली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा सैटेलाइटबाट निगरानी गर्न सकिने ट्र्याकिङ कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जीपीएसयुक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जंगलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
0: मित्रव्याज पीड़ितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता शुरू गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढ़बाट काठमाण्डु आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको शुरूमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याज सम्बन्धी विगतका निवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुदन गुरूङले उनीहरूसँग निजगढ़मा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
0: पीड़ितहरूले मिटरब्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मिटरब्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटरब्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका छ बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढ़बाट आजै काठमाडौँ आएको मिटरब्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी घिमिरेले बताइन्।
1: सम्झौता पत्र छ सबुते, त्यसको मसौदा चाहिँ हामीले हिजै गृहमन्त्रीज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यहाँ अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ। हामी छजनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
0: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मिटरब्याज पीड़ितहरूले काठमाण्डुका लागि मिटरब्याज विरूद्ध पैदल न्याय मार्च शुरू गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीड़ितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोड़िएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधान को संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग कुरा गर्दै शुरूमा संविधान संशोधन बारे तपाईहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौ।
5: संविधान संशोधनको विषयमा चाहिँ केही राजनीतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौं। यदि सरकारले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि चाहिँ राज्य संरचना, निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन, परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेको थियौं। र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौं र अन्य विषयहरूमा पनि कुराकानी भयो।
0: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
5: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौँ।
0: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
5: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए, कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौँ र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौँ।
0: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
5: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
0: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको काम?
5: प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेन्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
0: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी त्यो उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन?
5: होइन, समसामयिक विषयहरूमा मैले अघि उठाएका अन्य चारटा बुदामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो। हामीले यही विषयलाई अत्यावश्यक ठान्यौं र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्न उपयुक्त हुन्छ भनेर हामीले चाहिँ सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौं।
0: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन्, त्यो विषय उठाउनु भयो कि भएन आज?
5: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ आयो। म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाबदेह हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
0: यो अब राप्रपाले खास गरी यो सीमा, नेपाल भारतको सीमा बारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन आज?
5: हामीले संसदमा यो कुरा उठाइराखेको छौँ र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाब दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ। उहाँले
0: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू, तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो।
5: आशा गरौं, किनभने सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नुभएको छ, अब आशा गरौं।
0: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहित कुल 16 व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोड़िएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरूद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20,90,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सीएसकीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासो भन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेडरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमाण्डर सीएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेडरोभले भने सशस्त्र बलका कमाण्डरले रूसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
0: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

हवस्त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
3: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
3: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
3: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल फुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97765924
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083/84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59
4: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
4: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
4: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
4: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: हावा हुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भीडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावा हुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
6: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
6: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
3: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
6: प्रोप्राइटर कुमार तामाङ सम्पर्क नम्बर 9863295535 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
7: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
8: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
7: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
9: हजुर रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
8: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिट सप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
3: रामेछाप नगरपालिकाको अनुरोध
8: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896962998।
2: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: तन्नै पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
8: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
12: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान सही सोचो सही रोजो
13: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
3: वाओ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
7: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
3: प्रोप्राइटर संजीत मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटरबोट रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
7: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: सम्पर्क नम्बर
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143 98-63-023-422।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूर्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको यात्रा तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था प्युताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्रिपरिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी 2073 को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था ब्युताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्रिपरिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। सरकारले मिटर ब्याज पीड़ितसँग वार्ता अघि बढ़ाउन सरकारले वार्ता टोली बनाएको छ। बिहिबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको। वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन्। उक्त टोलीले पीड़ित पक्षसँग प्रत्यक्ष संवाद गरी समस्या समाधान का उपाय खोज्नेछ। बैठकले नेपाल राष्ट्र ब्याङ्कलाई 1 रूपियाँ र 2 रूपियाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। त्यसै गरी नेपाल कानून सूचना पाइलट प्रणाली स्थापना गर्न कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर बराबरको वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। यस्तै संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रूख हटाउन स्वीकृति प्राप्त आयोजनामा थप रूख हटाउनु पर्ने अवस्था आएमा प्रचलित कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालय नै स्वीकृति दिन सक्ने व्यवस्था गरिएको छ। यसका साथै मन्त्री परिषदले नीति अनुसन्धान प्रतिष्ठान विकास समिति पहिलो संशोधन आदेश 2083 स्वीकृति दिएको छ। इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा काम गर्न 1115 नेपाली श्रमिक छनौट गरेको छ। केयर गिभरका लागि 2300 जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षामा 1231 जना उत्तीर्ण भएकोमा लकी ड्र मार्फत सो संख्यामा छनौट भएका हुन्, जसमा 75% पुरूष र 25% महिला रहेका छन्। बागमती प्रदेशका पत्रकारले स्वास्थ्य उपचारमा सहुलियत पाउने भएका छन्। बागमती प्रदेश सरकारले पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको हो। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले मन्त्री स्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको सिफारिशमा पत्रकारलाई स्वास्थ्य सेवामा 50% सहुलियत दिने जानकारी दिनुभएको छ। सरकारले सबै सार्वजनिक निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय समयमा नेपाल सरकारले तोकेकै पोशाक र सम्बन्धित कार्यालयबाट जारी गरिएको परिपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले बिहिबार सबै मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो। लुम्बिनी प्रदेश सरकारमा सहभागी रहने वा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भन्ने विषयमा नेपाली कंग्रेस लुम्बिनी प्रदेश संसदीय दलले तत्काल कुनै निर्णय नगरी थप छलफल गर्ने भएको छ। संसदीय दलका नेता दिलीप बहादुर चौधरीले सरकारमा सहभागी कंग्रेसका मन्त्री, प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका थिए। बैठकमा सरकारको भविष्यबारे विस्तृत छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेन। नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सरकारले प्रचलित कानून र मापदण्ड मिचेर गैर कानूनी रूपमा कार्यकारी अध्यक्ष नियुक्त गरेको दावी गर्दै निगमको संचालक समिति सदस्य समेत रहेका उपेन्द्र बहादुर कार्कीले बिहिबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
सम्पत्ति छानबिन आयोग 2083ले आफ्नो मातहतमा सञ्चालन भइरहेका सम्पत्ति विवरण संकलन तथा छानबिनका सम्पूर्ण कार्यहरू हाललाई स्थगित गरेको छ। सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि आयोगले बिहिबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै प्रक्रिया रोकेको जानकारी दिएको हो। नेकपा एमालेकी नेत्री अष्टलक्ष्मी साकेलाई हृदयघात भएको छ। साकेला आज बिहान हार्ट अट्याक भएको, स्वास्थ्यमा समस्या देखिएपछि साकेलाई पाटन अस्पतालमा भर्ना गरिएको छ। एमाले नेत्री उषा किरण तिमल सिन्हाका अनुसार साकेलाई आज बिहान हार्ट अट्याक भएपछि उपचारका लागि पाटन अस्पताल लगिएको थियो। साकेको एन्जियोप्लास्टी गरिएको उहाँले जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेका वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्य हेमन्त रावल र डिली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई कैद सजाय तोकेको हो। आज सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँ र बाँकी प्रदेशको केही ठाउँमा पानी परेको छ। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा मध्यम स्तरको वर्षा मापन भएको छ। काठमाडौँको बबरमहल क्षेत्रमा 3 घण्टामा 49 मिलिमिटर वर्षा मापन भएको छ। आज माइतीघर सहित काठमाडौँका केही ठाउँमा सड़कमा बाढ़ी आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती गण्डकी र लुम्बिनी प्रदेशमा मनसून अलि धेरै सक्रिय देखिएको छ। बितेको एक घण्टामा सबैभन्दा धेरै काशीको लुम्लेमा 43.6 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सी शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम भएकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्नेमा जोड़ दिनुभएको छ। आउँदो साउनभित्रै रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनु भएको छ। उहाँले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी समेत गर्नुभएको छ। बागमती प्रदेश सरकारका नेकपा एमालेका मन्त्रीहरूको राजीनामा रोकिएको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूको राजीनामा रोकिएको हो। आज मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई सामूहिक राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एमाले पार्टी केन्द्रको निर्देशनपछि पछि हटेको छ। एमाले अध्यक्ष केपी शर्माको निर्देशनमा एमालेका तर्फबाट कंग्रेस नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा रोकिएको हो। न्याय परिषदले एकैपटक 207 न्यायाधीशको सरूवा गरेको छ। उच्चका 50 र जिल्ला अदालतका 175 गरी एकैपटक 207 न्यायाधीशहरूको सरूवा गरिएको परिषदको आज बसेको बैठकले न्यायाधीशहरूको व्यापक सरूवा गरेको छ। जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलले भ्रष्टाचार भएको पुष्टि गरेर देखाउन चुनौती दिनुभएको छ। आफूहरू निर्वाचित भएर आएको पहिलो दिनदेखि नै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति अप्नाएको उल्लेख गर्दै उहाँले व्यथिति भ्रष्टाचार र अनियमितता भएको भए तत्काल छानबिन गर्न भन्नुभएको छ।

रामेछापका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन्। पुराना घरमा लागेको तालचा आँगनमा उम्रिएका सार भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तो बनेको छ। चौतारा र बस्तीहरू सुनसान छन्, बस्ती शून्य लाग्छन्। केही वर्ष अघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन्। गाउँमा सडक, बिजुली, खानेपानी र संचार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू शहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन्। सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्नो नयाँ प्रशासकीय भवनमा पूजापाठ सहित भवन प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। बुधबार आयोजित धार्मिक विधि अनुसारको कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। गाउँपालिकाले नयाँ भवनबाट साउन 1 गतेदेखि औपचारिक रूपमा सम्पूर्ण प्रशासनिक सेवा प्रवाह शुरू गर्ने जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz नमस्कार हजुरको रेडियो 102.1 MHz रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको विवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम ट्रस्ट तथा तपाईँकै मुटुको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत आज पनि तपाईँको माझमा उपस्थित भइसकेको छु। यो पललाई अझ विशेष बनाउनको लागि बिहान देखि काम गर्दा गर्दै त्यो लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई भुलाउनको लागि हटाउनको लागि नौ डाँडा पारी कटाउनको लागि उपस्थित भइसकेको छु। साथसाथै तपाईँकै नै रोजाइमा रहेका लोकदोहोरी भाकाहरू तपाईँकै माझमा राख्नको लागि तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि होइन लेख रचनाहरू वाचन गर्नको लागि उपस्थित भइसकेको छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ 10 बजेर भनौँ न, यो रातको समयमा प्रायः जस्तो हामी उपस्थित हुने गर्दछौँ। 10:18 गइसकेको छ, मिठा रमाइला कुराकानी हुन्छन्। म्यासेजहरू पठाउनुहोस्, कार्यक्रमलाई सेयर गरेर साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। मिठा रमाइला समय सान्द्रिक कुरा, माया प्रेमका कुराकानी, हर किसिमका कुराकानी हुन्छन् यो कार्यक्रममा। चाहे त्यो बिछोडका कुराकानी होस्, चाहे त्यो माया प्रेमका कुराकानी होस्, चाहे त्यो होइन पोलिटिक्सका कुरा होस्, चाहे त्यो अब भनौँ न विभिन्न खालका विकासका नीति नियमका कुराकानी होस्, हामी हर किसिमका सानो बच्चादेखि लिएर वृद्ध वृद्ध हजुरबा हजुरआमासम्मका कुराकानी गर्छौँ। हजुरबादेखिका त्यो भनौँ न सरी त्यो हजुरबुवाको पालाको मायाको प्रेमको कुराकानी गर्छौँ होइन। सुनेर साथ दिनलाई पनि भन्न चाहन्छु, कहिले काहीँ होइन कुराकानी गर्दै जाँदाखेरि माया प्रेममा मनमा छ, माया धेरै गर्नुपर्छ, माया यसरी गर्नुपर्छ भनेर मनमा छ, यस्तो कुस्मुकुस भएर बसेको छ, बाहिर ओढाइराखेको छैन, सद्दाइराखेको छ, त्यस्तै भएको होइन अहिले पनि ठिक छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz, अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र, हजुरको एप हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भन्ने आशा छ। हेरेर सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु, अनि सर्ट एन्ड स्विट म्यासेज पठाएर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। मैले जहिले भन्ने गरेको छु होइन कार्यक्रममा के भन्दाखेरि, हामी तपाईँहरूको त्यो टाढिएको सम्बन्धलाई नजिक बनाउने कोसिस गर्छ, कसरी भन्नलाखेरि म्यासेज पठाउनुहोस् न, कोही कसैलाई सम्झिनु भएको छ कि, मुटुको ढुकढुकी मेरी प्यारी काले होइन नेप्टी चेप्टी भुन्टी विभिन्न हुन सक्छन् उपनाम मायाले दिएको होइन, उहाँलाई म्यासेज पठाउन सक्नुहुन्छ। माध्यम हामी छौँ, हामी वाचन गर्छौँ होइन, उहाँको मन पनि खुसी हुन्छ, दङ्ग हुन्छ, मेरो कालेले होइन मलाई सम्झिए रातको समय भनेर मन कस्तो फुरुङ्ग हुँदो, कस्तो चञ्चल हुँदो होइन। हजुरको रेडियो त्यसमा थियो नि कार्यक्रम एसएमएस दोहोरी होइन साथमा छ, ए म्यासेज पठाउनुहोस्, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् भन्दै धेरै कुराकानी नगरिकन यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु। तपाईँको माझमा एकदमै मिठो गीत राखेर पूर्वै धरान मिठो गीत छ होइन, एकदम मिठो गीत छ यो गीत तपाईँको माझमा यति बेलाको समयमा कार्यक्रमको सुरुवातमा राख्छु। त्यसपछि आउँछ ल माया प्रेमका मिठा मिठा कुराकानी गर्नको लागि विशाल रायमाझी, हरिमाया रायमाझी अनि शर्मिला रायमाझीको आवाज मिलेको गीत लय, हरिमाया रायमाझी सङ्गीत विशाल रायमाझीको रहेको छ यति बेला तपाईँको माझमा पूर्वै धारणा।

पूर्वै धारामा ढुङ्गा छैन बनाऊ होइन, त्यो मन यस्तो यस्तो रहेको थियो ठाकुरलाई शब्द बिर्से मैले। पूर्वै धारामा गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्री राज महत्सु, साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर यो रातको समयमा मलाई सुन्दै हुनुहुन्छ भन्ने आशा छ। हामी यति बेला पुरानो सदर पुरानो सदरमुकाम रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा छौँ, टक्क अनिहार भइराखेका छौँ। तपाईँको त्यो मुटुसँग डुकडुक डुकडुक डुकडुक गरी धड्किन चाहन्छु, बस्न चाहन्छु, साथ दिनुहोस् ल, माया गरिदिनुहोस् ल भन्न चाहन्छु। यति बेला म म्यासेजतर्फ लागिहाल्छु। सुना कन्दमा हुनुहुन्छ, सेवाहरू नमस्कार, शुभरात्रि छ जय श्री राज महसर हजुर, सोज मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया टुट सम्झना छ। यो बेला तपाईँको मिठो आवाज म एक दुई मिनट भए नि सुन्छु अनि सुत्छु भनेर पर्खिँदा पर्खिँदै कार्यक्रम सर्च गर्दा गर्दै आज नै अरूले जितिसकेछ कि के हो, कमेन्ट गर्ने श्री सर भन्नुहुन्छ। शुभरात्रि छ प्यारीहरू। अप्सरा खड्का, सबिना कन्दुङमा अन्जिता ठकुरी, अप्सरा बस्नेत सुनिता भण्डारी, श्रीराज मह, त्यस्तै अमिजरेल देवान देवान, टिक्राम घिमिरे, प्रेम खड्का, टिक्राम सुनवार घायल अभिरमान, त्यस्तै गरेर हिम्मत खड्की, समीर सहयोगी, अन्जान थुलुङ, विश्वजित जिमे, कल्पना साम्पाङ, कमल पौडेल, सृजला सापको तातारा श्रेष्ठ, केशव सेन्चुरी, विनिता गिरी हिरा, यो बेला तपाईँको मिठो आवाज म एक दुई मिनट भए नि सुन्छु अनि सुत्छु भनेर पर्खिँदा पर्खिँदै कार्यक्रम सर्च गर्दा गर्दै आज नै अरूले जितिसकेछ कि के हो, कमेन्ट गर्ने श्री सर भन्नुहुन्छ।

सामान्य छ। साथीहरू सम्झिनु पर्दाखेरि सोना कन्दुङमा अप्सरा खड्का, दिपा बस्नेत, विनिता छेत्री, रमिता श्रेष्ठ, संगीता लामा, धनुगजमेर, रूपसना योगी, विनिता थामी, मिनु मगर, भरत राउत, जयराम खड्का, यशोदा काफले, मिना माया घिसिङ लगायत सबैमा सम्झना माया छाई भन्नुहुन्छ भने पवन आली हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सिन्धुली फिकलको मान्छे, आज काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु है पवन आली हो भन्नुहुन्छ। स्पेसली सम्झिनु पर्दाखेरि घर परिवार अनि श्रीमती अनिसाले, छोरी प्रिन्साले, त्यस्तै गरेर सम्झिँदै हुनुहुन्छ उहाँले। मेसेज वाचन गरिरहेको छु म होइन, अनि छोरी आस्थाले लगायत सबैमा मिस यु सो मच माई फ्रेन्ड्स भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। माया फुरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। मन्थली नौ पुरानो गाउँ सिमले घर भइहाल्छ दुबईबाट, कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, सम्झिनु भएको छ उहाँले। मामु बाबाको लागि सम्झना छ भन्नुहुन्छ बुनु आयुषा पुरी, अञ्जिता पुरी, छोरी दृश्या पुरीलाई पनि सम्झिन्छ है, सम्झन चाहन्छु अनि अब बज्न गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। श्रीधर पौडेल हुनुहुन्छ, इन्डियाबाट सुन्दैछु भन्नुहुन्छ, नेपाल घर अर्घ खाँची हो भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु, किन ओर फम्बल भइराखेको छ आज सायद मायाका प्रेमका कुराकानी गर्ने बेलामा मात्र म यस्तो ओर फम्बल हुने, के भनौँ कस्तो भनौँ हुने, अरू बेला त मेरो आवाज प्रष्ट जान्थ्यो, क्लियर हुन्थ्यो जस्तो लाग्थ्यो, किन आज ओर फम्बल भइराखेको छ। कि मनोज सुन्दास हुनुहुन्छ, कार्यक्रम सुन्दैछ ए भन्नुहुन्छ, सुन्दुलीको झाँगा झुली रातमाट बजारबाट, सम्झिनु पर्दा दाई भुवन सुन्दास, साथी बिना मगर, सबिना पोखरेल लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार श्री सर, रात्रिकालीन विवाहमा दोलखा मार्बु घर भई आज काठमाडौँबाट कुमार श्रेष्ठ हो, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। बज्ने गीत धनु गजनेर, सम्पाली शेर्पा, सरिता मोक्तान, लक्ष्मी खड्का, स्मृति मल्ल, निशा अधिकारी लगायत सबैमा समर्पण गर्न चाहन्छु, सुनाउन चाहन्छु भन्नुहुन्छ। प्रकाश किसिम हुन्छ, दाई नमस्ते, सन्चै हुनुहुन्छ, खाना खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम दाई, कति बेला कार्यक्रम आउँछ भनेर रुममा बसेर सुनिराखेको छु है दाई भन्नुहुन्छ। दाई भोलिबाट त साउन एक गते होइन, असारका गीतहरू सुन्न पाउँदैन, आज त विष्णु माझीको झ्याउ कुटी करायो भने बर्खा गीत राखिदिनु होला है भन्नुहुन्छ। प्रकाशजी ठिक छ, हजुरले सुन्दै हुनुहुन्छ कार्यक्रम सुरुवातदेखि अन्तिमसम्म भने मैले गीतहरू राखिरहेको छु, तपाईँका रोजाइका गीतहरू पनि राखिरहेको छु होइन। सो म प्रयास गर्छु आज पनि होइन सकभर नयाँ साथीहरूलाई प्राथमिकता दिनेछु, पनि भन्न चाहन्छु तिन दिनै एउटै साथीका रोजाइका गीतहरू राख्ने बानी छैन होइन, कार्यक्रममा त्यो नियम पनि छैन। सो पहिला सुरु अन्य नयाँ साथीहरूकै साथीले रोजाइमा पार्नुभएको छ भने उहाँको रोजाइको गीत राख्ने कोसिस गर्छु, छैन भने हजुरको रोजाइको गीत बज्ने नै छ भन्न चाहे, प्रष्ट त पार्नु पर्यो, फेरि रिसाउनुहुन्छ, मेरो कारणले मन नदुखोस् भन्ने मान्छे हो म, त्यो भएर कुरा स्पष्ट भनेर गर्नुपर्छ त्यो अरू कुराहरू जस्तो लाग्छ। दामोदर ग्यावाली हुनुहुन्छ, रुरुचार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट सुन्दैछ है भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झिन चाहन्छु अनि अब बज्ने गीत समर्पण गर्न चाहन्छु, साथमा शुभरात्रि मिठो सपनीको कामना है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर प्रकाश हुनुहुन्छ, प्रकाश कृष्ण दाई, अब नेपालमा ब्याङ्कमा राखेको पैसाहरू परिचय पत्र चाहिन्छ र भन्नुहुन्छ, ब्याङ्किङ सिस्टममा राष्ट्रिय परिचय पत्र लागू गर्ने भन्ने समाचार छ होइन, राष्ट्रिय परिचय पत्र भएका होइन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र बनाउन खोजेको, सो त्यो भएर राष्ट्रिय परिचय पत्र हुनुपर्छ अनि साथसाथै निष्क्रिय सक्रिय र निष्क्रिय भनिन्छ के अरे नि होइन, खाताहरू एक्टिभ र डि भनौँ न डिएक्टिभ भइराखेका खाताहरूलाई पहिचान गर्न अनि त्यसपछि निष्क्रिय रहेका खाताहरू बन्द गर्नको लागि यो नियम लागू गर्न खोजेको जस्तो लाग्छ, मलाई पनि फुल्ली जानकारी छैन है, मैले पनि हल्का नलेजको आधारमा भनेको, पुरै विश्वास मेरोमा पनि नगर्नुहोस्, यही हो मैले बुझे अनुसार चाहिँ, तर अझै अरू पनि प्रष्ट हुनुहोस् भन्न चाहे, मैले भनेको कुरा 100% राइट छ ओके होइन ठिक छ,
तर यस बाहेक पनि अन्य पनि हुन सक्छ।

it just not only business life and insane little knowledge is dangerous and insane yani te bhayera kai lai pura knowledge gyan linu parcha ke arkura so tesma dhyan dinu lai bhanna cha hai maile bhane kura pani 100% thik bhai haina bhannina ma feri tara pura कुराहरू बुझ्नुपर्छ भन्न खोजेको मैले मनोज सुन्दास हुनुहुन्छ सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ भनिन्छ नि केही कुराहरू कतैबाट सुन्यो भने अनि अर्को मान्छेले पनि त्यही भन्छ भने फेरि अर्कोसँग पनि बुझ्नु रह्यो कि आफू प्रष्ट आफू ढुक्क नभुन्जेलसम्म भनौँ न भाषा पनि के हो नेपाली भाषा पनि होइन तल माथि भइराखेको छ कि अब होइन त्यही त कतैबाट सुनेका कुराहरू चाहिँ आफू ढुक्क नहुन्जेलसम्म लागू नगर्नु रे कि आफू ढुक्क भइसकेपछि मात्र लागू गर्नु रे भनिन्छ प्रकाश केसी हुनुहुन्छ दाई नेपालतिर पानी कति परेको छ भन्नुहुन्छ पानी अन्त परेको छ रामेछापतिर छैन हजुर पनि मना चाहे गर्मी छ अन्जान मिना सेन हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ मुना राईले पनि हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै दाई अब त साउन्डको एक गति हो क्यारे अब साउन्डबाट त हजुरहरूले तिजका गीतहरू राख्नुहुन्छ होला नि मलाई एकचोटि भनिदिनुहोस् है भन्नुहुन्छ प्रकाशजी आज म भन्दिनँ तपाईँलाई एकचोटि पनि भन्दिनँ दुईचोटि पनि भन्दिनँ तिनचोटि पनि भन्दिनँ होइन भन्दै भन्दिनँ हो म किनकि मैले सधैँ भनिरहेको हुन्छु कार्यक्रममा सो आज भन्दिनँ होइन कहिलेबाट राख्ने के राख्ने किन राख्ने के राख्ने किन नराख्ने भनेर आज म दोहोरो फेरि स्पष्टीकरण दिन चाहन्न हिजो अस्ति होइन निको पर्सि के भनिन्छ नि ती कार्यक्रमहरू दोहोऱ्याएर सुन्नुहोस् न बरु होइन प्रकाशजी यस्तो लाग्छ म त भन्छु म कार्यक्रम सञ्चालक हो मलाई फेरि मैले भने मन दुखाएको मन पर्दैन तर सुन्ने श्रोता हुनुहुन्छ नि उहाँहरूलाई नै मजा लाग्न सक्छ कि एउटै प्रश्न कति दोहोऱ्याएको कति भनेको होइन प्रश्न स्किप प्रश्न गर्ने मान्छेले गरिरहेको छ नि तपाईँले एन्सर दिन स्किप गरेको भए पनि हुन्थ्यो नि भने जस्तै पनि त्यो मनमा लाग्न सक्छ क्या त्यो भएर मैले भनिनँ ल आज सरी भन्नु साहेब सदानन्द धमाला हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ हेर्दैछु सुन्दैछु यता खटमछा भोजपुरबाट भन्नुहुन्छ सदानन्दजी मैले सायद गल्ती भन्न सक्छु ल यो अङ्ग्रेजीमा छ खटमछा भोजपुरबाट भन्नुहुन्छ भोजपुरी साथीहरू मेरा टनै थिए त्यतातिर है ठिक छ हजुर पनि थपिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छ तर यो ठाउँ चाहिँ मैले उच्चारण गलत गरेँ जस्तो लाग्यो सुन्दै हुनुहुन्छ भने भन्नुहोस् ल आया सरी आया म पनि मनमा नै हाँसिराखेको हुन्छ बेला बेलामा के के कुराहरू आउँछ त्यो भएर मनोज सुन्दासले हेर्दै हुनुहुन्छ मलाई अभिषेक कुमार धनुकीजीले हेर्दै हुनुहुन्छ सञ्चना सबैमा भन्नुहुन्छ मनोजी हेर्दै हुनुहुन्छ भन्नुहुन्छ ठिक छ उहाँलाई विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला हुनुहुन्छ निकिता मगरले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर प्राप्त म्यासेजहरूलाई मात्र वाचन गरिरहेको छु पनि भन्न चाहे आइसा पनि हुनुहुन्छ पुरानो गाउँ सिन्नेबाट सुन्दैछु हेर्दैछु सबैमा सम्झनामा आएछ भन्नुहुन्छ यति बेला अप्सरा खड्का हुनुहुन्छ काठमाडौँबाट हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे हेलो हेलो भन्नुहुन्छ हेलो हजुर स्वागत छ हजुरलाई तर मैले हजुरको नाम बुझिनँ नि होइन आरुष ओके आरुषजी स्वागत छ हजुरलाई पहिलोचोटि देखेँ हजुरलाई सबिनाजी स्वागत छ पनि भन्न चाहे यति बेला म गीततर्फ लाग्छु गर्मी भयो मलाई कुराहरू दिँदा एन्सरहरू दिँदा दिँदा जस्तो लाग्यो कुनै कुनै एन्सरहरू म मनमा नै सोचेर आँसिरहेको छु के दिउँ त्यो एन्सर जुन मैले पहिला दिइसकेको छु भनेर रुक्सनायगीले पनि सिमली ढुङ्ग्रेवासबाट सुन्दैछु सञ्जना सबैमा भन्दिनुहुन्छ यति बेला म गीततर्फ लाग्न चाहन्छु तपाईँको माझमा एउटा मिठो गीत राख्न चाहन्छु सेन्सा गए पाल्पा गए बटौलीमा गइन मायालाई धोका खाएँ भने जस्तो भएन कुरो बुझ्दिन आहा मेरो स्वर किन यस्तो भएको होइन यति एकदम मिठो स्वर भएको भए त के र होइन मैले खान्थ्यो गाँठे विश्व हल्लाउँथेँ भनौँ मरियोहरू सेन्डी फ्ल्याट हुनुहुन्थ्यो होला
गरे भानी छ यो भन्नी यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु थानेश्वर गौतम अनि अबुन पाण्डेको सुमधुर आवाज मलाई गीत छ मलाई एकदमै मनपर्छ मैले स्वर मेरो स्वर त कस्तो हुँदाहुँदै पनि आवाज कस्तो हुँदाहुँदै पनि गाइरहेको हुन्छु यति बेला तपाईँको माझमा यो गीत

यदि तपाईँको माझमा राखे छमछम्ती नाच्ने होला, म त यस्तो कम्मर मर्काए होइन ढाड कम्मरबाट मास्तिर ढाडै त भन्छन् त्यो पनि तिन ठाउँ आज दिए हात यस्तो यस्तो गरेर त्यो हल्लाए हल्लाउने त भन्नु पर्यो राम्रोसँग नाच्नु नआएपछि होइन मिठो गीत छ मलाई साह्रै मनपर्ने गीत छ मेरो स्वर जस्तो भए पनि यो गीत चाहिँ गाउने गरेको छु होइन चाहे त्यो जहाँसुकै होस् जाँदा होइन अथवा एक्लै हुँदा पनि गाइन्छ कति मिठो गीत छ होइन नाचौँ नाचौँ नाचौँ नाचौँ जस्तो लाक्छ ओके कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ आवाजमा म श्रीराज महचु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ तपाईँले हेर्न सक्नुहुन्छ श्रीराज महत रहेको छ भने साथमा सामाजिक सञ्जाल फेसबुकमा तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन गरिरहेको छु आज पनि अप एन्ड डाउन म्यासेज भइराखेको छ सो त्यो भइसकेपछि म्यासेजहरू छुट्न सक्छन् ल वाचन गर्नमा भनिन्छ नि रोल क्रम अनुसार म्यासेज वाचन नहुन सक्छ त्यही भएर नरिसाउनुहोस् पनि भन्न चाहन्छु अन्तिममा म म्यासेज वाचन गर्नेछु होइन हजुरहरूको मन दुखाउँदिन हो यति चाहिँ बुझिदिनुहोस् ल यति बुझिदिनुहोस् पनि भन्न चाहे म्यासेजहरू वाचन हुन्छन् सबै म्यासेजहरू पठाउनुहोस् पनि भन्न चाहे लेख रचनाहरू छन् भने पठाउन सक्नुहुन्छ मेरी कालीको लागि यो सन्देश रातको समयमा वाचन गरिदिनुहोस् ल भनेर पठाउनुहुन्छ भने पनि ओके होइन होइन मसँग एउटा भूतको कहानी थियो गाउँघरको समय गाउँघरमा हुँदाखेरि होइन यस्तो हुन्छ म साथीको घरमा गएको थिएँ साथीको घर अलिकति टाढा थियो एक डेढ घन्टादेखि अलिक टाढा थियो जंगलको बाटो हुँदै जानु पर्थ्यो साथीसँग कुराकानी गर्दा गर्दै रात धेरै छिपिसकेको थियो फर्किनु पनि पर्ने थियो घरमा यस्ता कहानीहरू छन् भने पनि भन्नुहोस् ल म वाचन गरिहाल्छु होइन भन्नुहोस् राति जंगलको बाटो थियो बाँसघारीको बाटो थियो एक्लै हिँड्नु परेको थियो मसँग चार्ज मोबाइलमा त्यतिखेरै सकिएछ सो राति म अँध्यारोमा हिँड्ने अवस्था सिर्जना भयो मैले सोचे होइन जहिले हिँडिराखेको बाटो डराउनु किन पर्ने उज्यालो किन चाहिन्छ भनेर म लोही लोही हिँड्दै थिएँ हल्का जुन लागिराखेको थियो बाटो मैले देखिराखेको थिएँ होइन यी कहानीहरू पनि भन्न मन लाग्छ मलाई बडो इन्ट्रेस्टिङ लाग्छ साहित्यिक फिल्ड मलाई मजा आउँछ यस्ता कहानीहरू भन्न सुन्न यति बेला म म्यासेजतर्फ लाग्छु प्रदीप शेर्पा हुनुहुन्छ कार्यक्रम सुन्दैछु सञ्जना सबैमा भन्नुहुन्छ कतारबाट सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै सबिना पोखरेल हुनुहुन्छ दोलखा मालु हाल चाहिँ भक्तपुरबाट सबिना पोखरेल हो कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मेरा प्यारा प्यारा साथीहरू रूपसना योगी त्यस्तै गरेर धन गजमेर शिला अधिकारी सुनिता मनोज सुन्दास विनिता छेत्री बिरानो इतिहास पाखरिन लगायत सबिना भनेर चिने नचिने सबैमा सम्झिन चाहन्छन् यो बज्ने गीत सुनाउन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ कृपा स्वर घिमिरे हुनुहुन्छ इन्डियाबाट सुन्दैछु भन्नुहुन्छ घर दोलखा च्यामा हो सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै सुमिता थामिज आइदिरहेको छ हेलो भाइ रात्रिकालीन मिठो माया र सम्झना ल भन्नुहुन्छ म सिन्धुली बस्तीपुरबाट सुन्दैछु भन्नुहुन्छ अनि सम्झना सबैमा शुभरात्रि मिठो सपनीको कामना है भन्नुहुन्छ यति बेला जो जो रेडियो सुनेर बसिराख्नु भएको छ उहाँहरूलाई मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ शङ्खा सभाबाट कार्यक्रम सुन्दैछु है मिडिया प्रेमी निमु शेर्पा हो सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर निर्दोष क्षेम हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ नमस्ते श्रीराजी म आज पनि आइपुगेँ है कार्यक्रम सुन्दैछु भन्नुहुन्छ कतारबाट क्षेम निर्दोष हो पाँच थर घर हो भन्नुहुन्छ हजुरको कार्यक्रम राम्रो लाग्छ एसएमएस पुरै पढ्नुहुन्छ हजुरले भन्नुहुन्छ छैन आधावधि वाचन गर्छु म यो मेरो बानी छ कहिले कहिले पुरै पनि वाचन हुनसक्छ
ठिक छ, मिठो मान्दिनुहुन्छ, कार्यक्रम राम्रो मान्दिनुहुन्छ, खुसी लाग्छ। घर परिवार सबैमा मिठो सम्झना छ भन्नुहुन्छ समीक्षा जोशी, अङ्किता सुनवार, माया राई, जुनिता चामिङ राई, कमला उनेम, त्यस्तै दिलदुखिरिया, फुच्चे संस्कृति लामा, माया आयुष, मेरो प्यारो मान्छे तिमी, रुबिना थामी, लिम्बुनी पबिना, त्यस्तै कविता कथानी, काली अञ्जना शेर्पा, मनिषा बान्तुवा मनु, त्यस्तै कनुषा सुनार, पूर्वेली खुसी, ममता पोया राई, अनिता, सरिता याक्थुमा, कल्पना छेत्री लगायत सबैमा सम्झना छ भन्नुहुन्छ रावादुरजी हुनुहुन्छ। आज टिकटकमा आउन सकिन्न, नयाँ सेटमा चलेन भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद माया गरिदिनुहुन्छ। सुन्नु भनौँ न सरी, किन ओड फम बनाउन लागिराखेको छ, सुनिराख्नु भएको छ नि त होइन र अडियो लाइभ मार्फत। सो मलाई यति भएपछि पुग्यो, सुन्दै हुनुहुन्छ, म्यासेज पठाइराख्नु भएको छ, खुसी लाग्छ। कपिला भुजेल हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, भाइ नेपालमा भएको पैसाहरू राखेको निकाल्न पाउँदैन हो भन्नुहुन्छ, किन तपाईँले कालो धन राख्नु भएको छ र होइन ब्ल्याक मनी भनिन्छ नि, त्यो पैसा राख्नु भएको छ भने नेपालमा मात्र होइन कहीँ पनि निकाल्न पाउनुहुन्न, तर अब अरू पैसा त निकाल्न पाउँछ, किन नपाउनु हो। विशेष रूपमा धन्यवाद प्रकाशजी यो प्रश्नको लागि, होइन म विज्ञ हो कि क्या, मैले त हर तरिकाका हर क्वेसन प्रश्नका उत्तरहरू दिइरहेको छु गाठी तरिका, कहिले काहीँ त म आफैले आफैलाई विज्ञ सम्झिन्छु होइन। यति बेला राजनीतिक बहस श्रीराज महत हुनुहुन्छ यति बेला होइन भनेर बहस चलाउनु पर्छ है क्या, उहाँ विभिन्न क्षेत्रमा विभिन्न क्षेत्रका होइन भनौँ न यो विज्ञता हासिल गर्नुभएको छ श्रीराजी हुनुहुन्छ, यसरी भनिसकेपछि टक्कमा आएपछि हजुर यो भनेको यो भने यस्तो तरिकाले उत्तर दिइरहेको छु जस्तो लाग्छ है। त्यसका गीतहरू अब युट्युबबाट सुन्दाखेरि त मलाई खल्लो लाग्छ दाई भन्नुहुन्छ, ठिक छ एफएमबाटै सुन्नुहोस्, हाम्रो हजुरको रेडियोबाटै सुन्नुहोस्, तर मैले भनौँ त समय आउँछ पर्खिन सिक्नुहोस् ल, पनि भन्न चाहे प्रकाशले। दिपसान छेत्री हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, बैतडी घर भइहाल्छ इन्डियाको हिमाञ्चलबाट भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाई दाईको स्वर कति मिठो छ है भन्नुहुन्छ, फेरि गाइदिनु न भन्नुहुन्छ मलाई फुर्काएको म फेरि मायाले यस्तो शब्द भनेपछि फुर्क्क फर्केर फुर्केर भनौँ न अलिकति यो लामो नाकलाई अलिकति लामो बनाएर अनि त्यसपछि धोत्रो स्वरलाई भनेर गाउन मन लागिहाल्छ, त्यसो नगर्नुहोस् न दिपसनजी, म फेरि रुचि भएको विषयमा त नाइ भन्दिनँ, अनि मलाई फेरि यो भित्रदेखि म जहाँ जाँदा पनि हल्का आवाज नआओस् मन नपरोस् तर गाउन मन लागिहाल्छ, तपाईँले भनिहाल्नुभयो तपाईँको मन दुखाउन चाहन्न। माझी दाई पोखरा फेवा तालको लामाया साँचैको नराम्रो ख्याल ख्यालको गीतहरू मनपर्छ मलाई। एउटा गीत थियो के भन्दाखेरि टक्क बिर्स्यो मैले यति बेला, फेरि यो ज्यानलाई के भएको छ त्यही मुरीलाई थाहा छ भनेर भन्नु मन लागेको थियो, मुरी कता ठिक छ सुनिहाल्नु मेरो आवाज है होइन, अब राति हुन्छ नि बिहान उठ्न गाह्रो हुन्छ भने मेरो आवाजको रिङटोन बनाउनुहोस् ल, पख्नुहोस् म एउटा गीत गाउँछ त्यसको रिङटोन बनाउनुहोस्, अनि कहिलेकाहीँ झि हुन्छ नि सुरिलो स्वर बनाउने त सुनिरहन मन लाग्छ उठ्न मन नलाग्ला, अब मेरो जस्तो स्वर भयो भने चाहिँ झुरुक्क उठेर बन्द गर्न मन लाग्न सक्छ। राख्नुहोस् ल, कुन चाहिँ गीत भन्दाखेरिमा माछा पुछ्रे सिरको पानी फेवा तल आएछ भयो मलाई उल्टो कराउन थाल्नुहुन्छ यसलाई त मैले झन् फुर्काएँ क्या भन्ने हुनसक्छ, मलाई त्यस्तो लागिसक्यो हजुरले फुर्काउनु भएको जस्तो लागिसक्यो, यस्तो स्वरलाई राम्रो भनिदिनुहुन्छ अझ तारिफ गरिदिनुहुन्छ म र फेरि कस्तो है मक्का भएर गाउन थालिहाल्छु। राई विष्णुमाझीको नयाँ गीत बजारमा आएको छ मलाई एकदम खुसी लागेको छ भन्नुहुन्छ, त्यसको गीत सुन्न पाउँदाखेरि भन्नुहुन्छ ओके ठिक छ प्रकाशजी। सौरभ केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, भारतको
गुजरातदेखि भन्नुहुन्छ, घर चाहिँ बागचरा नगरपालिका 8 हो भन्नुहुन्छ, घरमा हुनुहुन्छ श्रीमती छोरामाहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ, ओखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना, विशेष गरी त मेरो प्यारो साथी रञ्जित कालीलाई सम्झिन चाहन्छु है भन्नुहुन्छ बाबुरामजी, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाइ हिजो त बजाइदिनु भए नछ, हजुरले त आज नि लास्टमा भने पनि म राख्दिनँ होला है भन्नुहुन्छ कि क्या हो प्रकाश, मैले गीत रोजाइमा पारेका गीतहरू राखिरहेको छु जस्तो लाग्छ। मलाई यति बेला हेर्दै हुनुहुन्छ, मेसेज पठाइराख्नु भएको छ, शिला अधिकारी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, सबिना पोखरेलजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ, अनि ए मायालु कता छेउ भन्नुहुन्छ सबिनाजी ठिक छ, ए मायालु ए काली कता हो के तिमी भन्नु, के काली भनेको म गोरी छु है मलाई त्यस्तो भन्ने होइन भनेर होइन जुहारी चलिराखेको छ कि यहाँ। निर्मलाजी हुनुहुन्छ टिकटकबाट हेर्दैछु भन्नुहुन्छ, सिन्धुली घर आल्छे भक्तपुरबाट निर्मला मगर हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, शिला अधिकारी हुनुहुन्छ, नमस्ते सम्झना सबैमा भन्नुहुन्छ, मगर जीवन हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। हेलो दाई नमस्ते भन्नुहुन्छ निर्मलाजी, नमस्ते सबिना पक्रनुहुन्छ प्यारी भन्नुहुन्छ, उहाँले प्यारीहरूलाई सम्झिराख्नु भएको छ है ठिक छ। के म्यासेजहरू प्राप्त भएका छन्, सिन्धुली ढुङ्गेवासबाट रूपसन आइदियो सबैमा सम्झना छ भन्नुहुन्छ, आई लभ यु आइदिइरहेको छ, ओहो नामै आई लभ यु, म तिमीलाई माया गर्छु आइडी भइसकेपछि त है, कसले तिमीलाई के अरे के भन्यो अरे भन्दा आई लभ यु अथवा म तिमीलाई माया गर्छु आइडी थियो, आइडी नै त्यही थियो ओके, ठिक ठिक ठिक ठिक है। हाम्रो कैलाश पौडेल खत्री सर हुनुहुन्छ, उहाँ पनि सुन्दैछ है भन्नुहुन्छ, एकदम मन पराउनुहुन्छ कार्यक्रम सुन्ने गर्नुहुन्छ, मलाई बेला बेलामा सर सल्लाह सुझाव दिनुहुन्छ भेट्दाखेरि होइन कार्यक्रम यसरी चलाउनुपर्छ अथवा यस्तो तरिकाले लानुपर्छ भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु कैलाश सर म्यासेजको लागि पनि हुन चाहे, सम्झना सबैमा भन्नुहुन्छ, एकदम हँसिलो रसिलो होइन हुनुहुन्छ, ट्यालेन्टेड सर हुनुहुन्छ, हजुरहरूलाई पनि थाहा हुन सक्छ, धेरै जसो म रानी छापका गाउँ बस्ती घुमेर आएँ भन्नुहुन्छ, घुम्दै हुनुहुन्छ सर, रमाइलो गर्दै हुनुहुन्छ, जिन्दगी यो घुम्नुपर्छ होइन ठिक छ, सुन्दै हुनुहुँदो रहेछ, म्यासेज पठाउनु भयो विशेष रूपमा धन्यवाद ल, आई लभ यु आइडी रहेको छ आर्यन मगरले सुन्दैछु भन्नुहुन्छ, आई लभ यु आइडी भनेको आर्यन मगरको हुनुहुँदो रहेछ, सुनापति क्षेत्र सुनापतिमा हुनुहुन्छ है क्या अहिले सुनापति क्षेत्र भन्नुहुन्छ कैलाश पौडेल सर ओके ओके ओके ओके ऋतिका श्रेष्ठ गर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद, अभिषेक कुमार धनुकी हुनुहुन्छ र सम्झना सबैमा भन्नुहुन्छ, आइसा हुनुहुन्छ उहाँले पनि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भनौँ न, बडु गफाडी हजुर त भन्नुहुन्छ ऋतिका, ऋतिका गफ दिए जस्तो लाग्छ, लाग्दैन हो होइन म गफ दिन आउँदैन कार्यक्रममा तपाईँको मायाले गर्दा यत्तिको बोल्छु भनौँ न यस्तै हो ठिक छ। त्यस्तै गरेर यति बेला म्यासेजहरू आयुषाजी हुनुहुन्छ, मलाई आयुषा शेर्पा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, उर्मिला थापा मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ है, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि हुन चाहे, त्यस्तै भुवन भण्डारी हुनुहुन्छ, त्यस्तै आयुषा पुरी हुनुहुन्छ, सबिना पखरेल हाँस्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मलाई के भन्नुहुन्छ सुनापति क्षेत्रबाट भन्नुहुन्छ, गीता तामाङ र मिलन लामाको पूर्वेल गीत राखिदिनुहोस् भन्नुहुन्छ कैलाश पौडेल खत्री सर, सर पनि होइन लोक दोहोरी पारखी हुनुहुन्छ, सुनापति क्षेत्रतिर हुनुहुन्छ भनेपछि सर यति बेला तपाईँ है ठिक छ, घुम्दै हुनुहुँदो रहेछ इन्जोय गर्नुहोस् होइन भन्ने छ है, अनि साथसाथै विशेष रूपमा धन्यवाद म्यासेजको लागि पनि भन्न साहब,
पूर्वले युद्ध राखिदिनु भन्दैछ. पूर्वले युद्ध बोल भन्ने भागलाई अझ सजिलो हुन्थ्यो सर. ठिक छ, राख्नेछु म कुनै एउटा पनि भन्न चाहे यति बेला. ए नै लै भन्ने गीत रहेछ, यो राख्छु ल. हजुर सरले भनिहाल्नुभयो. म म्यासेजतर्फ लाग्न चाहन्छु. यति बेला सरिका छेत्री हुनुहुन्छ, सम्झना सबैमा शुभरात्री भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. दाई तपाईँको भाइस मिठो छ नि भन्नुहुन्छ पासाङ डोलमा तामाङले. हो र, मैले त खै कसरी यति मिठो लाग्छु. म आफैले आफैलाई त राम्रो लाग्दैन त. कहिले काहीँ गीत सुन्दा सुन्दै रेकर्ड गर्न मन लाग्छ. मोबाइलमा भोइस रेकर्ड गर्छु अनि भन्छु, प्रिय तिमी मेरो साथमा यति बेला भइदिएको भए, साथमा यहीँ सँगै होइन भइदिएको भए, तिमीलाई हेर्दै मैले के कुराहरू भन्थ्यो होला है. विविध कुराहरू आउँछन् मनमा, जस्तै काली जुन दिनदेखि मेरो नजर तिमीमा पर्यो नि, त्यो दिनदेखि खै के भयो यो मन यस्ता यस्ता हलचल हलचल गरिरहन्छ, थिरमा छैन हो किन हो भन्देऊ न, भन्न मन लाग्थ्यो. ठिक छ, त्यो त मिठो छ भन्नुहुन्छ. मलाई यसरी भन्न मन लाग्छ तर मिल्दैन, के गर्नु है. आयुषा पनि हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. पुरानो गाउँ सिमलेबाट सम्झना सबैमा भन्नुहुन्छ. अनिसा केसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ. राज कालीकोटे हुनुहुन्छ, झापाली हिरो राज कालीकोटे झापा घर भए अहिले चाहिँ युएईबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ. त्यस्तै गरेर मलाई यति बेला सम्झिदिनुहुन्छ, रेडियो बजुन्जेलसम्म सुन्छु सर भनेर भन्नुहुन्छ हिराबहादुर लकाईजीले. विशेष रूपमा धन्यवाद यो मायाको लागि. तपाईँको मरी घरतिर होला दाई भन्नुहुन्छ. हेर त सिधै भनेको, मरी घरतिर हुनु होला अरे. अब त्यो पनि मेरो अब्बा बाबा बाबा मम्मीले बाबु होइन, ए बाबु बाबु खै त मलाई साथी चाहियो बाबु होइन, बिहे कहिले गर्ने भन्दै हुनुहुन्थ्यो हिजो अस्तिसम्म. भनिसकेपछि मरिएको कुरा कसरी आयो घरतिर, घरतिर मरि भएको भए त म भन्दै भन्दिन्थे, म हजुरलाई भनिहाल्छु नि. म त्यस्तो भने त झुटको खेती गर्नुहुन्न हो. आज मैले एउटा चिज तपाईँलाई गफ दिएर दिउँला होइन, गफ दिएर जाउँला, भोलि बाहिरबाट तपाईँले अर्को कुरा होइन त्यही कुरा सुन्नुभयो भने नमजा आउन सक्छ, किनकि यसले त गफ हान्दो रहेछ, यस्तो वास्तविक त यो रहेछ नि भनेर किन भन्ने होइन, जे हो त्यो भन्नुपर्छ जस्तो लाग्छ. सो त्यही भएर छैन हुनुहुन्न पनि भन्न चाहे, र यसरी गफ दिनु पनि हुन्न जे पाए त्यही होइन, वास्तविक कुरा के हो रियालिटी के हो त्यो भन्नुपर्छ जस्तो लाग्छ. भीपसन छेत्री हुनुहुन्छ, धन्यवाद दाई भन्नुहुन्छ. तामाङनी कपिला हुनुहुन्छ, नमस्ते दाई, कार्यक्रम सुन्दैछु, घर सिन्धुली हो अहिले बनेपाबाट, घर परिवार सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. भाइ हिजो त बजाइदिनु भएछ, त्यसको लागि हजुरलाई धेरै धन्यवाद भन्नुहुन्छ. प्रकाश विशेष रूपमा धन्यवाद दाई. अब तिजका गीतहरू बज्न लागेको दिनमा कति महिना बजाउनुहुन्छ भनेपछि, एक महिना जति बज्छ आज, तिज नजाउन्छ भनौँ, तिज नसकुन्जेलसम्म. त्यस्तै सरिका क्षेत्र हुनुहुन्छ, ल हजुर सञ्चय हुनुहुन्छ भन्नुहुन्छ. मिठो छ हजुरको भोइस, मलाई नै खुब मनपर्छ भन्नुहुन्छ. हजुरको आवाज सुन्ने बित्तिकै हुरुक्कै हुन्छु कि, मिस यु भन्नुहुन्छ सरिकाजु. हेर त होइन होला हो, ए बा त्यति मिठो छ भनेको, भोलिदेखि त म बस्दिनँ हो, अहिल्यै सुत्दिनँ होला राम्रोसँग, आज निन्द्र लाग्दैन. मलाई धेरै साथीहरूले आज फुर्काउनु भइसक्यो, कतिले त्यति मिठो छ भनेको मेरो स्वर, म आफैले नचिनेको त भनेको होइन. कहिलेकाहीँ कस्तुरीले होइन त्यो आफ्नो बासना होइन बिन भनौँ न त्यो चिन्दैन रे भन्छन्, त्यस्तै हो त, म त्यस्तै भइराखेको छ त मलाई, त्यति मिठो मेरो स्वर छ भनेको, मलाई त कस्तो कस्तो लाग्थ्यो त हो होइन. ल ठिक छ, एउटा गीत त गाउनुपर्छ त्यसो भने. ओहो मलाई गीत भनेपछि हुरुक्कै मनपर्ने होइन, ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर,
सानोमा यो गीत सुन्थ्यो औधी होइन मम्मीले त भन्ने गर्नुहुन्थ्यो मेरो बाबा यो गीत सुन्ने बित्तिकै नाच्छ भन्नुहुन्थ्यो अहिले पनि अब त्यस्तो मान्छेमा म त स्वरै कस्तो कस्तो भयो भनेर पो चुबलाएर बसेको यस्तो मिठो स्वर छ भन्ने सुनेको भए त मैले थाहा पाएको भए त हिजोदेखि गाउँथेँ नि ठिक छ 11:02 गइसक्यो धेरै गफ दिए कि आ फेरि त्यति बेला मलाई भन्दै हुनुहुन्छ समय सकेर सखा भइसक्यो तपाईँ अझै बोल्ने भन्नुहुन्छ मलाई शिलाजीले हो म त 11:02 गइसक्यो ठिक छ शिलाजी अलिकति समय अनुसार चल्न सकेको छैन त्यति मात्र समय अनुसार चल्न सकेको भए है म यहाँ हुन्न होला हो रूपसन आइजीजी पनि हुनुहुन्छ माया नडुब्नु है स्त्रीजी गहिराईमा पुग्याला भन्नुहुन्छ शिलाजी डुबेको छैन हो म सम्झेको मात्र हो त्यो भावनामा कल्पिएको मात्र मैले सधैँ भन्ने गर्छु नि शिर हावा चलोस् होइन हावा चल्योस् अनि सँगै साथमा कोही होस् होइन अनि भनौँ न यता म उता ऊ केही कुरा होस् मुसुक्क मरि उनी मुस्का भनौँ न मुस्कुरा भनौँ न मुसुक्क उनी मुस्कुराउँदा अनि मैले पनि मुसुक्क मुस्कान फर्काइदिए पछि त्यो अनि हावा चलोस् त धुम्म धुम्म होस् होइन त्यो हुन्छ नि एकदम मौसम सम्झिन्छ कि त्यस्तो होइन यसले गफ दियो भन्ने हुनसक्छ फेरि हो के कति गफ दिएको होला है मैले ओहो म्यासेज वाचन गर्नै बानी छ ल म टिकटक भन्दा पनि फेसबुकमा म्यासेजहरू वाचन गरेको छैन मैले म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ खै कमेन्ट पढेको दाइ भन्नुहुन्छ आयुषाजीले म्यासेज वाचन गरेको छु आयुषाजी भन्नु छ यति बेला म म्यासेज वाचन गर्न चाहन्छु मलाई फेसबुकमा मेसेज पठाउनु भएको छ हुनुहुन्छ कसले भन्दाखेरिमा हजुरको रेडियो 102.1 MHz म सटन सिटमा भिडियो लाइभमा गएको थिएँ त्यसमा म्यासेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा मगर्नी अन्जु हुनुहुन्छ कार्यक्रम धेरै दिनपछि हेर्दैछु है कैलाली घर भइहाल्छ इन्डियाबाट सञ्जना सबैमा भन्नुहुन्छ मुना राई निम्बु हुनुहुन्छ सञ्जना सबैमा है भन्नुहुन्छ सिमरन आर्ज सृजना हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि सिमरन आर्ज सृजना जिरेल हो भन्नुहुन्छ जिरीबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर हजुरको रेडियोमा पनि केही म्यासेजहरू छन् मैले वाचन गर्नुपर्ने छुटाएको छु होइन हामी पनि गीत सुनेर दिन बिताउनुपर्छ सर भन्नुहुन्छ है ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु मेरो एसएमएस वाचन गर्नु न दाइ भन्नुहुन्छ सरिका छेत्री म्यासेज वाचन गरिरहेको छु त छुटेर एकताल फेरि हेर्छु ल मैले म्यासेजहरू चाहिँ वाचन गरिरहेको छु सबै होइन प्रायः जस्तो छोडेको छैन जस्तो लाग्छ बिर्सेको छैन जस्तो लाग्छ त्यही नै म हेर्दैछु पनि मलाई चाहे भाषण त म गर्छु लभ शक्ति माङथाङ हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ कपिला भुजेल सबैमा सम्झना छ भन्नुहुन्छ मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन मैले म्यासेजहरू सबै वाचन गरेँ त छैन र सबै वाचन गरेँ जस्तो लाग्छ वाचन गर्नुपर्ने हो छुटाएको छैन जस्तो लाग्छ त्यही नै हेर्दैछु खोज्दैछु मैले होइन गरिनँ कि भनेर यति बेला सृजना विश्वकर्मा हुनुहुन्छ धनकुटा घर भइहाल्छ कुवेतबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ साथीहरू सम्झनु पर्दा प्यारो मान्छे आयुष शासङ्खर काजीलाई सम्झन चाहन्छु भन्नुहुन्छ काली कमला उनी लिम्बुनी सन्देश गुरुङ निर्दोष छेम चामलिङ जनित सरी कस्तो के भएको गाठे आज चामलिङ जुनिता राई कुमार प्रजा अमृत गुरुबाङ डम्बर लामिसानी गुरुङ निसानी अङहाङ सरुवणेम लिम्बु लगायत सबैमा सम्झना छ भन्नुहुन्छ रूपसन आइज्ञ हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ गीता राणा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु सिमिली तिन कन्याबाट भन्नुहुन्छ राम्रो लाग्छ कार्यक्रम सम्झना सबैमा भन्नुहुन्छ पासाङ डोलमा तामाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ पासाङ डोलमा तामाङ हो सिमिलीदेखि भन्नुहुन्छ सम्झनु पर्दा काका देव माझी मितिनी ममता माझीको लागि अनि प्यारी मम्मीको लागि भोलि चाहिँ प्यारी दिदी चन्द्रिका तामाङको जन्मदिन परेको छ
होइन उहाँलाई जन्मदिनको शुभकामना भन्न चाहन्छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। कल्पना साम्पाङ हुनुहुन्छ, सन्चै हुनुहुन्छ, भन्नुहुन्छ प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ। मामु अञ्जना त्रिपारी साम्पाङ, भगव विनोद साम्पाङ लगायत सबैमा सम्झना शुभरात्रि छ भन्नुहुन्छ। मिडिया फिल्म राई अनिसा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। भोजपुरबाट चामलिङ नकुल, डियर मुटु, इस्मी राई, अर्जुन आखा, रामकुमार लिम्बू, प्रेम कुमार खड्का, अस्मिता भान्त राई, वसन्त श्रेष्ठ, दुर्गा कटवाल, माधव ढुङ्गेल, सानुमाया शेर्पा, डम्बरू ढुङ्गाना, सुभाष कटवाल, राई सफल आयुष लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सरिता छेत्री हुनुहुन्छ, फुलले सुगन्ध मागे जस्तै म तिम्रो साथ माग्छु, फुलले सुगन्ध मागे जस्तै म तिम्रो साथ माग्छु, जुनले रात मागे जस्तै म तिम्रो हात माग्छु, फुलले सुगन्ध मागे जस्तै म तिम्रो साथ माग्छु, जुनले रात मागे जस्तै म तिम्रो हात माग्छु, यो जुनी त के आउने साथै जुनीसम्म पनि, यो जुनी त के आउने साथै जुनीसम्म पनि, म हरेक मेरो जन्ममा तिमीलाई नै जीवनभरि माया माग्छु। तलमाथि भयो भाषणमा, फुलले सुगन्ध मागे जस्तै म तिम्रो साथ माग्छु, फुलले सुगन्ध मागे जस्तै म तिम्रो साथ माग्छु, जुनले रात मागे जस्तै म तिम्रो हात माग्छु, यो जुनी त के, यो जुनी त के आउने साथै जुनीसम्म पनि, म मेरो हरेक जन्ममा तिमीलाई नै जीवनभरि माग्छु माया, म मेरो हरेक जन्ममा तिमीलाई नै जीवनभरि माग्छु माया भन्नुहुन्छ। सरिताजीलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आयुष छेत्री हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है रामेछाप फुलासीबाट, छेत्री आयुष हो सम्झना सबैमा भन्नुहुन्छ। धनु गजमेर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँले पनि ओखलढुङ्गाबाट। सम्झनु पर्दाखेरि घर परिवार, दिदी कविता मगर, दादा डबिन तामाङ, साथीमा कृष्ण सुनवार, कुमार श्रेष्ठ, शिला अधिकारी, वीरेन्द्र विष्ट, राजगले मगर, अनु मगर, सुनिता सुनवार, छेत्री बिनु, सबिना पोखरेल, ईश्वर बस्नेत, मौसम छानी, सम्पाली शेर्पा, कविता कतामी, उनिसा तामाङ, दादा शङ्खला शङ्ख लामा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। प्रदीप शेर्पाले पनि सुन्दै हुनुहुन्छ, उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद। अन्य म्यासेजहरू मैले सबै वाचन गरिसकेको छु जस्तो लाग्यो, अरू चाहिँ मैले छुटाएको छैन, यति म्यासेज मैले छुटाएको रहेछु, अन्तिममा मैले सबै वाचन गरिसकेको छु। अब मन नदुखाउनुहोस् भन्न चाहे सुरुको एसएमएस छुट्यो हजुर भन्नुहुन्छ, अहिले वाचन गरे ल, आहा मेरो एसएमएस वाचन गरेको छैन भन्नुहुन्छ। फास्टिङ डोलमा तामाङ, म्यासेज वाचन गरे ल मैले, अन्तिममा अहिले आएर म्यासेज वाचन गरेको छु के पनि भन्न चाहे होइन, म्यासेज वाचन गरेको छु, सायद लाइभमा ढिलो भइराखेको छ होला तपाईँको, भनौँ न लाइभ इन भइसकेपछि सुन्नुभयो भने होइन, तपाईँले म्यासेज वाचन गरेको थाहा पाउनुहुनेछ पनि भन्न चाहे, प्रायः छुटाएको छैन मैले भने त, 11:10 गइसकेको छ, टाइमलाई टाइम बढिरहेको छ आफ्नो साथमा, तर म्यासेजहरू पनि मैले वाचन गरिरहेको छु भन्दै अब छुट्टिनुपर्छ, वाचन गरे ल सर, 11:08 गयो भन्नुहुन्छ राजी, ओके त्यस्तै गरेर धन्यवाद है भन्नुहुन्छ सरिका छेत्री, ओके हस् वेलकम। छुट्टिउँ, 11:10 गइसकेको छ, तिनजेलसम्म अर्को म्यासेज एउटा वाचन गर्नुपर्ने रहेछ। जीवन मगर हुनुहुन्छ, दाई नमस्कार सुन्दैछु, प्युठानको मान्छे हालको बसाई जापानको मानु सिटी हो भन्नुहुन्छ, बाटो दामी छ दाई कार्यक्रम भन्नुहुन्छ, घरमा आमा बुबा भाइ अनि दिदीलाई मिठो सपनीको कामना भन्न चाहन्छु भन्नुहुन्छ, घरमा हुनुहुन्छ भन्नुहुन्छ, आमा बुबा भाइ अनि दिदीलाई मिठो सपनीको कामना भन्नुहुन्छ, साथीहरू सबैमा पनि सम्झनामा आएछ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। भर्खर मैले जीवन मगरजीको म्यासेज वाचन गरेको हो, अब चाहिँ छुट्यौँ। तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनैदेखि धन्यवाद, अनि साथसाथै कार्यक्रममा सेयर गरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद। 11:11 नै गइसकेको छ, के भन्न चाहन्थे भन्दाखेरिमा आज ओड फम्बल बढी नै भयो, झ्यालडोका बन्द गर्न बिर्सिनु भयो कि, ध्यान दिनुहोला पनि भन्न चाहन्छु, रातको समय छ, विद्युतीय उपकरणहरू चार्जिङमा राखेर सुन्नुहोला पनि भन्न चाहन्छु, औषधि दिन बिर्सिनु भयो कि त्यसमा ध्यान दिनुहोला, कोही कसैलाई केही भन्नु थियो कि बिर्सिनु भयो कि त्यसमा ध्यान दिनुहोला, भोलि कतै
यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु हुन अनुरोध गर्न चाहन्छु पनि भन्न चाहे लामखुट्टेको टोकाईबाट बस्नुहोला पनि भन्न चाहन्छु पानी प्रशस्त मात्रामा पिउनुहोला त्यो पनि उमालेर पानी पिउने बानी बसाल्नुहोला पनि भन्न चाहन्छु हजुरको रेडियो हामी बिहान 4 बजेदेखि राति 11 बजेसम्म अहिले त 11 बजेर 12 मिनट गइसकेको छ होइन लगभग 15 समय जान्छ जस्तो छ आजको कार्यक्रम सो यतिन्जेलसम्म रहन्छौँ सुन्नुहोला माया गर्नुहोला कमी कमजोरी तलमाथि केही भइराखेको छ भने सरसल्लाह सुझाव दिनुहोला जुन कार्यक्रममा पनि होस् न जुनसुकै कार्यक्रमको बारेमा पनि तपाईँले भन्न सक्नुहुन्छ 0 44 40 26 रहेको छ त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा कार्यक्रम बाहेक अन्य केही मनमा कुराहरू छन् भन्न मन लागेको छ सोध्न मन लागेको छ भने पनि नम्बर 0 44 40 26 रहेको छ तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो माया गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिँदै फेरि पठाउनु भएको हो ओके होइन मेसेज वाचन गरिसकेको छु प्रकाशजीले मेसेज पठाइराख्नु भएको छ मैले मेसेज वाचन गरिनँ होला अन्तिममा एनी लैलाई यो गीत छोटो मिठोमा राख्दै राख्दै आजको व्यवसायबाट म कार्यक्रम प्रस्तुतलाई साह्रै सम्मान भयो सरी माफी माग्न चाहन्छु यसको लागि चाहिँ एनी लैलाई मिलन लामा गीता तामाङको आवाजमा रहेको पूर्वेली गीत तपाईँको माझमा राख्दै आजको व्यवसायबाट म कार्यक्रम प्रस्तुता तपाईँको मिटुको ढुकटुकी भर्खर 14:15 लागेको ह्यान्डसम ठिटो श्रीराजमा छुटे हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे त

0: भारतीय नेपाली कांग्रेसले नेकपा एमाले संघको सत्ता सहकार्य तोड्ने निष्कर्ष निकालेपछि यसको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा परेको हो। देशका सात मध्ये छवटा प्रदेशमा कांग्रेस एमाले समीकरण भत्किने अवस्थामा पुगेको छ भने नयाँ सरकार गठनका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी बीच सम्वाद पाकिएको छ। मुख्य गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा सत्ता समीकरण परिवर्तनको औपचारिक प्रक्रिया नै शुरू भइसकेको छ। बागमती लुगण्डकी लुम्बिनी र कोशी प्रदेशमा पनि भित्रभित्रै नयाँ गठबन्धनको कसरत तीव्र पारिएको छ। सत्ता टिकाउन जे पनि सम्झौता गर्ने दिन गएको भन्दै कांग्रेसले एमालेलाई सत्ताबाट बाहिर राख्ने रणनीति अख्तियार गरेपछि नेपाली राजनीतिले नयाँ कोर्स लिन लागेको स्पष्ट संकेत देखिएको छ। सत्ता समीकरण फेरबदलको सबैभन्दा ठूलो धक्का कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको छ। कर्णाली प्रदेशमा एमालेका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध बिहिबार अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेसका पाँच र नेकपाका दश गरी पन्ध्रजना सांसदहरूले संविधानको धारा 188 को धारा 4 बमोजिम अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ। बुधबार मात्रै कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। त्यस्तै कर्णाली र सुदूरपश्चिममा हतारो देखिए पनि अन्य केही प्रदेशमा भने राजनीतिक दलहरू पर्खर हेरको अवस्थामा छन्। बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकारमा रहेका एमालेका छजना मन्त्रीहरू बिहिबार सामूहिक राजीनामा दिने तयारीमा थिए, तर एमालेको केन्द्रीय तहबाट तत्काल राजीनामा नदिन निर्देशन आएपछि उनीहरू राजीनामा पत्र गोजीमै राखेर फर्किएका छन्। बागमतीमा कांग्रेस र एमाले बीचको खटपट बढ़दै जाँदा नेकपाले आफ्नो नेतृत्वमा सरकार दावी गर्ने रणनीति बनाएको छ। एक वर्ष अघिसम्म नेपाली राजनीतिमा बलियो पकड़ राखेको एमाले पछिल्ला दिनमा तीव्र रूपमा एक्रिँदै गएको छ। गत वर्ष भदौमा भएको जेएनजी आन्दोलनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकार विस्थापन गरेसँगै शुरू भएको एमालेको ओह्रालो यात्रा प्रदेश सरकारहरूबाट समेत बाहिरिने बिन्दुमा पुगेको छ। एमाले यसरी एक्लिनुमा अरू कोही नभएर पार्टीको मूल नेतृत्वको दम्भ र कार्यशैली नै प्रमुख कारण रहेको स्वयं एमालेकी नेताहरूले बताउन थालेका छन्। प्रदेश सरकारमा हलचल, कांग्रेस एमाले गठबन्धन भत्किँदै एमाले एक्लिने निश्चित शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: मिटरब्याज पीड़ितको मार्च पास, गृहमन्त्रीले सिमरामाई गराए सहमति, सिमदरबारमा सम्झौता हुँदै शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। वर्षौंदेखि मिटर ब्याजको मारमा परेकाहरूको आन्दोलनपछि सरकार पहिलोपटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै त्यस विरूद्ध छुट्टै कानूनी संरचना बनाउन सहमत भएको छ। गृहमन्त्री सुथन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सहमति जुटेको हो। सहमति जुटेपछि आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधिले बिहिबार साँझ सिमदरबारमा सरकारी वार्ता टोलीसँग छलफल गरेका छन्। हालसम्म जुटेको सहमति अनुसार मन्त्री परिषदले मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गरेपछि त्योसँग सम्बन्धित जालसाजीपूर्ण तमसुक, दृष्टिबन्धक, बाध्यकारी चेक, जबरजस्ती गरिएका जग्गा पास लगायतका फर्जी लिखतलाई अवैध घोषणा गर्ने प्रक्रिया शुरू हुनेछ। गृहमन्त्री सुधन गुरूङ सिमरामा मिटर ब्याज पीड़ितसँग छलफल गरेका छन्। जनकपुरबाट काठमाडौँ जान मार्च पास गर्दै बार आइपुगेका पीड़ितका कुरा सुन्न उही पुगेका मन्त्री गुरूङले तीन दिनसम्म वार्ता गर्नुका साथै फोनबाट प्रधानमन्त्री र मुख्य सचिवसँग समेत छलफल गरी सहमति जुटाएका थिए। टुंगोमा पुगेपछि पीड़ितका प्रतिनिधिहरूलाई सरकारी वार्ता टोलीसँग छलफल गर्न काठमाडौँ पठाएका थिए। मिटर ब्याज पीड़ितको मार्च पास, गृहमन्त्रीले सिमरामै गराए सहमति, सिमदरबारमा सम्झौता हुँदै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: देश आर्थिक मन्दीको चपेटामा रहेका बेला सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा ब्युताउने निर्णय गरेको छ। सुशासन र फजुल खर्च कटौतीको चर्को नारा दिँदै आएको वर्तमान सरकारले बिहिबार मन्त्री परिषद बैठक मार्फत यस्तो निर्णय गरेको हो। यसअघि खर्च कटौती गर्ने उद्देश्यले सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। तत्कालीन समयमा रोकिएको सुविधालाई सरकारले पुनः ब्युत्याए यसमै राज्यको थप आर्थिक भार थपिने निश्चित भएको छ। सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा ब्युतिएसँगै सांसदहरूले योग्यताका आधारमा विज्ञ कर्मचारी राख्छन् वा विगतकै जस्तो भान्जा भान्जी भर्ती गर्ने परिपाटीलाई निरन्तरता भन्ने बहस पनि शुरू भएको छ। यो व्यवस्थाले सांसदहरूको कार्यक्षमता बढ़ाउँछ कि आफ्ना सालासाली भान्जा भान्जी दलका कार्यकर्ता वा अन्य कसैलाई सरकारी ढुकुटीबाट पाल्ने रोजगारी केन्द्र बन्छ भन्ने प्रश्न

0: समेत उठेको छ। अहिलेसम्म संसद सचिवालयले स्वकीय सचिव नियुक्त गर्दा कुनै न्यूनतम शैक्षिक योग्यता तोकेको छैन। विगतको अभ्यास हेर्दा 10 कक्षा पढ़ेका कार्यकर्ता वा नातेदारलाई राज्य पत्रांकित तृतीय श्रेणी सरहको तलब खुवाउने गरिएको तथ्य संसद सचिवालयको अभिलेखमा छ। निजामती सेवामा शाखा अधिकृत बन्न न्यूनतम स्नातक उत्तीर्ण हुनुपर्छ र कठिन परीक्षा पार गर्नुपर्छ, तर सांसदको तोक आदेशका भरमा कुनै पनि योग्यता नभएको व्यक्तिले सो सरहको राज्य कोषको सेवा सुविधा पाउनु सुशासनको ठाडो उपहास हुने विज्ञहरूको भनाइ छ। स्वकीय सचिव नियुक्ति प्रक्रियामा कुनै खुला प्रतिस्पर्धा वा विज्ञापन हुनु हुँदैन। सांसदले संसद सचिवालयलाई आफ्नो अनुकूलको मान्छेको नाम सिफारिश गरेकै भरमा नियुक्ति र सरकारी बैंक खातामा तलब जाने व्यवस्था छ। यसले योग्य र क्षमतावान युवाहरूलाई पाखा लगाएर आफ्नालाई मात्रै भर पोषण गर्ने बाटो खुला गर्ने भएकाले योग्यता र नियुक्ति प्रक्रिया सम्बन्धी कार्यविधि बनाएर मात्र नियुक्ति गर्ने काम गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। संसदमा स्वकीय सचिव हुनु आफैमा नराम्रो होइन, तर यसको छनौट प्रक्रिया पारदर्शी हुनुपर्छ। सांसदहरूलाई कानून निर्माणमा सघाउन बौद्धिक र प्राविधिक रूपमा दक्ष जनशक्तिको खाँचो हुन्छ। यस्तो व्यवस्था नातेदारलाई जागिर खुवाउने माध्यम मात्र बन्यो भने विकृति निम्तिन्छ भन्दै कतिपय बौद्धिक तहका पूर्व सांसदहरूले चिन्ता पनि व्यक्त गरेका छन्।
1: वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष 2082/83 1600 नेपाली कामदारको ज्यान गएको छ। वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष 2082/83 मृतकका परिवारलाई दिएको क्षतिपूर्तिका आधारमा उक्त संख्या सार्वजनिक गरेको हो। बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका 1600 मध्ये 1323 जनाका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइसकेको र बाँकीलाई उपलब्ध गराउने प्रक्रियामा रहेको जनाएको छ। वैदेशिक रोजगारीमा जाने कामदारको संख्यासँगै मृत्यु हुनेको संख्या पनि बढ़िरहेको देखिएको छ। आर्थिक वर्ष 2081/82 1583 जना नेपालीले ज्यान गुमाएका थिए। गत आर्थिक वर्षको मृत्यु तथ्याङ्कले मासिक औसतमा करिब 54 र दैनिक औसत 5 जनाले ज्यान गुमाएको देखाएको छ। प्रति मृतक परिवारलाई 10,00,000 रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने बोर्डले गत वर्ष मृतकका परिवारलाई 1,32,30,00,000 रूपियाँ उपलब्ध गराएको बताएको छ। वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने मध्ये करिब 12% नेपाली कामदारले आत्महत्याको बाटो रोजेको देखिएको छ। बोर्डका अनुसार अघिल्लो वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका 1273 जना मध्ये 147 नेपाली कामदारले आत्महत्या गरेका थिए।
0: आर्थिक वर्ष 2082/83 सरकारले पूँजीगत खर्चका लागि छुट्याएको बजेटको आधा रकम पनि खर्च गर्न सकिन। सरकारले 4,78,80,00,000 रूपियाँ पूँजीगत खर्च छुट्याएकामा 31 हजारसम्म 1,90,00,000 रूपियाँ मात्र खर्च भएको छ। यो वार्षिक लक्ष्यको 46.79% मात्र हो। आर्थिक वर्ष 2082/83 पूँजीगत खर्च 6 वर्ष यताकै कम हो। यसअघि आर्थिक वर्ष 2076/77 कोविड लगायतका कारण वार्षिक लक्ष्यको 46% मात्र पूँजीगत खर्च भएको थियो। त्यो वर्ष पूँजीगत खर्चका लागि 4,08,00,000 विनियोजन गरिएकामा 1,89,00,000 मात्र खर्च भएको थियो। यस यता एक वर्ष 57% र बाँकी 4 आर्थिक वर्षमा 60-65% बीचमा पूँजीगत खर्च भएको थियो।
1: 27,00,000 लाइसेन्स छापिए शीर्षकमा गोर्खापत्रमा खबर छ। सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि प्रिन्ट लाइसेन्स प्राप्त गर्न वर्षौं कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौंदेखि छाप्न बाँकी रहेका 27,00,000 प्रति लाइसेन्सको छपाई सम्पन्न भएपछि अब वर्षौं कुर्न नपर्ने भएको हो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अनुसार लाइसेन्स छपाई कार्यलाई तीव्रता दिएपछि वर्षौंदेखि बाँकी रहेको काम 3 महिनामै सम्पन्न भएको छ। 4 वर्षदेखि छाप्न बाँकी रहेका 29,00,000 प्रति लाइसेन्स मध्ये 27,00,000 प्रति छपाई सम्पन्न भएको र बाँकी 2,00,000 लाइसेन्सको समयावधि 1 वर्षभन्दा कम भएकाले तत्काल नछापिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ।
0: आजबाट नयाँ आर्थिक वर्ष 2083/84 शुरू भइसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि शुरू भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले बजेट मार्फत लिएका नयाँ नीति र नयाँ कार्यक्रमहरू पनि आजैबाट कार्यान्वयनमा जाने भएका छन्। सरकारले आर्थिक वर्ष 2083/84 लागि 21,23,00,000,00,000 रूपियाँको बजेट प्रस्तुत गरेको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा जेठ 15 गते शुक्रबार अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आर्थिक वर्ष 2083/84 बजेट प्रस्तुत गर्नुभयो। बजेटमा चालुतर्फ 12,70,00,000,00